0: त्रिविको प्रश्न पत्र पाँच मिनटमै व्हाट्सएपमा शिक्षक पक्राउ प्रणालीमाथि प्रश्न शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। दक्षिण छिमेकी भारतमा चिकित्सा शिक्षाका लागि राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरणले हालै लाखौं विद्यार्थीलाई सड़कमा उतार्यो। त्यसैले नरेन्द्र मोदी नेतृत्वको सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शनिबार पद छाड्न बाध्य बनायो। उनले राजीनामा दिएकै दिन नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लीक भएको घटना सार्वजनिक भएको छ। एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको पाँच मिनटमै व्हाट्सएपमा पुगेको भए पनि शनिबार प्रमाणहरू सार्वजनिक भएका छन्। यस घटनाले परीक्षा सञ्चालन, प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ, तर हालसम्म प्रहरीले एक शिक्षकलाई मात्र पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लीक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ परेका उनी हिमालय कलेज कोटेश्वर र केएमसी कलेज बाग बजारमा कार्यरत रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसएसपी अनुप शमशेर जबराका अनुसार उनलाई शिक्षा ऐन 2028 अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा अनुसन्धान थालिएको छ।
1: मुलुकको कुल जनसंख्याको एक चौथाई हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजारमा लगानीका लागि आइतबारसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ, तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष र बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि छ। एक दशक अघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो, अहिले घटेर 50% हाराहारी छ। यस अवधिमा उत्पादन मुलुक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अन्य क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ उद्योग लगायत क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। नागरिक सहभागिताका हिसाबले नेपालको शेयर बजारमा आकर्षण निकै राम्रो भए पनि त्यस अनुरूप बजारको विकास हुन नसकेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरञ्जन भुयेलको भनाइरहेको छ। स्थापनाको 3.5 दशक र 1/4 नागरिक आबद्ध भइसक्दा पनि हाम्रो बजारमा इक्विटी मात्र कारोबार हुन्छ, अन्य औसारको विकास, लगानीकर्ताको सुरक्षा, वित्तीय साक्षरता लगायतमा अपेक्षित सुधार हुन सकेको छैन, उनले भनेका छन्। हामी डेरिभेटिभ, अप्सन, स्वाप लगायत औजारमा जान नसके पनि बण्ड बजारको विकास गर्न सक्थ्यौं, सरकारी ऋणपत्रलाई कारोबारमा ल्याउन सकिन्थ्यो, वित्तीय साक्षरता विस्तारमा धेरै काम गर्न सकिन्थ्यो, उनको भनाइ छ। सट्टेबाजी कारोबारका लागि जल विद्युत, सिमेन्ट लगायत क्षेत्रका केही कम्पनी दोस्रो बजारमा सूचीकृत भए पनि अर्थतन्त्रका अन्य क्षेत्रका कम्पनी र गैरावश्य नागरिकलाई भित्र्याउन नसकिएको उनको भनाइ छ। केन्द्रीय निक्षेप प्रणाली सीडीएस एण्ड क्लियरिङका अनुसार आइतबारसम्म 80,09,623 डिम्याट खाता प्रणालीमा परिणत भएको शेयर राख्ने खाता खुलेका छन् भने हाल प्राथमिक शेयर निष्कासनमा निवेदन दिन र दोस्रो बजारमा शेयर किनवेच गर्न डिम्याट खाता अनिवार्य चाहिन्छ। यसकारण हालसम्म खुलेका डिम्याट खाताका आधारमा शेयर बजारमा लगानीकर्ताको संख्याका आधारमा विश्लेषण गरिएको हो। एक व्यक्तिले एक भन्दा बढ़ी डिम्याट खाता पनि खोल्न पाउँछ। यसका आधारमा जति खाता खुलेका छन् त्यति नै लगानीकर्ता संख्या छन् भन्न सकिने अवस्था भने नरहेको जनाइएको छ। 80 लाख नाग्यो शेयर खाता शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।

0: account open. Activate any carobar. Start feeling sanga. Busy life easy, but now they hurry din. Global Smart Plus Life ko pesma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संघीय संसद एक महिनादेखि बिना कार्यतालिका चलिरहेको छ। असार 15 संसदले आफ्नो 15 कार्यतालिका समेत सार्वजनिक गर्न सकेका छैनन्। करिब एक महिना कार्यतालिका विहीन बनेको संसदमा साउन 14 लागि बोलाइएको बैठकलाई ठोस एजेण्डा जुटाउन पनि हम्मे हम्मे परेको छ। यो घटनाक्रमलाई साधारण प्राविधिक ढिलाइभन्दा बढ़ी संसद र संरचनागत तालमेल अभावको सूचकका रूपमा हेर्नुपर्ने विज्ञहरूको भनाइ छ।
7: केन्द्रमा नेकपा र एमाले बीच साउन 9 तीन बुँदे सत्ता साझेदारीको सहमति भएसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमाले गर्ने भएको छ। त्यससँगै एमालेभित्र मुख्यमन्त्री बन्ने प्रतिस्पर्धा तीव्र बनेको छ। हाल एमालेभित्र 3 नेताले मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरिरहनु भएको छ। एमालेका वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्रीका दावेदार हुनुहुन्छ। चितवन 1 निर्वाचित थपलियाले यसअघि पनि मुख्यमन्त्रीमा दावी गर्दै आउनु भएको थियो। संसदीय दलको नेता भएकाले उहाँको दावी स्वाभाविक मानिए पनि एमालेको संसदीय दलको विधानमा दलको नेता नै अनिवार्य रूपमा मुख्यमन्त्री बन्नुपर्ने अवस्था छैन। मुख्यमन्त्रीको दौड़मा भक्तपुर 2 प्रदेश सभा सदस्य किरण थापा मगर पनि हुनुहुन्छ। यस्तै 2 कार्यकालदेखि बागमती प्रदेश सभामा काठमाडौँ क्षेत्र नम्बर 9 निर्वाचित पूर्व मन्त्री केशव प्रसाद पोखरेलले पनि मुख्यमन्त्रीका लागि आन्तरिक पहल गरिरहेको एमाले स्रोतको दावी छ।
6: सरकारले स्वस्थ प्रतिस्पर्धी बजार बनाउँदै उद्देश्य अनुरूप बजार अनुगमनलाई तीव्र पारेको बताउँछ। तर यस्तो अनुगमनको परिणाम भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ। 10 अगाडि गरिने बजार अनुगमन र अहिले गरिने बजार अनुगमनमा भिन्नता देखिँदैन। वस्तु तथा सेवाको बढ़ी मूल्य लिने न्यापतोलमा ठगी गर्ने गुणस्तरहीन म्याद गुज्रेका सामानको बिक्री वितरण लगायतका समस्या निरन्तर रहेका छन्।
7: नेपाल भारत खुल्ला सीमाका कारण मानव बेचबिखन, लागू औषध तस्करी, जाली नोट कारोबार, चोरी पैठारी र सीमापार अपराध जस्ता चुनौती बढ़ाउँदै आएपछि यसको नियन्त्रणका लागि नेपालको पूर्वी नाकामा सशस्त्र प्रहरीले नयाँ अभ्यासको शुरूआत गरेको छ। चुनौतीलाई आधुनिक ढंगबाट सामना गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालले झापाको काँकड़भिट्टा नाकाबाट नयाँ सुरक्षा अभ्यास शुरू गरेको हो।
6: चालू आर्थिक वर्ष 2083-84 जुम्लाका 7 सड़कको स्तर उन्नति तथा कालो पत्रे हुने भएको छ। यसका लागि सड़क डिभिजन कार्यालय जुम्लाले साउनमा नै ठेक्का आह्वान गरेको हो। चालू आर्थिक वर्षको पहिलो चौमासिकबाटै काम शुरू गर्ने उद्देश्यका साथ 7 सड़क आयोजनाको स्तर उन्नति तथा कालो पत्रेका लागि बुधबार ठेक्का आह्वानका लागि सूचना जारी गरेको सड़क डिभिजन कार्यालयले जनाएको छ।
7: प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशीता अरबौं रूपियाँ मुद्रा सटाई गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ। यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेको सूचना प्रविधि, सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ।
6: नेपालको पर्यटकीय गन्तव्य मध्ये एक चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ़ेको छ। आर्थिक वर्ष 2082-83 चक्रीय अन्नपूर्ण पदमार्गमा 40,377 पर्यटक आएका छन्। वर्षभरि आएका पर्यटक मध्ये 24,731 पुरूष, 15,633 महिला र 13 लैंगिक पहिचान नखुलेको रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्यापले जनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क हो
1: देश हो खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकाको मध्यावधि चुनाव हुन 100 दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ़ रिपब्लिकन पार्टीले सदनमा बहुमत गुम्न नदिन कठिन प्रतिस्पर्धाको सामना गर्दैछ। आगामी नोभेम्बर 3 अमेरिकामा मध्यावधि चुनाव हुनेछ। यसपटकको मध्यावधि चुनावको परिणाम राष्ट्रपति ट्रम्पका लागि महत्वपूर्ण हुनेछ। प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली समितिको नेतृत्व र अनुसन्धान तथा छानबिनका लागि समान अधिकार पाउनेछन्। यसले ट्रम्प प्रशासनमाथि 2 वर्षसम्म व्यापक अनुसन्धान हुन सक्ने सम्भावना रहने अमेरिकी समाचार संस्था एपीले जनाएको छ। रिपब्लिकन पार्टीले सदनमा बहुमत गुम्न नदिन कठिन प्रतिस्पर्धाको सामना गर्दैछ। आगामी नोभेम्बर 3 अमेरिकामा मध्यावधि चुनाव हुनेछ। यसपटकको मध्यावधि चुनावको परिणाम राष्ट्रपति ट्रम्पका लागि

0: अब खेल र खेलाड़ीका खबर। काठमाडौँ रेड्सले नेपाल भलिबल लीग एनबीएल को अक्सनमा सबैभन्दा बढ़ी 6,50,000 खर्च गरेको छ। आइतबार काठमाडौँमा भएको एनबीएल अक्सनमा काठमाडौँ रेड्सले 7 मध्येको 5 खेलाड़ीलाई अधिकतम बोली लगाउँदै लिएको थियो। यता प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा खेलेको पहिलो खेलमा लिभरपूलले आइतबार अर्को इंग्लिश प्रिमियर लीग क्लब सन्डरल्याण्डलाई 4-2 हराएको छ, तर यो जीत लिभरपूलका लागि महँगो साबित भएको छ र डिफेण्डर जोए गोमेज खेलको शुरूमै चोट बोक्दै मैदान छाड्न बाध्य रहे।
1: अब विचार तथा दृष्टिकोण, कस्तो चल्दैछ रवि बालेन कट छोड शीर्षकमा राजारामको उत्तमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालेनका अराजनीतिक आवेगपूर्ण र अपरिपक्व शासन शैलीलाई रविले कहिलेसम्म नजरअन्दाज गर्न सक्छन्, उनको बचाउमा सम्झौता कहिलेसम्म गरिरहन सक्छन्, गठजोड़को भविष्य प्रश्नले धेरै हदसम्म निर्धारण गर्नेछ। मुलुकले बालेन शासन भोग्न थालेको यो चौथो महिना हो। केही नयाँ गर्ने दबावमा रहेका बालेनमा केही गरौं भने हुटुटुने नभएको होइन। यद्यपि उनी जसरी अधिनायक मुखी र नियन्त्रित शासन गर्ने मनसुवा बोकेर हिँडेका छन् त्यो नै यी दुई नेताको सम्बन्धको सबैभन्दा मुख्य चुनौती हुनेछ।
0: विकराल बन्दे मानसिक स्वास्थ्य शीर्षकमा डाक्टर प्रकाश बुढाथोकीको विचार गोर्खापत्रमा छापिएको छ। मानव जीवन अनुपम वरदान हो, यसले सबै तवरले सफल बनाउन आत्महत्या जस्तो अनपेक्षित र स्व अपराधको मार्गमा विराम वाञ्छनीय छ। आत्महत्या सहायताविहीन सामाजिक अवस्थाको परिणाम हो, तसर्थ नैतिक वान समाजको सिर्जना गरिनुपर्दछ। यसका लागि साक्षरता, नैतिक शिक्षा र सामाजिक सुरक्षालाई राज्यले प्राथमिकता दिनुपर्दछ।
1: हौस त काठमाडौँमा रेडियो नारी 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो थुप्लो एक मेगा
1: हावाहुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
1: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
1: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावाहुरी चलेको बेला के नगर्ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102 थुप्लो एक मेगाहर्ज द्वारा जारी सन्देश

0: अहिले बिहानको 6 बजे
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए
3: हजुरको रेडियो 102.1 मेगा
4: सम्बत 1146 असार शुक्ल पक्षको त्रयोदशी तिथि
5: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा एक महिना लाग्ने। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अपनाउन मौसमविदको आग्रह।
6: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण। सीमामा सफारी सुटमा सशस्त्र प्रहरी अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीआईटी टीम परिचालन। प्रदेश सरकार गठनको गृह कार्यमा एमाले।

0: नेकपा
1: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार ईपीएस मार्फत 125,000 रोजगारी 80,00,000 नाग्यो सेयर खाता त्रिवीको प्रश्नपत्र 5 मिनटमै व्हाट्सएपमा शिक्षकमा पक्राउ प्रणालीमाथि प्रश्न
2: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचित हुने कंगोमा युवालाबाट मृत्यु हुनेको संख्या 1,000 नाग्यो अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाही रोकियो
1: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै चोटका कारण नन्दन यादव लीग दुई श्रृंखलाबाट बाहिर लुम्बिनी लायन्समा नामिबियाका रूबेन अनुबन्धित
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा 2.5 किलोमिटरको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटनको लागि आज तयारी गरिएको प्रसंग
2: सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङ मार्ग मार्फत पूरा हुँदैछ मुलुकको भौतिक पूर्वाधारको इतिहासमा सुरुङ युगको प्रस्थान बिन्दुका रूपमा लिएको बहुप्रतीक्षित यो सुरुङ मार्ग निर्माण शुरू भएको 80 महिनापछि आजदेखि संचालनमा आउँदैछ नागढुङ्गा सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्तीले आज बिहान सुरुङ मार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर तानाका अकिही कोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको उद्घाटन गर्नु भने उहाँले बताउनु भएको छ सुरुङ मार्ग शुरूमा आपतकालीन सवारी साधनका लागि मात्रै खुला गरिने स्पष्ट पार्दै उहाँले सुरुङ मार्गभित्र अन्य सवारी साधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याउने समेत तयारी भएको उहाँले बताउनु भएको छ त्यस्तै पैदल यात्री दुई पाङ्रे र प्रज्वलित स्टील पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न पाउने छैनन् नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले भन्नुभयो
4: सोमबार उद्घाटन हुन्छ त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जो एकदम क्विक गर्नुपर्छ खुला गरिदिन्छौँ अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ कि एकैचोटि खोल्नु हुँदैन यसलाई हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो जस्तो आग लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सक्छौँ त्यो सिस्टमले त्यो एउटा मक ड्रिल गर्नुपर्छ अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिन्कोनाइज गर्नुपर्छ त्यसपछि हामी करिब करिब 1 महिनाको पछि पूर्ण रूपबाट प्रमेर सञ्चालन गर्नु तयारीमा छौँ
1: आयोजना कार्यालयका उप आयोजना निर्देशक संजय पन्थीका अनुसार सुरुङ मार्ग उद्घाटन भइसकेपछि तत्काल पूर्ण क्षमतामा सञ्चालनमा नल्याई 3 महिनाको परीक्षण काल अर्थात ट्रायल पिरियड राखिनेछ उहाँका अनुसार यसो गर्नुको मुख्य कारण सुरुङ प्रयोगमा सर्वसाधारण र चालकहरूलाई क्रमशः अभ्यस्त बनाउँदै लैजानु सुरुङभित्र पालना गर्नुपर्ने ट्राफिक तथा सुरक्षा नियमहरू चालकहरूले राम्ररी पालना गरून् भन्ने सुनिश्चित गर्नु रहेको छ पन्थीका अनुसार परीक्षण कालमा विभागले सुरुङभित्रको सवारी चाप गति नियन्त्रण जेट फ्यान लगायतका प्राविधिक प्रणालीले वास्तविक सञ्चालन अवस्था र आकस्मिक अवस्थामा उद्धार तथा राहत प्रणालीको प्रभावकारिता समेत नजिकबाट निहालिनेछ यसबाट देखिएका कमी कमजोरी सुधार गर्दै र आवश्यक अभ्यास गराउँदै मात्र सुरुङलाई दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो बनाउन सकिने पनि उहाँले बताउनुभयो 3 महिनाको अवधिपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सामान्य सवारी चालकका लागि निर्धक्क खुला गरिने आयोजनाले बताएको छ यो सुरुङ जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो सुरुङको लम्बाई 2.68 किलोमिटर छ सुरुङभित्रको निकास मार्ग इभ्याक्युएसन टनेल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब 5.5 किलोमिटर पुग्छ जापानी निर्माण कम्पनी हाजमा आन दो कर्पोरेशनले 2076 आयोजनाको निर्माण थालेको थियो
2: दक्षिण छिमेकी भारतमा चिकित्सा शिक्षाका लागि राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरणले हालै लाखौं विद्यार्थीलाई सड़कमा उतार्यो त्यसैले नरेन्द्र मोदीको नेतृत्वमा सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शनिबार पद छाड्न बाध्य बनायो उहाँले राजीनामा दिएकै दिन नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लीक भएको घटना सार्वजनिक भएको छ एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको 5 मिनटमै व्हाट्सएपमा पुगेको भए पनि शनिबार प्रमाणहरू सार्वजनिक भएका थिए यस घटनाले परीक्षा सञ्चालन प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। तर हालसम्म प्रहरीले एक शिक्षकलाई मात्रै पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ पर्नुभएका वहाँ हिमालयन कलेज कोटेश्वर र केएमसी कलेज बाग बजारमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
1: गएको तीन घण्टामा सबभन्दा धेरै पानी नवलपुरको देउरालीमा 86.6 मिलिलिटर परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानमा र मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको हो। तनहुँ जिल्ला स्थित कोटगाउँ र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको महाशाखाले जानकारी गराएको छ र पानी पर्ने क्रम अझै पनि निरन्तर रहन सक्ने देखिएकाले त्यस अनुसारको सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको हो। खोलाहरूमा आकस्मिक बहाव बढ़न सक्ने र बाढ़ी पहिरोको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको हो। पछिल्लो एक घण्टाको विश्लेषण गर्दा सबैभन्दा धेरै पानी गण्डकी प्रदेशमा परेको छ। गण्डकी प्रदेशमा पनि विभिन्न दुई स्थानमा अत्यधिक पानी परेको छ भने अर्को एउटा स्थानमा भारी पानी परिरहेको छ र त्यस अनुसारको सावधानी अपनाउनको लागि अनुरोध पनि गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसमविद रोजन लामिछानेले भने मधेस प्रदेशमा तुलनात्मक रूपमा कम पानी पर्ने पूर्वानुमान गरिएको बताउनुभयो।
0: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सर्दर स्थान भनेर भन्छौँ, त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने, हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र सुधार गर्दै आमूल रूपान्तरणका पक्षमा नवीनतम कार्यदिशा तय गर्ने उद्देश्यका साथ उद्यमी व्यवसायसँग सिंगो अर्थतन्त्र क्षेत्रसँग परामर्श गरिरहनु भएको छ। आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन प्रारम्भ हुँदै गर्दा प्रधानमन्त्री शाहले अर्थतन्त्र उकास्न श्रृंखलाबद्ध विमर्श शुरू गर्नुभएको हो। उहाँले असार 24 गतेदेखि उद्यमी व्यवसायसँग छलफल शुरू गर्नुभएको छ। यसबीचमा उहाँले अर्थतन्त्र तत्काल गतिशील र व्यावसायिक बनाउन नेपाल राष्ट्र बैंकका गवर्नर विश्वनाथ पौडेललाई बोलाएर सुझाव समेत दिनुभएको छ। उहाँले देशको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन समेत सुझाव दिनुभएको हो। उहाँले मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास पनि व्यक्त गर्नुभएको छ। त्यस्तै गरी प्रधानमन्त्री शाहले नेपाल निर्माण व्यवसाय महासंघ, महिला उद्यमी, होटल संघ, जुत्ता चप्पल उत्पादक संघ, पूँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा सम्बन्धी निकाय, उद्योग वाणिज्य महासंघ, नेपाल तयारी पोशाक उद्योग संघ, नेपाल अर्गानिक संघ, नेपाल हस्तकला महासंघ, निर्यात जन्य उद्योगका प्रतिनिधिसँग पनि संवाद गरिसक्नु भएको छ।
1: एमाले र नेकपाले प्रदेश सरकारमा सहकार्य गर्ने तीन बुधे सहमति कार्यान्वयनका लागि सरकार गठनको गृह कार्य शुरू गरेका छन्। दुवै पार्टीले आफ्नो दलमा तीन बुधे सहमति अनुमोदन गर्ने र लगतै नयाँ सरकारको प्रक्रिया अगाडि बढ़ाउने गृह कार्य थालेका हुन्। पाँच प्रदेश मध्ये एमाले लुम्बिनी, बागमती र कोशी तथा नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सरकारको नेतृत्व लिने समझदारी बनेको छ। यस अनुसार लुम्बिनी र कोशी र कर्णाली प्रदेशमा अहिले एमाले नै सरकारको नेतृत्व गरिरहेको छ भने सरकार बाहिर छ। एमाले उपमहासचिव लेखराज भट्टले तत्काल केन्द्रीय सचिवालय बैठक नबसेको अवस्थामा तीन बुधे सहमति पनि पछि अनुमोदन हुने गरी अन्य प्रक्रिया अगाडि बढ़ाउन सकिने बताउनुभयो। भट्टले अध्यक्षले प्रदेश पार्टीलाई दिएको निर्देशनका आधारमा पनि प्रक्रिया अगाडि बढ़न सक्ने बताउनु भएको छ। कोशीमा मुख्यमन्त्रीका लागि एमाले भित्रै विवाद देखिएको छ। अध्यक्ष केपी शर्मा ओली भने सांसद तिलकुमार मेन्याङ्बोलाई अघि सार्ने योजनामा हुनुहुन्छ, तर केन्द्रमा एमाले र नेकपा बीचको सत्ता सहकार्यबारे आफूसँग कुनै छलफल नभएको भन्दै पद नछाड्ने चेतावनी मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दिइसक्नु भएको छ। कर्णाली प्रदेशमा सरकार गठनको प्रक्रिया शुरू भइसकेको छ। मुख्यमन्त्री यमलाल कौडेलको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार हिजो नयाँ सरकार गठनको आह्वान गर्नुभयो। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री पदका लागि दावी पेश गर्न मंगलबार अर्थात भोलि साँझ 5 बजे समयको समय सीमा तोकिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कृषिमा आत्मनिर्भर हुन के गर्ने महिला किसानको अनुभव।
5: यो कृषि गरौँ भने हात खाली हुँदैन, जे गर्नुहोस् तपाईँ कुखुरा पालनै गर्नुहोस् बाख्रा पालनै गर्नुहोस्।
1: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण, सीमामा सफारी सुटमा सशस्त्र अन्तर्राष्ट्रिय अभ्यास अनुसार यूआईटी टीम परिचालन, प्रदेश सरकार गठनमा अझै पनि दलहरूको गृह कार्य, सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
2: तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो, संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
10: हाम्रा दुःख भएका सरकारी खेती गरिछौँ र पानी पुग्दैन।
2: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
9: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
2: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर डट कम तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,320 जना नेपाली पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,069, क्रोसिया 7,662, टर्कीमा 6,370, माल्टामा 6,110 र पोर्चुगलमा 3,800 जना नेपाली पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै हुँदै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
11: जीसीसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा गइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो, युरोप भयो, त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटी को जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
1: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर वैदेशिक शिक्षामा हुने खर्चले नेपालको सेवा निर्यातको आमदानीमा धक्का शीर्षकमा कृष्णा प्रसाईले कान्तिपुर दैनिकमा लेख्नुभएको खबर छापिएको छ। प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशिँदा अरबौं रूपियाँ मुद्रा सटही गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ। आर्थिक वर्ष 2072-73 नेपाललाई 9.85 अर्ब रूपियाँको व्यापार नाफा भएको थियो। त्यति बेला 136.47 अर्ब रूपियाँ बराबरको सेवा निर्यात र 128.62 अर्ब रूपियाँ बराबरको सेवा आयात गरिएको थियो। अन्नपूर्ण पदमार्गमा एकै वर्ष 40,000 भन्दा बढ़ी पर्यटक शीर्षकमा आश गुरूङले लमजुङबाट लेख्नुभएको खबर छ भने गण्डकीमा राइड सेयरिङ दर्ता गर्न 15 साउनको म्याद दिइएको बारेमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ। 80 लाख नाग्यो सेयर खाता शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। आइतबारसम्म 80 लाख भन्दा बढ़ी सहित ग्राही खाता डिम्याट अकाउण्ट खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ तर सूचना प्रवाह लगानीकर्ता संरक्षण कोष बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि रहेको उल्लेख गरिएको छ। अर्को खबर नागरिक दैनिकमा अन्नदेखि तरकारीसम्म विदेशकै भर वर्ष दिनमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। 64 करोड़ मानिस दीर्घकालीन भोकमरीमा रहेको बारेमा अर्को खबर छ। दिगो विकास लक्ष्य अन्तर्गत सन् 2030 शून्य भोकमरीको लक्ष्य हासिल गर्न अझै ठूलो चुनौती देखिएको छ। संयुक्त राष्ट्रसंघका 5 विशेषीकृत निकायले यस साता सार्वजनिक गरेको विश्व खाद्य सुरक्षा तथा पोषणको अवस्था 2026 प्रतिवेदनमा भोकमरी ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गरिएको छ। सांसदलाई आफ्नै अभिव्यक्ति गल्पासो शीर्षकमा ईश्वरी सुवेदी लेख्नुहुन्छ। आफैले बोलेका शब्द असंसदीय ठहरिएर अभिलेखबाट हटाइनुपर्ने अवस्था आउनु सांसद स्वयंका लागि पनि लज्जास्पद विषय हो। यसले सांसदको परिपक्वतामाथि पनि प्रश्न उठाउँछ नै समर्थक माझ पनि गलत सन्देश प्रवाह गर्न सक्छ। यसैकारण कतिपय सांसद आफ्नै भनाईको पासोमा पर्ने गरेका छन्। 5 वर्षमा 164 जनाको मृत्यु मानव वन्यजन्तु टक्राव शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको खबर पनि छापिएको छ। ईपीएस मार्फत 1.25 लाखलाई रोजगारी शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको छ। सरकारले श्रम स्वीकृति दिन खुला गरेका कुल 110 मुलुक मध्ये नेपाली कामदारको आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया नै बनेको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियामा नेपाली कामदार पठाउन थालिएको 18 वर्षको अवधिमा सन् 2008 हालसम्म 1,25,000 जनाले रोजगारीको अवसर पाएका छन्।
2: यसबीच गोर्खापत्रको पहिलो पृष्ठमा प्रतिनिधि सभामा नेताको उपस्थिति न्यून शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहेको संघीय संसदको अघिल्लो सदन प्रतिनिधि सभाको काम कार्यवाहीमाथिमा शीर्ष नेताहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको चालू दोस्रो अधिवेशनमा असार मसान्तसम्ममा दलहरूका संसदीय दलका नेताहरूको उपस्थिति निकै कमजोर देखिएको हो। त्यस्तै बचेरा हुर्काउन व्यस्त घुंगी फोहोर गरूड़ शीर्षकमा चाँदनी हमालले चितवनको खबर लेख्नु भएको छ। त्यस्तै दाउराको प्रयोग घटेपछि जंगल हराभरा शीर्षकमा बाबुराम देवकोटाले सिन्धुली माडीबाट खबर लेख्नु भएको छ भने त्यस्तै लिफ्टको पानीले रोपाई शीर्षकमा सिन्धुपाल्चोकको खबर प्रकाशित छ। एक घर एक धारा कार्यक्रम प्रभावकारी बनेको दोलखाको खबर पनि प्रकाशित छ भने भाँचिएको पुलबाट वारपार गर्दै शीर्षकमा अर्को खबर पनि प्रकाशित रहेको छ। 7 वटा सड़क स्तर उन्नति र कालोपत्रे हुँदै शीर्षकमा जुम्लाको खबर पनि प्रकाशित छ।
1: आर्थिक कारोबार दैनिकमा कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुला भएको बारेमा खबर छ। रोजगार प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7,200 नेपालीको छनौट भाषा परीक्षा आवेदन आज सोमबारबाट खुला हुन लागेको हो। साउन 11 17 गतेसम्म खुला गरिएको परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्रमा 100 र वन पैदावार क्षेत्रमा 100 गरी कुल 7,002 नेपालीले रोजगारी पाउनेछन्। यसअघिको अनुभवले कोरियाको भाषा परीक्षामा 1,00,000 भन्दा नेपालीले भाषा परीक्षाको आवेदन दिने गरेका छन्। यो भाषा परीक्षामा पनि 1,00,000 भन्दा बढ़ी नेपालीले आवेदन दिने अनुमान गरिएको उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार शीर्षकमा यो खबर विराटनगरबाट गणेश लम्साल लहानबाट मणिलाल विश्वकर्मा र काठमाण्डुबाट टेकराज धामीले लेख्नु भएको हो। यसअघि फारम भरिसकेका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई अतिरिक्त निवेदनका नाममा भराइँदैछ बैंक खाता सहितको सम्पत्ति विवरण शून्यबाट शुरू हुँदैछ काम मजदूरी गर्न छाडेर सुकुम्बासी प्यान कार्ड बनाउन लाइनमा शीर्षकमा विराटनगरबाट लेखिएको खबर छापिएको छ। सीमामा सफारी सूटमा सशस्त्र प्रहरी अन्तर्राष्ट्रिय अभ्यास अनुसार सादा पोशाकमा सीमामा सशस्त्रको बीआईटी टीम परिचालन शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। सेवालाई थप नागरिक मैत्री बनाउने र अन्य निकायसँगको समन्वयका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा युनिफर्म बिनाको प्रहरी परिचालन थालेको हो। बोर्डर इन्टर एक्सन टीम बीआईटी नाम दिएर भारतसँगको छ नाकामा यस्तो टोली खटाइएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर छ आन्दोलनमा उत्रिय लघु वित्त पीड़ित शीर्षकमा लघु वित्तको कर्जा तथा चरको ब्याज खारेजी जरिवाना मिनाहा गर्नुपर्ने माग उनीहरूले गरेका छन्। सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरणको बारेमा अख्तियारले छानबिन थालेको बारेमा पनि नवराज मैनालीले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। एउटै भान्सामा पाक्छ 21 विद्यालयका 3300 बालबालिकाको दिवा खाजा शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। बंगलादेशले सेप्टेम्बरमा आह्वान गर्ने संसदको बैठकले नयाँ राष्ट्रपति चयन गर्ने भएको छ। संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि 90 दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्ने र सेप्टेम्बरमा सांसदहरूले नयाँ राष्ट्रपतिको चयन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संसद सचिवालयले सभामुख हफिज उद्दीन अहमदले संविधान अनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गरिरहनु भएको जनाइएको छ। बंगलादेशको संविधान अनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाताका रूपमा हुने व्यवस्था गरिएको छ। कंगोमा फैलिएको पछिल्लो इबोला महामारीबाट मृत्यु हुनेको संख्या 1354 पुगेको छ। सरकारी तथ्याङ्क अनुसार केवल 5 दिनमै मृतकको संख्या 40% भन्दा बढ़ीले बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र अमेरिकाको सेनाले इरानमाथिको सैन्य कार्यवाही रोकेको स्थानीय संचार माध्यमले जनाएका छन्। यद्यपि आक्रमण रोक्नुको कारण भने विभिन्न संचार माध्यमले फरक फरक विवरणहरू सार्वजनिक गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानको सामना गर्दैछ। यसअघि लगातार 4 खेलमा पराजित नेपालले राउण्ड रोबिन लीगको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्न लागेको हो। नेपाली क्रिकेट टोलीका पेस बलर नन्दन यादव नेदरल्याण्डसमा जारी लीग 2 श्रृंखला खेल्ने नेपाली टोलीबाट बाहिरिनु भएको छ। ह्यामस्ट्रिङ चोटका कारण बाँकी खेलहरूबाट उहाँ बाहिरिनु भएको नेपाल क्रिकेट संज्ञानले जनाएको छ। नन्दन नामेबियासँगको पहिलो खेलका दौरान ह्यामस्ट्रिङ समस्याका कारण पहिलो ओभरदेखि नै बलिङमा असहज महसुस गरिरहनु भएको थियो। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लीग एनपीएलको उपाधि रक्षा गर्ने उद्देश्यसहित नामेबियाका रुबेन ट्रम्पल मनलाई अनुबन्धन गरेको छ। लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाड़ीको रूपमा ट्रम्पल मनलाई अनुबन्ध गरेको हो र फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको अक्सनबाट 6 टीमले कुल 42 खेलाड़ी खरिद गरेका छन्। नेपाल भलिबल संघ एनभीएको प्राविधिक सहयोगमा आगामी भदौमा हुने प्रतियोगितामा 6 टीम सहभागी हुँदैछन्। आयोजक केडिया ग्रुपले पुरूष भलिबल इतिहासमा पहिलो पटक अक्सन गरेको हो।
2: व्यावसायिक खेती गरिरहेका महिला किसानले पेसालाई निरन्तरता दिन आत्मविश्वास र आँटको खाँचो कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब महिला किसान र आत्मविश्वासको कुरा। पछिल्ला वर्षहरूमा सहकारी कृषि अनुदान डिजिटल बजार र मूल्य श्रृंखलामा जोड़िएका महिला किसानको आमदानी उल्लेखनीय रूपमा बढ़ेको देखिन्छ। महिला किसानले श्रमिकबाट सफल कृषि उद्यमी बन्न के गर्ने कृषि उद्यमी महिला देवीमाया राईसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।

0: आफ्नो भएपछि आफूलाई खुसी पनि हुँदो रहेछ भनेको बेलामा होइन, नभए त्यो अरूको भर पर्नु चाहिँ धेरै गाह्रो हुन्छ नि।
1: व्यावसायिक बन्दाखेरि चाहिँ महिलाहरूको आर्थिक सशक्तिकरण हुन्छ नि, एउटा आफ्नो लागि आफै गर्न सक्ने त्यो विश्वास चाहिँ कतिको बढ्दो रहेछ?
0: एकदम एकदम। अझ हजुरले चाहिँ अब तरकारी खेती लाउन सुरु गर्नुभयो र आफै बजारीकरण मार्केटिङ भन्छ नि, बजारीकरण पनि आफै गर्नुभयो भने त पैसा आफ्नै हातमा हुन्छ,
1: सिधै आयो।
0: अब श्रीमानलाई अब सिधा तरिकाले सबै दियो भने आफ्नो हात खाली हुन्छ, अब आफूले अलिकति राखेर आफूलाई चाहिने कुरा राखेर
1: मैले पनि गर्न सक्छु हिम्मत गरेर अघि बढ्नु पर्यो।
0: एकदमै हात खाली हुँदैन के, यो कृषि गर्यो भने हात खाली हुँदैन। जे गर्नुहोस् तपाईँ, कुखुरा पालनै गर्नुहोस्, बाख्रा पालनै गर्नुहोस्, अरू विभिन्न
1: कुखुरा पालन गर्ने, बाख्रा पाल्ने, खेतीपातीमा काम गर्ने, अन्न उब्जाउने काममा प्राय महिला नै खटिनुहुन्छ होइन?
0: एकदम महिला बेगर त मैले के चाहिँ अनुभव गरे भने, यो कृषिको काममा त महिला बेगर त त्यो पुरुषलाई मात्रै धेरै असम्भव हुन्छ।
1: तर त्यहाँबाट भएको आमदानी चाहिँ पुरुषले धेरै प्रयोग गर्छ भन्ने त रिसर्चले पनि देखाएको छ।
0: उहाँहरूको हातमा पर्यो भने त यता महिलामा आउनु त धेरै नै गाह्रो हुन्छ। त्यही भनेर मैले मार्केटिङमा पनि अगाडि बढ्नु,
1: आफै
0: जाने हो, अनि आफूलाई चाहिने जति आफूले अलिकति राखेर मात्रै पुरै ल मैले 1000 बेचे भनेर उहाँलाई 1000 दिनु पर्दैन नि, उहाँले पनि 1000 ले त भन्दैन होला होइन। आफूलाई पनि राखेर अलिकति आफ्नो लागि होइन, आफू चाहिन्छ नि त होइन, हामीलाई पनि हरेक खर्च झन् धेरै चाहिन्छ हामीलाई घरको, अब खाम मर मसलादेखि तेल नुनदेखि लिएर होइन हरेक कुरा। अब चामल 1 बोरा उहाँले ल्याइदिएला, चामल मात्रै ल्याइदिएपछि उहाँले सक्यो भन्नुहुन्छ के, अब खर्च छैन भन्नुहुन्छ, तर त्यो भित्रको सानो सानो खर्च,
1: तेल बुटुर मर मसला कति थर चाहिन्छ, दाल चाहियो, अचार चाहियो,
0: अनि त्यस्तो, त्यसले गर्दा त्यो आफूले आफू बजारमा गएर बेच्नुहुन्छ भने त्यो सबै सामानको लागि आफूले छुट्याएर ल यति भयो भनेर दिनुभए पनि उहाँले पुरै खोजेर गर्नुहुन्न नि त। त्यसरी अलिकति गर्दै जाँदा यो कस्तो हुन्छ नि, सिक्दै गयो भने, गर्दै गयो भने यो एकदम सिकिन्छ, जानिन्छ, बानी पर्छ, यसो गर्नुपर्ने रहेछ, ज्ञान बुद्धि आउँछ। त्यो
1: नगरेपछि
0: र श्रीमानको भर पर्ने अथवा सासू ससुराको भर पर्यो भने अनि एकदम गाह्रो हुन्छ क्या आफूलाई। अनि
1: तर यसमा अब कतिपयले चाहिँ ल म गर्छु भनेर व्यावसायिक रूपमा गर्छु भनेर अघि बढ्नुहुन्छ, तर बजारसम्म पुग्न सकिँदैन, अनि बजारसम्म पुग्न नसक्दाखेरि चाहिँ अब पछि छोड्नु परेको, सक्दिन कि भनेर लत्त छाडेको, त्यस्तो पनि छ नि त। बजारसम्म चाहिँ पुग्नको लागि के गर्नु पर्दो रहेछ तपाईँको अनुभवमा?
0: अब
1: महिलाले
0: बजारसम्म पुग्नलाई अब के गर्ने भने, अब पहिली त अब यहाँ यही स्थानबाट त राति 3 बजे उठेर डोकोमा सामान तरकारी बोकेर जाने त महिलाहरू, पानी झर परिराखेको छ, 3 बजे छ राति, अब डोकोमा पुरा बोरामा होइन कसेर भारीको भारी लगेर जाने महिलाहरू हो। अब अहिले चाहिँ गाडीको सुविधा अलिकति आएको छ र अलिकति ठुलो स्केलमा व्यवसाय गरेको छ भने गाडी नै आएर घरबाट गाडीले नै लगिदिन्छ होइन। अलिकति
1: बजारमा जस्तो आफ्नो उत्पादनको बजार खोज्नको लागि चाहिँ के गर्नु पर्दो रहेछ भन्ने प्रश्न?
0: बजार खोज्नलाई त अब अहिले त धेरै सजिलो छ होइन, अहिले अब अहिले यहाँनिर यसरी सामान उत्पादन गरेको सामानलाई उठाउने यहाँनिर कम्पनी नै छ,
1: आउँछ
0: यहाँनिर अरूले उत्पादन गरेको लिएर बजारमा पुर्याउने त्यस्तो हुन्छ, अनि त्यसरी सजिलो छ अहिले।
2: उद्यमी देवीमाया राईसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: डाकडुङ्गा सुरुङ मार्गको उद्घाटन आज पूर्ण रूपमा सञ्चालन हुन कम्तीमा 1 महिना लाग्ने। गण्डकी प्रदेशका अधिकांश स्थानमा पानी पर्दै उच्च सतर्कता अप्नाउन मौसमविदको आग्रह।
2: अख्तियार पुग्यो सशस्त्रमा 11 करोड़ हिनामिना प्रकरण। सीमामा सफारी सुटमा सशस्त्र अन्तर्राष्ट्रिय अभ्यास अनुसार बीवाईटी टीम परिचालन। प्रदेश सरकार गठनको गृह कार्यमा एमाले नेकपा।
3: सुकुम्बासीसँग सम्पत्ति विवरण माग्दै सरकार ईपीएस मार्फत 1.25 लाखलाई रोजगारी, 80 लाख नाग्यो शेयर खाता। त्रिवेणीको प्रश्नपत्र 5 मिनटमै व्हाट्सएपमा। शिक्षक पक्राउ प्रणालीमाथि प्रश्न।
2: बंगलादेशमा आगामी सेप्टेम्बरमा नयाँ राष्ट्रपति निर्वाचन हुने। कंगोमा इबोलाबाट मृत्यु हुनेको संख्या 1000 नाग्यो। अमेरिकी सेनाद्वारा इरानमाथिको सैन्य कार्यवाहीमा रोक।
3: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज उज्बेकिस्तानसँग खेल्दै आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालले आज नामिबियासँग खेल्ने।
2: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले आशिष खनाल माटसापले कुत्रोकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपा र एमालेको बीचमा भएको तीन बुदे सत्ता समीकरणको सहकार्य र बेला बेलामा एक अर्कालाई गाली गर्छन्, फेरि नेताहरूको बीचमा सहमति भइहाल्छ र यो सहमति कति दिनसम्म चल्ने हो? नेता कार्यकर्ताहरूले नै नेतृत्वलाई प्रश्न पनि गरिराखेका छन्। एउटा खुल्ला मैदानमा दुईजना व्यक्ति लमक लमक हिँड्दै गरेका छन् र एकजनाको हातमा एमाले नेकपा एकता लेखिएको पत्रिका छ र त्यही विषयमा ती दुई बीच संवाद चलिरहेको छ र नजिकै रहेका अर्का व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, उरेन ठेउला केटाकेटी जस्ता, कति बेला ब्रेकअप र प्याचअप हुन्छ थाहै नहुने भने।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
2: एक प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
7: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
8: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
7: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
8: नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
7: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
8: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
9: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
7: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
10: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बचाउ र अरूलाई पनि बचाउ।
3: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 मा सम्पर्क गर्नुहोस्।
10: जिल्ला अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचार

0: आमा अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904668 9692569988।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वास दिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98543043255, 0848541106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
3: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई
5: अहिले बिहानको 8 बजे
0: हजुरको रेडियो 102.1 मेगा।
6: आज स्वास्थ्य बीमा कार्यक्रमको नवीकरण, यसमा देखिएका समस्या समाधानका बारेमा कुराकानी गर्छौं। यो कार्यक्रम तपाईंले आज राति 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। नेपालमा स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको 1 दशक भएको छ। 1 दशकको यो अवधिमा 1 करोड़ भन्दा बढ़ी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भइसकेका छन्, तर नियमित नवीकरण गर्नेको संख्या झण्डै 60 लाख मात्रै छन्। पछिल्लो समय स्वास्थ्य बीमा नवीकरण नगर्नेको संख्या बढ़दो क्रममा देखिएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार झण्डै 40 लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेका छैनन्। 5 वर्षभित्र सबै नागरिकलाई समेट्ने लक्ष्यसहित आर्थिक वर्ष 2071-72 स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको थियो। 2072 चैत 25 गते कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको थियो। स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउनुका साथै आर्थिक कठिनाई बिना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य हो। तर पछिल्लो समय लक्ष्य अनुसार बीमितको संख्या बढ़ाउन नसक्नु, भएका बीमितले पनि नियमित रूपमा बीमाको नवीकरण नगर्नु र आर्थिक कठिनाईका कारण यस बीमा कार्यक्रम निरन्तरतामा चुनौती थपिएको छ, जसले गर्दा कार्यक्रमको दिगोपनामा प्रश्न खड़ा हुने गरेको छ। आज हामी स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको संख्या उत्साहजनक नहुनुको कारण, यस्तै बीमा कार्यक्रममा ल्याउने समस्या र समाधानका लागि भइरहेको प्रयासबारे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँग कुराकानी गर्छौं।
7: नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
8: धन्यवाद।
7: थुप्रै खालका बीमाका

0: कार्यक्रम चाहिँ छन् त्यसमध्ये चाहिँ सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम यो किन महत्वपूर्ण र फरक छ?
1: यो चाहिँ फरक किन छ भन्दा यो चाहिँ सामाजिक सुरक्षाको एउटा पाटो हो। यो बीमा भन्दाखेरि यो बीमा नाम मात्र भएको, हामी बीमा प्राधिकरणको अन्डरमा पनि छैनौं। यो डाइरेक्ट सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षाको अवधारणा हो। यसको मतलब के हो भन्दाखेरि सक्नेले नसक्नेलाई केही न केही कन्ट्रिब्युसन गरेर उहाँहरूलाई आवश्यक परेको बेलामा चाहिँ आउट अफ पकेट एक्सपेन्डिचर हामी जुन भन्छौँ आफ्नो थैलीमै नभएको अवस्थामा पनि कसैले ज्यान गुमाउन नपरोस्, रोगको उपचारबाट वञ्चित हुन नपरोस् भनेर ल्याएको चाहिँ अवधारणा हो। यो विशुद्ध बीमा भन्दा पनि सामाजिक सुरक्षाको अवधारणा र राज्यको दायित्वको चाहिँ अवधारणा हो। त्यही भएर अरू बीमाहरू भन्दा चाहिँ यो धेरै फरक कुरा हो। यसलाई बीमा भन्दाखेरि पनि हामीले सामाजिक सुरक्षाको एउटा कवच हो भनेर चाहिँ बुझ्दा हुन्छ।
0: नयाँ आर्थिक वर्ष पनि सुरु भयो होइन, विशेष गरेर स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको अवस्था के छ यसपालि चाहिँ?
1: नवीकरण गर्नेको अवस्था भन्नुपर्दा यथावत नै छ। एज युजुअल हाम्रो जुन 72-73 जुन बीमा सुरु हुँदाको अवस्था थियो अहिले हाल बढ्दो ट्रेन्डमा नै छ भन्नुपर्छ यसलाई।
0: स्वास्थ्य बीमा कार्यक्रम चाहिँ अहिले कुन अवस्थामा छ त?
1: अहिले राम्रै अवस्थामा छ, बिरामीले सेवा पाइरहनु भएकै देखिन्छ र हाम्रो क्लेम आइरहेकै अवस्था छ, एक्चुअल बिरामीहरूले सेवा पाइरहनु भएको जस्तो देखिन्छ।
0: अब नवीकरणको कुरा गर्दाखेरि चाहिँ विगतको वर्षको तुलनामा चाहिँ यसपालि नवीकरण बढ्दो ट्रेनमा छ कि घट्दो क्रममा छ?
1: विगतकै जस्तै सेम लेभलमै हुन आउँछ, ठ्याक्कै घटेको बढेको भनेर हाम्रो मापन गर्नको लागि चाहिँ यो चाहिँ हाम्रो कन्टिन्युस साइकल हुन्छ। प्रत्येक दिनमा चाहिँ अथवा चाहिँ प्रत्येक महिनामा चाहिँ रिन्यू गर्न मिल्छ, त्यही भएर यो चाहिँ हाम्रो टाइम लाइन हो। यही बेलामा बन्द गर्ने, यही बेलाको मेजरमेन्ट गर्ने भन्ने हुँदैन होइन। एभरेजमा भन्दाखेरि हामीले जसरी भन्थ्यौँ त्यही रेन्जमा नै भएको जस्तो म यहाँलाई जानकारी गराउन चाहन्छु।
0: बीमा गर्नेहरूको संख्या अहिले चाहिँ बीमा गर्ने संख्या र नवीकरण गर्नेको संख्याको अलिकति जानकारी गर्नु पर्दा चाहिँ के छ?
1: होइन, यो बीमा मात्र गर्ने संख्या भन्नु पर्यो भने हामीले क्युमुलेटिभ भन्छौँ होइन। क्युमुलेटिभ चाहिँ झन्नै हाम्रो 98 लाख भनेको 98 लाख पुगिसकेको छ। त्यो भनेको पहिल्यैदेखिको भनौँ न 72-73 अहिले भनौँ न 81-82 यो डेटा थियो। यो भनेको क्युमुलेटिभ हो। सक्रिय बिमित भनेको हाम्रो 60 लाख भन्दा बेसी चाहिँ नागेको कन्डिसन छैन होइन। अहिले 57 लाख छ भनेपछि यो अब बल्ल आर्थिक वर्ष सुरु भएको छ। त्यही भएर चाहिँ यो खासै त्यस्तो धेरै घटेको त्यस्तो चाहिँ डाटाबाट देखिन्न जस्तो लाग्छ।
0: अब यसो हामीले भनौँ न करिब 60 लाख जतिले चाहिँ नवीकरण गरेको देखियो होइन, 40 लाख जति चाहिँ अलिकति सुसुप्त रूपमा रहेको हो, नवीकरण नगरेको जस्तो देखियो। करिब 40% भनौँ न होइन, उनीहरूले चाहिँ नवीकरण नगरेको देख्यो। 40% भने त धेरै हुने होइन।
1: यो क्युमुलेटिभ हो, यो चाहिँ अगाडिको डाटादेखि नै हाम्रो 60 भन्दा बढी कटेको चाहिँ देखिन्न होइन। 60 लाख भन्दा अहिलेसम्म कटेको इभिडेन्स चाहिँ छैन। त्यही भएर यो अगाडिदेखि नै हाम्रो ट्रेन्ड के छ भन्दा मलाई चाहिँदा चाहिँ म बिमा गर्ने अनि मेरो जस्तो रोगको उपचार सपोज मलाई एपेन्डिसाइटिस अथवा कोलिथाइसिस केहीको अपरेसन गर्नु पर्यो म बिमा गराउँछु, अनि पछि चाहिँ अब मेरो अपरेसन सक्यो अब म बिमा गराउँदिनँ। त्यसरी हाम्रो एडभर्स सेलेक्सन भन्छौँ हामी, आफूलाई चाहिँदा मात्र बिमा गर्ने त्यही भएर हो यस्तो देखिएको। यो सबै चाहिँ हुनुपर्ने त कन्टिन्युस नै हो, तर व्यक्तिको ट्रेन के छ भन्दाखेरि मलाई चाहिँदा बिमा गर्ने हो नि भन्ने भएकोले गर्दाखेरि चाहिँ यस्तो भएको हुन सक्छ।
0: भनेपछि खासमा बिमाको जुन कन्सेप्ट आथ्यो नि धारणा, त्यो धारणा अनुसार चाहिँ काम भइरहेको छैन। के हो खासमा हाम्रो बिमाको कन्सेप्ट चाहिँ के हो र त्यो अनुसार चाहिँ मानिसहरूले चाहिँ त्यसलाई रिन्यू नवीकरण नगरेको हो कि के हो खासमा?
1: हजुरले ठिकै कुरा आउनु भयो। यो चाहिँ बिमा खास रिस्क पुलिङमा आधारित हुनुपर्ने हो। रिस्क पुलिङ भनेर जस्तो सक्नेले तिर्ने, नसक्नेले सुविधा उपयोग मात्र गर्ने। हाम्रो चाहिँ अब यही 60 लाखमा पनि हाम्रो 16 लाख जतिको चाहिँ हामीले के पनि पाउँदैनौँ। त्यो चाहिँ हामीले हाम्रो लक्षित वर्ग हो, यसको लागि चाहिँ कुनै पनि प्रिमियम आउँदैन, यो चाहिँ फ्रीमा हुन्छ। भन्न खोजेको मतलब सक्रिय बिमितहरू अथवा चाहिँ संगठित संस्था अथवा चाहिँ एकदम हेल्दी पर्सनले पनि इन्स्योरेन्स गरिसकेपछि उहाँहरू सबैको पैसा उठेकोबाट जसलाई चाहिन्छ उसलाई खर्च गर्ने भन्ने प्रिन्सिपल अथवा रिस्क पुलिङको प्रिन्सिपल, सक्नेले तिर्ने, नसक्नेले नतिर्ने अथवा चाहिँ थोरैबाट पनि, जस्तो हामीले एफसिएसबीलाई चाहिँ 50% बिमा भनेर भन्छौँ, उहाँहरूले युटिलाइज गर्ने गरिकन त्यो त्यो कन्सेप्टमा थियो, त्यो चाहिँ हुन सकेको छैन. किन भन्दा अहिले चाहिँ हाम्रो एडवर्स सेलेक्सन भनेको चाहिँदा मात्र बिमा गर्ने. प्राय यस्ता फोनहरू यस्ता आउँछन्, म चाहिँ विदेशमा छु, म चाहिँ कोलिलिथाइसिसको अथवा चाहिँ मेरो गल ब्ल्याडरमा स्टोन भएको अपरेसन गर्नु छ, त्यसको लागि म नेपाल आउँदैछु, म कहिले बिमा गरौँ भन्ने त्यस्ता खालका कलहरू धेरै आउँछन्. र मेरो आमालाई फलाना अपरेसन गर्नुपर्ने छ, मैले कहिले बिमा गर्दा चाहिँ मलाई इफेक्टिभ हुन्छ, त्यस्तो खालको चाहिँ सोचाइ हाम्रो अहिले छ. त्यही भएर चाहिँ यो इफेक्टिभ हुन नसकेको हो. यो भनेको सदाकालमा सधैँ बिमा गरेर नि सबैले बिमा गर्ने भयो भने चाहिँ यो एकदमै सेल्फ सस्टेन, एकदमै राम्रो हुन्छ.
0: वर्षे नै यो बिमाको जुन अवधारणा नै वर्षे नै यसलाई नवीकरण गर्दै जाने र बिमाको जुन तिर्नुपर्ने प्रिमियम चाहिँ तिर्दै जाने कन्सेप्ट नै हो. तर कहिले तिर्ने कहिले नतिर्ने र चाहिएको बेला मात्रै बिमा गर्ने र पछि फेरि भनौँ न सुसुप्त रूपमा बसिदिने होइन. यो यसो गर्दाखेरि चाहिँ बिमा कार्यक्रमलाई चाहिँ कस्तो खालको प्रभावहरू असरहरू परिरहेछ?
1: बिमा भनेको भनौँ न के हो भन्दा कन्सेप्ट वर्षे नै प्रिमियम तिर्ने होइन, कुनै न कुनै बेला आफूलाई चाहिँदाखेरि त्यसको युटिलाइज गर्ने हो. तर यहाँ के भइरहेको छ भन्दा त्यसो नभइकन आफूलाई चाहिँदा मात्र प्रिमियम तिर्ने र सेवाको उपभोग गरिहाल्ने र व्यक्तिको कन्सेप्ट पनि के छ भन्दाखेरि मैले 3500 तिर्नासाथ अब मेरो खल्तीमा चाहिँ 1,00,000 आयो है, मेरो खातामा 1,00,000 आयो अनि मैले त्यसको चाहिँ फुल युटिलाइज गर्नुपर्छ भन्ने सोचाइ छ. जस्तै मोरल हजार्डहरू छन्, हामी कसलाई भन्छौँ भन्दाखेरि एकदम राम्रो व्यक्ति, स्वस्थ व्यक्ति जाने, मलाई चाहिँ पुरा होल बडी चेकअप, मेरो सकिन्छ भने सिटी स्क्यान, एमआरआई, युएसजी, सबै मलाई नचाहिने सबै इन्भेस्टिगेसन पनि गराउने, त्यस्तो ट्रेन्डमा चाहिँ अहिलेको भनौँ न हस्पिटलहरूबाट आउने क्लेम अनुसार चाहिँ यस्तो ट्रेन्डमा चलिरहेको भएर चाहिँ अलि बिमा नचलेको हो कि जुन प्रिन्सिपलमा चल्नु पर्थ्यो सधैँ प्रिमियम तिर्ने, जसरी हामी बाइकहरूको त्यस्तोहरूको प्रत्येक रिन्युअलमा चाहिँ प्रिमियम तिर्छौँ. तर सधैँ बाइक एक्सिडेन्ट त हुँदैन, कुनै बेला कालान्तरमा भयो भने न गर्ने हो. गाडीहरूको घरहरूको पनि सेम प्रिन्सिपलमा चलेको छ. तर यहाँ चाहिँ के छ भन्दाखेरि हामीले कम्पल्सन त सबैलाई गराउन सकेका छैनौँ, सबै नागरिक यसमा चाहिँ आबद्ध हुनुपर्ने हो, त्यो भइसकेको अवस्था छैन. त्यही भएर चाहिँ यो रिस्क पुलिङ चाहिँ हुन नसकिरहेको अवस्था.
0: बिमाको अवधारणा छ, यसमा चाहिँ हामीले बिमा गराउन जाँदा विभिन्न व्यक्तिहरू हामीले यो दर्ता गराउने बिमा कार्यक्रममा आबद्ध गराउनलाई त खटेका हुन्छ नि त. उहाँहरूले यसबारे जनचेतना जगाउन नसकेको हो कि यहाँहरूले जुन सचेतना अभियानहरू पनि चलाइरहनु भएको छ त्यो अभियानहरू नागरिकसम्म नपुगेको हो कि कहाँ चाहिँ यो नभनौ न खाडल चाहिँ कहाँ छ? नागरिक बिमा कार्यक्रम बीच चाहिँ खाडल कहाँ छ त?
1: खाडल हजुरले भन्नुभएको जस्तो खाडल पनि पक्कै होला. यसमा चाहिँ दर्ता सहयोगी जो हुनुहुन्छ हाम्रो सबैकोमा गएर जो प्रिमियम कलेक्सन गर्नुहुन्छ उहाँले पनि धेरै इन्फर्मेसन त दिइरहेको हुन्छ. अहिले डिजिटलाइज युग भइसकेको छ, हामीले इन्फर्मेसन डिजिटल्ली पनि साना साना क्लिप्सहरू, रिल्सहरू, त्यस्तो टिकटकहरू बनाएर हामीले त्यो पनि राखेका छौँ, नराखेको त होइन. तर भइदियो के भन्दाखेरि एडवर्स सेलेक्सन, मलाई चाहिँदा बिमा गर्ने, किन भन्दा राज्यले यसलाई कम्पल्सनको रूपमा लान सकेको छैन होइन. यदि राज्यले बिमा नभइकन, यो स्वास्थ्य बिमा स्पेसल्ली नभइकन, अरू कुनै प्रोग्राममा इन्भल्भ हुन नपाउने, राज्यले अरू सेवा सुविधा नदिने भन्यो भने यो कम्पल्सन हुन सक्थ्यो. तर यो अवस्था अहिले आइसकेको छैन, त्यही भएर चाहिँ हामीले जसरी भनेका छौँ त्यसरी लान नसकेको अवस्था हो, व्यक्तिलाई कम्पल्सन गराउन नसकेको अवस्था हो.
0: जस्तो यहाँले भन्नुभयो नि अब नागरिकहरूले आफै चाहिँ अब होल बडी चेकअप गर्ने, अरू अरू अब भनौँ न 1,00,000 रुपियाँ चाहिँ पाइहाल्नु पर्ने कन्सेप्ट छ भनेर भन्नुभयो. तर यहाँ नागरिक मात्रै दोषी हुनुहुन्छ कि अस्पताल पनि छन् त? किनभने अस्पतालहरूले नै के भन्छन् भने एउटा जाँच गर्न जाँदा तपाईँ यो पनि गर्नुहोस् न, यो पनि गरी हेर्नुहोस् न भनिसकेपछि त उहाँलाई त अब केही छ कि समस्या भनेर हेर्ने स्वत भइ नै हाल्यो. यसमा स्वास्थ्य प्रदायक संस्थाहरूको पनि त कमजोरी छ नि होइन?
1: हुन पनि सक्छ, तर यो नहुनुपर्ने कन्डिसन थियो. किन भन्दाखेरि बिमालाई हामीले अझ हामीले हाई लेभलमा बुझाउन नसकेको कन्डिसनले पनि यस्तो हुन सक्ला. हुनुपर्ने चाहिँ के थियो भन्दा मिनिमम भनेको राज्यको यो चाहिँ सामाजिक सुरक्षा अन्तर्गतको दायित्वले चाहिँ यो चलिरहेको होइन स्वास्थ्य बिमा. त्यही भएर जसलाई चाहिन्छ, जसलाई आवश्यक छ उहाँहरूलाई सबै नै दिने, इक्विटीको सिद्धान्तमा. चाहिनेलाई सबै दिने नचाहिनेलाई चाहिँ अन्नेसेसरी नगर्ने भन्ने हो। सर्टेन स्वास्थ्य संस्थामा यस्तो हुन सक्ला तर हामीले सबैलाई त्यस्तो दोष दिन चाहिँ सक्दैनौँ। किन भन्दा अहिले चाहिँ हामीले सरकारी अस्पतालमा मात्र यो इमर्जेन्सी बाहेकका सुविधाहरू भनौँ न यो सुविधा थैली चाहिँ प्राइभेटमा बन्द गरिसकेपछि चाहिँ यस्तो अलिक कम आएको चाहिँ अवस्था छ।
0: अब यतिखेर तपाईँले जुन भन्नुभयो कि निजी स्वास्थ्य संस्था र सरकारी स्वास्थ्य संस्थामा बिमा को कार्यक्रमबाट सेवा लिने चाहिँ फरक भएको छ होइन। अहिलेको यो नयाँ आर्थिक वर्ष सँगसँगै चाहिँ विशेष गरेर बिमितले निजी स्वास्थ्य संस्थामा जाँदा के कस्ता सुविधा पाउँछन् र सरकारी अस्पतालमा जाँदा चाहिँ के कस्ता सुविधाहरू पाउँछन्?
1: बिमितहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ इमर्जेन्सी पर्यो भने जुनसुकै स्वास्थ्य संस्था हामीसँग सूचीकृत भएको जुनसुकै स्वास्थ्य संस्थामा जान पाउनुहुन्छ। इमर्जेन्सी कन्डिसनको लागि हामीले कसैलाई पनि यहाँ जान पाउने नपाउने भनेर छुट्टाएका छैनौँ, सबैमा जान पाउनुहुन्छ। इमर्जेन्सी अथवा आकस्मिक बाहेकका स्वास्थ्य समस्याहरू त्यस्तो छ भने उहाँहरूले सरकारीमा जानुपर्ने हुन्छ। यो चाहिँ हाम्रो आर्थिक दायित्व एकदमै बढेको कारणले गर्दा थोरै समयको लागि हामीले अब भनौँ न रोकिएको हो। यो चाहिँ पछि हाम्रो आर्थिक दायित्व अब सबल भयो अथवा प्रिमियम राम्ररी उठ्न थाल्यो, संगठित संस्थाहरू सबै यसमा चाहिँ आबद्ध हुन थाल्यो भने हामी बिस्तारै यो चाहिँ हामी प्राइभेटमा पनि फेरि लान्छौँ।
0: सेवाको हेरफेर भएको छ, कार्यक्रमहरू पनि हेरफेर भएको छ होइन। नयाँ आर्थिक वर्ष सँगसँगै चाहिँ बिमितहरूले कस्ता कस्ता सेवाहरू सुविधाहरू पाउँछन् बिमा गरेका व्यक्तिले चाहिँ?
1: बिमा गरेका अथवा बिमितहरूले चाहिँ पहिला पाउने सेवामा चाहिँ खासै तात्विक भिन्नता छैन, सबै सुविधाहरू पाउनुहुन्छ उहाँहरूलाई त्यस्तो छैन। तर जसले सेवा प्रदान गर्नुहुन्छ सेवा प्रदायक अस्पतालहरूलाई चाहिँ पहिला चाहिँ हाम्रो प्याकेज सिस्टममा पेमेन्ट हुन्थ्यो भने अहिले हामीले फी फर सर्भिस जुन सर्भिस दियो त्यसैको लागि मात्र हामीले फी बापत अथवा चाहिँ त्यसमा लाग्ने चार्जेसहरू मात्र तिर्छौँ। एउटा इक्जाम्पलमा भन्नुपर्दा जस्तै पहिला कोलिलिथाइसिस अथवा चाहिँ पित्त थैलीको पत्थरी निकाल्दाखेरि जुन पित्त थैली निकालिन्छ त्यसको लागि हामी कोलिसिस्टेक्टोमी अथवा चाहिँ कोलीको प्याक जुन भन्थ्यौँ त्यसको 35,000 थियो भने 35,000 क्लेम उहाँहरूले गर्नुहुन्थ्यो भने अहिले सपोज कुनै एउटा सरकारी अस्पतालले औषधि बाहिर किनाउँछ उहाँहरूको फार्मेसीमा औषधि छैन भने उहाँहरूले चाहिँ अपरेसनको चार्ज सपोज 15,000 छ भने 15,000 मात्र उहाँले क्लेम गर्नुहुन्छ, बाँकी चाहिँ बिरामीको पैसा चाहिँ बाँकी रहन्छ। यसले गर्दा चाहिँ बिरामीलाई पनि फाइदा हुन्छ र अस्पतालहरूलाई पनि के हुन्छ भन्दाखेरि आफूलाई नभएको आफ्नोमा नभएको सर्भिसहरूको पनि उहाँहरूले के भन्नुहुन्छ भन्दाखेरि हामीले चाहिँ यो प्याकेज भएर कटाउनु परेको हो, वास्तवमा हामीले यो सुविधा नदिँदाखेरि पनि हामीले प्याकेज कटाएका छौँ भनेर उहाँले क्लियरली भन्नुहुन्थ्यो भने अब उहाँहरूले चाहिँ हामीले जे सुविधा दियौँ जस्तै हामीले अपरेसन गर्यौँ अपरेसनको चार्ज 15,000 काट्यौँ, त्योभन्दा बाहेक हामीले अरू चाहिँ बिरामीलाई किनाएको हाम्रो फार्मेसीमा थिएन बिरामीलाई किनायौँ हामीले चाहिँ यो चाहिँ पेमेन्ट गर्यौँ भन्ने त्यस्तो खालको चाहिँ यो झन् बिरामीको थैलीमा चाहिँ पैसा बाँकी रहिरहने यो चाहिँ राम्रो सुविधा हो जस्तो मलाई लाग्छ।
0: अब यहाँले अघि भन्नुभयो कि अपरेसनको चार्ज त लियो तर बाँकी अरू सुविधाहरू हुनुहुन्छ नि जस्तो अस्पतालमा भर्ना गर्नुपर्ने अस्पतालको बेड चार्जहरूमा बसेको अथवा औषधिहरूको सेवा पनि पायो सुविधाहरू पनि पायो भने चाहिँ उसले एकमुष्ट 35,000 फेरि लिन पायो
1: पाइन्छ मजाले पाइन्छ। यदि सबै सुविधाहरू जस्तो उहाँले यदि यो प्याकेजमा हुन्थ्यो भने सबै यसैले कभर गर्थ्यो तर फी फर सर्भिस भन्ना छ त्यहाँबाट पाउने औषधि जस्तै कुनै सरकारी अस्पतालको फार्मेसीमा सबै औषधि छैनन् भने जे जे औषधि त्यहाँबाट पाइन्छ ती औषधि अनि अब जस्तै आइसियूमा बस्नु पर्यो भने आइसियूको छुट्टै प्याकेज भयो, ओपिडी भर्ना हुनुभएको छ भने भर्नाको प्याकेज सहितको त्यो 35,000 अझै यथावत नै छ, त्यसलाई चाहिँ हटाइएको अवस्था छैन। क्लेम गर्न संस्थाले पाउनुहुन्छ र बिरामीले पनि त्यो बराबरको सुविधा चाहिँ पाउनुहुन्छ।
0: बाहिरबाट किनेको खण्डमा चाहिँ उसको औषधिको त्यो चाहिँ पाइँदैन।
1: हामीले अहिलेसम्म पैसाको रिइम्बर्समेन्ट कसैलाई व्यक्तिलाई गर्ने गरेको छैन, संस्थालाई गर्छौँ हामी। त्यो चाहिँ यदि पाइएन भने संस्थालाई भन्नु पर्यो, संस्थालाई यो सुविधा उपलब्ध गराइदिनु भन्दा अस्पतालले गर्यो भने हामीले अस्पताललाई चाहिँ रिइम्बर्स गर्छौँ तर व्यक्तिलाई चाहिँ गर्दैन।
0: भनेपछि जति सेवा अस्पतालबाट पायो त्यसको पैसा चाहिँ त्यहीँबाट काट्यो, बाँकी चाहिँ उसको थैलीमै भनौँ न उसको आफ्नो जति खातामै जम्मा भइरहेछ भनेर आम नागरिकले चाहिँ बुझ्नु पर्यो यसमा होइन. अब हाड जोड्नेको उपचारमा धेरैजनाले सुविधा नपाएको भन्ने पनि हामीले अस्पतालहरूमा जाँदाखेरि चाहिँ बुझ्छौँ होइन. जस्तै हाड जोड्नेको उपचारमा चाहिँ सरकारले यो सेवा सुविधाहरू चाहिँ नराखेको हो कि त्यसमा जोड्न नसकेको हो कि के हो खासमा?
1: मलाई जहाँसम्म लाग्छ हाड जोड्नेको पनि हाम्रो धेरैवटा क्याटेगोरीमा चाहिँ उपचार सुविधाहरू छ. म यहाँलाई लिस्ट पनि उपलब्ध गराउन सक्छु होइन. जेएनजीको आन्दोलनको घाइतेहरूलाई हाम्रो यो कार्यविधिले छोएको छैन. उहाँहरूलाई चाहिँ मन्त्रालयको एउटा छुट्टै कार्यविधि छ. उहाँहरूलाई रिइम्बर्स गराउने भनेको छुट्टै कार्यविधि अनुसार रिइम्बर्स गराइएको छ. बिमाको कार्यविधिबाट कुनै पनि ऊ गराइएको कन्डिसन छैन. त्यही भएर यसलाई चाहिँ अलिक छुट्याउनु नै बेस होला. र त्यसमा चाहिँ अहिले अस्पतालहरूलाई व्यक्तिहरूलाई जुन रिइम्बर्स गर्नुपर्ने त्यो चाहिँ मन्त्रालयबाट भइरहेकै कन्डिसन छ. किन भन्दा म मन्त्रालयमा पनि आबद्ध भएकोले यो हाम्रो सिनियर म्यानेजमेन्ट टिमको मिटिङहरूमा उठ्ने गरेको छ. उहाँको घाइतेहरूलाई रिइम्बर्समेन्टको प्रोसेस चाहिँ भइरहेको छ.
0: नवयुवा आन्दोलनको क्रमको त कुरा गरिनँ मैले, बाँकी अरू हाड जोड्नेको समस्याहरू हुन्छ होइन. वर्षे नै हाम्रोमा त दुर्घटनाहरू भइरह हुन्छन् होइन. उहाँहरू घाइते भएर उपचारको लागि जान्छन् भनेपछि उहाँहरूले पनि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत चाहिँ अपरेसनदेखि अरू उपचारहरू पनि पाउने भए,
1: बिमा गरेको बिमितले पाउने हुने भयो. अब बिमै नगरेकोले चाहिँ यो सुविधा पाउनुहुन्न बिमाको सुविधा. यदि बिमा गर्नुभएको छ भने इमर्जेन्सी जहाँ पनि जान पाइयो प्रथम सेवा बिन्दु पनि चाहिँदैन. यसको लागि चाहिँ इमर्जेन्सी कन्डिसन हो. इमर्जेन्सी कन्डिसनमा प्राइभेटमा जानुहोस् अथवा चाहिँ गभर्मेन्टमा हाम्रो प्राथमिक उपचार केन्द्र भनेर प्राथमिक अस्पतालहरू जहाँबाट पनि अहिलेसम्मको लागि क्लेम आइरहेको पाइरहेकै अवस्था छ म्याडम.
0: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं, विशेष गरेर स्वास्थ्य बीमा कार्यक्रम र यसको नवीकरणको अवस्थाका बारेमा. र कुराकानीमा आज हामीसँग हुनुहुन्छ स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति. अब अलिकति हामीले सरकारले जुन अब नवीकरण नगर्नेहरू अघि हामीले भन्यौं नि 40% जति नवीकरण नगर्नेहरू पनि हुनुहुन्छ होइन, ती नवीकरण नगर्नेहरूलाई पनि भनौं न उहाँहरूलाई अलिकति सक्रिय बीमितको रूपमा ल्याउनको लागि केही कार्यक्रमहरू केहीबाट आकर्षित गर्ने केही तयारी योजनाहरू छ कि के छ?
1: हाम्रो यो वर्षको नीति तथा कार्यक्रममा नै के आएको छ भन्दा बिमालाई चाहिँ व्यापक पुनर्संरचना गरिनेछ र बिमितको संख्या चाहिँ 90% पुर्याउने, यो कार्य उहाँहरूको कार्यकालमा चाहिँ 90% पुर्याउने भन्ने,
0: 3 करोड़ जनसंख्याको
1: 90% पुर्याउने भन्ने जुन एम राखेको छ त्यसको लागि चाहिँ हामीले एकदमै भिगरसली लागिरहेका छौँ. यसको लागि चाहिँ हाम्रो तयारी के छ भन्दाखेरि हाम्रो ऐनमै व्यवस्था भए अनुसार संगठित संस्थाका राष्ट्र सेवक कर्मचारी र संगठित संस्थाका कर्मचारीहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा बिमामा आबद्ध गर्नुपर्ने भन्ने नै छ. अर्को चाहिँ विदेशमा जाने कामदारहरू पनि यसमा आबद्ध हुनुपर्ने भन्ने छ. उहाँहरूलाई यदि हामीले कम्पल्सन गराउन सक्यौँ भने पनि हाम्रो कभरेज चाहिँ एकदमै हाई हुने देखिन्छ. किन भन्दा कोही न कोही कहीँ न कहीँ कुनै न कुनै सेवामा आबद्ध भएकै छौँ होइन. त्यसले गर्दाखेरि चाहिँ प्राय हाम्रो यो इन्भल्भमेन्ट अथवा बिमितको संख्या चाहिँ बढ्न सक्ने अनुमान चाहिँ म गर्दछु.
0: हजुर, जुन यो पहिलाका कार्यकारी निर्देशकहरूले पनि यसलाई चाहिँ 3 करोड़ जनसंख्यालाई चाहिँ यसमा आबद्ध गराउने कार्यक्रमहरू अन्तर्गत चाहिँ जोड्ने भन्ने कुराहरू थियो होइन. तर उहाँहरूसँग हामीले कुराकानी गर्दा चाहिँ हामी अब कर्मचारी संचय कोषमा पनि हामी आबद्ध छौँ अथवा अरू नागरिक लगानी कोषमा छ, विभिन्न माध्यमबाट चाहिँ हामीले त्यता भनौँ न फरक फरक रूपमा हामीले पेमेन्ट गरिरहँदाखेरि 2-3 वटामा जान चाहिँ हामीलाई अप्ठ्यारो छ भन्ने कुराहरू पनि छ. यसप्रति बोर्डले र भनौँ न अर्थ मन्त्रालय लगायत विभिन्न यहाँहरूको मन्त्रालयको छलफल चाहिँ के भइरहेको छ यस विषयमा?
1: यसमा चाहिँ हाम्रो विभिन्न मन्त्रालय लगायत हामी चाहिँ प्रधानमन्त्री कार्यालयमै बसेर हाम्रो यसमा चाहिँ सबैसँग बसेर छलफल गरिरहेछौँ. जस्तै यो नागरिक लगानी कोषमा भएको चाहिँ अलि अर्कै खालको हो र एससिएफ भनेर हामीले सामाजिक सुरक्षा त्यो भनेको छुट्टै मकसद लिएर आएको संस्था हो. यो चाहिँ हाम्रो स्वास्थ्य बिमा भन्ना साथ स्वास्थ्य बिमा बोर्ड चाहिँ विशुद्ध सामाजिक सुरक्षा भनौँ न त्यसको लागि आएको हो. भनेको यो चाहिँ राज्यको दायित्व पनि हो. त्यही भएर राज्यले यसमा चाहिँ साँगुरिनु पर्ने होइन कि अझ धक फुलाएर सबै जनतालाई चाहिँ जो सक्दैन जो विपन्न छ उसलाई चाहिँ राज्यले दिने दायित्व नै हो यो र दिनै पर्छ भन्ने लाइनमा चाहिँ म छु. यसको लागि चाहिँ कसरी पनि सकिन्छ भन्दा साथ उहाँहरूले त्यसमा एससीएफमा गर्ने नागरिक लगानी कोषमा गर्ने लगानी भनेको चाहिँ अब एक किसिमले भनेको ट्याक्स छर्नलाई अनि एससीएफमा भनेको 1% हो यसमा पनि 1% नै हो यो भनेको चाहिँ विशुद्ध हामीले के सोच्नु पर्यो भन्दा यो सामाजिक सुरक्षाको लागि हो र यो हामीले सामाजिक सुरक्षा कोषमा त्यहाँ आबद्ध भएको व्यक्तिलाई मात्र हुन्छ भने यो आम नागरिक सबैको लागि हो देशका विपन्नदेखि विपन्न गरिब निमुखाको लागि हो भनेर त्यसरी सोच्न सक्यौँ भने चाहिँ यो हुन सक्छ र यसमा चाहिँ हामीले टोटल आफ्नो आमदानीको 1% मात्र तिर्ने हो यो भनेको राष्ट्र सेवक कर्मचारीहरूले जस्तो भुइँचालोमा भयो अनि अरू अरू जेएनजी आन्दोलनदेखि लिएर जुनसुकै उसमा चाहिँ कम्तीमा 2%सम्म कतिसम्म तिरिरहेको छ त्यही भएर राज्यलाई दिने दायित्व हो भनेर हामीले गर्न सक्यौँ भने 1% तिर्ने हो सायद सबैजना चाहिँ खुसी भएर तिर्नुपर्ने हो जस्तो अथवा चाहिँ कन्ट्रिब्युसन गर्नुपर्ने हो जस्तो मलाई चाहिँ लाग्छ।
0: जस्तो यही बिमा कार्यक्रममै होइन उहाँहरूलाई चाहिँ एकदमै अहिलेसम्म चाहिँ आग्रह अनुरोधका भरमा चाहिँ हामी अगाडि बढ़िरहेका छौँ होइन सधैँ आग्रह र अनुरोधमा त उहाँहरू आउनु भएको पनि छैन भनेपछि यसको लागि चाहिँ प्रधानमन्त्री कार्यालयबाट नै केही बाध्यात्मक परिस्थितिहरू पनि सृजना गर्ने केही भनौँ न त्यो खालको कामहरू अगाडि बढेको छ कि यसरी नै आग्रह र अनुरोधमै अगाडि बढ्ने त्यो प्रयास भइरहेछ।
1: ठिकै कुरा ल्याउनु भयो यसमा चाहिँ हाम्रो क्याबिनेट प्रस्ताव लाने तयारीमा चाहिँ छ मन्त्रालय यसको लागि चाहिँ व्यापक पुनर् संरचना भन्या भएर कसरी जाने प्रधानमन्त्री कार्यालय पनि कसरी जाने सबै हामी एउटा टिममा एलाइन भएर हामी टेबल टकमै छौँ हामी कुराकानीमै छौँ यसले केही निचोड निस्क्यो भने छिट्टै नै सायद एउटा क्याबिनेट डिसिजनबाट सबैलाई आबद्ध गराउने भन्ने कुरा चाहिँ हुन सक्छ।
0: अब यसरी नै छलफलहरू अगाडि बढ्दा चाहिँ विशेष गरी विभिन्न अब यही म आउँदाखेरि चाहिँ 7-8 जना बिमा बोर्डका हाम्रा निर्देशकहरूसँग चाहिँ हामीले छलफल गर्दै हजुर आइसक्नु भएको छ होइन अब विगतका बिमा बोर्डका निर्देशकहरू र तपाईँहरू बसेर यसमा छलफल चाहिँ कतिको गरिरहनु भएको छ?
1: छलफल चाहिँ गरिरहेकै कन्डिसन छ पहिला र अहिलेको कन्डिसन यो तपाईँले भनौँ न हाम्रो राज्य सत्ताको पुनर्संरचना पछिको अहिले हामीलाई थोरै सजिलो किन छ भन्दा एउटै लाइनमा कुरा गर्दाखेरि हामी एकैचोटि हामीलाई हायर लेभलमै प्रधानमन्त्री कार्यालयमै हाम्रो डिस्कसनहरू हुने हुँदाखेरि चाहिँ यसको लागि चाहिँ पोजिटिभ इम्प्याक्ट छ अथवा चाहिँ राम्रो हुन सक्ने अलि राम्रो गति लिन सक्ने जस्तो मैले देखेको छु। अगाडि चाहिँ अलिकता के हुन्थ्यो भन्दाखेरि पोलिटिकल एलाइन्समेन्ट नमिलेकोले गर्दाखेरि अलिक गाह्रो हुने जस्तो देखिन्थ्यो भने अहिले चाहिँ त्यो कन्डिसन छैन हुन्छ भने हुन्छ हुँदैन भने हुँदैन भन्ने लाइनमा नै त्यसरी नै वाद विवाद अथवा चाहिँ हाम्रो भनौँ न एक किसिमको सरसल्लाह हुने गरेको छ।
0: अब बिमा कार्यक्रम प्रति चाहिँ विशेष गरेर अब अहिलेसम्म चाहिँ हामीले बिमितहरू बढाउँदै लाने भनेर भनेका छौँ 1 करोडको हाराहारीमा छ अहिले बिमितहरू होइन अब त्यही अब लक्ष्य त 3 करोडै जनसङ्ख्यालाई चाहिँ यसमा आबद्ध गराउने नै हो होइन भनेको त्यति सजिलो त पक्कै छैन नवीकरण नगर्नेहरू पनि धेरैजना छन् यसबीचमा चाहिँ जस्तो अस्पतालमा औषधि नपाइने अतिरिक्त शुल्कहरू तिर्नुपर्ने सेवा नपाउने अब लाइन बस्नुपर्ने विभिन्न समस्याहरू छन् नि जसले गर्दाखेरि बिमा सेवा बिमा कार्यक्रममा त्यो सेवाहरू लिन पनि एकदमै नागरिकहरूलाई अप्ठ्यारो गाह्रो भइरहेको छ यसको लागि अस्पताल र तपाईँहरू बीच चाहिँ छलफल भएर केही निष्कर्षहरू निकालेर नयाँ यो आर्थिक वर्षमा केही फरक रूपमा चाहिँ नागरिकले सेवा पाउने अपेक्षा गर्न सकिन्छ?
1: पक्कै पनि यो वर्षदेखि अलिक फरक रूपमै उहाँहरूले सेवा पाउनु हुनेछ भन्ने चाहिँ मैले आशा राखेको छु किन भन्दा पहिलाका वर्षहरूमा उहाँहरूको चाहिँ भनौँ न तिर्नुपर्ने रकम नै हाम्रो दायित्व एकदम बढी थियो अस्पतालहरूलाई हामीले भुक्तानी दिन सकिरहेको अवस्था थिएन जसले गर्दा अस्पतालहरू आफैलाई पनि एकदमै गाह्रो भइरहेको किन भन्दा हामीले वर्ष दिनसम्म उहाँहरूको भनौँ न क्यास फ्लो दिन नसक्दा एकदमै भनौँ न औषधि पनि किन्न नसकेको होइन अनि फार्मेसीमा औषधि रित्तिसकेको भन्ने उहाँहरूको साह्रै कम्प्लेन हुन्थ्यो तलबै हजुर ठिक कुरा गर्नुभयो स्पेसल्ली हाम्रो के भन्ने अब यो प्राइभेट हस्पिटलहरूमा त यसैबाट तलब खुवाउने त्यस्तो गरेर धेरै कर्मचारी भर्ना गरेको रहेछ त्यसले गर्दा चाहिँ तलब खुवाउनै समस्या भयो भनेर उहाँहरू आउनुहुन्थ्यो अहिले चाहिँ के छ भन्दाखेरि हामीले पुस महिनासम्मको पुरा फरफार गरिसकेका छौँ अब आयो भने पनि हामीले क्रमिक रूपमा हामीले अहिले चाहिँ कसैलाई बायस गरेका छैनौँ सरकारी निजी सामुदायिक सबैलाई चाहिँ आफ्नो लाग उहाँहरूले क्लेम गरेको रकमहरू हाम्रोबाट जति चाहिँ क्लेम उठेको छ, जति चाहिँ दाबी शाखाबाट भनौँ न रिजेक्सन बाहेकका सबै क्लेमहरू चाहिँ उहाँहरूलाई दिइसकेको हुँदा अब औषधि किन्न उहाँहरूलाई गाह्रो हुँदैन। पहिला चाहिँ के थियो भन्दा 3 महिनाको क्यापिङ हुँदा 3 महिनासम्म दिनुपर्ने औषधि उहाँहरूसँग रकम अभाव भनौँ न पैसाको अभावले गर्दा फार्मेसीमा औषधि राख्नु पाउनु भएको थिएन। अब चाहिँ सबै रेगुलर पैसा गइरहेको हुँदा त्यो पैसा चाहिँ उहाँहरूको ट्रान्जेक्सन भइरहेको छ, जसले गर्दाखेरि औषधि पुरा राख्न पाउनुहुन्छ। र औषधि जुन 3 महिनाको लागि भनेको थियो 3 महिनाको लागि दियो भने त त्यो महिना महिनामा 15 दिनमा आउने जुन सेवाग्राही हुनुहुन्थ्यो नि उहाँले गर्दा पनि भिड हुन्थ्यो क्या। अब भनौँ न 3 महिनालाई दिने औषधि 15 दिनलाई दिएछ भने 15 दिनमा लाइन लाग्दाको त्यो जुन बिमितहरूको भिड छ अब त्यो चाहिँ 3 महिनापछि आउने भएपछि पक्कै हट्छ पनि र उहाँहरूलाई सजिलो पनि हुन्छ। र अर्को कुरा हामीले अलि अस्पतालहरूलाई पनि यो जस्तो उहाँहरूलाई लाइन लगाउनु पर्ने त्यो कुराहरूमा चाहिँ हामी अब स्ट्रिक्टली मोनिटरिङ गर्न सक्छौँ। पहिला मोनिटरिङ गर्दा तपाईँहरूको पैसै आएको छैन हामीले दिनै सकेका छैन भन्ने उहाँहरूको एक किसिमको भाष्य हुन्थ्यो भने अब त्यो भाष्य हुन पाउँदैन। हामीले रेगुलर उहाँहरूलाई क्यास फ्लो गराइराखेका छौँ, उहाँहरूको दायित्व तिरिरहेका छौँ भनेपछि अब त्यो भनेर उहाँहरू पन्छिन नि पाउनुहुन्न। र स्ट्रिक्टली यदि त्यो इम्प्लिमेन्ट भएन अथवा चाहिँ हाम्रो ऐन कानुन अनुसार काम भइरहेको छैन भने त्यहीँनिर दण्ड जरिवानाको क्लजहरू पनि हाम्रो ऐन नियमावलीमा भएको हुँदाखेरि उहाँहरूले अब यो चाहिँ गरेन भने हामीले त्यही टाइममा त्यही फिल्डमा चाहिँ एक्सन लिन सक्छौँ।
0: अब बीचमा चाहिँ केही अस्पतालहरूले सरकारी अस्पतालहरूले र निजी अस्पताल धेरैले चाहिँ यो बिमा कार्यक्रमबाट हात झिकिसकेका पनि थिए होइन। उहाँहरू चाहिँ हामी चाहिँ अब सेवा दिन सक्दैनौँ, यो बिमा कार्यक्रममा हामी आबद्ध हुन सक्दैनौँ भनेर बाहिरिनु पनि भएको थियो होइन। बाहिरिएका ती अस्पतालहरूलाई चाहिँ भित्र्याउन कतिको सफल हुनुभयो त यहाँ आइसकेपछि?
1: मलाई जहाँसम्म लाग्छ 1-2 अस्पतालहरू चाहिँ अब यो पैसा नतिरेको कारणले हाम्रो आर्थिक दायित्व धेरै भएको कारणले गर्दाखेरि अब हामी चलाउन सक्दैनौँ भनेर बन्द भइसकेका अस्पतालहरू पनि आइसक्नु भएको छ। स्पेसली हामीले अहिले प्राइभेट अस्पतालहरूलाई चाहिँ हामीले आकस्मिक इमर्जेन्सी बाहेक अरू नदिएको हुनाले उहाँहरूलाई चाहिँ अझै यो अरू सेवा पनि पाए हुन्थ्यो भन्ने चाहिँ छ। हामी यदि आर्थिक रूपमा सक्षम भयो भने हामी उहाँहरूलाई पनि दिन्छौँ। अहिले हाम्रो धेरै बन्द भएको त्यस्तो कन्डिसन छैन, अहिले चाहिँ सुविधा थैली पनि न्यायचित नै छ, उहाँहरूलाई सबैलाई मिल्ने गरी नै छ। त्यही भएर अहिले चाहिँ त्यस्तो बाहिरिएको त्यस्तोहरू छैन, अहिले सबै नै हाम्रो बिमामा जुन पहिला हुनुहुन्थ्यो उहाँहरू आइसक्नु भएको छ।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको संख्या उत्साहजनक नहुनु, यसले बीमा कार्यक्रममा ल्याउने समस्या र समाधानका लागि भइरहेको प्रयासबारे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायर्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएका समस्या र समाधानका लागि भइरहेको प्रयास बारेमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँग कुराकानी गरिरहेका छौं।
2: म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धेरै धेरै धन्यवाद।
2: विशेष गरेर हामीले विभिन्न जुन खालका स्वास्थ्य बीमा कार्यक्रममा आएका समस्याहरूको बारेमा चर्चा गर्यौं, नवीकरणको अवस्थाको बारेमा कुराकानी गर्यौं होइन। अब विशेष गरेर अलिकति नवीकरण नगरेका र बाहिरका नागरिकहरूलाई फर्काउने यो एउटा एकदमै चुनौतीपूर्ण नै छ पक्कै पनि होइन। यसको लागि चाहिँ विशेष के योजना छ?
3: विशेष योजना भनेर मैले जुन संगठित संस्थाका कर्मचारीलाई अनिवार्य रूपमा आबद्ध गराउने भनेर भन्छु कि त्यसबाट पनि कुनै न कुनै रूपमा संस्थामा चाहिँ आबद्ध हुनुहुन्छ, त्यसबाट पनि धेरै फर्किन सक्ने मैले आशा गरेको छु। र अर्को कुरा भनेको हामीले जुन यो रिस्क पुलिङको एजुकेशनहरू हामीले ग्रासरूट लेभलसम्म गाउँ गाउँसम्म दिन सक्यौँ भने यसबाट पनि पक्कै फर्किनुहुन्छ भन्ने मैले चाहिँ आशा गरेको छु।
2: हजुर, गाउँ गाउँको कुरा गर्दा धेरैजना बिमितहरूले बिमा चाहिँ गर्नु भएको छ तर उहाँहरूले अब नजिकको स्वास्थ्य संस्थाबाट उहाँहरूले अपेक्षा गरे जस्तो सेवा सुविधाहरू नपाउने पनि छ। यही काठमाडौँ उपत्यकामै भनौँ भने पनि धेरैजनाले त्यस्ता खालका केही सुविधाहरू नपाएको गुनासोहरू पक्कै तपाईँहरूसम्म पनि आएकै छ होला होइन। अब नागरिकले अपेक्षा गरे अनुसार सेवा सुविधा नपाउनुलाई चाहिँ यहाँहरू कतिको संवेदनशील भएर लाग्नु भएको छ यस विषयमा?
3: यसमा चाहिँ अब भनौँ न, उहाँहरूले पाउनुपर्ने सेवा सुविधा यदि हाम्रो प्याकेजमा छ, प्याकेजमा लिस्टिङ भएको सेवा सुविधा चाहिँ पाउनु नै पर्ने हुन्छ। अब स्वास्थ्य संस्था अनुसार सानो स्वास्थ्य संस्था आधारभूत अस्पतालमा गएर एमआरआई गराउँछु भन्दा त्यो नपाउने हुनसक्छ। एमआरआई गराउनको लागि ठूला अस्पताल, ठूला संघीय अस्पताल होइन रेफरल अस्पतालमै आउनुपर्ने हुनसक्छ। त्यही भएर ठ्याक्कै कुन चाहिँ सुविधा नपाएको भनेर यहाँले प्रस्ट्याउनु भयो भने म त्यसको पनि उत्तर दिँदै जान्थेँ।
2: समग्रमा अब विभिन्न खालका नागरिकहरूको विभिन्न अपेक्षाहरू हुन्छन्। अघि मैले पनि भनिहालेँ, जस्तो हाड जोर्नीकै भनौँ, यो नाकको समस्याहरू भएर नै आउनुभएकाहरूसँग पनि भेट भए, विभिन्न समस्या लिएर आएको तर अब अपेक्षा गरे अनुसार सेवा सुविधा नपाएको भन्ने जनगुनासो होइन, तीहरू पनि भइहाल्यो। अब जुन अहिले यहाँहरूले ल्याउनु भएको छ 25,000 पहिले लिने अनि बाँकी चाहिँ पछि ऊ गर्ने भन्ने जुन छ नि, यो सुविधाले पनि नवीकरण गर्नेमा अलिक संकुचित भएको हो कि बिमितहरूसँग प्रत्यक्ष छलफल गर्ने, उहाँहरूका समस्याहरू गुनासोहरू सुन्ने संयन्त्र छ कि छैन?
3: हाम्रो गुनासो सुन्ने संयन्त्र राम्रै छ। प्रत्येक क्लेम तुरन्त आउन साथ नै हामी बसेर डिस्कसन गरिहाल्छ। यो 25,000 कुरा गर्नुहुँदा 25,000 चाहिँ हाम्रो ओपिडीको लागि राखिएको क्यापिङ अथवा चाहिँ सीमा हो। यसले चाहिँ के गर्छ भन्दाखेरि ओपिडीमा कम्तीमा 25,000 मात्र खर्च गर्यो भने चाहिँ इन्डोर अथवा चाहिँ चिकित्सा बिरामी हुँदा भर्ना हुनुपर्दा 75,000 बाँकी पैसा चाहिँ रहन्छ भनेर चाहिँ यो ल्याइएको हो। यो ल्याउनु पनि हामीले स्टडी गरेर नै ल्याएको हो। एभरेज व्यक्तिले खर्च गर्ने चाहिँ हाम्रो क्यालकुलेसनमा 23,000 आएको थियो ओपिडीमा खर्च गर्ने, त्यही भएर 25,000 क्यापिङ राखेको हो। समग्रमा चाहिँ यो चाहिँ पुगेकै अवस्था छ। यदि क्रोनिक बिरामीहरू हुनुहुन्छ जसले धेरैवटा औषधि खानुपर्ने छ भने उहाँहरूलाई चाहिँ कहिलेकाहीँ नपुगेको त्यस्तो एक दुईजनाबाट गुनासो आएको चाहिँ छ। त्यसको लागि चाहिँ अरू प्रोग्रामहरू पनि छन् हाम्रो, यो जस्तो पेन प्याकेजहरू भनेर हाम्रो स्वास्थ्य मन्त्रालयको अरू अरू प्याकेजबाट पनि उहाँहरूलाई कभर हुन्छ। एसएसयू सामाजिक सुरक्षाबाट पनि उहाँहरूलाई पैसा दिइराखेको अवस्था छ। र 5,000 जुन एक्स्ट्रा यो क्रोनिक डिजिजेसहरूलाई दिइरहेको छ त्यसबाट पनि उहाँहरूले कभर गर्न सक्नुहुन्छ जस्तो लाग्छ।
2: भनेपछि सरकारका विभिन्न अरू सेवा सुविधा र कार्यक्रम छन्, ती कार्यक्रमबाट पनि त्यो सुविधा लिन सकिने पनि भयो होइन। भनेको बीमा कार्यक्रममा मात्रै नलिकन चाहिँ सरकारका अन्य सेवा सुविधाहरूमा पनि नागरिकहरू अलिक चनाखो भएर लाग्नुपर्ने देखियो यसमा।
3: हजुर, यसमा अब हाम्रो प्याकेजहरू मन्त्रालय भन्नु स्वास्थ्यका प्याकेजहरू ओभरल्यापिङ नै छन् क्या, एकपछि अर्का धेरैबाट लिन मिल्ने त्यस्ताहरू छन्। र यो क्रोनिक डिजिजेसको हकमा चाहिँ उहाँहरूले अरू प्याकेजबाट पनि बेसिक हेल्थ सर्भिसेसबाट फ्री पाउने औषधिहरू पनि धेरै छन् क्या क्रोनिक डिजिजका, जुन चाहिँ हाम्रो आधारभूत अस्पतालबाट फ्री अफ कस्टमा चाहिँ पाइन्छ, त्यहाँबाट पनि लिन सक्नुहुन्छ उहाँहरू।
2: कतिपय नागरिकहरूले के पनि गुनासो गरेका छन् भने बीमा कार्यक्रमका सँग भएका कुराहरू, समस्याहरू, आफ्ना जनगुनासोहरू चाहिँ उहाँहरू प्रत्यक्ष बोर्डमै राख्ने अथवा बीमा कार्यक्रमकै केहीमा चाहिँ त्यस्तो खालको संयन्त्र, टेलिफोन नम्बर अथवा कहीँ गुनासो पोख्ने ठाउँ भइदिएको भए चाहिँ हाम्रा कुराहरू चाहिँ त्यहाँसम्म पुग्थ्यो भन्ने पनि छ होइन। निकट भविष्यमा त्यसरी केही अगाडि बढ्दै हुनुहुन्छ कि के छ यसमा?
3: यसमा हाम्रो अब वेबसाइटमा हाम्रो सबै गुनासो आउन सक्ने सिस्टमहरू हामीले सबै राखिदिएका छौँ। टेलिफोन नम्बर पनि छ, हाम्रो सूचना अधिकारी छ, त्यहाँबाट पनि प्राय आइरहेकै हुन्छ। र यो हाम्रै पोर्टलबाट मात्र नभइकन अब हेलो सरकारको पोर्टलबाट, मन्त्रालयको थ्रुबाट, प्रधानमन्त्री कार्यालयबाट त्यसरी पनि आइरहेको अवस्था छ। कसैलाई प्रब्लम छ भने अहिलेको यो सिस्टममा चाहिँ उहाँहरूले जहाँ पनि राख्न पाउनुहुन्छ, र अन्ततको त हामी कहाँ चाहिँ त्यो उहाँहरूले राख्नुभएको गुनासो चाहिँ अहिलेसम्म आइरहेकै अवस्था छ। प्रतिदिन हाम्रो गुनासो चाहिँ लिस्टिङ नै हेऱ्यौँ भने पनि गुनासोहरू चाहिँ आइरहेको अवस्था छ, राख्न नसक्ने भन्ने चाहिँ छैन।
2: अब बीमा कार्यक्रममा जति आबद्ध भएका छन् त्यो त भइ नै हाल्यो, तर हाम्रो जुन अलिकति आर्थिक हिसाबले, आर्थिक पाटोले कुरा गर्नु पर्दाखेरि चाहिँ बीचमा हामीलाई आर्थिक संकट पनि परेको हो होइन। त्यो आर्थिक संकट फेरि पनि नदोरेला भन्न सकिन्न, अलिकति हामीले आर्थिक पाटोलाई चाहिँ, बीमा कार्यक्रमको आर्थिक पाटोलाई चाहिँ कसरी हामीले त्यसको समाधान गर्ने गरी चाहिँ अगाडि बढेको छ यहाँ आइसक्नु भएपछि चाहिँ?
3: यो चाहिँ ठ्याक्कै हजुरले भन्नुभयो, म चाहिँ बीचको यो क्राइसिस म्यानेजमेन्टको लागि मात्रै आएको हो होइन। अनि अहिले चाहिँ अब जस्तो यो भनेको राज्यको दायित्व हो, राज्यले दिनुपर्छ, र किन भन्दा यो प्रोग्राम चलाइसकेपछि बीचमा स्टप गर्ने भन्ने पनि हुँदैन होइन। हो, राज्यको दायित्व बढ्दै गएको छ, यसलाई चाहिँ भनौँ न राज्यले धान्न सक्ने गरिकन चाहिँ चलाउनुपर्छ भन्न खोजेको चाहिँ, हामीले जसरी अहिले एकदमै राज्यको आर्थिक दायित्व बढेको भएर हामीले निजी अस्पतालहरूलाई नदिएर सामुदायिक अस्पताल र सरकारी अस्पतालमा मात्र चलाइरहेका छौँ, केही गरी धान्न सक्ने भयो भने यसरी पनि हो। र अर्को भनेको प्रिमियम हाम्रो कालान्तरमा के थियो भन्दाखेरि, हाम्रो 500 हुँदाखेरि चाहिँ हाम्रो के थियो भन्दाखेरि 50,000 मात्र पाउने, अब 700 हुनासाथ 1,00,000 पाउने भएर यो त्यसरी प्याकेज बनेको रहेछ। र प्याकेज पनि अब बिस्तारै चेन्ज हुँदै अलिकता प्रिमियम बढाउने हो कि, अथवा चाहिँ हाम्रो जुन संगठित संस्थाबाट 1% लिएर सरकारले 1% थप दिने भनेका छन् त्यो पनि आउने हो कि, र हामीले निशुल्क बिमा गरेको प्रिमियम चाहिँ सरकारले हामीलाई दियो भने पनि हामीलाई धेरै नै राहत हुन्छ, र यसले गर्दाखेरि हाम्रो आर्थिक संकट भनौँ न प्रिमियम चाहिँ कलेक्सन बढी हुन्छ, जसले गर्दाखेरि हामी एकदम सेल्फ सस्टेन भएर चाहिँ यो बिमालाई चलाउन सक्छौँ भन्ने जस्तो लाग्छ मलाई।
2: अब यो बिमामा निशुल्क पाउने समूह चाहिँ कस्तोलाई मात्र राख्ने, अथवा कस्तोलाई चाहिँ हटाउनुपर्छ, अथवा कस्तो चाहिँ अझ थप्नुपर्छ, के भइरहेछ यस विषयमा चाहिँ यहाँहरूको?
3: यसमा चाहिँ के छ भन्दाखेरि अब यो लक्षित समूह भनेर हामीले राखेका छौँ। लक्षित समूहभित्र चाहिँ हाम्रो 7 चाहिँ क्याटेगोरी छ। 7 क्याटेगोरीमा के छ भन्दा 70 पुगेको होइन इल्डरली भन्छौँ हामी, अथवा चाहिँ ज्येष्ठ नागरिक, उहाँहरूलाई चाहिँ एउटा व्यक्तिलाई चाहिँ हामीले परिवार मान्छौँ। त्यो बाहेक अरू सबैलाई चाहिँ, अरू पनि म भन्दै जान्छु, जस्तो कुष्ठरोगी, एकजना कुष्ठरोगी हुनुभयो तर उहाँको फ्यामिलीले पनि सबैले पाउने भयो। कुष्ठरोगीको 10 परिवार छ भने 10 परिवार बापतको 7,000 लाग्थ्यो, त्यो पनि फ्री हुने भयो होइन। र अर्को भनेको अनि अशक्त अथवा अपाङ्ग भएको परिवारको व्यक्ति, परिवार भनौँ न, कुनै व्यक्ति अपाङ्ग छ भने उहाँको फ्यामिलीले पनि पाउने भयो होइन। अर्को चाहिँ जटिल खालको क्षयरोग, जस्तो हामीले MDR-TB होइन, ड्रग रेजिस्टेन्स टिबी भन्छ, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को HIV संक्रमितको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को चाहिँ महिला स्वास्थ्य स्वयंसेविका जो हुनुहुन्छ उहाँको पनि फ्यामिली सबैले पाउनुहुन्छ। र अति विपन्न परिवार, विपन्न कार्ड पाइसक्नु भएको छ अति विपन्न खालको, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अति विपन्नको सवालमा चाहिँ सबै गरिब हुन्छ, उहाँहरूले पाउनु न्यायचित होला, तर कुष्ठरोगी एकजना भएपछि परिवार अरू कमाउँदै नकमाउने अथवा चाहिँ मल्टिड्रग रेजिस्टेन्स टिबी एचआईभी संक्रमित भएका व्यक्तिको फ्यामिलीले पाउनु चाहिँ अलि न्यायचित होइन कि त्यहाँ चाहिँ व्यक्ति भएर फ्यामिलीले चाहिँ बिमा गरेको भए हामीलाई अझ आर्थिक दायित्व चाहिँ कम हुन्थ्यो कि किन भन्दा उहाँहरूको पनि प्रिमियम उठ्थ्यो नि त. अब त हामीले एउटा मल्टिड्रग टिबीको 10 फ्यामिली छ भने 10 हामीले फ्रीले ट्रिटमेन्ट गरिरहनु परेको 2 लाखसम्मको चाहिँ सेवा सुविधा उपलब्ध गराइरहनु परेको कन्डिसन छ. त्यसले गर्दाखेरि पनि हामीलाई यो भनौँ न प्रिमियम उठ्न चाहिँ गाह्रो भइरहेको छ. स्पेसली जसरी ज्येष्ठ नागरिकलाई एकजनालाई परिवार माने जस्तो उहाँ रोगीहरू जुन लक्षित समूह छ अति विपन्न बाहेक अरू सबैलाई चाहिँ व्यक्तिलाई मानिदिँदाखेरि पनि हामीलाई यो आर्थिक भार कम हुन्थ्यो कि जस्तो चाहिँ मैले अथवा चाहिँ मेरो टिमले चाहिँ यसको वर्कआउट गरेको छ. त्यसमा चाहिँ यदि ऐन संशोधनमा यो लक्षित समूहलाई हामीले राम्ररी परिभाषित गर्न सक्यौँ भने पनि केही मात्रामा यसको समाधान निस्किन्छ कि भन्ने हाम्रो टिमले सोचेको.
2: अब अलिकति नीतिगत सुधारको कुराहरू गरौँ होइन. स्वास्थ्य बिमा कार्यक्रम आएको पनि 1 दशक भइ नै हाल्यो होइन. यो 1 दशकको अवस्थामा हामीले पटक पटक यस विषयमा छलफल पनि गर्यौं, मूल्याङ्कन पनि गर्यौं होइन. अलिकति नीतिगत ऐन नियमावली चाहिँ संशोधनको आवश्यकता र त्यो अनुसार चाहिँ यहाँहरू अगाडि कसरी बढ़िरहनु भएको छ?
3: हजुरले ठिक कुरा नै औलाउनु भयो. ऐन नियमावली संशोधनको आवश्यकता छँदैछ. यो वर्ष हाम्रो ऐन संशोधन चाहिँ फर्स्ट प्रायोरिटीमै परेको छ र मन्त्रालयको पनि प्रायोरिटीमा परेको छ. किन भन्दा हामीले अघि जसरी कुरा गऱ्यौँ, हामीले लक्षित समूहदेखि लिएर संगठित संस्थालाई कसरी आबद्ध गराउने ती कुराहरू सबै चाहिँ ऐनमा प्रष्टिएर आयो अथवा चाहिँ कम्पल्सन भनेर आयो भने चाहिँ हामीलाई सजिलो हुन सक्छ. त्यही भएर चाहिँ हामीले संगठित संस्था कसलाई भन्ने होइन त्यसको दायरा, जस्तो संगठित संस्थामा धेरैजना फ्यामिली मेम्बर भयो भने हामीले बिमामा कसरी आबद्ध गराउने, एउटै परिवारमा 3-4 प्रिमियम तिर्नुपर्ने भयो भने कसरी त्यो पोसिबल हुन सक्छ, ती कार्यविधिहरू ती भनौँ न कुराहरूमा पनि हामी वर्कआउट गरिरहेका छौँ. त्यही भएर चाहिँ ऐन संशोधन चाहिँ हाम्रो नीतिगत सुधारको एउटा पहिलो पाटो हो जस्तो लाग्छ.
2: जस्तो स्वास्थ्य बिमाको विभिन्न अहिलेको वर्तमान मोडलमा चाहिँ सुधार नगरिकन चाहिँ अगाडि बढ्न चाहिँ विभिन्न खालका चुनौतीहरू यहाँले अहिलेको कार्यक्रममा पनि हामी छलफलमै पनि ती कुराहरू भनिसक्नु भएको छ. यो अहिलेको मोडलमा चाहिँ के सुधार गर्नुपर्ने चाहिँ खाँचो देखिएको छ त?
3: अहिलेकोमा चाहिँ हाम्रो जस्तो कुनै ओभरल्यापिङ भएका प्रोग्रामहरू, सरकारको ओभरल्यापिङ भएका प्रोग्रामहरूलाई चाहिँ हामीले सेपरेट गर्न सक्यौँ अथवा छुट्याउन सक्यौँ भने, जस्तै आमा सुरक्षा प्रोग्राम भनेर हाम्रो स्वास्थ्य मन्त्रालयले आमा सुरक्षाको छुट्टै बजेटहरू त्यहाँको थ्रुबाट खर्च गरिरहेछ, जसले गर्दाखेरि चाहिँ सुत्केरी आमा सम्पूर्ण खर्चहरू बेहोर्ने गरिरहेछ. त्यो चाहिँ हामीले बिमामा ओभरल्याप नगर्ने त्यस्तै गरिकन धेरैवटा प्रोग्रामहरू छ. जस्तो अघि भन्यौँ हामीले पेन प्याकेज भयो, अनि यो जस्तो नवजात शिशुका कुराहरू छन् ती कुराहरू ओभरल्याप नहुने गरी लान सकिन्छ. त्यसले गर्दाखेरि पनि हामीलाई केही सजिलो हुन्छ जस्तो लाग्छ.
2: प्रष्ट्याइदिनु पर्दाखेरि चाहिँ के कस्ता खालका प्याकेजहरू चाहिँ ल्याउँदैछ अथवा पुनरावलोकन हुँदैछ?
3: हाम्रो प्याकेज भनेको हामीले धेरै उयो गर्न खोजेको चाहिँ सुविधा थैली छ. हाम्रो सुविधा थैली भनेको चाहिँ बिमितहरूले पाउने सेवा सुविधाहरू सबै चाहिँ त्यसमा उल्लेख गरेका छन्। त्यसमा चाहिँ चार्जेसहरू चाहिँ एभरेज मार्केटमा पाउने भन्दा अलिक बढी थियो. त्यसलाई चाहिँ न्यायचित तरिकाले जुन चाहिँ हाम्रो अस्पतालहरूले किनेर बेचिरहेकोमा उहाँहरूलाई घाटा नहुने गरिकन मिनिमम मात्र प्रफिट राखेर बेच्न सक्ने गरिकन हामीले चेन्जेस ल्याउन खोजेको हो. अरू धेरै चेन्जेस भनेर त्यस्तो चाहिँ होइन. कुनै कुनै औषधिको जस्तो क्यान्सरसँग रिलेटेड औषधिहरूको चाहिँ प्राइस एकदमै कम भएर अन्तर्राष्ट्रिय स्तरका औषधिहरू चाहिँ नेपालको मार्केटबाट फर्किरहेको बेलामा चाहिँ हामीले तिनीहरूको मूल्य अलिकता समायोजन गरिकन न्यायचित मूल्यमा चाहिँ अथवा चाहिँ मार्केटमा उपलब्ध हुन सक्ने मूल्यमा चाहिँ राख्न खोजेको हो. अरू धेरै चेन्जेसहरू त्यस्तोहरू चाहिँ होइन.
2: पुनरावलोकन गर्नेमै जुन यहाँहरूले विभिन्न खालका कार्यक्रमहरू जुन भनौँ न औषधिमा परिवर्तन गर्नुभएको छ होइन, यो वास्तवमा सेवाहरू कम भएको, औषधिजन्य सामग्रीहरू कम भएको हो कि यसलाई चाहिँ के गर्नु खोज्नु भएको यहाँनिर?
3: औषधि हाम्रो कम भएको त्यस्तोहरू चाहिँ होइन. औषधिका स्ट्रेन्थहरू हुन्छन् नि, जस्तै कुनै औषधि 200 mg को 400 mg को 600 mg को छ भने ठ्याक्कै खान मिल्ने गरी एउटा औषधि मात्र 400 भयो भने 400 ले अब कभर अप गर्ने गरिकन र कुनै कुनै कम्पोजिसन वाला औषधिहरू छ भने हाम्रो चाहिँ कम्पोजिसन भन्दा सिंगल उसमै जाने औषधिहरूलाई चाहिँ हामीले सिंगलबाटै पठाउन खोजेको हो। औषधिमा कटौती भन्दाखेरि पनि हाम्रा केही नमिलेका उहरू मात्र मिलाएका हुन्, त्यसमा औषधि र सेवामा कटौती भएको चाहिँ कदापि छैन।
2: हजुर, अब विशेष गरेर जो नागरिकहरू चाहिँ अब बिमा गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, कतिपयले नवीकरण नगरेको हामीमा छँदैछ होइन, उहाँहरूलाई आकर्षित गर्ने गरी चाहिँ यहाँहरूले केही विशेष खालको कार्यक्रम अभियानहरू ल्याउँदै हुनुहुन्छ त?
3: बिमा चाहिँ छोड्नु भन्दाखेरि पनि आफूलाई आवश्यक पर्दाखेरि गर्ने अथवा चाहिँ चाहिँदाखेरि थोरै खर्च 3500 पनि 1,00,000 सुविधा पाउने हो, त्यही भएर गर्नुपर्छ। यहाँको यस्तोको लागि चाहिँ हामीले अब अहिले चाहिँ आइटी फ्रेन्डली युग छ, त्यसमा चाहिँ हामी डिजिटलाइजेसनमा गएर कतिपय अवस्थामा चाहिँ के पनि रहेछ भन्दाखेरि हाम्रो दर्ता सहयोगीहरू टाइममा समयमा उपलब्ध नभइदिने, बोलाएको बेलामा नभइदिँदा पनि कतिले बिमा गर्न सकेको छैनौँ भन्ने कुराहरू पनि आइरहेको र अहिलेबाट चाहिँ अलिक सहजीकरणको लागि अनलाइन पनि राखिदिने हाम्रो विचारमा छ। र जसले गरिरहनु भएको छैन यसको रुट कज भनेको धेरैले के भन्नुभएको छ भन्दाखेरि हामीलाई चाहिएको समयमा हामीले गर्न पाएनौँ त्यो भन्ने छ। र म बाहिर छु, म चाहिँ सपोज म बिमा गराउन चाहन्छु, म जिल्ला बाहिर गइरहेको छु, त्यो बेलामा मैले कन्टिन्यू गर्न पाइनँ भन्ने खालको त्यस्तो समस्या भएको र अब जहाँबाट पनि गर्न सकिने अनलाइन चाहिँ सिस्टम ल्याइसकेपछि उहाँहरूलाई अलिक सजिलो हुने जस्तो मैले देखेको छु।
2: भनेपछि अब आगामी दिनमा चाहिँ यो चाँडै नै आउँदैछ यो अनलाइनबाट नवीकरण गर्ने सिस्टम चाहिँ?
3: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ, त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रिरजिस्ट्रेसनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो। भन्न खोजेको नयाँ रजिस्ट्रेसनदेखि लिएर अब चाहिँ अनलाइनमा सुरु हुँदैछ।
2: जस्तो अनलाइनबाट चाहिँ नवीकरण गर्न पाउनुहुन्छ भनेर भन्नुभयो, अब अनलाइन भनेपछि अलिकति अब शहरीकरण शहरी क्षेत्रको लागि मात्र अलिकति फोकस हो कि भन्ने पनि हुन्छ, किनभने दूर दराजमा दुर्गम क्षेत्रहरू पनि छन् जहाँ चाहिँ अलिकति उहाँहरूलाई त्यो सेवा सुविधाबाट वञ्चित भएको पनि हुन सक्छ होइन। फेरि कतिपय अब इक्जाम्पल दिउँ, राष्ट्रिय परिचय पत्र अनलाइनबाट भर्दाखेरि कतिपयको चाहिँ रिजेक्ट भएको पनि अवस्था छ होइन, त्यस्तो अवस्था समस्या आउन नदिनको लागि चाहिँ हाम्रोमा चाहिँ अनलाइन सुविधा चाहिँ एकदम चुस्त दुरुस्त र सबैले त्यो पहुँचमा पुग्ने गरी चाहिँ छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ?
3: अनलाइन सुविधा लिँदाखेरि हामीले चाहिँ यो हाम्रो एनआईडीसँग टाइअप गरेका छौँ। हजुरले एनआईडी भर्दाको कुरा गर्नुभयो, अहिले चाहिँ एनआईडीसँग टाइअप गर्दाखेरि चाहिँ हजुरलाई भर्दाको समस्या चाहिँ हुँदैन, यसमा चाहिँ उहाँको एनआईडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले केही पनि भर्नै पर्दैन। जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआईडी नम्बर राखिदिने त्यति र फोटो अपलोड गर्न साथ नै हुने त्यस्तो खालको हुन्छ, अनि त्यही भएर झन् सजिलो हुन्छ यो चाहिँ होइन। र अहिले दूर दराजसम्म पनि जहाँसम्म म पुगेको छु होइन, जुम्ला हुम्लासम्म पनि यो सबैको हातमा मोबाइल भइसकेको हुँदाखेरि र उहाँहरूको दुर्गम क्षेत्रका जो हुनुहुन्छ हाम्रा बिमितहरू, उहाँ बिमित अथवा जो बिमित हुन सक्नुभएको छैन उहाँको परिवार कहीँ न कहीँ सदरमुकाममा हुनुहुन्छ, उहाँहरूसँग मोबाइल छ होइन, अनि त्यही भएर फ्यामिलीको उहाँले भर्न मिल्छ, त्यही भएर सजिलो हुने चाहिँ मैले देखेको छु।
2: हजुर, अब भर्नको लागि चाहिँ के त्यो कसरी भर्ने भन्ने केही जानकारी दिनुहुन्छ? यो हामी वेबसाइटमै गएर हेर्ने हो कि कसरी जानकारी दिनुहुन्छ अनलाइनबाट भर्नको लागि चाहिँ?
3: अनलाइनबाट भर्नको लागि हाम्रो ओपन इन सिस्टममा चाहिँ हामीले अनलाइन रजिस्ट्रेसन भनेर राखिदिएका छौँ। त्यो रजिस्ट्रेसनमा गइसकेपछि चाहिँ के छ भन्दाखेरि उहाँले भन्न पहिला चाहिँ लगइन गर्नु पर्यो, लगइन गर्दा सर्टेन कुराहरू सोध्छ, त्यसपछि ओके भनिसकेपछि चाहिँ एउटा चाहिँ नेसनल आइडी राख्नुपर्ने हुन्छ, नेसनल आइडीसँग लिङ्क अप गरिसके राष्ट्रिय परिचय पत्र, नागरिकता होइन, राष्ट्रिय परिचय पत्र सँगै लिङ्क अप हुन्छ, अनि त्यसपछि नामहरू भरिरहनै पर्दैन, अटोमेटिकल्ली उसैले नै तानिदिन्छ उसको एनआइडी अथवा चाहिँ राष्ट्रिय परिचय पत्र जहाँबाट भरेको छ त्यही ठाउँको ठेगाना सहित सबै नै आइदिन्छ। र त्यहाँ यदि अस्थायी रूपमा कहीँ बसोबास गर्नुभएको छ भने अस्थायी एउटा चाहिँ ड्रप इन अप्सनमा छ, त्यसमा क्लिक गरेपछि कहाँ हो भनेर क्लिक क्लिक सिस्टम छ, धेरै लेखिरहनु पर्ने त्यस्तो पनि छैन, त्यही भएर सजिलै बनेको छ जस्तो लाग्छ। हेरौँ, लेट्स सी कस्तो खालको चाहिँ फिडब्याक आउँछ, त्यसपछि हामी फेरि अझ छलफल गरौँला।
2: धेरैले चाहिँ नवीकरण नगर्नु भएको छ, जुन विभिन्न गुनासोहरू पनि आइरहेछ, विभिन्न कारणले नवीकरण गर्न पाउनु भएको पनि छैन होइन। खासमा नवीकरण गर्ने म्याद कतिभित्र हो, नवीकरण गरेन भने चाहिँ उहाँलाई चाहिँ अब त्यो सेवाबाट चाहिँ वञ्चित हुने हो कि के हुन्छ खासमा?
3: नवीकरण गर्ने हो भने चाहिँ एक महिना अगाडि नवीकरण गर्नुपर्छ। जस्तो मेरो अहिले साउनमा सक्दैछ भने मैले असारको अन्तिम डेटसम्ममा चाहिँ मैले नवीकरण गर्न पर्ने, असोजमा सकिँदैछ भने भदौको अन्तिमसम्म मैले रिन्यू गराइसक्नु पर्ने हो भने चाहिँ भदौमा गऱ्यो भने असोज कन्टिन्यू हुन्छ रिन्युअलको केसमा, गरेन भने चाहिँ सक्यो, उहाँ चाहिँ फेरि री रजिस्ट्रेसनबाट फेरि सुरुबाट आउनु पर्ने हुन्छ।
2: भनेपछि केही गरी बीचमा तीन चार महिना ग्याप भयो भने चाहिँ उहाँ फेरि नयाँ बिमितको रूपमा चाहिँ उहाँले भर्नु पर्ने भयो होइन?
3: हजुर।
2: भनेपछि पुरै प्रक्रिया नयाँ हुने भयो?
3: हजुर, नयाँबाट सुरु हुने भयो, किन भन्दा कन्टिन्युस छ भने रिन्यू हुन्छ, ब्रेक भयो भने चाहिँ जेरोबाट स्टार्ट गर्नुपर्ने हुन्छ।
2: भनेपछि अलिक नागरिकहरूलाई अलिक समय नदिएको उहाँहरू अब विभिन्न कारणले गर्दा यहाँ त फेरि आफ्नो इच्छाले भन्दा नि त्यहाँ समस्या विभिन्न समस्याले गर्दाखेरि उहाँहरूले रिन्यू गर्न पाएको हुँदैन नि त, अलिक कठोर निर्णय गर्नुभएको हो कि भन्ने पनि छ नि त।
3: होइन, यो त टाइम भनेको टाइम बाउन्ड नै हो, टाइम कटिसकेपछि त हामीलाई पनि म्यानेज गर्न गाह्रो हुन्छ एक्टिभ बिमित कति छ भन्ने डाटा निकाल्न। त्यही भएर कठोर भएको भन्दा नि एक महिना अगाडिसम्म टाइम दिएको हो। जस्तो मलाई भदौ हजुरले भन्नुभएको छ, असोज छ भने भदौको अन्तिम दिनसम्म मैले गर्ने टाइम लाइन त दिएको छ, एक महिनाभित्र गर्नुपर्ने हो। एक महिना भन्दा बेसी टाइम त कति दिन हो फेरि?
2: अब सामान्य नागरिकलाई जो चाहिँ अझै पनि बिमा कार्यक्रममा आबद्ध हुनुहुन्न होइन, उहाँहरूलाई चाहिँ बिमा कार्यक्रममा आबद्ध गर्न चाहिँ कसरी यहाँले चाहिँ आकर्षित गर्नुहुन्छ त?
3: त्यो आकर्षित गर्ने भनेको हामी ग्रासरुट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक सुरक्षाको सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ, त्यसैले गर्दा हो अहिलेको हाम्रो उमा चाहिँ के छ भन्दा यो प्रचार प्रसारमा हामी एकदमै तल्लो भन्नु ग्रासरुट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
2: अब बिमा कार्यक्रमलाई चाहिँ भनौँ न निरन्तर अगाडि बढ्नको लागि जति पनि कठिनाई चुनौतीहरू आइरहेको छ विभिन्न किसिमले होइन, त्यो चुनौतीहरू पार गर्नको लागि भनौँ बिमालाई चाहिँ निरन्तरता दिनको लागि चाहिँ के आवश्यक देख्नुहुन्छ यहाँले?
3: नीतिगत सुधारको कुरा त हजुरले अघि नै उठाउनु भइसकेको छ होइन। बिमा आफै के छ भन्दा बिमा आफै अस्थायी छ क्या, यहाँको स्ट्रक्चर नै के छ भन्दाखेरि यहाँ 10 वर्ष भइसक्दाखेरि पनि बिमाको आफ्नो दरबन्दीहरू त्यस्तोहरू स्वीकृत भइसकेको अवस्था छैन। कम्तीमा सेन्टरको होइन काठमाडौँको यो बिमा अथवा चाहिँ सङ्घीय बिमा एउटा चाहिँ स्ट्रक्चर थाहै भइदियो, यहाँका कर्मचारी कन्टिन्युस बस्यो भने न बल्ल यसको इम्प्रुभमेन्ट हुने हो। यहाँ चाहिँ अब करारका 6-6 महिने कर्मचारी जो चाहिँ टर्नओभर भइरहन्छ उहाँहरूले चलाइरहनु भएको छ, त्यही भएर कम्तीमा यहाँको ओएनएम भनौँ न व्यवस्थापन चाहिँ थाहै हुन सक्यो भने चाहिँ पक्कै पनि यसले गति लिन सक्ला भन्ने मैले एउटा सोचेको छु होइन। जो चाहिँ थाहै रूपमा यहाँ बस्नुहुन्छ उहाँले चाहिँ राम्रा नीतिहरू त्यस्तोको लागि चाहिँ वकालत गर्नुहुन्छ भन्ने सोचेको छु। एउटा हुनुपर्ने भनेको मैले देखेको यो यसको थाहै संरचना स्वीकृत भयो मन्त्रालयबाट भने पनि केही राम्रा पक्षहरू बिस्तारै उग्रिँदै जानेछन् जस्तो मैले सोचेको।
2: पहिलो महिला बिमा बोर्डमा निर्देशकको रूपमा आउनुभएको छ, तपाईँ जाने बेलासम्म चाहिँ केही सुधार गरेर यो चाहिँ म सुधार गरेर जान्छु भन्ने केही छ योजना?
3: मैले चाहिँ उहाँहरूको जुन आर्थिक दायित्व जुन तिर्न नसकेर यो अवस्थामा पुगेको छ अथवा चाहिँ हामीले कन्ट्रोलिङ कुनै पनि स्वास्थ्य संस्थालाई गर्न सकेका छैनौँ, यो पूरा फरफारक गरेर सम्पूर्ण दायित्वहरू उहाँहरूको तिरिसकेर र सबैलाई चाहिँ एकदमै भनौँ न ऐन नियम अनुसार चाहिँ काम गर्ने अनुशासन कायम हुने गरी काम गर्ने गरेर जाने र अनलाइन रजिस्ट्रेसन सुरुवात गरेर सबैले अनलाइनमा नै आफैले भर्न सक्ने गरिकन त्यस्तो प्लेटफर्म एउटा तयार गर्ने र संगठित संस्थाहरू सबैलाई आबद्ध गराउने यो यति हुन सक्यो भने बिमाको जुन रिस्क पुलिङको प्रिन्सिपलमा आधारित छ त्यो हुन सक्छ, त्यति गराएर चाहिँ जान्छु भन्ने चाहिँ एम चाहिँ उद्देश्य मैले त्यसो राखेको छु।
2: म धेरै धन्यवाद दिन चाहन्छु, एकदम व्यस्त समयको बावजुद पनि हामीलाई यो बिमा कार्यक्रम र नवीकरणको अवस्थाको बारेमा हामीलाई विस्तृत रूपमा जानकारी गराइदिनु भएकोमा।
3: धेरै धन्यवाद। मलाई पनि यहाँले चाहिँ जुन मौका दिनुभयो जस्तो बिमाको बारेमा केही राख्ने, मैले भनौँ न व्यक्ति व्यक्तिलाई भन्दाखेरि एक दुईजनाले मात्र सुन्नुहुन्थ्यो होला, यहाँको भनौँ न यो नेटवर्कबाट धेरैभन्दा धेरै हाम्रा दूर दराजका भनौँ न बिमित जो हुँदै हुनुहुन्छ, जो हुने क्रममा हुनुहुन्छ, उहाँहरू सबैले सुनेर यसलाई चाहिँ एउटा अवसरको रूपमा युज गरेर चाहिँ उहाँहरू बिमामा आबद्ध हुनुहुनेछ भन्ने पनि मैले ठूलो आशा राखेको छु। यसबाट कम्तीमा कसैले बिमा बुझ्नुभएको छैन भने बिमा भनेको आफ्नो खल्तीबाट धेरै पैसा खर्च गर्न नपरोस् भनेर गरिने एउटा लगानीको पद्धति हो। यसमा आबद्ध हुनुभयो भने गाह्रो साह्रो पर्दाखेरि चाहिँ कभर अप गर्छ, यसले चाहिँ राम्रो टेवा दिन्छ। त्यही भएर सबैजना यसमा सक्रिय हुनुहोस् अथवा चाहिँ इन्भल्भ हुनुहोस् भन्न चाहन्छु।
1: वहाँ हुनुहुन्थ्यो स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। वहाँसँग स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको उत्साहजनक सहभागितामा कमी, यसमा देखिएको समस्या र समाधानका लागि भइरहेको प्रयासबारे कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बद्लिदो नेपालको आजको समय सकिएको छ। प्राविधिक साथी शंकर विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
0: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मेसेज
4: हजुरको रेडियो 102.1 मेगा।
5: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपतिसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो। नागढुङ्गा सुरुङ मार्गको आज उद्घाटन हुँदै सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो। कर्फ्यू र निषेधाज्ञा जारी, काम सुस्त भएपछि मन्त्रीको आदेशमा किर्ने सड़क पुननिर्माणको ठेक्का तोड्ने तयारी। अत्याधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाका कारण फ्रान्स र स्पेनमा डढेलो फैलिँदै र विश्वकप लीग 2 मा नेपालले आज नामिबियासँग खेल्दै।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।

0: माटो गोबर्धन हाम्रा कतिपय बारी बाजा छन् कति रूखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बारीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिंचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
0: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के
3: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
4: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz
7: अब पूरा समाचार। साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको भीड़ लागेको छ। पशुपतिनाथमा भक्तजनहरूको सहजताका लागि आज बिहान 3 बजेदेखि नै मन्दिरमा 4 ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन नेपाल प्रहरी शस्त्र प्रहरी नेपाली सेना ट्राफिक प्रहरी र विभिन्न संघ संस्थाका स्वयंसेवकहरू परिचालन गरिएको छ। आज बिहान 8:30 बजेदेखि मध्याह बाह्र बजेसम्मको समय विशेष पूजाको लागि निर्धारण गरिएको छ। भीड़ व्यवस्थापन गर्न चारवटा अलग अलग लाइनको पनि प्रबन्ध मिलाइएको छ। पशुपतिनाथ लगायत उपत्यका गोकर्णेश्वर फर्पिङ टोखा कागेश्वरी महादेव र देशभरिका अन्य शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनहरूको विशेष उत्साह छ। साउन महिनाको सोमबारलाई भक्तजनहरूले विशेष उत्साहका साथ मनाउने गरेका छन्। संघीय संसद मातहतका 3 संसदीय समितिको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयले आज शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति विकास आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्न लागेको जनाएको छ। आज बिहान 11 बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ। बैठकमा समितिको आर्थिक वर्ष 83-84 वार्षिकी कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुने सचिवालयले जनाएको छ। यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज बिहान 11:30 बजे सो बैठक बस्नेछ। बैठकमा त्रिभुवन विश्वविद्यालय किर्तिपुरको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ। यसै गरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज दिउँसो 2 बजे बस्नु भएको छ। बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 कार्यान्वयनको अवस्थाको बारेमा छलफल हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। संघीय राजधानी काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन गरिनेछ। यस अवधिमा एम्बुलेन्स सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक सेवाका गाड़ीहरूलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुल्ला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाटै कुनै शुल्क नलिने पनि विभागले जनाएको छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमौरो सड़क र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै एक घण्टासम्म समय बचत हुने अपेक्षा छ। साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाड़ीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ। सुनसरीको कप्तानगंजमा दुई पक्षबीच भएको विवाद र झडपको क्रममा एकजनाको ज्यान गएको छ। 12 जना भन्दा धेरै घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भीड़ नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगंज 3 का 24 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको छ। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारको लागि विराटनगरको न्यूरो अस्पताल लगिएको र उपचारको क्रममा उनको ज्यान गएको प्रहरीको भनाई छ। घटनामा शस्त्र प्रहरी निरीक्षक सहित 8 जना प्रहरी सहित अरू केही घाइते भएको पनि प्रहरीले बताएको छ। प्रहरीका अनुसार आज साउने सोमबारको अवसरमा बुलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिजाँदा अर्को पक्षले मध्यरातमा अनावश्यक हल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच भनाभन भएर झडपको स्थिति उत्पन्न भएको थियो। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 वटा इलाकामा त्यहाँ कर्फ्यू लगाएको छ। पछिल्लो 24 घण्टामा देशभर 41 वटा विपदको घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदबाट 37 जिला प्रभावित भएको छ। विपदबाट कुल 23,23,000 बराबरको क्षति भएको छ। विपदमा परेर 3 जनाको ज्यान गएको छ, 19 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार साउन 9 गते बिहानदेखि 10 गते बिहानसम्म सबैभन्दा बढ़ी सर्पदंशको घटना भएका छन्। विवरण अनुसार सर्पदंश 12, पहिरो 11, बाढ़ी 2, अविरल वर्षा 4, आगलागी 6 र जनावर आक्रमण 2 वटा घटना भएका छन्। विपदमा परेकालाई उद्धारको लागि कुल 175 प्रहरी परिचालन भएका छन्। कैलालीको धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच आज पनि हिजो दिनभर भएको वार्ता निष्कर्षविहीन भएको छ। डाक्टर केसीले अघि सारेका विभिन्न मागको विषयमा छलफल भए पनि सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षविहीन भएको हो। वार्ता आज बिहान 10 बजे पुनः बस्ने डाक्टर केसीका सहयोगी डाक्टर अमृत जयसीले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा धनगढ़ी पुगेको सरकारी वार्ता टोलीले हिजो बिहानैदेखि वार्ता शुरू गरेको थियो। शेयर कारोबारका लागि डिमार्ट खाता खोल्नेको संख्या 80 लाख नागेको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिमार्ट खाता खोलेको छ। यीमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ। 29 लाख डिमार्ट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ। एउटै व्यक्तिले दुई वा दुई भन्दा धेरै खाता खोल्न पाउने भएकोले पनि संख्या उच्च देखिएको छ। यस्तै अहिलेसम्म डिमार्ट भएका शेयर संख्या 18,60,29,58,782 रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 कित्ता शेयर डिमाण्ड हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका धेरै ठाउँहरूमा रातभर झरी परेको छ। काठमाडौँ सहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। अहिले घाम लागेको ठाउँमा पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका धेरै ठाउँमा, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तथा कोशी प्रदेशको तराई भेग र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र सट्याङसहित मध्यमसम्मको वर्षा रहेको छ। गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका थोरै ठाउँमा मुसुलधारे पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार भरिराती बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका 1-2 ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998।
4: हजुरको रेडियो 102.1 मेगा।
7: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। निर्माण कार्यमा सन्तोषजनक प्रगति नभएपछि पुष्पलाल मार्गको रामेछाप दोलखा सड़क खण्डको किर्ने स्थित सड़क निर्माणको ठेक्का तोडिने भएको छ। शुक्रबार सड़क अनुगमन गर्न किर्ने पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्काल उक्त निर्माण कार्यको ठेक्का सम्झौता अन्त्य गर्ने गरी कार्यवाही अघि बढ़ाउन निर्देशन दिएपछि सड़क डिभिजन कार्यालय खुर्कुटले उक्त ठेक्का सम्झौता अन्त्य गरी निर्माण व्यवसायी फार्मलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढ़ाएको छ। 2080 साल असोजको बाढ़ीले बगाएको किर्ने क्षेत्रको करिब 1200 मिटर सड़क पुननिर्माणको लागि सड़क विभागले 1.5 वर्ष अघि ठेक्का लगाएको थियो। 2 वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण व्यवसायीले हालसम्म जम्मा 12% मात्रै कार्य गरेको पाइएपछि मन्त्री लम्सालले अनुगमनकै क्रममा तत्काल कार्यवाही गर्न निर्देशन दिनुभएको हो। सड़क डिभिजन कार्यालय खुर्कुटका अनुसार किर्ने क्षेत्रको सड़क पुननिर्माणको लागि जोगीमारा सिद्धान्त वाइभाको संयुक्त ठेक्का परेको थियो। उक्त उपक्रमले जेबी झण्डै 40 करोड़मा सो सड़कको पुननिर्माणको काम पाएको हो। किर्ने क्षेत्रमा तामागुसी किनारबाट सड़क निर्माण गरिएको थियो। 2080 को बाढ़ीले सड़क कटान गरेपछि दोलखा र रामेछाप सड़क सम्पर्क विच्छेद बनेको थियो। बीबी राजमार्ग अधिकांश स्थानमा बगाएकोले तत्कालका लागि रामेछापवासीलाई काठमाडौँ जान आउन र दोलखावासीलाई तराई तर्फको यात्राका लागि किर्नेको सड़क खेम्ती जलविद्युत आयोजनाको क्षेत्रभित्रबाट अस्थायी रूपमा सञ्चालन गर्ने गरी खुलाइएको थियो। हाल पनि सोही अस्थायी सड़कमै आवागमन सञ्चालन भइरहेको छ। तर किर्ने क्षेत्रमा रामेछाप तर्फबाट प्रवेश गर्ने बिन्दुमै बारम्बार तामाकोसीको बारीले सड़क अवरूद्ध पार्ने गरेको छ। ओखलढुङ्गामा व्यावहारिक तथा व्यावसायिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण बढ़दै गएको छ। ओखलढुङ्गामा होटल म्यानेजमेन्ट विषय अध्ययन गर्ने अवसर उपलब्ध भएपछि यसप्रति विद्यार्थीहरूको रूचि बढ़ेको छ। जिल्ला सदरमुकाम स्थित लालीगुरास इंग्लिस स्कूलसँगको सहकार्यमा संचालित ग्यालेक्सी स्कूल अफ होटल म्यानेजमेन्टले दोस्रो वर्ष पनि उत्साहजनक विद्यार्थी भर्ना गरेको छ। चालू शैक्षिक सत्रमा कक्षा एघारमा भर्ना भएका 58 विद्यार्थी मध्ये अधिकांशले होटल म्यानेजमेन्ट विषय रोजेको विद्यालयका प्रिन्सिपल सूर्यबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ। नयाँ शैक्षिक सत्रको अवसरमा आइतबार आयोजित स्वागत कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा सम्मान गरिएको छ। डलर देखाएर ठगी गर्ने गिरोहमा संलग्न सिन्धुपाल्चोकका चारजना युवक पक्र परेका छन्। सिन्धुपाल्चोक बाह्र विषय घर भएका धनबहादुर तामाङ, लोकबहादुर तामाङ, राजकुमार तामाङ र विजय तामाङलाई प्रहरीले पक्र गरेको छ। उनीहरूलाई प्रहरीवृत्त बौद्धको टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्र गरेको छ। साउन 8 गते बुढा निलकण्ठ स्थित प्रगति चोकमा एक व्यक्तिलाई डलर देखाएर ठगी गरेको जुरी परेपछि प्रहरीको अनुसन्धान तथा खोजीको क्रममा उनीहरू पक्र परेका छन्। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार। युरोपका दुई प्रमुख देश फ्रान्स र स्पेन अहिले दशक यताकै भीषण वन डडेलोसँग जुधिरहेका छन्। एक हप्ता अघिदेखि शुरू भएको डडेलो अत्याधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाको कारण नियन्त्रण बाहिर गएको छ। डडेलोको कारण दुवै देशमा 3,30,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ भने हजारौं अग्नि नियन्त्रक, सुरक्षाकर्मी र सैनिक उद्धार तथा आगो नियन्त्रणमा खटिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। फ्रान्सको दक्षिण पश्चिम क्षेत्रमा मात्रै अहिलेसम्म 42,000 हेक्टर भन्दा बढ़ी वन क्षेत्र जलेको छ, जुन दोस्रो विश्वयुद्धपछि देखिएको सबैभन्दा ठूलो वन डडेलो मध्ये एक मानिएको छ। समुद्री तटीय शहर पोर्ट्समा मात्रै 150 भन्दा बढ़ी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। बंगलादेशले आगामी सेप्टेम्बरमा आह्वान हुने संसदको बैठकले नयाँ राष्ट्रपति चयन गर्ने भएको छ। संविधान अनुसार राष्ट्रपतिको राजीनामापछि 90 दिनभित्र राष्ट्रपति निर्वाचित हुनुपर्छ र सेप्टेम्बरमा संसदले नयाँ राष्ट्रपतिको चयन गर्ने कानून मन्त्री मो असादुज्जमानले बताउनु भएको छ। संसद सचिवालयले सभामुख हाफिज उद्दिन अहमदले मोहम्मद शाहबुद्दिन चुप्पुको राजीनामापछि संविधान अनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गर्ने जनाएको छ। र अन्त्यमा खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ। यो खेल नेदरल्याण्डमा नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। पछिल्लो खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेको दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन्। हालै सम्पन्न लीग दुईको खेलमा नामिबियाले नेपाललाई 8 विकेटले पराजित गरेको थियो। नेपालले यसअघि लीग दुई अन्तर्गत नेदरल्याण्डसँग खेलेको खेलमा 6 विकेटले पराजित भयो। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन्। यिनै समाचारसँगै हामी बिहान 9 बजे हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो। नागडुङ्गा सुरुङ मार्गको उद्घाटन आज हुँदै सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो। कर्फ्यू र निषेधाज्ञा जारी। काम स्वस्त भएपछि मन्त्रीको आदेशमा किर्ने सड़क पुननिर्माणको ठेक्का तोड्ने तयारी। अत्याधिक गर्मी, सुक्खा मौसम र तीव्र हावाको कारण फ्रान्स र स्पेनमा डडेलो फैलिँदै र विश्वकप लीग दुईमा नेपालले आज नामिबियासँग खेल्दै। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है?
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: एक प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क नम्बर 98-44-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
10: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485402533 र 98540402039। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
13: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
13: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
13: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
1: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9846-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
5: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
4: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
5: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
4: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
5: राष्ट्रिय परिचय पत्र नम्बर,
4: एक प्रति पासपोर्ट साइजको फोटो,
5: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
4: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
5: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
4: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
5: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
4: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
6: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं, चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बसालौ, पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

0: कार्यक्रमको शुरूआतमा संगीतजने बाटैमा तनौ पशुपति शर्मा र सम्झना भण्डारीका आवाजमा रहेको मिठो गीतबाट कार्यक्रम लोककुशलीको शुरूआत गरिसकेका छौं। नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रममा हामी उपस्थित भइसकेका छौं। आज कार्यक्रमको शुरूआतमा मिठो गीत बजेको छ, त्यसपछि हामी आएका छौं। सधैँभरि कार्यक्रमको शुरूआतमा चाहिँ हाम्रो उपस्थितिमा अनि मात्र गीत बज्थे, आज चाहिँ मिठो गीतबाट नै कार्यक्रम शुरूआत गरौं न भन्ने लागेर चाहिँ हामीले मिठो गीत राखिसकेका छौं। आज सोमबारको बसाई तपाईँकै रोजाइका मिठा रमाइला गीत बज्छ र तपाईँले आफ्नो विशेष एकजना साथीलाई सम्झन पाउनुहुन्छ भने 0848400026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। तपाई उकाली उराली लेखबेसे साथै भन्जाङ चौतारी गर्दै हुनुहुन्छ होला। यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज सचकम हजुरको याप्तामा कुशी एफएम 95 MHz पनि कार्यक्रमलाई एकैसाथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोककुशल के कस्तो लाग्छ सल्लाह सुझाव पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसै गरी फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ। तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। कार्यक्रमको शुरूआतमा मिठो गीत सँगसँगै हामी आइसकेका छौं। अब चाहिँ तपाईँकै बुझाइका मिठा गीत राखेर रा। तपाईँलाई यो एक घण्टाको समयसम्म भरपूर मनोरञ्जन दिन्छौं। यति बेला कार्यक्रमको शुरूआतमा पहिलो साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: घर तिमी हाल भाइ भक्तपुरबाट तिलक जी बोल्दैछु दिदी।
0: तिलक जी के छ खबर?
1: मेरो एकदम ठिक ठाक छ अनि दिदीहरू कस्तो छ?
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ है त। राम्रो छ, रमाइलो छ। आज राति बेसरी पानी पर्यो होइन, समग्रमा सबै ठिक ठाकै छ भन्नुपर्छ। अनि भक्तपुरतिर के गर्दै हुनुहुन्छ?
1: यति बेलाको बसाईमा चाहिँ म बसी बसाइ नै छु है दिदी। भएको
0: बसी बसाईकै लागि काठमाडौँ जानुभयो भक्तपुरतिर?
1: नै नै आउन चाहिँ जबको लागि आएको, यति बेला चाहिँ बसी बसाइ नै छु।
0: ल, अलि जाने बेला भएको छैन कि ड्युटी काम नै भेट्नु भएन?
1: होइन, ड्युटी जाने बेला अलि भएको छैन, अब एकछिनमा जाने।
0: ल, एकछिनमा जानुहुन्छ भनेपछि धेरै समय भइसक्यो भक्तपुरतिर बस्न थाल्नु भएको?
1: धेरै भएको छैन, एक महिना हुन लाग्यो।
0: ल, भनेपछि एक महिना भनेको धेरै लामो समय हो, धेरै भइसकेछ काठमाडौँतिर बस्नु भएको। ठिक छ, काठमाडौँतिरको मौसम के छ, कस्तो छ, के हुँदैछ बताउनुहोस् न।
1: हिजो बेलुकादेखि चाहिँ अघि बिहानसम्म पानी परिरहेको थियो, अहिले चाहिँ घाम लागिरहेको छ, मौसम राम्रै छ भन्नुपर्छ है दिदी।
0: ल, मौसम राम्रो छ, रमाइलो छ। आज हामी मिठा मिठा गीतहरू राख्छौँ, कुराकानी छोटो मिठो हुन्छ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मैले प्राविधिक दिदीलाई भनिसकेको छु नि दिदी।
0: भनिसक्नु भएको छ?
1: हजुर।
0: त्यसको मतलब त हाम्रो रोजाइको गीत सुन्न चाहनुहुन्छ?
1: हजुर हजुर।
0: ल ठिक छ, हामी अर्को साथीले गीत रोजाउँछौँ किनकि हाम्रो रोजाइको गीत कार्यक्रमको शुरूआतमा बोलिसकेको छ, मिठो गीत सुन्नु पनि भयो होला है। अर्को साथी आउनुहुन्छ, अर्को साथीले कुन चाहिँ गीत रोज्नुहुन्छ? यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस् न।
1: विशेष एकजना साथी भन्नुपर्दा रोजिना भुजेलको लागि भन्छु, नमस्ते बाबाई।
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो तिलक योगीजी, घर चाहिँ सिन्धुली हाल भक्तपुर भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु। गीत रोज्नु भएको छैन, तपाईँको रोजाइको गीत बज्छ, तपाईँले फोन गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो।
2: हजुर दिदी नमस्कार।
0: नमस्कार। हजुर नमस्कार। यो आवाज कुन ठाउँदेखि हो?
2: शर्मिला थापा मगर।
0: शर्मिलाजी सन्चै आरामै हुनुहुन्छ? हिजो र आजमा के फरक छ?
2: खासै फरक छैन भन्नुपर्छ दिदी, सन्चै छु म।
0: म पनि एकदम सन्चै आरामै छु। हिजो तपाईँ र मेरो भेट भएको थियो, आज पनि भएको छ। खासमा नयाँ त्यही छ, हिजो र आज भेट हुनु नग्लो कुरा छ। अरू भनेको अब पानी पनि अब हरेक दिन नै पर्छ, अलिक ठुलो पानी परे आज यस्तै छ भन्नुपर्छ है। अनि खानपिन भयो अथवा बाँकी नै छ कि के छ त?
2: मेरो खाना छ कि अनि दिदीको भयो कि बाँकी छ?
0: मेरो भइसकेको छ है त शर्मिला। अझै त्यतातिर अब रेडियो कतिको घम्किँदैछ?
2: मजाले भन्नुपर्छ,
0: मजाले गाउँ बस्तीतिर सबैतिर घम्किँदैछ अथवा शर्मिलाजीले चाहिँ आफ्नो मोबाइलमा अथवा आफ्नो घरको रेडियोमा मात्र घम्काउनु भएको छ?
2: सबैले सुन्नु भएको होला, तर त्यो चाहिँ थाहा छ, अलिक सुनेको छ भन्नुभएको दिदी।
0: तपाईँले चाहिँ सुन्दै हुनुहुन्छ? ल ठिक छ, अब यहाँले चाहिँ सुन्दै हुनुहुन्छ, खुसी लाग्छ। नियमित आउने साथीहरूले त अब नसुन्ने कुरै भएन होइन। ल अब गीत सङ्गीत चाहिँ हाम्रो शर्मिलाजीलाई धेरै मनपर्छ, सबैभन्दा बढी मनपर्ने गीत चाहिँ कुन हो त? लोकगीत हो कि आधुनिक पप हो कि ऱ्याप हो कि रप हो कि? लोकगीतै मनपर्छ। ल ठिक छ, लोकगीत यहाँलाई मनपर्छ। त्यसो भए आज कुन चाहिँ गीत रोज्न पार्नुहुन्छ? साथीले रोज्नु भएको छैन।
2: मलाई चाहिँ विष्णु माझीको आवाजमा रहेको मुटु जलाई जलाई भन्ने गीत राखिदिनु न।
0: मुटु जलाई जलाई जलेको छ र शर्मिलाजी?
2: गीत चाहिँ एकदम मनपर्छ भन्नुभएको दिदी, त्यसैले रोजेको हो
0: कि मलाई त्यस्तो भन्न खोज्नु भएको त होइन नि? ल ठिक छ, मुठो जलाई जलाई हामी गीत कार्यक्रममा राख्छौँ, मात्र एकजना साथीलाई सम्झनुहोस्। नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी, उहाँले मटु जलाई जलाई भन्ने बोलको गीत रोजेर छुटिसक्नु भएको छ। यति बेलाको गोसाईमा तिलकजी साथै शर्मिलाजी र उहाँका आफ्ना आफन्तजन साथै रेडियो सुनेर बस्नुभएका सम्पूर्णको लागि मिठो गीत बज्छ। त्यसपछि हामी अर्को साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: सर मिला जहिले रोज्नु भएको थियो यो एकदमै मिठो गीत, मुटु जलाई जलाई भन्ने बोलको गीत राख्यौं हामीले कार्यक्रममा। पुष्कल शर्मा अनि विष्णु माझीको आवाजमा रहेको थियो मिठो गीत, तपाईँले सुनिसक्नु भएको छ। यस्तै मिठा तपाईँकी रुचाइका गीत बच्च आजको बसाइमा यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: दिदी नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बबिता मगर सिन्धुलीको बिटिजरबाट।
0: बबिताजी
1: हजुर
0: सन्चै आरामै हुनुहुन्छ?
1: हजुर एकदमै आराम कुशल हुनुपर्छ है तानी दिदी हजुर नि।
0: आज धेरै दिन पछि आउनु भयो जस्तो लाग्छ।
1: हजुर
0: कता हराउनु भएको थियो?
1: म सधैँ हराएको छ, त्यो प्रोग्रामहरू सुन्थे, कल ट्राई पनि गर्थे तर लाग्दैन थियो, आज चाहिँ लाग्यो भन्नुपर्छ है त।
0: तपाईँले हिजो अस्ति फोन प्रयास गर्नुभएको भए पक्कै लाग्थ्यो, आज लाग्ने फोन हिजो पनि लाग्थ्यो होला, अस्ति पनि लाग्थ्यो होला, त्योभन्दा अस्ति पनि लाग्थ्यो होला नि बबिताजी।
1: होइन गर्न त गर्थे तर खै लाग्दै लाग्दैन, त्यही भएर आज चाहिँ गरेको, आज चाहिँ झ्याक्कै लागिहाल्यो भन्नुपर्छ है त।
0: कि मैले यताबाट हाम्रो बबिताजीलाई फोन प्रयास गर्दै थिएँ क्या, त्यही भएर फोन लागेन जस्तो छ त।
1: हुनसक्छ
0: है, नत्र त लाग्नु पर्ने हो त, नत्र फोन त्यस्तो धेरै व्यस्त भयो जस्तो त हाम्रो बबिताजीले गर्दा लाग्नु पर्ने हो, त्यति धेरै व्यस्त पनि थिएन होला जस्तो लाग्छ।
1: खै अब त थाहा नै भएन,
0: थाहा नै भएन, त्यसो भए मलाई पनि थाहा भएन, मैले बबिताजीलाई नै फोन गरेको थिएँ कि अरेलाई त्यो पनि थाहा भएन।
1: हजुर
0: के छ, खानपिन खानुभयो?
1: हजुर मेरो खाना भइसक्यो, अनि दिदी हजुरको?
0: मेरो भइसकेको छ, मेरो नहुने कुरै हुँदैन, हेर्नुहोस् है। अनि त्यतातिर हिजो आज के काममा व्यस्त रहेर चाहिँ हामीलाई सुन्नु मात्रै भयो अथवा फोन लागेन पनि भन्नुभएको छ, व्यस्त रहेर पनि हामीलाई नसम्झनु भएको होला।
1: भोलि खासै त्यस्तो केही काम त छैन, यस्तै घरैसरी काम गर्ने बस्ने भन्नुपर्छ है त।
0: घरैसरी काम?
1: हजुर
0: ल ठिक छ, घरैसी काम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ। लोकगीतहरू चाहिँ घरैसी काम गर्दा कतिको सुन्नुहुन्छ हाम्रो बबिताजीले?
1: हजुर म चाहिँ धेरै नै सुन्ने गर्छु भन्नुपर्छ है त।
0: धेरै सुन्नुहुन्छ, धेरै सुनेर त धेरै सुन्दा धेरै मनपर्ने गीत चाहिँ गुण हो त?
1: अब मलाई त जुन पनि मनपर्छ त्यही हो।
0: जुन पनि मनपर्छ?
1: हजुर
0: त्यसो भए घामले पोलिया चाहिँ मनपर्छ कि पर्दैन?
1: पोलेको?
0: हजुर
1: घामले पोलेको त खासै त्यति साह्रो मन त पर्दैन भन्नुपर्छ है।
0: अनि जुनलाई मन पराउने मान्छेले घामलाई नै मन पराउनु पर्यो त नि।
1: घाम अलि मनपर्छ,
0: अलिअलि मात्रै?
1: हजुर
0: त्यसको मतलब जाडो महिनामा मनपर्छ।
1: हजुर
0: ल ठिक छ भाइ दाजु, आउनु भए खुसी लाग्यो। जहाँ चाहिँ गर्मीको समय छ त्यसै पनि हप्प गर्मी, साथसाथै घाम चर्को लाग्छ, काम गर्नु त त्यो घामले पोलेर नै गाह्रो त गाह्रो छ नि होइन?
1: हजुर
0: ल ठिक छ, हामी कार्यक्रमतर्फै लाग्छौँ। त्यसो भए आज कुन चाहिँ गीत रोजेमा पार्नुहुन्छ?
1: हजुर म चाहिँ बाचा भन्ने गीत बजाइदिन न।
0: बाचा भन्नुभयो?
1: हजुर किरण बाबु पुनको नजाऊ भन्दै भन्ने।
0: किरण बाबु पुनको आवाजमा रहेको बाचा भन्ने बोलको गीत सुन्न चाहनुहुन्छ?
1: हजुर
0: ल यो गीत बच्चो कार्यक्रममा मात्र एकजना साथीलाई सम्झनुहोस्।
1: हजुर त सम्झिनु पर्दामा त्यति मिठो भएछ, प्रोग्राम चलाउनुहुन्छ दिदी हजुरको लागि, अनि त्यो प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि, अनि हजुरको रेडियो रिलिजको लागि, अनि विशेष एकजना साथीको नाम लिनु पर्न आज प्यारी साथी मगरको लागि भन्दैछु, चिन्छु, नमस्ते बाबाई।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता थापा मगरजी, सिन्धुलीको बेतीचरबाट उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। बाचा भन्ने बोलको गीत पनि रोजिसक्नु भएको छ उहाँले, सो गीतलाई तपाईँले समर्थन जनाउनु पर्ने हुन्छ, फटाफट फोन गर्दै आउन सक्नुहुन्छ। यति बेला अर्को साथी गीतलाई समर्थन जनाउन आइसक्नु भएको छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म ओखलढुङ्गाबाट सरिस्मा तामाङ दिदी। हजुर
0: सरिस्मा भन्नुभयो? सरिस्मा नै हो नि?
2: हो
0: न, मैले अरू केही सुने कि भनेर?
2: होइन त्यही सुन्नुभयो होला, सरिस्मा
0: सरिस्मा नै सुनेको हो त मैले।
2: हो भन्नु
0: ल ठिक छ, अनि कुन ठाउँदेखि भन्नुभयो? उखल ढुङ्गा तिरेको मौसम हिजो आज के छ, कस्तो छ, आजको मौसम चाहिँ बताउनुहोस् न।
2: आजको मौसम त धुम्मा धुम्मा भइरहेको छ हजुर, अनि दिदी लगायत दामी छपतिरको के छ नि?
0: यता त बेसरी चर्को घाम लागेको छ, राति पानी पर्यो, मौसम शीतलै चिसो चिसो थियो बिहान, तर अहिले मजाले घाम लागेको छ। अब बिस्तारै दिउँसोको समयमा गर्मी हुन्छ कि जस्तो छ त सरिसमाझ यता त। अनि ओखल ढुङ्गातिर रहेर रेडियो चाहिँ कतिको सुन्दै हुनुहुन्छ?
2: रेडियो त म त एम सुन्छु भन्नुपर्छ है दिदीहरूले।
0: सधैँ सुन्नुहुन्छ भन्नुभयो?
2: हजुर।
0: आज पनि सुन्दै हुनुहुन्छ?
2: सुन्दैछु।
0: ल सुन्नुपर्छ। अनि हाम्रो सरिसमा चाहिँ विशेष के गर्नुहुन्छ त्यतातिर रहेर?
2: म त यतातिर रहेर त पढ्दैछु भन्नुपर्छ है दिदीहरूले।
0: पढ्दै हुनुहुन्छ? कतिमा पढ्दै हुनुहुन्छ?
2: म टेन पढ्दैछु।
0: दसमा?
2: हजुर।
0: ल ठिक छ, राम्रोसँग पढ्नु होला, भोलि पर्सि हामीले पनि लड्डु खान पाउँछौँ आशा गरेर बस्छौ नि हामी त। फेरि
2: भइहाल्छ नि,
0: अर्को वर्ष त लगभग असारमा रिजल्ट आउँछ नि होइन? त्यति दिनसम्म मैले प्रतीक्षा गर्नुपर्ने
2: भइहाल्छ नि दिदी हजुर, नजिक भएको भए त अहिले नै ल्याएर दिन्थे, गर्नु टाढा छ।
0: अहिले नै ल्याएर दिनुहुन्थ्यो हामीले मुख मात्र मिठो पारेर खान्थ्यौँ होला, तर के को खुसियालीमा खाइयो भनेर चाहिँ बिर्सिन्थ्यो होला नि त फेरि। के को खुसीमा के को प्रगतिमा खाइयो भनेर चाहिँ थाहा हुँदैन थियो होइन? ल ठिक छ, अब यहाँले चाहिँ अब एसई पास भएपछि चाहिँ हाम्रो सरिसमा चाहिँ एसईमा पास भएर पनि ए प्लस ल्याउनु भयो, त्यसपछि चाहिँ हामीले लड्डु खायौँ भनेर मुख मिठो बनाउँछौँ, हुन्छ? ल ठिक छ, हामी प्रतीक्षारत छौँ। ठिक छ, कार्यक्रममा आउनु भएको छ हाम्रो साथीले गीत रोज्नु भएको छ, यहाँले चाहिँ एकजना साथीलाई सम्झनुहोस् न।
2: फर्स्ट अफ अल त दिदी हजुरको लागि टेक्निकलमा दादा हुनुहुन्छ कि दिदी हुनुहुन्छ
0: सम्झनाजी हुनुहुन्छ है त?
2: ए दिदीको लागि र श्रीराज दाईको लागि र हजुरको रेडियो सुन्दै हुनुहुन्छ होला सबै सम्पूर्णको लागि र मेरो विशेष एकजना साथी भन्नुपर्दा अस्मिता तामाङको लागि भन्दैछु। नमस्ते बाबाई।
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरिसमा तामाङजी, उखलढुङ्गादेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो विशेष एकजना साथीलाई सम्झेर छुटेर पनि गइसक्नु भएको छ। पालो तपाईँको, तपाईँ पनि फोन गर्दै गर्नुहोस्। तर यति बेला हामी कार्यक्रममा बबिताजीले रोज्नु भएको गीत कार्यक्रममा राख्छौं, त्यसपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउँछौं, रेडियो सुन्दै गर्नुहोला।

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 9765-20-33-84 वा 9844-44-10-40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-541-575, 9841-96-0669, 9864-1478।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
10: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
11: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
9: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
11: ए हो र भन्या, अनि फाइदा होला र है?
9: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
11: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
9: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
11: कति रे 98540 अनि
9: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
11: 048-540-239
12: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
11: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
12: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
9: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
2: विराज किसानको साथी।
13: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
14: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो, मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
13: अनावश्यक रूपमा धारा खुल्ला नराखौ, चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं, वर्षाको पानी संकलन गर्ने बानी बचालौं, पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
14: पानीको प्रत्येक थपा बहुमूल्य छ, आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
13: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
13: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
14: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
13: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
14: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
13: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
14: सम्पर्क नम्बर 048-540-143, 98-63-023-422।
13: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
14: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
13: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ, त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
14: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
13: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
14: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रम लोकसेवा राखिएको मिठो गीत गीतको च्यानल विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको बसाई तपाईँको रोजाईका मेच्छा र माइला मन छुने लोकगीतहरू बच्छ भने तपाईँले आफ्नो एकजना साथीलाई मात्र सम्झन पाउनुहुन्छ। 0440400026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, देवजी बोल्दै हुनुहुन्छ?
1: हजुर, पक्कै पनि।
0: के छ खबर?
1: खबर एकदम ठिक छ दिदी। हजुर, रातभरि पानी पर्यो, अहिले चाहिँ घाम लागिरहेको छ भन्नुपर्छ है, गर्मी हुन थालेको छ भन्नुपर्छ, अनि खाना अब खाना पाक्दैछ, अब एकछिनपछि खाने भन्नुपर्छ। दिदी हजुरले त खानुभयो भन्ने आशा गर्छ है त।
0: ल पक्कै पनि, मेरो त खाना भइसकेको छ, चिन्तै नगर्नुहोस् है। अनि अरू नयाँ खबर के छ? धेरै पछि आउनुभयो जस्तो छ त।
1: होइन दिदी हजुर, अब आइरहेको छु, समयले भ्याएसम्म होइन, अब फोन लागेसम्म सुन्नु पाएसम्म कार्यक्रममा त आइरहेकै छु भन्नुपर्छ। अब कहिले काहीँ त्यस्तै हो, लाग्दैन फोन, कहिले काहीँ यस्तै हो भन्नुपर्छ, कहिले काहीँ कार्यक्रमै सुन्नु पाइँदैन त्यस्तै भन्नुपर्छ है त दिदी हजुर। समयसम्म त दिदी हजुरसँग बोल्न आइरहेको छु भन्नुपर्छ है।
0: ल ठिक छ, हुन्छ, आउनु भएको छ, खुसी पनि लाग्छ। अनि अरू त नयाँ खबर केही छैन खासै भन्नुभएको छ नि त?
1: हजुर, खासै नयाँ नौलो त अहिलेसम्म केही पनि भएको छैन, अब कामहरू यस्तै हो, मकै रोप्ने, भरमास रोप्ने कामहरू भइसकेको छ भन्नुपर्छ, धान रोपाई पनि भइसकेको छ, अब धमाधम रोपा गर्ने बेला हुन्छ केही समयपछि भन्नुपर्छ, अरू अरूको चाहिँ रोप गर्ने बेला पनि भइसकेको छ, धान गर्ने कामहरू चलिरहेको छ, हाम्रो चाहिँ भर्खर भर्खरै रोपेको, अब हाम्रो पनि केही समयपछि हुन्छ भन्नुभएको छ है त।
0: ल ठिक छ, अब सबै काम व्यस्त रहेर पनि हामीलाई सम्झनु भएको छ, खुसी लाग्यो कार्यक्रममा आउनुभएकोमा। आज कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: आज चाहिँ मलाई के गर्न पर्यो र खाँटी सुनाइलाई भन्ने गीत बजाइदिनु भाइ दिदी हजुर।
0: के गर्न पर्यो र भन्नुभयो?
1: के गाल्न पर खाँटी सुनाईलाई भन्नुभयो?
0: के गाल्न परेर खाँटी सुनाईलाई।
1: हजुर हजुर,
0: ल ठिक छ, यो गीत कार्यक्रममा बस्नु, मात्र एकजना साथीलाई सम्झनुहोस् न।
1: हुन्छ, एकजना मात्र सम्झिनु पर्ने चाहिँ शङ्खुवासभातिर रहेर सुन्दै होला, मिडिया प्रेमी बहिनी टिकटकको लाइफबाट सुन्दै होला, प्रमिला तामाङ बहिनीको लागि सुनाउन चाहन्छु भन्दै जान्छु ल। नमस्ते दाई।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले आफूलाई मनपर्ने मिठो गीत रोजेर छुटेर पनि गइसक्नु भएको छ। पालो तपाईँको, तपाईँले सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। दिला अर्को साथी फेरि पनि आइसक्नु भएको छ, स्वागत गर्छु। हरियो,
2: नमस्कार दिदी।
0: नमस्कार हजुर, रमिलाजी के छ खबर? सन्चै आरामै हुनुहुन्छ? कता कता हराउनु भयो जस्तो पनि लाग्छ।
2: हराएको छैन दिदी, यतै छु नि म, सन्चै आरामै छु। दिदी सन्चै हुनुहुन्छ?
0: म त एकदम सन्चै आरामै छु। यो आवाज त धेरै दिन भयो जस्तो लाग्छ सुन्न नपाएको, कि कसो?
2: तपाईँको नै आवाज धेरै दिनदेखि, शनिबारदेखि नै सुन्न पाएको
0: हो। ओके, रमिलाजीले
2: फोन नगरे त नि,
0: सुन्न चाहिँ सुन्नुहुन्छ? ल सुन्नै पर्यो नि होइन? अब हामीले सुख दुःखमा अब साथ दिने, साथसाथै अब हाम्रो सुख दुःखको साथी भनेको रेडियो जस्तो लाग्छ। हामीले मोबाइल छ भन्छौँ, तर जति जे भए पनि सधैँ भएपछि त्यो जस्तो काम गरिरहँदाखेरि चाहिँ हामीले मोबाइल चलाउँदै चाहिँ काम गर्न नसकिने रहेछ होइन? अनि त्यो हुँदाखेरि बरु रेडियो ठाउँमा बजिरहन्छ, त्यो रेडियो बजेको गीतको स्वर तालसँगै काम गर्यो भने चाहिँ छुट्टी खालको रमाइलो पनि हुने रहेछ। त्यही भएर हिजो आज अब मोबाइल चाहिँ कम चलाउँ कि भन्छु, हेर्नुहोस् न रमिलाजी, त्यो चलाउन मन लाग्छ। रमिलाजीले कतिको चलाउनुहुन्छ?
2: मलाई त तर रामेसम्म हुँदा त रेडियोबाटै सुन्न मिल्थ्यो, यता ट्राफिकबाट कि हाम्रो पात्रबाट सुन्नुपर्छ, अलिअलि चलाउँछु, नत्र मलाई त वास्तव हुँदैन।
0: वास्ता हुँदैन, अलिक कार्य व्यस्त हुँदाखेरि वास्ता हुँदैन जे भए पनि, तर फुर्सदको समयमा चाहिँ फेरि फुर्सदको यो दिन यो समय कसरी बिताउँ भन्ने हुन्छ फेरि।
2: त्यो त हो दिदी, के अरे उस क्या धेरै चलाउने बानी छैन त्यही भएर त्यति साह्रै वास्ता नि हुँदैन क्या, म टिकटक हेर्नु दिन नि त
0: भर्खरै हाम्रो देवजीले कसले टिकटकमा हेर्दै सुन्दै हुनुहुन्छ होला भन्दै हुनुहुन्थ्यो फेरि
2: होइन फेसबुक लाइभमा भन्नु
0: मैले त टिकटक लाइभमा भनेर सुने त नि मैले चाहिँ कानवर कि सुनेको छु कि
2: होइन तपाईँले जिस्काउनु भयो
0: ल ठिक छ रवि दाजु त्यसो भए खानपिन खाइसक्नु भएको छ है
2: भइसक्यो दिदी
0: ल ठिक छ कार्यक्रममा आउनुभयो धेरै दिनपछि बोल्न पाए खुसी लाग्यो समग्रमा अब शङ्खुवा सुबातिर त सबै ठिकै छ भन्ने आशा गरौँ
2: ठिकै छ दिदी रामी छ नि ठिकै छ भन्ने आशा गरौँ
0: अब रामी छापको खाडा देवी त म पुगेको छुइनँ त्यहाँ चाहिँ कस्तो छ होइन अब रामी छापको यो रेडियो छेउछाउ चाहिँ गतिविधि हेर्दा सबै ठिकै छ लाग्छ है मलाई
2: हजुर हजुर दिदी
0: अब खाडा देवीमा त हाम्रो रमिलाजीले आफ्नो परिवारलाई सोधेर चाहिँ के छ है कस्तो छ त्यताको अवस्था के हुँदैछ सोध्नु पनि भएको छ होला
2: नि सोध्छु नि दिदी नसोधिदिनु
0: दिनको एकचोटि सोध्नुहुन्छ महिनौसम्म नसोद्धा पनि मलाई नै रसिकै हाल्छ त बुझ्ने चाहिँ साँच्चै हो वास्तविकता कुरा गर्ने हो भने रमिला चाहिँ मैले महिनामा एकपटक पनि कहिले काहीँ त सम्झिदिनँ होला सायद अब यहाँ सुन्नुहोस् मैले तपाईँलाई विश्वास दिलाउन कसरी मेरो बोलीले यो शब्दले यहाँले मैले भनेको कुरा विश्वास गर्नु भएन तर विश्वास मैले यही रेडियो मार्फत दिलाउन कुनै त्यस्तो परमाणु कुनै वस्तु अथवा केही भइदिएको भए चाहिँ म तपाईँलाई अहिले विस्तृत रूपमा चाहिँ देखाउँथे पनि होला यदि देखाउनु मिल्थ्यो भने होइन मैले भनेको कुरा यहाँले विश्वासै गर्नु भएन मलाई लाग्छ र मैले त्यो गरिरहेको छु त्यही भएर भने नि त अरूले भनेको अरूले गरेको कुरा मैले भनेको होइन नि त रमिला चाहिँ दिनको एकचोटि सम्झिने सोध्ने भन्नुहुन्छ तिनकै सोध्नुहुन्छ अनि त्यही भएर भन्यो नि त म महिनामा एकपटक पनि सोध्दिन भनेको खुसी हो आफू जसरी खुसी हुनेछ त्यस्तै हो है ल ठिक छ रमाइलो मिठो कुराकानी छ जे सर तपाईँ हाम्रो भित्र सबै कुरा विस्तृत थाहा छँदैछ नि होइन ल ठिक छ हामी कार्यक्रमतर्फै लाग्छौँ अब लगभग कार्यक्रमको पनि समय सकिन लागिसकेको छ देवजीले मिठो गीत रोजाइमा पारिसक्नु भएको छ एकजना साथीलाई सम्झनुहोस् न
2: पहिला प्रथम बोनसको रूपमा तपाईँलाई अनि प्राविधिक दिदीलाई सुन्दै हुनुहुन्छ मेरो मनको लागि भन्ने
0: हुस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङ उहाँसँग पनि रमाइलो मिठो कुराकानीको साथमा उहाँ छुटेर गइसक्नु भएको छ अब चाहिँ हामी फोन लिँदैनौ साथीहरूको कमेन्टहरू छन् ती कमेन्ट प्राप्त भएका वाचन गर्दै कार्यक्रमबाट बिदा हुनुपर्ने बेला भइसकेको छ आजको बच्चामा धेरै साथीहरूको फेसबुक कमेन्टहरू छन् फचाफट छोटो मिठोमा कमेन्ट वाचन गर्छु आजको बच्चामा तपाईँको पुरै कमेन्ट वाचन यदि हुन सकेन भने पनि भन्दा पनि समय कम छ म छोटो मिठोमा मात्र वाचन गर्छु भोलि मंगलबारको बसाईमा एक घण्टासम्म हामीले तपाईँको कमेन्टलाई स्थान दिन्छौँ यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ धर्मराजजी उहाँ लेख्नुहुन्छ नमस्ते म ढकाल धर्मराज बिर्तामोड झापा घर भइहाल्छ दुबईबाट भन्दै हुनुहुन्छ अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ टेकु क्षेत्रीजीले पनि नमस्कार भन्नुभएको छ सुमित यादव सुनवार कि राताजीले पनि नमस्कार दिदी म भने कार्यक्रम सुन्दैछु खाना भइदो रामी साहब देवराली घर भइहाल्छ काठमाडौँबाट मेरो घर परिवार लगायत सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ संगीता लामा संगीताजीले पनि नमस्कार है दिदी भन्दै हुनुहुन्छ मिलन घाइलुमोटोजी पनि लेख्नुहुन्छ नमस्कार दिदी म यता दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ भने आचार्य शुक्रमाजी पनि लेख्नुहुन्छ नमस्ते हाई दिदी के छ खबर सन्चै हुनुहुन्छ भने हजुरको कार्यक्रम सुन्दैछु सिमलीको धुरा बजारबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ त्यसै गरी लेख्नुहुन्छ मनोज सुन्दासजी उहाँ पनि लेख्नुहुन्छ कमेन्टमा हेलो दिदी दर्शन नमस्ते के छ खबर म पनि कार्यक्रम सुनिरहेको छु सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी पदम आलेजी पनि लेख्नुहुन्छ
3: नमस्ते है म कार्यक्रम सुन्दैछु रामेछापको हिमगंगा हालजी काठमाडौँको भक्तपुरबाट भन्दै हुनुहुन्छ। शिवजी राणा मगरजी पनि लेख्नुहुन्छ नमस्ते दिदी म कार्यक्रम सुन्दैछु रामेछापको साथी हालजी हेटौडाबाट भन्दै हुनुहुन्छ। त्यसै गरी रामलाल सुमनजी पनि लेख्नुहुन्छ दर्शन नमस्ते हजुर म रामलाल सुमन भन्दै हुनुहुन्छ कालिकाबाई गाउँपालिका दुई पर्सा जिल्लाबाट कार्यक्रम सुन्दैछु अपभोज निगेत मलाई रामलाल सुमन भनेर चिन्ने नचिन्ने सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी रामजे घिमिरेजी पनि लेख्नुहुन्छ नमस्कार सुन्दैछु है यता चितवनबाट भन्दै हुनुहुन्छ। जेनी लिम्बुजीले पनि सुन्दैछु ल भन्नुभएको चण्डी छाटको गर्जीले नमस्कार भन्दै हुनुहुन्छ। त्यसै गरी सौरभ केसीजीले पनि नमस्ते हजुर म यता बागचौरो नगरपालिका आठको मान्छे हालसे भारतको गुजरातदेखि भन्दै हुनुहुन्छ। त्यस्तै बबिता मगरजी पनि लेख्नुहुन्छ हेलो नाना जोहरले नमस्ते है म पनि कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट धेरै मनपर्छ कार्यक्रम सिन्धुलीको बिगिजोरबाट कार्यक्रम सुनेको छु ल भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी रीता परियारजी पनि लेख्नुहुन्छ हेलो दिदी नमस्ते म सिन्धुलीबाट रीता परियार हो मेरो छोरालाई धेरै माया छ भन्दै हुनुहुन्छ। त्यसै गरी दीपिका पूर्व छाणे मगरजी पनि लेख्नुहुन्छ नमस्ते दिदी म काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। अनिसा सुनवारजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। मीडिया प्रेमी भाइ अनिसाजीले पनि नमस्ते म भोजपुरबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी जनक रजाली मगरजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। भुवन राउतजीले पनि नमस्ते नमस्कार म पनि कार्यक्रम सुन्दैछु है कार्यक्रम चाहिँ राम्रो लाग्छ। दाङघोराई 19 सैघाको मान्छे आज भारतबाट भन्दै हुनुहुन्छ भने अर्जुन याखाजी पनि लेख्नुहुन्छ दर्शन नमस्ते हजुर म यता शङ्खासभा धर्मादेवी दुई तामा पोखबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रमिला राईले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। मोरङबाट आज जन्मदिन मनाउँदै हुनुहुन्छ दिल दुखी रिया उहाँलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी मिसिङ रेवतजीले पनि इस्माइल अलिसाजीलाई चाहिँ साथै दिलदुखी रिया दुवैजनालाई चाहिँ जन्मदिनको धेरै भन्दा नि धेरै शुभकामना छ भन्दै हुनुहुन्छ। उहाँहरू दुवैजनालाई फेरि पनि जन्मदिनको शुभकामना व्यक्त गर्दै अवश्य कार्यक्रमको समय सकिसकेको छ हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागी धेरै हुनुहुन्थ्यो साथीहरू तिलक योगी शर्मिला थापा मगर बबित थापा मगर त्यसै गरी सरिष्मा तामाङ देवमाजी त्यसै गरी रमिला तामाङजी हुनुहुन्थ्यो। उहाँहरू सबैलाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुने साथ दिनुहुने फोन गर्ने फोन प्रेस गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम लोकशैली अवधिबाट बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो साथीले रोज्नु भएको छ एकदमै मिठो गीत त्यो गीत कार्यक्रममा छोड्दियो। आजको लागि कार्यक्रम लोकसेलीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र थामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। साउन महिनाको दोस्रो सोमबार भक्तपुर जिल्लाको सीमाडोल स्थित डोलेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा आराधनाका लागि व्रतालु र श्रद्धालुको उल्लेखनीय भीड़ लागेको छ। भगवान शिवको प्रिय महिना मानिने साउन र सोमबार शिवजीको विशेष दिन भएकाले बिहानदेखि भक्तजनहरू जल, दूध, बेलपत्र तथा अन्य पूजाका सामग्रीहरू चढ़ाएर पूजा आराधनामा सहभागी भएका छन्। हिन्दू धर्मावलम्बीहरूले यस दिन व्रत बसेर आशुतोष भगवान शिवको आराधना गर्ने परम्परा रहिआएको छ। नेपालमा सौर मास अनुसारका सोमबारमा साउने व्रत बस्ने चलन रहेको छ। भक्तपुरको सीमाडोलमा अवस्थित डोलेश्वर महादेव मन्दिर प्रसिद्ध हिन्दू तीर्थस्थलका रूपमा परिचित र धार्मिक मान्यता अनुसार यस मन्दिरलाई भारतको प्रसिद्ध केदारनाथ मन्दिरको शिर भाग पनि मानिन्छ, जसका कारण साउन महिनामा यहाँ देशभरबाट हजारौं श्रद्धालु दर्शनका लागि पुग्ने गर्दछन्। वीरगंज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको आसंगित आक्रमणपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गम्भीर ध्यान आकर्षण गर्नुभएको छ। उहाँले मृतक प्रति समवेदना व्यक्त गर्दै अस्पताल जस्तो संवेदनशील संस्थामा हुने हिंसा स्वीकार्य

हुने स्पष्ट पार्नुभएको छ। घटनापछि मन्त्री मेहताले गृहमन्त्री सुदन गुरूङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, नारायण अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट तथा नेपाल मेडिकल एसोसिएशनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गरेर पहल अघि बढ़ाउनु भएको छ। समन्वयकै क्रममा घटनामा संलग्न एकजना पक्राउ परिसकेका छन्। थप अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढ़िरहेको छ। यसपछि अनुसन्धान गरी दोषीलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता मन्त्री मेहताले व्यक्त गर्नुभएको छ। घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डाक्टर प्रमोद रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँको उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले मिलाएको उहाँले बताउनु भएको छ। सत्य तथ्य बुझ्न, परिस्थितिको अनुगमन गर्न र स्वास्थ्य सेवा सहज रूपमा सञ्चालन गर्न मन्त्रालयबाट प्रतिनिधि टोली वीरगंज पठाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 23 जिल्ला भई बहने ससाना नदीहरूमा बहाव उल्लेखिए भर्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जानकारी गराउनु भएको छ। आज बिहान जारी बुलेटिन अनुसार कोशी, नारायण, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बवई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तल रहेको छ। महाशाखाका अनुसार आज मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहु, बागलुङ, म्याग्दी पर्वत, नवलपरासी, बर्दघाट, सुस्ता पूर्व, नवलपरासी, पश्चिम बर्दिया, धारचुला, बझाङ, बैतडी, डडेलधुरा, टोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढ़ीको सम्भावना रहेको छ। भोलि साउन 12 गते कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश भए बहने केही ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ़ने सक्ने, त्यस्तै साउन 13 गते कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भए बहने केही ससाना नदीहरूमा बहाव अचानक बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा रहेको नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। पूर्वाधारित विकास मन्त्री सुनिल लम्साल, यहाँ स्थित जापानी राजदूत मायदा तोरू तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा सुरुङ मार्गको उद्घाटन गर्न लागेको हो। उद्घाटनपछि निर्णय पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। सुरुङ मार्गको उद्घाटन भइरहँदा चन्द्रगिरी नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका छन्। नागडुङ्गा सुरुङ मार्ग पीड़ित संघर्ष समितिले आफ्ना समस्याहरू सम्बोधन हुनुपर्ने भन्दै दवाब दिएको हो। पीड़ित बासिन्दाहरूले आकाशे पुल यथाशीघ्र निर्माण हुनुपर्ने र सड़क पेटी फराकिलो बनाउनुपर्ने माग अघि सारेका छन्। आयोजनाबाट प्रभावित पीड़ितहरूलाई रोजगारी सुनिश्चित गर्नुपर्ने उहाँहरूको भनाइ छ। त्यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइनको उचित व्यवस्था हुनुपर्ने र फ्लाइओभरको काम यथाशीघ्र शुरू गर्दै त्यसको नामकरण किसीपीडी फ्लाइओभर गर्नुपर्ने माग संघर्ष समितिले राखेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद लाल विक्रम थापाले सुनसरीको देवानगंज स्थित कप्तानगंजमा प्रहरीले चलाएको गोलीबाट 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु तथा अन्य व्यक्ति घाइते भएको घटनाप्रति भर्त्सना गरेका छन्। झडपस्थलमा सोमबार संचारकर्मीसँग कुरा गर्दै सांसद थापाले सामान्य विवादका क्रममा छाती लगायतको शरीरका अंग ताकेर सिधै गोली चलाएको आरोप लगाएका छन्। उहाँले थप व्यक्ति हताहत भएको हुन सक्ने आशंका व्यक्त गर्दै घटनाबारे प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिम्मेवार जवाफ नदिने भन्दै असन्तुष्टि जनाउनु भएको छ। सांसद थापाले मृतकका परिवारलाई न्याय दिलाउन निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गरे साथै घाइतेहरूको उपचारका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। डीजे बजाउने विषयमा भएको विवाद उग्र बन्दै झडपमा परिणत भएपछि प्रहरीले गोली चलाएको थियो। घटनापछि उक्त क्षेत्रमा कर्फ्यू जारी गरिएको छ। पहिरोमा परी म्याग्दीको पेरी नगरपालिका 13
पम्किले चिना खेतमा 70 वर्षे लालवीर छन्त्यालको मृत्यु भएको छ। गैराती गएको पहिरोले घर फुरिदा सुतिरहेको अवस्थामा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल सेनाले जानकारी दिनुभएको छ। यसै गरी 63 वर्षीय धनकुमारी थापाको सकुशल उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालयका दरबाङबाट गएको प्रहरी टोली र स्थानीयवासी मिलेर थापाले उद्धार गरेको हो। गैरातीको वर्षाका कारण सदरमुकामका बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सड़क अवरूद्ध भएको छ। पहिरोमा परि विभिन्न ठाउँमा पशु चौपाई र भौतिक संरचना क्षति पुगेको छ। पहिरोका कारण कालीगण्डकी करिडोर अन्तर्गत बेनी जुमसुङको कोरला सड़क अवरूद्ध बनेको छ। क्रममा अन्तर्राष्ट्रिय खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा आफ्नो अभियान पूरा गरेका दुई रूसी र एक अमेरिकी अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोम्युज एमएस 28 अन्तरिक्षयान रूसी अन्तरिक्ष यात्री सेर्गेई कुदस्तोरोभ सेर्गेई मिकाएव र अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्ष यात्री क्रिस्टोफर विलियम्सलाई लिएर हिजो काजकस्तानको काजकागान शहर नजिक सुरक्षित वातावरणको सुरक्षित अवतरण गरेको हो। रूसी समयअनुसार दिउँसो 1:27 अन्तरिक्षयान प्याराच्युटको सहायताले निर्धारित ठाउँमा अवतरण गरेको थियो। त्यसपछि उद्धार टोलीले तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य परीक्षण गर्दै सुरक्षित रूपमा उद्धार गरेको रोइटर्सले जनाएको छ। रूसको मोस्का अनुसार अभियान पूरा गरेर फर्किएका तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र यो सफल अवतरणसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रूस र अमेरिका बीच अन्तरिक्ष अनुसन्धान र सहकार्य निरन्तर जारी रहेको पनि पुष्टि भएको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। हवस् त नमस्कार।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कहाँ गयो होला यो केटा? सही लेट है
2: किन? के भयो?
1: तिमीलाई कुर्ने चक्करमा मैले झुम्का पनि लाउनु बिर्सेँ।
2: झुम्का मात्रै भनेर त हेर, पुरा बजार किन्छ।
1: मलाई बजार होइन, झुम्का किन्दै। झुम्का
2: अलिसा, अरे सुन न।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामेछाप।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्त भित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल साउन 1 गतेदेखि असोज मसान्त भित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
2: 1 प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: सेमा सहमति गर्ने प्रयास कंगोमा इबोला संक्रमितको संख्या 3000 नाग्यो 10 दिनमै मात्र 1000 नयाँ संक्रमित थपिए र विश्वकप लीग 2 को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै नेपाल खबरमा अब पूरा खबर सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको समेत जगत्तमा 5 सदस्यीय समिति गठन गरेको छ गृह मन्त्रालयले गठन गरेको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ सुनसरी घटनाका विषयमा छलफल गर्न आज बेलुकी 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिएको छ सुनसरी घटनाबारे सुरक्षा समितिको बैठकमा समेत गम्भीर छलफल हुने भनिएको छ सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल लगायतको उपस्थितिमा सुमरुङ मार्गको आज औपचारिक उद्घाटन गरिएको हो काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ यस अवधिमा एम्बुलेन्स सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ सुरक्षा प्रणाली ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुला गरिने सड़क विभागले जनाएको छ परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै पनि शुल्क नलिइने समेत विभागले जनाएको छ आयोजनाका परामर्शदाता संस्था निप्पन कोइकाका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाइएको छ पैदल यात्री मोटरसाइकल स्कूटर तीन पाङ्रे गाड़ी पेट्रोल डिजल ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी विस्फोटक पदार्थ बोकेका गाड़ी भने प्रवेश गर्न पाउने छैनन् परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूको शुल्क समेत निर्धारण गरिएको छ दक्षिण कोरियामा काम गर्न जानेहरूका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको छ वैदेशिक रोजगार विभाग अन्तर्गतको यूपीएस कोरिया शाखाका अनुसार आउँदो साउन 17 गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप कोरियामा कामदारका रूपमा जाने नेपाली छनौट गर्न कोरियन भाषा परीक्षा ईपीएस टोपिक सञ्चालन हुँदै आएको छ सूचना अनुसार इच्छुक नेपालीले eoers.eps.epsnepal.gov.np गएर आवेदन दिनुपर्नेछ वेबसाइटमा आवेदन दिने प्रक्रिया सम्बन्धी डेमो समेत भिडियो पेजमै राखिएको ईपीएस शाखाले जनाएको छ आवेदन दिँदा तोकिएको मापदण्ड अनुसारको फोटो इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा भर्नुपर्नेछ भाषा परीक्षाका लागि 28 अमेरिकी डलर लाग्ने पनि भनिएको छ अर्शनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच धनगढ़ीमा निर्णायक वार्ता चलिरहेको छ हिजो लामो छलफलपछि धेरै विषयमा सहमति नजिक पुगे पनि केही प्राविधिक विषय भने टुंग्याउन बाँकी रहेकाले आज फेरि वार्ता हुन लागेको हो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजमा सीट वृद्धि सम्बन्धी विषयमा थप कानूनी तथा प्राविधिक विषयमा आवश्यक परेपछि आज फेरि निर्णायक वार्ता गर्ने सहमति भएको थियो आजको छलफलबाट यी विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ वार्ताको सबैभन्दा पेचिलो विषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको व्यवस्थापन बनेको छ डाक्टर केसीले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका विवादास्पद नियुक्ति तत्काल खारेज गर्न निजी मेडिकल कलेजमा मापदण्ड विनय सीट वृद्धि गर्ने निर्णय फिर्ता लिन राष्ट्रिय चिकित्सा शिक्षा 2075 अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउन विगतका सरकारसँग भएका सहमति कार्यान्वयन गर्न तथा सुदूरपश्चिमका नागरिकका आधारभूत सेवा विस्तार लगायतका माग अघि सार्दै

0: गएको बिहिबारदेखि धनगढ़ीमा अनसन शुरू गर्नु भएको हो। आज देशका विभिन्न 23 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहु, बागलुङ, म्याग्दी, पर्वत, नवलपरासी पूर्व र पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बाढ़ीको जोखिम छ। महाशाखाको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। महाशाखाले बाढ़ीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला तथा नदीहरूमा पानीको बहाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज सामान्य बढ़्यो, कंगोमा युबेला संक्रमितको संख्या 3,000 नाग्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082562601, 98578935990, 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिजेल हामीले सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज सामान्य बढ़ेको छ। सुनको भाव आज 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 35 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव तोलामा 4,445 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,410 रूपियाँ थियो। अब विदेशको खबर। कंगोमा फैलिएको इबोलाको 17 प्रकोप तीव्र बन्दै गएको छ। अधिकारीहरूका अनुसार संक्रमितको संख्या 3,000 नआएको छ भने ज्यान गुमाउनेको संख्या 1,354 पुगेको छ। पछिल्लो 10 दिनमै थप 1,000 नयाँ संक्रमित फेला परेका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ। गत मे 15 घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डी बुग्यो स्ट्रेनका कारण फैलिएको खबरमा उल्लेख छ। बुन्डी बुग्यो स्ट्रेनका लागि अहिलेसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार समेत उपलब्ध नरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जुलाई 15 संक्रमितको संख्या 2,000 पुगेको थियो भने अहिले 5 प्रान्तमा फैलिएको प्रकोपबाट कुल 3,075 जनामा संक्रमण पुष्टि भएको बताइएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्ड्समा नेपालले समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 विकेटले र नेदरल्याण्ड्सले नेपाललाई 6 विकेटले हराइसकेका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग 58 रनको हार बेहोरेको थियो। दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। नेपालले 4 खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्ड्समा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, 1 हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा, नागढुङ्गा सुरुङ मार्गको उद्घाटन, शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, सरकारी टोली र डाक्टर गोविन्द केसे बीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास, कंगोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमा मात्रै 1,000 नयाँ संक्रमित थपिए, र विश्वकप लीग 2 को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0485410043 9863023422।
5: तन्ने पैसो कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो। हतार हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भने हो नि। त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
7: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
10: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि
10: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र
4: राष्ट्रिय परिचय पत्र नम्बर
10: एक प्रति पासपोर्ट साइजको फोटो
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
10: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि
4: विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि
10: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि
10: पुनश सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बालबालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबै आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0484-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-4054-114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
4: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण, बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
5: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
4: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
5: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
4: राष्ट्रिय परिचय पत्र नम्बर,
5: 1 प्रति पासपोर्ट साइजको फोटो,
4: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
4: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
5: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
4: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
5: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

0: अहिले दिउँसोको एक बज्यो।
1: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कठर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 9863-23422।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-775, 9841-96-0669, 9864-1478।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
0: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
5: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
4: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
5: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
4: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
5: राष्ट्रिय परिचय पत्र नम्बर,
4: एक प्रति पासपोर्ट साइजको फोटो,
5: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
4: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
5: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
4: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
5: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
4: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, साथै तामाको सेफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले भेटवार्ता गर्नुभएको छ। आज बिहान शीतल निवासमा करिब 1 घण्टा पौडेलसँग आङदेम्बेले भेटवार्ता गर्नुभएको हो। भेटमा समसामयिक राजनैतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङदेम्बेको सचिवालयले जनाएको छ। यस बाहेक आङदेम्बेले देशका विभिन्न स्थानमा गएको बाढ़ी पहिरोको प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापना बारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको छ। सो क्रममा राष्ट्रपति पौडेलले राजनैतिक स्थिरताको आवश्यकता औल्याउँदै कानून निर्माणमा संसदको प्रभावकारिता बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको थियो। यस्तै बाढ़ी पहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनु भएको थियो। पूर्वाधार विकास र मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागडुंगा सुरुङ मार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरू भएको बताउनु भएको छ। नागडुंगा सुरुङ मार्ग उद्घाटन कार्यक्रममा उहाँले कठिन भौगोलिक अवस्थाका बावजूद पनि नेपालमा सुरुङ मार्ग सञ्चालनमा ल्याएको बताउनु भएको हो। उहाँले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकारी र धैर्यता भएमा नेपालले महत्वाकांक्षी पूर्वाधार र परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्ने बताउनु भएको छ। उहाँले नेपालमा सुरुङ पूर्वाधार विकासको शुरूआत मात्र भएको भन्दै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने बताउनु भएको छ। सचिव सेगदेलले सुरुङ निर्माण मार्फत नेपाली प्राविधिक जनशक्तिले हिमाली सुरुङ निर्माण सम्बन्धी अनुभव हासिल गरेको र यसले भविष्यमा देशभर सञ्चालन हुने अन्य सुरुङ तथा पूर्वाधार परियोजनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सुरुङ निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, COVID-19 महामारी तथा हिमालय भू संरक्षण सम्बन्धी चुनौतीका बीच संयुक्त रूपमा काम गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयले आचार संहिता उल्लंघन गरे परीक्षा रद्द गर्ने चेतावनी दिएको छ। व्यवस्थापन संकायका 17,000 विद्यार्थीले परीक्षा दिइरहेको बताउँदै रजिस्ट्रार प्राध्यापक डाक्टर महानन्द चालिसेले कसैले गलत काम गरे तत्काल प्रहरीलाई बुझाउन आग्रह गर्नुभएको छ। 17,000 विद्यार्थीको आज परीक्षा दिइदैछ, नराम्रो गतिविधि गर्ने देखेमा राम्रो विद्यार्थीले तत्काल प्रहरीलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभएको हो। व्यवस्थापन संकाय डिनको कार्यालयबाट सञ्चालन हुने स्नातक उत्तर तह एमफिएल कार्यक्रमका परीक्षा चलिरहेको छ। त्रिवीले विद्यार्थीका लागि 6 बुँदे सूचना पनि जारी गरेको छ। परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको वैध प्रवेश पत्र परीक्षा दिन अनिवार्य ल्याउन भनेको छ। परीक्षा केन्द्रले तोकिएको सीटमा मात्र बसेर परीक्षा दिन विद्यार्थीलाई भनिएको छ। केन्द्र अध्यक्ष वा निरीक्षकी अनुमति बिना आफ्नो सीट वा परीक्षा भवन नछोड्न त्रिवीले आग्रह गरेको हो। परीक्षा प्रारम्भ भएको 1 घण्टाभित्र परीक्षा भवनबाट बाहिर निस्किन नपाइने भनिएको छ। मोबाइल फोन, स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक डिभाइस, चिज पुस्तक वा अन्य कुनै पनि निषेधित सामग्रीहरू परीक्षा भवनभित्र ल्याउन मनाही गरिएको छ। नकल गर्ने, अरूलाई सहयोग गर्ने, अरूको स्वतः परीक्षा दिने, परीक्षा सञ्चालनमा अवरोध पुर्याउने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने जस्ता कार्य गर्न पाइने छैन। परीक्षा अवधिभर केन्द्राध्यक्ष, कार्यवीक्षक, निरीक्षक तथा परीक्षा कर्मचारीको निर्देशनको पूर्ण रूपमा पालना गर्नुपर्ने भनिएको छ। दिगु कृषि स्वच्छ वातावरण जल शुद्धिकरण

ऊर्जा बचत तथा फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने जापानी अत्याधुनिक प्रविधि नेपालमा भित्रने भएको छ। काठमाडौँमा सन्धि पाने ग्रुप अफ कम्पनी र नेपाल युनिभर्सल ट्रेडिङले आयोजना गरेको जापान टू नेपाल इनोभेट इन्टिग्रेट एण्ड एन्टरप्राइज कार्यक्रममा जापानी कम्पनीहरूले झण्डै 80 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक लगानी योजना सार्वजनिक गरेका छन्। कार्यक्रममा हरित प्रविधि मार्फत कृषि उत्पादन बढ़ाउने वातावरण संरक्षण गर्ने र ऊर्जा दक्षता अभिवृद्धि गर्ने योजना सम्भावनाबारे जानकारी दिएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिल सुन्दर श्रेष्ठले नेपाल जापान बीच प्रविधिमा आधारित र सहकार्यले दिगो कार्य विकास कृषि आधुनिकीकरण र वातावरण संरक्षणमा नयाँ अध्याय शुरू गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले निजी क्षेत्र बीचको सहकारीलाई लगानी रोजगारी र नवप्रबन्धनसँग जोड्नु पर्नेमा जोड़ दिनुभएको छ। जापानको ट्रेम कम्पनी लिमिटेडका अध्यक्ष सुतबोए इवाओले प्रयोग भइरहेका सिसालाई पूर्ण प्रशोधन गरेर उत्पादन गरिने सुपर सोल सामग्री बारे पनि जानकारी दिनुभएको छ। उहाँका अनुसार यो हलुका र छिद्रयुक्त सामग्री कृषि बागवानी जल शुद्धिकरण निर्माण तथा हरित पूर्वाधारमा उपयोगी हुने तथा फोहोरलाई उपयोगी स्रोतमा रूपान्तरण गर्न सकिनेछ। त्यसै गरी डाएएई कम्पनी लिमिटेडका अध्यक्ष मोरिता मिचो ओले अक्सिजन फिल्टर प्रविधिको प्रस्तुति दिँदै यसले पानीमा उच्च मात्रामा अक्सिजन घोलेर नदी ताल मत्स्य पालन कृषि तथा फोहोर पानी शुद्धिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भएको छ। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्गको रूपमा रहेको नागडुंगा सिस्ने खोला सुरुङ मार्गको औपचारिक समुद्घाटनसँगै मुलुकको सड़क यातायात क्षेत्रमा नयाँ युगको शुरूआत भएको छ। सोमबार आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाका अघि हिगोले यस कार्ययोजनालाई नेपाल र जापान बीचको प्रगाढ़ सम्बन्ध र सहयोगको महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागडुंगा खण्ड पार गर्न लाग्ने समय अब 5-7 मिनटमा सीमित भएको छ। एसियो पूर्वाधारले सवारी चाप न्यूनीकरण सड़क सुरक्षामा सुधार र यातायात दक्षता अभिवृद्धि गर्दै मुलुकको आर्थिक गतिविधि र नागरिकको दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास दिएको छ। दुई वर्ष अघि भएको कीर्तिमानी वर्षा र त्यसले निम्ताएको अवरोधका कारण समयमा यस सुरुङ मार्गको अपरिहार्यता थप पुष्टि भएको अध्यक्ष तानाकाले बताउनु भएको छ। दिवानन्दगंज गाउँपालिका तीन कप्तानगंजको घटनापछि सर्वपक्षीय छलफल शुरू भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल शुरू भएको हो। छलफलमा जनप्रतिनिधि राजनैतिक दल सुरक्षा निकाय धार्मिक अगुवाहरू सहभागी भएका छन्। कप्तानगंजमा आइतबार राति दुई समावेश भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको थियो। 9 जना प्रदर्शनकारी र 13 जना प्रहरी घाइते भएका छन्। सुन चाँदीको भाव आज सामान्य बढ़ेको छ। सुनको भाव आज 1,400 रूपियाँले बढ़ेर तोलाको 2,88,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,87,100 रूपियाँ रहेको थियो। यस्तै आज चाँदी 35 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,445 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,410 रूपियाँ रहेको थियो। र खबरको अन्त्यमा खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणको 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भएको छ। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जितेको छ। नेपाल पहिलो खेलमा काजाकिस्तानसँग
3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अंक सहित तालिकाको पुच्छारमा रहेको छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ। दिउँसो 2 बजेको हजुरको खबर अहिलेलाई यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामी साफ खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हेउ पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ.
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्. त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो.
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं. मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं. वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं. पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं.
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्.
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्के भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायो र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.in का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता चलाउन सक्नुहुनेछ। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौ। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको बसाई आजको बसाईमा बज्ने गीत मार्फत तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0848 40 0026 फोन गरेर आउन सक्नुहुनेछ र कार्यक्रममा अवधिभरि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ र तपाईँ समय कालो राली बन्च्याङ चौतारी बेलापात गरिराख्नु भएको छ होला। अफिसले कामतिर पनि व्यस्त हुनुहुन्छ होला। कतिपय खाजा खाने तरकारी गरिराख्नु भएको छ भने मेलापाततिर पनि हुनुहुन्छ होला। उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली झर्दै हुनुहुन्छ होला। यो समय एकदम व्यस्त समय रहेको छ। तपाईँ व्यस्तताको समयमा पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। कतिपय साथी अब फोन गर्नुपर्छ है कार्यक्रममा भने पनि लागि परेर जुटिराख्नु भएको छ होला भन्ने आशाको साथ तपाईँको माझमा हामी उपस्थित भइसकेका छौं। हामीसँगै रहेर सहयात्रा गर्नुहोला, कार्यक्रम सुनेर साथ दिनुहोला र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौं। एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौं, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में एकदम मीठो मन छुने गीत राखे हरेलो को बाटो सुरज पंडित को आवाज में रहकर यह मीठो गीत हमने राखे कार्यक्रम रुचाई तपाईको शुरूआत कर सकता छो अब पालो तपाईको रहेको छ 0840400026 में फोन कर सहभागिता जना सकून आज ये मीठा रमाइला आधुनिक गीत संगीत राखे तपाईलाई मनोरंजन दिने प्रयास करने कार्यक्रम में सहभागिता जना सकून ये बेला कोई साथी स्वागत कर नमस्कार नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ सरिस्माजीको खबर के छ मेरो पनि खबर एकदम ठिक ठाक छ राम्रो रमाइलो छ भन्नुपर्छ है अनि हजुरको के छ खाजा लिनुभयो कि बाँकी छ मेरो पनि बाँकी नै छ अब केही समय पछि हुन्छ भन्नुपर्छ अनि मौसम कस्तो छ भन्नुभयो तपाईँले यता त मजाले चर्को चर्को घाम लागिरहेको छ हाम्रो रामेछापतिर त ठिक छ अब हामी कार्यक्रमतर्फ लागु छौँ अर्को एउटा मिठो गीत फेरि पनि बज्छ हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झाउनु पर्छ है आजको बसाइमा
1: फर्स्ट अफ अल त दिदी हजुरको लागि टेक्निकलमा रहनुहुने दिदीको लागि र सिर्जिराज दाईको लागि यहीँ सुन्दै हुनुहुन्छ मम्मी ड्याडीको लागि र सुन्दै हुनुहुन्छ होला केटिएमतिर बसेर दिदीहरूको लागि भन्दैछु चिन्छु नमस्ते बाबा
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो साथी सरिस्मा तामाङजी हुनुहुन्थ्यो ओखलढुङ्गाबाट एकदमै आफ्नो साथीसँगलाई चाहिँ छोटो मिठोमा सम्झना सन्देश राखेर सुनिसक्नु भएको छ पालो तपाईँको फटाफट फोन गर्नुहोला आजको बसाइमा यति बेला कोही साथी आइसक्नु भएको छ स्वागत गर्छु नमस्कार
2: नमस्कार दिदी
0: नमस्कार हजुर यो आवाज हाम्रो रमिलाजीको जस्तो लाग्यो अन्तिममा आएर चाहिँ
2: रमिलै हो
0: त्यही त अगाडि त आवाज सुनेर पछि चाहिँ नमस्कार दिदी हो दिदी भनिसकेपछि चाहिँ मलाई रमिलाजीको आवाज हो कि जस्तो लाग्यो म सुरुमा त झुकेको भयो
2: कहिले कहीँ झुकिनु नि पर्छ क्या
0: अब त त्यस्तो मलाई झुक्याउनुहुन्छ अनि झुकिनु त परिहाल्यो नि
2: हजुर हजुर
0: ठिक छ अनि के छ आरामै हुनुहुन्छ धेरै समयपछि हाम्रो कुराकानी भयो त
2: म त आरामै छु दिदी सन्चै हुनुहुन्छ
0: म पनि आराम कुशल सन्चै छु भन्नुपर्छ है त अनि त्यताको मौसम कस्तो छ हजुरको खबर सुनाउनुहोस् धेरै समयपछि कुराकानी भएको छ
2: यताको मौसम धुम्मा भएको छ दिदी मेरो ठिकै छ भनौँ
0: यता त मजाले घाम लागिरहेको छ घाम ताप्ने भए आउनुहोस्
2: ए हुन्छ आज आजकलको घाम गरम हुन्छ
0: है शीतलै काफी छ है
2: हजुर हजुर
0: अनि खाजा लिनु भयो त
2: मेरो बाँकी छ तपाईँको भयो त
0: मेरो पनि बाँकी नै छ नि अब हजुरले खानु भएको छ नि एक्लै त के खानु भनेर म कुरिरहेको नि
2: हो
0: क्या साँच्चै हो है कति मिठो आवाज सुन्न पाउँछ
2: एकदमै
0: ओहो मलाई त फेरि तितो पनि मनपर्छ भनेको करेला जस्तो तितो त मनपर्छ त्यो पनि तितो हुन्छ थाहा छ मलाई
2: हजुर
0: ला ठिक छ अब तितो पनि मनपर्छ कुनै कुनै शब्द त है राम्रो कुराहरू सबैलाई चाहिँ तितो लाग्छ रे भनेर भन्छ नि हो त्यो त अनि राम्रो कुराहरू त अब तितो भयो नि मन पराउनु पर्यो नि होइन ठिक छ कार्यक्रम आउनुभएको एकदमै खुसी लागेको छ फेरि पनि अर्को मिठो गीत बज्छ हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनु छ है त
2: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक दिदी दाइदेव माझी धुरो पान्ने निर्मल पौडेल अनि मन्जु परिवार सम्पूर्णको लागि
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो उहाँसँग एकदमै मिठो कुराकानी भइसकेको छ भानु तपाईँको फटाफट फोन गर्नुहोला साथीसँगलाई सम्झना सन्देश राख्नुहोला शान्ति ऋषिजी हुनुहुन्छ मिस यु अल इट्स मे शान्ति ऋषि फ्रम रोल्पाबाट भन्दै हुनुहुन्छ शान्ति ऋषिलाई पनि विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार भन्दै थिए उहाँ सुनिसक्नु भएको छ। हजुर साथी हुनुहुन्छ, विशेष धन्यवाद। सोना कन्दमजी हुनुहुन्छ सेवाडो, नमस्कार आदि सम्झना शेष हजुर, म सोना कन्दम पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु। यो बेला मिठो माया सम्झना छ टिकाराम सुनवार लेखक बान्तव राई दिन लेखक बान्तव राई त्यसै गरी स्वस्थानी भुजेल लाम आमा भन्नुभएको छ। दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लगाई, लीलाराज कम्बाङ, अन्जान तोलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, पीडा मगर, सिजला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, पिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवाखड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर, अन्जान समीर सर्गी, किरात आज जीवन चामलिङ राई, बेडिया छमे, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता मेकुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
3: दिदी। नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार दिदी, आरामै हुनुहुन्छ?
3: हजुर, म एकदम आराम छु भन्नुपर्छ है दिदी। हजुर
0: आरामै हुनुपर्छ नि है। हजुरहरू आरामै हुनुहुन्छ भनेर सुन्दाखेरि कति खुसी लाग्छ। अब बिसन्चो भयो भने चाहिँ कस्तो बिखुसी लाग्छ, क्या नरमाइलो लाग्छ। सधैँभरि सन्चै हुनुहोला है त।
3: हजुर हजुर हुन्छ। अनि दिदी हजुर पनि आरामै हुनुहुन्छ भन्ने आशा गर्छु है।
0: एकदम, म पनि आराम कुशलै छु भन्नुपर्छ। आरामै भएर हजुरसँग यसरी कुराकानी गर्न उपस्थित भइसकेका छौँ होइन। यो आवाज सुन्न नपाउँदाखेरि कस्तो सटपटा आउने है। एक दिन पनि घरमा बस्न मन नलाग्ने हुन्छ, काम विशेषले मात्रै बाहिरतिर हिँड्यो भने मात्रै नजर होइन हजुरहरूसँगै कुराकानी गर्न मन लागिरहने हुन्छ। त्यही भएर चाहिँ हामी कार्यक्रममा अब उपस्थित भइराखेका छौँ हजुरहरूको लागि होइन। अब मिठा गीतहरू चाहिँ आजको बसाइमा बस्छ, हजुरले चाहिँ आफ्नो आफ्नो जुन साथी सिङ्गीलाई सम्झनु पर्ने हुन्छ। अरू सुन्नुहोस् त्यतातिरको खबर के छ, अनि खाजा त अब बाँकी नै होला हाम्रो साथीको होइन।
3: हजुर, खाजा चाहिँ बाँकी नै छ भन्नुपर्छ। कार्यक्रम सकेपछि खानुपट्टिसँगै भन्नुपर्छ दिदी हजुर, हामीसँगै खानुपर्छ भन्नुपर्छ। अब मौसमको कुरा गर्नुपर्दा चाहिँ रातभरि पानी परेको थियो बिहानसम्म, अहिले चाहिँ घाम सर्को लागिरहेको छ, गर्मी नै छ अहिलेको समयमा चाहिँ भन्नुपर्छ है। मौसमको कुरा गर्नुपर्दा चाहिँ यस्तै छ भन्नुपर्छ। अब यस्तै हो, अरू सबै ठिकै छ भन्नुपर्छ है त दिदी हजुर।
0: ल ठिक छ, यता पनि त्यस्तै हो। राति हाम्रो रामी साथीहरू पनि रातभरि पानी पर्यो, दिउँसो चाहिँ अहिले घाम लागिरहेको छ, त्यता र यताको मौसम सेम रहेछ है। ठिक छ, कार्यक्रममा सहभागिता जनाउनुभयो, खुसी लाग्यो। यो आवाज सधैँभरि हामी सुनिराख्न पाऊ भन्ने आशाको साथ एकदमै मिठो गीत पर्छ कार्यक्रममा। आफ्नो आफन्तजन साथी सिङ्गीलाई सम्झनु छ है त।
3: हुन्छ, विशेष गरी दिदी हजुरको लागि सम्झन चाहन्छु। उहाँको लागि पनि दाई श्रीराज महत, हजुरको रेडियो युनिटको लागि पनि भन्न चाहन्छु। अनि त्यसै गरी अघि भर्खरै कल गर्ने बहिनी रमिनको लागि भन्न चाहन्छु। अनि मेरो घर परिवारमा छोरी ममता अस्मिताको लागि भन्न चाहन्छु, र अनि छोरी पासाङ गोलमा तामाङको लागि। उसको मन्दिर गएर भर्खर घर आउँदैछु है अङ्कल भन्दैछु, उसको लागि पनि मिठो सम्झना छ है नानु भन्न चाहन्छु शुभयात्रा भन्न छ। अनि त्यसै गरी ध्रुव पाण्डे अनि निर्मला पौडेल लगायत मलाई देवमाझी भनेर चिनी नचिनी सबै सबैको लागि, नवीना थापा नयनको लागि पनि मिठो सम्झना साथी भन्दैछु। नमस्ते बाबाई।
0: हवस् त, नमस्कार भन्नुहुन्थ्यो देवजी। उहाँले पनि आफ्नो आफ्नो साथी सिङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीत राख्छौ, बाँचुन्जेलीलाई लता मङ्गेशकरको आवाजमा रहेको एकदमै, अनि त्यसपछि रामकृष्ण ढकालको आवाजमा रहेको एकदम मिठो गीत हामी कार्यक्रममा राख्छौ। त्यसपछि फेरि उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत बाचनजेलीलाई भन्ने गीत राखेर हामीले तपाईँहरूलाई मनोरञ्जन दिइराखिरहेका छौँ। यस्तै मिठा गीत संगीतहरू बस्नेछ। तपाईँले तपाईँको रहेको छ 0840404026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, नमस्ते
1: हजुर,
0: के छ हजुरको खबर?
1: ठिक छ हजुर, एकदम आराम छु, ठिकै छु।
0: कति खुसी साथ बोल्नुहुन्छ है।
1: एकदम एकदम हजुर, झन् कार्यक्रममा सहभागिता जनाउनु पाउँदा झन् धेरै खुसी नि हजुर।
0: अब हामी पनि त्यस्तै खुसी छौँ नि
1: हजुर। कहिले काहीँ चाहिँ कार्यक्रम छुट्टिहाल्छ, अब कलकाङ समय नहुँदा चाहिँ अलिक घरि घरि दिक्क लाग्छ, तै पनि अब सुन्ने मौका त गएर मिलिहाल्छ होइन।
0: त्यस्तै हो, कहिलेकाहीँ त अब सबैको सबै फुर्सद हुन्छ भन्ने पनि छैन, तपाईँको हाम्रो भन्ने कुरा कहिले कहाँ पुग्नुपर्छ, कहिले केमा बिजी हुन्छ होइन, यस्तै हुन्छ। तर हामी फुर्सदीले समयमा कार्यक्रमलाई छुटाएका छैनौँ, यो नै खुसीको कुरा हो नि होइन। अहिले त कार्यक्रम सुन्दै हुनुहुन्छ होला? अनि खाजा बाँकी छ कि खानु भइसक्यो त?
1: खाजा भन्दा पनि आज मेरो खाना चाहिँ अब हुन लाग्यो हजुर, यहाँ बनाउँदैछु।
0: कति मिल आज?
1: आज भोलि त्यस्तै भइरहेको छ हजुर, आज अलिक अफिसियलहरू थियो, अलिक बाहिर गएको थिएँ, अनि कामहरू अलिक भइसकेन, अनि ढिलो भयो, त्यही भएर अलिक ढिलो घर आइपुग्यो। अब एकछिनमा आज बेलुकाको दिउँसोको खाना के भन्छ अब एकैचोटि भएर छ हजुर।
0: भन्दाखेरि पनि अब बिहानको खाना दिउँसोको खाजा एकैचोटि ल, बिहान पनि अब खालि पेट नबस्नु होला, खानेकुराहरू के खाने खाजाहरू खानु होला। अब त्यस्तै हुन्छ, बाहिरको काम सकिँदैन भनेको टाइममा, अनि त्यही भएर पनि हामी समयमा खानाहरू अब लिन सकेनौ। यसमा चाहिँ अलिक ध्यान दिनु पनि पर्छ होइन। अब अहिलेको त सक्छौ हामी जे खाए पनि पचाउँछौ भन्ने खालको कुरा पनि हुन्छ, तर पछिको समय ढल्किँदै गए विषय होइन, अब उमेर ढल्किँदै गएपछि पछि समस्या देखा पर्छ, त्यो भएको कारणले गर्दा पनि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला है त। ल, हामी कार्यक्रमतर्फ लाग्छौ, केही नयाँ नौलो खबर छ, केही भन्नुपर्ने कुराहरू छ भने चाहिँ हामीलाई सुनाउनुहोस् है त।
1: खै हजुर, त्यस्तो विशेष छैन, अब मौसम भन्नु पर्यो भने लगभग 1.5 घन्टा पानी परेर यहाँ रोकिएको अवस्था छ, अनि ठ्याक्कै यहाँ अब मेरो गाउँ क्षेत्र पर्छ होइन, यहाँबाट धरानको दक्षिण पूर्वतिर एकदम ठुलो पानी परिरहेको छ, सम्भवतः त्यो पानी फेरि यतैतिर फर्किँदै आउँछ होला, त्यही छ मौसम चाहिँ हजुर।
0: एकदम ठुलो पानी परेको थियो, अहिले चाहिँ रहेको छ है।
1: हजुर हजुर,
0: ठिक छ। यता चाहिँ अब चर्को घाम लागिरहेको छ, रामेछाप डाँडातिर पानी परेको छैन भन्नुपर्छ। हामी कार्यक्रम तर्फ लाग है।
1: हुन्छ हजुर, सम्झना सन्देश राख्नु पर्दा अहिले जम्मा छिन् भाइ पुष्प चामलिङ र छोरा सुनामीलाई विशेष सम्झना भन्न चाहन्छु, अनि रातगर राई अनिता अमिना सुनवार हरपल रोशनी सुमी लिम्बू शमशेर लिम्बू सीताराम चौधरी गगन तेह्रथुमे समयकान्त प्रेम श्रेष्ठ पूर्वेली आकाश राई मामा रोशन फलाङ र कल्पना थाम्पाङलाई पहिले हजुरको रेडियो मेरो हृदय कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्ण सबै साथीहरूमा मिठो सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो विवश कुलुङ प्रिथकजी हुनुहुन्थ्यो, तर हामीदेखि एकदमै मिठो कुराकानीको साथमा आफन्तजन साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। पालो त आएको रहेको छ 0840404026 फोन गरेर आउन सक्नुहुनेछ, र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना पठाउन सक्नुहुनेछ। सौरभ केसीजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, म बागसर नगरपालिकाको मान्छे, आज भारतको गुजरातदेखि चाहिँ कार्यक्रम सुन्दैछु है। मेरो घरमा हुनुहुन्छ श्रीमती छोराको लागि पनि सम्झना छ भन्नुहुन्छ, निशा थपर्जी हुनुहुन्छ, गुड आफ्टरनुन, नमस्ते, म पनि कार्यक्रम सुन्दैछु, मिस यु अल भन्नुभएको छ। अनि विशेष धन्यवाद, यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: मन तिमीलाई पराएकै हो, मन तिमीलाई पराएकै हो, नदेखी नदेखी भए पनि माया तिमीलाई गरेको हो, नदेखी नदेखी भए पनि माया तिमीलाई गरेकै हो, नदेखी नदेखी भए पनि। सेवा र नमस्ते, नमस्कार हजुर।
0: सेवा र नमस्ते, नमस्कार। एकदम मिठो लेख रचनाको साथमा उपस्थित हुनुभयो त हाम्रो सोनाजी। एकदम ठुलो आवाज आएको छ, ठिक छ, अब पानीको आवाज पनि आइरहेको छ हाम्रो, त्योभन्दा अलिक ठुलो त सोनाजीकै छ।
2: हजुर पानी अघिदेखि परिरहेछ डिस्टर्ब पुरा गरिरहेछ हामीले खबर भन्नु पर्दा चाहिँ एकदमै होइन ठिकै छ हुनुपर्छ एकदम शीतल शीतल भन्दा पनि धेरै हुन लागिरहेछ पानी धेरै पर्छ हुनुपर्छ अनि समग्रमा भन्नु पर्दा मेरो खबर चाहिँ एकदम शीतल हुनुपर्छ अनि अहिलेको खबर के छ
0: मेरो खबर पनि एकदम ठिक छ राम्रो छ रमाइलो छ यता अब त्यता पानी परेको छ यता घाम लागिरहेको छ अपोजिट भइरहेको छ
2: घामको घामको अनुहार देख्न पाएको छैन आज बिहानैदेखि हुनुपर्छ
0: यता टिचरको घाम लागेको छ सोनाजी फेरि यतै आउनुहोस् न त घामको मुख हेर्ने भए
2: हजुर अब कल्पनामा आइसके
0: ल विपनामै आउनु पर्यो कहिले काहीँ त सोनाजीलाई पनि प्रत्यक्ष रूपमा हेर्नु पर्यो नि है
2: हजुर हजुर म एक दिन कुनै दिन आउँछु होला रामेसाप डाँडातिर भनौँ त्यो मन्थलीतिर भनौँ न होइन
0: पक्कै पनि मन्थलीसम्म आउनु भएपछि त
2: हजुर काठमाडौँतिर जाँदा आउन मन लागिरहेको छ त मन्थली भन्ने बजारतिर के भन्छ निकै राम्रो रहेछ खोलाको छेउतिर रहेछ होइन
0: अब मन्थली आइसकेपछि त रामेसापलाई पनि यसो वास्ता गरेर जानुपर्छ क्या नहेरिकन गयो भने त हामीलाई नराम्रो लाग्छ नि त
2: रामेसापको मन्थलीको त्यो बजार एक दुई दिन बसेर त्यो सहर सबै भिजे गर्नु मन लागिरहेको छ मलाई त मन्थली बजारको
0: ठिक छ आउनुहोस् त्यो समयमा अब मन्थली आउँदाखेरि मलाई पनि डाक्नुहोस् तपाईँलाई मन्थलीबाट रामेसाप सर्व लिएर आउने काम मेरो भयो है त त्यस्तो बस्नेको चिन्ता नगर्नुहोस् बस्न खानालाई भने हामी सधैँछौँ होइन त्यस्तो चिन्ता नभन्नुहोस् आउनुहोस् है
2: आउँदाखेरि एउटा
0: यो विचार चाहिँ सफल हुन्छ है पानी परिरहेको छ बाहिर हुनुहुन्छ कि रुमभित्रै हुनुहुन्छ त
2: हजुर
0: बाहिर हुनुहुन्छ कि रुमभित्रै हुनुहुन्छ त
2: अहिले म घरतिर छु भन्नुपर्छ
0: घरतिरै हुनुहुन्छ पानी परिरहेको छ हामीले सुन्दै हुनुहुन्छ है ठिक छ राम्रो लाग्यो खुसी लाग्यो सोनाजीसँग कुराकानी गर्न पाउँदा एकदमै खुसी पनि छु
2: हजुर मुस्किलले फोन लागिरहेको छ भन्नुपर्छ अघिदेखि नै एकदम फोन पनि नलागिरहेको थियो पानी पनि एकदमै धेरै परिश्रम गरिरहेको थियो अनि पानी अहिले रोपिन खोज्यो अब अलिअलि पढेछ यो एकछिन आउँछ एकछिनै त्यस्तो भइरहेको छैन कि पानी चाहिँ खालको परिरहेको छ यो दरानमा भनौँ न होइन
0: ठिक छ ल उताको जानकारी मौसम कस्तो छ भन्ने कुरा पनि जानकारी गराउनु भयो हाम्रो सोनाजी एकदम आराम कुशल हुनुहुन्छ भन्ने पनि जानकारी पाइसकेको छ
2: घाम लागिराखेको छ भन्नुहुन्छ त्यतातिर यतातिर पानी परेर भइरहेको
0: यता त अनुसारको घाम लागिरहेको छ गर्मी गर्मी महसुस भइरहेको छ त्यस्तै छ यताको चाहिँ भन्नुपर्छ ल ठिक छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अब हामी कार्यक्रमतर्फै लागौँ है कार्यक्रमतर्फै लागौँ एकदमै मिठो गीत बज्छ हजुरले आफ्नो आफ्नो जुन साथीसँगलाई सम्झाउनुहोस् है त
2: साथीहरूलाई सम्झाउनु पर्दा सबैभन्दा पहिला चाहिँ म सुस्तानी भुजेल आमालाई एकदमै धेरै सम्झना माया छ भन्न चाहन्छु र साथीहरूको नाम दिनुपर्दा अक्षर खड्का अक्षर बसे अक्षर थापा सबिना कन्दाखिरा बहादुर लगाई सुनिता भण्डारी सिर्जला सापकोटा राडीका कार्ती सरस्वती खत्री कल्पना साङसाङ अञ्जिता मल्ल ठकुरी सम्झना सुनवास पवित्र तामाङ मिना घिसुङ बेलियस बिना मगर रन्तु मगर लेखक बान्द्रा टिकराम सुनवार सुविदास महसुन थामी दीपक तामाङ मनसुन तामाङ बिमा सुविता थारू रूपा चौधरी लक्ष्मी चौधरी आर्य पुस्तेन सम्झना नेवा खड्की उर्मिला दियाली सेन्चुरी गाइल अभिमान सुनवा देवमान देवान देवेन्द्र दाहाल देवेन चित्तरञ्जन हिमत खड्की कृष्ण गायना लाल नाई थापा तारा श्रेष्ठ दिया लिम्बू विनिता गिरी सरिता राई यमु जिरेल राजकुमार अधिकारी राजकुमार मनिषा कार्ती छेत्री लक्ष्मी वर्मा दीपिका वर्मा प्रेम खड्का प्रेम भण्डारी गीता झन्झाना सरोज मिङ्लेकु सुनिता राई विश्वजित जिने कमलमुटु पौडेल भरत रावत इक्त प्रसाद श्रेष्ठ लेखक बान्तवा दिन भण्डारी मनिषा कार्ती छेत्री तुलसा बेलिसा खुसी र विशेष गरी बेलायतमा बस्ने ने दाजु लीलाराज कामबाङलाई पनि सम्झना माया छ भन्न चाहन्छु त्यसै गरी अहिले रेडियो सुनेर बस्नुहुने हजुरको रेडियो सुनेर बस्नुहुने सबै सबै सनाको नमा चिन्नुहुने नचिन्नुहुने सबै सबै साथीहरूलाई सम्झना माया बराबरी छ भन्न चाहन्छु अन्तिममा फेरि हाम्रो सम्झना शिशु श्रीराज सरलाई पनि सम्झना माया बराबरी छ भन्दै चाहन्छु
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो पूर्वाञ्चलबाट सोना खन्दङ बाजी हुनुहुन्थ्यो उहाँले पनि आफ्नो आफन्तजन साथीसँगै र मौसमको अवस्था कस्तो छ भन्ने कुरा जानकारी गराएर छुटिसक्नु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद पालो तपाईँको रहेको छ कि समय बाँकी छ फोन खोल्नुहोला र त्यसरी हुनुहुन्छ कुमार परजाजी हुनुहुन्छ मिसी वाल भन्नुभएको छ दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ नमस्ते दिदी म काठमाडौँबाट दीपिका पूर्व छाने मगर सुन्दैछु है प्रोग्राम मिसी वाल फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
3: हजुर सुनिस नमस्ते
0: नमस्कार हजुर नमस्कार यो आवाज मन्थलीदेखि
3: हजुर म ध्रुव चाँदे मन्थलीबाट
0: दुर्वाजी हो भनेर पक्कै पनि थाहा छ त्यही भएर आयो आवाज मैले मन्थलीदेखिबाट हो भनेर सोधेको नि
3: हजुर हजुर
0: खाजा लिनुभयो दुर्वाजी ठिक छ म हिजो आएको थिएँ खै मैले ध्रुवजी कता हुनुहुन्छ भनेर पत्तै लाउन सकिनँ ल ठिक छ प्रायः जस्तो म झरिराख्छु तर कता हो भनेर कुरा चाहिँ पत्ता लाउन सकिनँ कि अहिलेसम्म मैले
3: हजुर हजुर त्यहाँ आएको बेला मेरो नम्बर लिएर कल गर्नु होला नि दिदी हजुर
0: ठिक छ ठ्याक्कै हाम्रो कहाँ त साइट भन्नुहोस् त यसो हिन्सिन त
3: खप्पै मन्थली बजारमै छ होइन बजारमा अलि मात्र पर्छ मेरो यता मन्थलीको तपाईँको स्कुल चाहिँ पर्छ नि कति पुल
0: पुल
3: कति पुलबाट अलिकति मास्टर आउनुपर्छ दिदी हजुर यसमा
0: ठिक छ उतै बस पार्कको साइट गयो त
3: हजुर बस कोटर नि यता पुल छ नि त गाडी चल्ने पुल यो गाईखुरा पुल गाईखुरा भन्दा अलि मास्टर हो क्या साइट हो नि त मेरो
0: अलि भनेपछि अलि उतै रहेछ है ल ठिक छ याद भयो अब धेरै अलि त्यही टाढै रहेछ ठ्याक्कै हामी चाहिँ त्यहाँसम्म चाहिँ पुगेका छैनौँ ठिक छ होइन ठिक छ अनि बसाइमा आएपछि हामी त हजुरलाई सम्झनेछौँ है त ल अनि अरू के छ हजुरको खबर सुनाउनुहोस् न
3: अरू एकदम ठिकै छ राम्रै छ कतिर हल्का पानी परिरहेको थियो अहिले घाम लागिरहेको छ हल्का गर्मी छ
0: है तपाईँले त्यस्तै छ घाम लागिरहेको छ गर्मी गर्मी महसुस भएको छ तर यहाँ भन्दा धेरै गर्मी चाहिँ हाम्रो मन्थलीतिरै हुन्छ एकछिन पनि बस्न नसक्ने यति धेरै गर्मी छ है
3: हजुर
0: यहाँ भन्दा त उहाँ त डबलै जस्तो लाग्छ उहाँलाई ठिक छ मिठो कुराकानी भयो अब खाजा पनि बाँकी नै छ भन्नुभएको छ कि त्यही रामे छाप्तिर आउनुहोस् है दुर्गाजी कुनै समय चाहिँ अब रामी छाती रहेछ आउँदाखेरि चाहिँ हामीलाई सम्झनुहोस् न है रेडियोलाई पनि सम्झनुहोस् आउनुहोस् न कहिले कहीँ त अब साथीहरूलाई यो अडियो मार्फत हामीले भोइस सुनिराखेको छ प्रत्यक्ष आवाज सुन्न पायो भने अझ खुसी लाग्ने थियो ल ठिक छ कुराकानी मिठो भयो अर्को मिठो गीत बच्चा कार्यक्रमको अन्तिममा पनि छौँ हामी हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनुहोस् है त
3: विशेष दिदी हजुरलाई प्राइभेटको लागि हजुरको रेडियो हल परिवारको लागि मेरो घर परिवार सम्पूर्णको लागि दिदी मम्मी अनि सुन्दर दाता उहाँको लागि अनि प्रिय साथी देव माझीको लागि म सर मेरो हुनुहुन्छ प्रिय बहिनी निर्मला पौडेल अनि निर्मला लामा निर्मला मगर बिआइटी विकास कुमार बहिनीका सुन्दरीमा तामाङ अनि अघि भर्खर फोन गर्ने बहिनी रम्या तामाङलाई मिठो सम्झना भन्न चाहन्छु अनि यता दोह्रो मात्रै हुनुहुन्छ बहिनी तिमी खानी अनि देवा खानीलाई मिस गरिरहेको दिने भन्न चाहन्छु अनि साथी रोशन श्रेष्ठ सबिन श्रेष्ठ अनि नेपाली यता दोरम्बातिर हुनुहुन्छ साथी बिरुवा मगर मगर अनि नजिक थापा नयन मगर जस्तो पनि साथीहरू मेरो आमा जाँदा पार्टी हुनुहुन्छ उहाँहरू सबै सबैलाई विशेषै हामीले फेरि
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो दुर्गा पाण्डेजी हुनुहुन्थ्यो मन्थलीबाट उहाँसँग मिठो कुराकानीको साथमा हाम्रो होइन कुराकानी भइसकेको छ उहाँ छुटेरको जानु भइसकेको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ समय कम छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि भाषण गर्नुपर्ने हुन्छ यति बेला हुनुहुन्छ अर्को साथी टेक बहादुर पुमाजी हुनुहुन्छ सञ्चालिका सम्झनाजी नमस्कार गुड आफ्टरनुन सुन्दैछु है उदयपुर चौतन्टी गढी नगरपालिका रिबेल्टा राई टोल चोकबाट फेसबुक लाइभमा हजुरको रेडियो एफएम एक सय दुई थुप्रो एक मेगाहर्जबाट भन्दै हुनुहुन्छ टेक बहादुरजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी सुरेन्द्र बानियाजी हुनुहुन्छ गुड आफ्टरनुन हजुर म पनि हेर्दै सुन्दैछु है नेपालगंज बाघेबाट हाल चाहिँ भरतपुर चितवनको मिलन चोकदेखि चाहिँ सबैलाई सबै मित्रमा चाहिँ मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ सुरेन्द्रजीलाई पनि विशेष धन्यवाद त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ दिदी नमस्ते है नमस्कार म बाबुराम मगर ओखलडुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरेबिया रियादबाट चाहिँ सुन्दैछु सबैमा धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गी सबैमा धेरै माया छ सम्झेको छु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी कमला मुखियाजी हुनुहुन्छ मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ उहाँले पनि एकमुष्टमा सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झना गर्नुभएको छ कमलाजीलाई पनि विशेष धन्यवाद शेरधर श्रीधरजी हुनुहुन्छ। नमस्ते दिदी, म पनि श्रीधर पौडेल हो, इन्डिया नेपाल इन्डियाबाट नेपालगंज नेपाल अर्घखाँचीबाट चाहिँ मिस यु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार, शेष सुन्दैछु है, बुटोलबाट भन्दिनुहुन्छ। रूपासना योगीजी हुनुहुन्छ, नमस्ते, नमस्कार दिदी, सुन्दैछु है, म सिन्धुली डुब्लीबासबाट रूपासना योगी, मिस यु अल भन्नुभएको छ। त्यसै गरी मीना चामलिङजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि सुन्दैछु है, उदयपुरबाट मीना चामलिङ, ह्याप्पी बर्थडे दिल दुखी रिया एण्ड अल फ्रेण्ड भन्नुभएको छ। दिल दुखी रियाजीलाई हाम्रो तर्फबाट पनि जन्मदिन धेरै धेरै शुभकामना। त्यसै गरी आर्यन आलेजी हुनुहुन्छ, उहाँले पनि नमस्ते नमस्कार है, सुन्दैछु सिन्धुली फिक्कलबाट है भन्दिनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। क्षेत्री आयुषजी हुनुहुन्छ, हेलो दिदी, नमस्ते नमस्कार है, के छ खबर, म रामेछा फुलासीबाट क्षेत्री आयुष प्रोग्राम सुन्दैछु ल, मिस यु अल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौं। आजको अवस्थामा हामीले धेरै साथीसँग कुराकानी गर्न पायौं, सम्पूर्ण साथीहरू, सहभागिता जनाउने साथीलाई पनि विशेष धन्यवाद र प्रयास गर्ने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिबाट बजेका मिठा र माइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रम सुनेर साथ दिनु साथी, कार्यक्रममा सहभागिता जनाउने साथी, एसएमएस मार्फत आफ्नो साथीसँगलाई सम्झना राख्नुहुने साथी सम्पूर्णलाई एकैमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समितिबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै एकदमै मिठो गीत छ गुन भुल्यो भन्ने गीत रहेको छ, सरिका घिमिरेको आवाजमा रहेको यो मिठो गीत छोड्दै आजको बसाए रोजाई तपाईँकोबाट विदा हुन्छु भन्दै थिए। हामीलाई केही मेसेज प्राप्त भएको छ, हुनुहुन्छ सन्दीप बिन्दास मगरजी हुनुहुन्छ, हेलो सिस्टर, म फ्रम दाङ तुलसीपुरबाट नाइस प्रोग्राम भन्नुभएको छ, थ्याङ्क यू सो मच हजुरलाई। मेलिना लिम्बूजी हुनुहुन्छ, हेलो सेवा हजुर, म मेलिना लिम्बू इलामबाट प्रोग्राम सुन्दैछु है, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले लेख्नुभएको छ फ्रेडहरू गुड विनोद सामले चेन्जोङ, त्यसै गरी पिम लिम्बू, सुरज माङफाङ, सुदीप बान्तवा, तिलक साम्पाङ, निस्यु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ मिठो गीत छोड्दै हामी पनि विदा हुन चाहन्छु भन्दै तपाईँको माझमा एकदम मिठो गीत छ, यसो गीत राख्दै म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: पछि सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा अवस्था बारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। बेलुका 5 बजेका लागि बैठक डाकेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। यसै आजै गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव उपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। समितिलाई दुई पक्ष बीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपायसहित सुझाव पेश गर्न 1 हप्ताको समय दिएको छ। नागढुङ्गा सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते शिलान्यास गरेपछि सुरुङ निर्माण थालिएको थियो। आज औपचारिक उद्घाटन गरी गाड़ी सञ्चालन गर्न थालिएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक दार सुरुङ अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। यात्री संस्था जाइकाको 17 अर्ब 15 करोड़ सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड़ गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो परियोजना सम्पन्न भएको हो। शुरूआती चरणमा एम्बुलेन्स दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अरू गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनले जनाएको छ। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। दुई पाङ्रे गाड़ी भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौंको ट्राफिक जाम घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनुका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरिया माई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत खाने पानी र सड़क तर्फ गरी 537 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेको छ। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकता भन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। उपभोक्ता संघका अनुसार उद्योग संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याएकाले अस्थायी अभाव देखिएको छ। नेपाल एलपी उद्योग ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1 करोड़ 50 लाख थान सिलिण्डर छन्। जसमध्ये 50 लाख सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 देखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथिको सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-64

0: सी 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,235 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। हरेक आर्थिक वर्षमा कम्तीमा 3 सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्नेछन्। एउटा सहकारीलाई बढ़ीमा 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले जानकारी दिनुभयो। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ। सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा 4% कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। अब विदेशको खबर। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाव अत्यधिक घटेको छ। पुनः वार्ता अघि बढ़ने र हर्मुज जलमार्ग पुनः खुल्ने आशासँगै तेलको भाव घटेको हो। ब्रेन्ट क्रूड तेलको मूल्य 5% धेरैले घटेर प्रति ब्यारल 91 डलर आसपासमा झरेको छ। तेलको मूल्य घटेसँगै मूल्य वृद्धि र ब्याज दर थप बढ़ने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ। यसले धेरैजसो एसियाली शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सैनिक कार्यवाही रोकेको हो। इरानले पनि क्षेत्रीय देशमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। घटनाक्रमले खाड़ी क्षेत्रमा पानी जहाजको आवत जावत तथा तेल उद्योगलाई केही राहत दिएको छ। इरानले हर्मुज जलमार्गको ओमानी जलक्षेत्र हुँदै जाने पानी जहाजमाथि आक्रमण गरेपछि तनाव चर्किएको थियो। त्यसपछि युद्ध विराम भंग हुँदै यसै महिना अमेरिका र इरान बीच पुनः सैन्य गतिविधि शुरू भएको थियो। तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको थियो। गएको हप्ता कच्चा तेलको मूल्य मे महिना यताकै पहिलो पटक प्रति ब्यारेल 100 डलर भन्दा माथि पुगेको थियो। यसैबीच चीनको पहलमा पाकिस्तानले अमेरिका इरान बीच शान्ति वार्ता पुनः शुरू गराउने प्रयास गरिरहेको एउटा प्रतिवेदनले उल्लेख गरेको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 वटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कास्किस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यससँगै नेपाल प्रतियोगितामा 3 अंकसहित तालिकाको पुछारमा छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काभा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत। आवश्यकताभन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकाले समस्या नहुने भनाई। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै कच्चा तेलको भाव 5% धेरैले घट्यो। युद्धविराम र हर्मुज जलमार्ग पुनः सञ्चालन बारे वार्ता अघि बढ्ने आशा। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
0: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: साली नदीको शिर,
0: मणि टुडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
0: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
0: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
8: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
9: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
10: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
11: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा दर्शनार्थीहरूको लड्को लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बेलुका 8 बजेसम्म 4 ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनको लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तहरूको सहज, सुरक्षित र व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनुभयो। मन्दिर छिर्न 4 लामको व्यवस्था गरिएको छ। बिहानदेखि भक्तजन आए पनि लामो लाइन भने नभएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचार लगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै काठमाडौँ उपत्यका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड़ लागेको छ। यस्तै देशभरको शिवालय पनि भक्तजनहरू पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्। काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर 15-3 थाना चोक सड़कमा बिहान स्कूटर र मिनी ट्रक ठोकिँदा दुईजनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षका दीपक नेपाल र स्कूटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षकी सुभद्रा कुमारी नेपालको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको बीएनबी अस्पतालमा उपचार क्रममा ज्यान गएको हो। सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको र्याली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ। नागढुङ्गा सुरुङ मार्ग निर्माणका कारण सृजित समस्याहरूको स्थायी समाधान र विगतका सहमति कार्यान्वयनको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले शान्तिपूर्ण धरना तथा प्रदर्शन गरेका छन्। सुरुङ मार्गको उद्घाटनका समयमा स्थानीय बासिन्दाले आफ्ना विभिन्न मागहरूप्रति सरकार र आयोजनाको ध्यान आकर्षण गराएका हुन्। प्रदर्शनका क्रममा स्थानीय बासिन्दाले खानेपानी आयोजना सञ्चालनको सुनिश्चितता, निर्माणका क्रममा चर्किएका घरहरूको उचित प्राविधिक मूल्याङ्कन र क्षतिपूर्ति तथा सिस्ने खोला पानी लिफ्टिङ आयोजना कार्यान्वयनको माग गरेका छन्। त्यसैगरी सुरुङ मार्गमा स्थानीय बासिन्दालाई सहज रूपमा आवाजात गर्ने व्यवस्था मिलाउनु पर्ने, प्रभावित क्षेत्रका जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने र यस क्षेत्रलाई विशेष प्रभावित क्षेत्र घोषणा गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने उनीहरूको माग रहेको छ। र अमेरिकी डलर 60 दिने प्रलोभनमा पारेर काठमाडौँका विभिन्न ठाउँबाट रकम लुटपाट गरी फरार रहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बुढानकण्ठ नगरपालिका 11 कपनबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको 12 विशे नगरपालिका 3 30 वर्षीय धनबहादुर तामाङ, 41 वर्षीय लोकबहादुर तामाङ, 38 वर्षीय राजकुमार लामा र 37 वर्षीय विजय तामाङ रहेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत। साउनको दोस्रो सोमबार आज शिवालयहरूमा भीड़, पशुपतिनाथका चारै ढोका राति 8 बजेसम्म खुल्ला रहने। र चन्द्रागिरीमा स्कूटर र ट्रक ठोकिँदा 2 जनाको ज्यान गयो। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गर्नु

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भने कि छे, जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेसाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98846 76 48 03, रामेसाप मिट सप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
2: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
8: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेसन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
2: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
8: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
2: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
8: राष्ट्रिय परिचय पत्र नम्बर,
2: 1 प्रति पासपोर्ट साइजको फोटो,
8: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
8: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
2: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
8: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
2: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।

कि बसमा छैन मन मेरो गुलाबी अन्तर हेरी के को जादु बुयो तिम्रो बुझ्न मैले सकि एन जुन सुनि लक्ष्य राखे मन मेरो थामी एन हावा सँगै बरालिने ओठो तिम्रो जुन्न खोजे तिम्रो मिठो बोलीले एकान्तमा आफै भुले सधैँ दुखी तिमीलाई मैले फुलो खायो तिमीसँगै लुकाई दुखी शक्ति भित्र माया पो यो बोलीसँगै

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिर?
2: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
8: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 048-45-143, 98-63-23-422।
9: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
10: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
9: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
10: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
9: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे छापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, हजुरको रेडियो 102.1 MHz अपराह्न 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। निर्माण कार्यमा सन्तोषजनक प्रगति नभएपछि पुष्पलाल मार्गको रामेछाप दोलखा सड़क खण्डको किर्ण स्थित सड़क निर्माणको ठेक्का तोडिने भएको छ। शुक्रबार सड़क अनुगमन गर्न किर्ण पुग्नुभएका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्काल उक्त निर्माण कार्यको ठेक्का सम्झौता अन्त्य गर्ने गरी कार्यवाही गरी बढ़ाउन निर्देशन दिएपछि सड़क डिभिजन कार्यालय खुरकोटले उक्त ठेक्का सम्झौता अन्त्य गरी निर्माण व्यवसायी फर्मलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढ़ाएको छ। 2080 साल असोजको बाढ़ीले बगाएको किर्ण क्षेत्रको करिब 1200 मिटर सड़क पुननिर्माणको लागि सड़क विभागले 1.5 वर्ष अघि ठेक्का लगाएको थियो। 2 वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण व्यवसायीले हालसम्म जम्मा 12% मात्रै कार्य गरेको पाइएपछि मन्त्री लम्सालले अनुगमनकै क्रममा तत्काल कार्यवाही गर्न निर्देशन दिनुभएको थियो। सड़क डिभिजन कार्यालय खुरकोटका अनुसार किर्ने क्षेत्रको सड़क पुननिर्माणको लागि अन्त्य गरी निर्माण व्यवसायी फर्मलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढ़ाएको छ। 2080 साल असोजको बाढ़ीले बगाएको किर्ण क्षेत्रको करिब 1200 मिटर सड़क पुननिर्माणको लागि सड़क विभागले 1.5 वर्ष अघि ठेक्का लगाएको थियो। 2 वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण व्यवसायीले हालसम्म जम्मा 12 प्रतिशत

उपक्रमलाई ठेक्का परेको थियो। उक्त उपक्रमले जेबी झण्डै 40 करोड़मा सो सड़कको पुननिर्माणको काम पाएको हो। किर्ने क्षेत्रमा तामाकोशी किनारबाट सड़क निर्माण गरिएको थियो। 2080 बाढ़ीले सड़क कटान गरेपछि दोलखा र रामेछाप सड़क सम्पर्क विच्छेद बनेको थियो। बीपी राजमार्ग अधिकांश स्थानमा बगेकोले तत्कालका लागि रामेछापवासीलाई काठमाडौँ आउन जान र दोलखावासीलाई तराईतर्फको यात्राका लागि किर्नेको सड़क खिम्ती जलविद्युत आयोजनाको क्षेत्रभित्रबाट अस्थायी रूपमा सञ्चालन गर्ने गरी खुलाइएको थियो। हाल पनि सोही अस्थायी सड़कमै आवागमन सञ्चालन भइरहेको छ, तर किर्ने क्षेत्रमा रामेछापतर्फबाट प्रवेश गर्ने बिन्दुमै बारम्बार तामाकोशीको बारीले सड़क अवरूद्ध पार्ने गरेको छ। रामेछाप जिल्लाको सदरमुका मन्थलीबाट करिब 5 किलोमिटर मात्रको दूरीमा रहेको एक महत्वपूर्ण पक्की पुल यति बेला गम्भीर जोखिममा परेको छ। मन्थली नगरपालिका वडा नम्बर 3 र 4 जोड्ने रणजोर खोलाको शिरमा निर्माण गरिएको उक्त पक्की पुल प्राविधिक त्रुटि र उचित संरक्षणको अभावको कारण भत्किने अवस्थामा पुगेको छ। स्थानीय बासिन्दाका अनुसार पुलको उचाइ आवश्यकताभन्दा निकै होचो भएका कारण अहिले समस्या निम्तिएको छ। वर्षायाममा खोलाले बगाएर ल्याउने लेदो हिलो बालुवा र ढुङ्गा गेगर थुप्रिएर पुलको मुनिको भाग पुरिँदै गएको छ। गेगरले पुलको पिलरलाई पूर्ण रूपमा जोखिममा पारेको छ भने बाढ़ी आउँदा पानी पुलको माथिबाटै बग्ने स्थिति सिर्जना भएको छ। राज्यको करोड़ौं रूपियाँ खर्चेर सर्वसाधारणको आवत जावत सहज बनाउन निर्माण गरिएको यो विकासको पूर्वाधार अहिले अलपत्र र सुरक्षित बनेको छ। समयमै यसबारे चासो नदिने हो भने करोड़ौंको सरकारी लगानी बालुवामा पानी भन्ने निश्चित छ। सदरमुकाम नजिकै रहेको र दुईवटा वडालाई जोड्ने यति महत्वपूर्ण संरचना यसरी जोखिममा पर्दा पनि सम्बन्धित निकाय र स्थानीय सरकारले आँखा चिम्लेर बस्नु दुःखद भएको स्थानीयहरूको गुनासो छ। खोलाको गेगर तत्काल सफा नगरे र पुलको पिलर संरक्षणको लागि तटबन्ध नलगाए जुनसुकै बेला पनि पुल भत्कन सक्ने भन्दै स्थानीयले तत्काल छानबिन र मर्मतको माग गरेका छन्। राँगोको मासुसँग खाना खाने क्रममा बेहोश बनेका रामेछापको दोरम्बा सैलुङ गाउँपालिका 5 गुणसालका 37 वर्षीय सुब्बा ढलकोटीको उपचारको क्रममा मृत्यु भएको छ। ढलकोटी हिजो रामेछापबाट 2+01006 5570 नम्बरको बसमा चढ़ेर काठमाडौँतर्फ गएका थिए। सोही क्रममा बसले सिन्धुलीको सुनकोशी गाउँपालिका एक नेपाल थोक स्थित टप भ्याली होटलमा खाना खान रोकेको थियो। उक्त होटलमा खानासँगै राँगोको मासु 4-5 गाँस खाने बित्तिकै असहज भएर उनी बेहोश भएका थिए। उनलाई तत्काल सोही गाड़ीमा हालेर उपचारको लागि काभ्रेको भकुण्डे बेसीमा रहेको मेथिनकोट अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष 2082-83 सिन्धुली जिल्लामा 117 घरेलु हिंसाको घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार 12 महिनाको अवधिमा 117 घरेलु हिंसाको घटना प्रहरीमा पुगेको हो। प्रहरीको वार्षिक विवरण अनुसार सबैभन्दा बढ़ी घरेलु हिंसाको घटना कमलामाई नगरपालिकामा भएको छ। कमलामाईमा मात्रै 72 घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। यस्तै कार्यालयका अनुसार दुधोली नगरपालिकामा 17, मरिन गाउँपालिकामा 10, तीनपाटन गाउँपालिकामा 6, गोरन्दर गाउँपालिकामा 6, हरिहरपुरगढ़ी गाउँपालिकामा 3, सुनकोशी गाउँपालिकामा 1, घ्याङले गाउँपालिकामा 1 तथा अन्य स्थानमा 1 गरी त्यहाँ 117 घरेलु हिंसाको घटना दर्ता भएको छ। प्रहरीका अनुसार घरेलु हिंसाको घटनामा खाना लाउन नदिने, शारीरिक तथा मानसिक हिंसा गर्ने, स्रोत साधनबाट वञ्चित गर्ने, जन्मदर्ता नागरिकता तथा विवाहदर्ता नबनाइदिने र अधिकांश घटनामा श्रीमानबाट श्रीमतीमाथि हिंसा हुने गरेको छ। दर्ता भएको घटनामध्ये 102 मिलापत्र मार्फत टुङ्गिएका छन् भने 15 घटनामा पीड़ित पक्ष थप कानूनी प्रक्रियाका लागि अदालत पुगेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घरेलु हिंसा न्यूनीकरण गर्नका लागि प्रहरीले स्थानीय तह, सरकारवाला निकाय र समुदायसँग समन्वय गर्दै जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 लागू औषध नियन्त्रण अभियान अन्तर्गत 67 मुद्दा दर्ता गर्दै 107 पक्राउ गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। बरामद भएको लागू औषधको परिमाण र मुद्दाको संख्या हेर्दा सिन्धुलीमा लागू औषधको प्रयोग तथा ओसार पसार चुनौतीपूर्ण बन्द गएको देखिएको छ। ओखलढुङ्गा जिल्लाको सिद्धितर नगरपालिका 2 खनिया खर्कमा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीमा 15 पशु चौपाया जलेर मरेका छन् भने एउटा भैंसी घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार साउन 10 राति करिब 10 स्थानीय बालकुमार सन्यासीको ढुङ्गा माटोको गारो र जस्ताको छानो भएको एक तले मतान घरमा विद्युत सर्ट भएर आगलागी भएको हो। आगलागीबाट मतान घर पूर्ण रूपमा

जलेर नष्ट हुनुको साथै घरभित्र रहेका लत्ता कपड़ा भाँडा बर्तनका सामग्रीहरू पनि जलेका छन्। यस्तै मतानमा बाँधिएका एउटा खसी, चारवटा बोका, दुईवटा पाठी र आठवटा बाख्रा गरी पन्ध्रवटा पशु चौपाएको घटनास्थलमा मृत्यु भएको छ। आगोले एउटा भैँसी समेत जलेर घाइते बनाएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार आगलागीबाट करिब 5 लाख रूपियाँ बराबरको धनमालको क्षति भएको छ। घटनामा भने कुनै मानवीय क्षति नभएको ओखलढुङ्गा प्रहरीले जानकारी दिएको छ। ओखलढुङ्गाकै सुनकोशी गाउँपालिकाले राजधानी काठमाडौँमा सञ्चालन गरेको सामाजिक सुरक्षा परिचय पत्र दर्ता तथा नवीकरण शिविरबाट 405 जना सेवाग्राही लाभान्वित भएका छन्। राजधानी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने गाउँपालिकाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीहरूलाई गाउँसम्म पुग्नुपर्ने झन्झट र खर्चबाट राहत दिने उद्देश्यले काठमाडौँको सुकेधारा स्थित दुर्गा पार्टी प्यालेसमा साउन 9 र 10 गते शिविर सञ्चालन गरिएको हो। शिविरमा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण, व्यक्तिगत घटना दर्ता तथा राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराइएको थियो। ओखलढुङ्गामा व्यावहारिक तथा व्यावसायिक शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण बढ़दै गएको छ। होटल म्यानेजमेन्ट विषय अध्ययन गर्ने अवसर उपलब्ध भएपछि यसप्रति विद्यार्थीहरूको रूचि बढ़ेको हो। जिल्ला सदरमुकाम स्थित लालीगुराँस इंग्लिश स्कूलसँगको सहकार्यमा संचालित ग्यालेक्सी स्कूल अफ होटल म्यानेजमेन्टले दोस्रो वर्ष पनि उत्साहजनक विद्यार्थी भर्ना गरेको जनाएको छ। चालू शैक्षिक सत्रमा कक्षा 11 भर्ना भएका 58 विद्यार्थी मध्ये अधिकांशले होटल म्यानेजमेन्ट विषय रोजेको विद्यालयका प्रिन्सिपल सूर्यबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ। नयाँ शैक्षिक सत्रको अवसरमा हिजो आयोजित स्वागत कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा सम्मान पनि गरिएको थियो। र डलर देखाएर ठगी गर्ने गिरोहमा संलग्न सिन्धुपाल्चोकका 4 जना युवक पक्र परेका छन्। सिन्धुपाल्चोक 12 विषय घर भएका धनबहादुर तामाङ, लोकबहादुर तामाङ, राजकुमार तामाङ र विजय तामाङलाई प्रहरीले पक्र गरेको छ। उनीहरूलाई प्रहरीवृत्त बौद्धको टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्र गरेको छ। साउन 8 गते बुढा नीलगन्ध स्थित प्रगति चोकमा एक व्यक्तिलाई डलर देखाएर ठगी गरेको उजुरी परेपछि प्रहरीको अनुसन्धान तथा खोजीको क्रममा उनीहरू पक्र परेका छन्। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओह,

0: सस्तोमै पोसाक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी कामो नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकारी बालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामी छाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँग रहेर सहयात्रा गर्छौ। आज सोमबारको बसाई तपाईँकी आवाजमा मिचाएर माइला मनसुनी लोकभाकाहरू सुन्छौं भने तपाईँले 0840 40 0026 मा सहभागिता जनाउनु पर्ने हुन्छ। तपाईँ यो समय उकाली उराली लेक बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा भाषणको साथसाथै यो 45 मिनटको समय सहयात्रा गर्छौं भने तपाईँले हामीलाई फेसबुक लाइभबाट कार्यक्रम सुनिराख्नु भएको छ भने कार्यक्रमलाई शेयर गर्न सक्नुहुन्छ। तपाईँले कमेन्ट पठाएर पनि सहभागिता जनाउन सक्नुहुन्छ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। आजको बसाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ, फटाफट फोन गर्नुहोस् र आफ्नै आवाजमा हामीलाई मिठा र माइला मनसुने लोकभाकाहरू सुनाउन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले र कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। हामी यति बेला कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै बिचोनी रमाइलो गीत, त्यसपछि तपाईँकी आवाजमा भाका सुन्न आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं हामीले एकदमै मिठो अनि रमाइलो गीत बेनीको गजल जतामाया उद्देश्य नजर भन्ने बोलको गीत रहेको थियो। राजु परियार, प्रेम बराल साथै बिमा कुमारी दुरा लगायत धेरै साथीहरूको आवाज रहेको थियो। यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं भने अब भने पालो तपाईँको रहेको छ। तपाईँले मात्रै सहभागिता जनाउनुहोस् र आफूलाई मनपर्ने मिठो भाका सुनाउन सक्नुहुन्छ। 0440 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्कार है।
0: नमस्ते, नमस्कार हजुर। अनि
1: हजुर
0: कता हराउनु भएको थियो?
1: म कतै पनि हराएको होइन, अलिकता बिजी भएँ त्यही भएर पनि हो दिदी।
0: तपाईँ गाउँ छोडेर त कहीँ कतै जानुभएको त छैन नि?
1: गाउँ छोडेर त कतै गएन, अलिक बाहिरतिर यसो यताउता हिँड्नु थियो त्यही भएर पनि हो।
0: म एकदम सन्चै आरामै छु भन्नुपर्छ अहिलेसम्म है। अनि धनुषी त कता कता काठमाडौँतिर हुनुहुन्छ कि जस्तो पो लागेको थियो त मलाई त।
1: होइन होइन, काठमाडौँ गएको छैन, म गाउँतिरै छु। हजुर
0: ल ठिक छ, हो कि भन्ने मेरो शङ्का मात्रै है।
1: घरतिरै छु, काठमाडौँ छैन, घरतिरै छु।
0: अब राम्रै कुरामा शङ्का त गर्न पाइयो कि पाइएन धनुजी, त्यो पनि भन्नु
1: पाइयो। त्यो त पाइयो पाइयो पाइयो, शङ्का गर्न त अब मान्छेको मनै त हो, जस्तो कुरामा पनि पाइन्छ पाउन त। तर त्यो शङ्का चाहिँ अब ठिक ठाउँमा लाग्छ कि लाग्दैन त्यो मात्रै हो हुन त। तर काठमाडौँ चाहिँ गएको छैन, म गाउँतिरै छु, अलिकति बिजी गाउँतिर यसो अब हरमा परमा बिजी हुन्छ नि त आज भोलि, अनि त्यही भएर पनि हो।
0: त्यही भएर पो यस्तो व्यस्त रहेर हामीलाई बिर्सनु भयो कि जस्तो लागेको थियो, तर सम्झिराख्नु भएको रहेछ।
1: हजुर एकदमै एकदमै, नसम्झिने त कुरै भएन, सम्झिरहेको छु मैले।
0: अनि खाजा खानुभयो कि बाँकी छ?
1: खाजा एकदमै बाँकी छ हजुरको, भयो
0: मेरो पनि भइसकेको छ। अब नयाँ खबर त हामीलाई केही सुनाउनु हुन्छ कि छैन कि के छ? अब नयाँ खबर हराउनु भयो आउनु भयो कहाँमा व्यस्त छु भन्नुभएको छ होइन?
1: हजुर खासै नयाँ नौलो छैन होइन, जस्तो हिजो अस्ति त्यस्तै हो, पुरानै नै हो भन्नुपर्छ। अनि हजुरको बरु नयाँ नौलो केही कसै भयो कि अब सुनाउनु होला। अनि मौसम कस्तो छ रामेछापतिर त्यो पनि सुन्न पाऊ हजुरहरूको बिन्दुबाट होइन?
0: रामेछापको मौसम एकदम यति बेला मस्त घाम लागेको छ, रातको समयमा पानी पर्यो, समग्रमा सबै ठिक छ भन्नुपर्छ। अब यति बेला रामेछापतिर यो वरिपरि मकैहरू बिस्तरी पाक्दैछन् होइन, फल्दैछन्, हरियाली छ जताततैहरू, जता हेर्दा नि हरियो होइन, जताततै मकैका त्यो मकैले चाहिँ के भन्ने अब त्यसलाई चाहिँ घोगा लाउँदै गर्दाखेरि जुगा निस्किरहेको छ नि, त्यो कस्तो राम्रो छ कि वरपर चाहिँ यति बेला धनु चाहिँ।
1: हजुर झिलिमिली भयो होला है
0: पक्कै पनि। अब विशेष गरी मकैको बोटोहरू पनि होचा हुन्छ छन् है, अनि त्यसमा चाहिँ एउटा दुईवटा घोगा लागेका छन्, दुई तिनवटा घोगा लागेका छन्। अनि तल तल मकैको खेततिरै भनौँ न लगभग होइन, कतिपय मकैहरू चाहिँ अग्ला हुन्छ नि, विकासे मकै चाहिँ होचो नै हुँदो रहेछ कि रुख। अनि मजाले बच्चाले पनि भाँच्न सक्ने गरी त्यसरी फल्दैछ, एकदम रमाइलो लाग्छ मलाई त बाहिर निस्किँदा। अब भित्र चाहिँ बन्द कोठा छ, एक्लै बोल्नुपर्छ, बाहिर इसारामा हाम्रो सम्झनाजी बोल्नुहुन्छ, के गर्नु यस्तो पो छ त हो धनुजी दादा।
1: हजुर हजुर एकदमै, अब रमाइलो समय रमाइलै दिन छ, कोही ठाउँ मकै भाँच्ने बेला भएको छन्, कोही ठाउँ भर्खर भर्खर होइन मकैका जुगा भन्छ नि भर्खरै राजेकेर होइन, रमाइलो झिलिमिली होइन धानचामल सँगसँगै त्यस्तै छ भन्नुपर्छ। यतातिर पनि त्यस्तै नै हो, अब अलिक पछि रोपेका मकैहरू त्यस्ता हुँदैछन्, पहिला रोपेकाहरू खाने बेला भएर अब भन्दा भन्दै भाँच्ने बेला पनि हुन्छ, भित्राउने बेला हुन्छ, त्यस्तै छ।
0: ल ठिक छ, अब रमाइलो मिठो कुराकानी सधैँ छ हाम्रो धनुजीसँग, सधैँभरि रमाइलो मिठो कुराकानी हुन्छ, हामीले गर्छौँ पनि गरि पनि रहेका छौँ कि कसो।
1: हजुर एकदमै हो नि दिदी।
0: ल आज चाहिँ अब हामी कार्यक्रमतर्फै लाग्छौँ। आज हाम्रो लागि चाहिँ धनुजीले कुन चाहिँ भाका सुनाउनुहुन्छ त नि?
1: हजुर अब पुरानै भाका गाउने कार्यक्रम हो थियो, अब कस्तो जस्तो नै गाए पनि हुन्छ कि पुरानै नै नै हजुरले अब पुरानै गाउनु पर्छ भन्नुहुन्छ अब त्यही हिसाबले म गाउँछु नि
0: ल अब पुरानै गाउनुहोस् न त विशेष गरी हामी पुरानै भाका सुनौ होइन
1: हुन्छ रामकुमार नेपालीको एकदमै होइन पहिला पहिला विवाह कार्यहरूमा पनि एकदमै त्यो सनाई मार्फत बजाउनुहुन्थ्यो नि हो त्यो कुमार नेपालीको भाका गाउँछु नि त थोरै प्रयास गर्छु है
0: ल हुन्छ सुरु गर्नुहोस्
1: हुन्छ

0: यति नै भन्न चाहन्छु है त।
1: दाइले मेचुक बिगानबाट दानवजीले धेरैपछि पनि आउनुभयो होइन, साथसाथै यो मेचु आवाज धेरैपछि सुन्न पाइयो र खुसी लाग्यो है।
0: हजुर हजुर
1: ल कार्यक्रम सुन्दै गर्नुहोस्, अन्य बसाइमा पनि आउनुहोस्, नबिर्सनुहोस् यसरी भन्दै अहिले हामी छुटौँ। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी, उहाँले मेच भाग गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि आफ्नै आवाजमा हामीलाई भाका सुनाउन सक्नुहुन्छ। कार्यक्रम उकाली उराली हप्ताको छ दिन आउने क्रममा तपाईँले हामीलाई विभिन्न प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ र आज पनि तपाईँसँगै रहेर सहयात्रा हामीले गरिरहेका छौं। 4:31 गइसकेको छ। विभिन्न साथीहरूको आवाजमा विभिन्न गीत संगीत सुन्दै हामी अगाडि बढ़िरहेका छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार, कहाँदेखि बोल्दै हुनुहुन्छ? एकदम व्यस्त नै भएर हो त। ल ठिक छ, व्यस्त समयमा पनि आज चाहिँ फुर्सदको समय मिलाएर चाहिँ सम्झनु भएको हो त।
2: हजुर आज चाहिँ
1: बल्ल बल्ल लाग्यो है। ल ठिक छ, लागेको छ, खुसी मान्नुपर्छ। खाजा खानुभयो कि भाँकी छ? मेरो पनि भइसकेको छ। कार्यक्रम अब सुन्दै हुनुहुन्छ, हामी कार्यक्रम तर्फै लाग्यौँ त। आज कुन चाहिँ गीत सुनाउनुहुन्छ? त गीत त गाउनै पर्यो। हेर्नुहोस् सुजन चाहिँ के छ भन्नुभयो, के चाहिँ भएको छ त हाम्रो सुजनजीलाई गीतै गाउन नहुने चाहिँ? यहाँले चाहिँ अलिक पछि भनेर अस्ति नै पनि गाउनु भएको थिएन, मलाई याद छ नि। फेरि
2: याद त छ दिदी, आज चाहिँ होइन मान्छेहरू हुनुहुन्छ त्यही भएर।
1: अनि मान्छे त्यहाँ अब रेडियो नसुन्ने साथीले तपाईँको आवाज प्रत्यक्ष रूपमा नै सुन्न सक्नुहुन्छ, त्यो हुँदाखेरि झन् गाइदिनुहोस् न, के भयो त झन् ल ठिकै छ। त्यसो भए यहाँले सहभागिता जना दिनुभयो, यहाँलाई विशेष धन्यवाद। अहिलेको लागि छोटो है त। हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुजन मगरजी, उहाँले गीत गाउनु भएन। अब तपाईँलाई त्यस्तो लाग्छ कार्यक्रम सुनेर फोन गर्नुभयो भने अन्य साथीको लागि चाहिँ सहभागिता जनाउन पालो पनि दिनुपर्छ जस्तो लाग्छ। हुन त तपाईँको धेरै पछि फोन लागेको छ, तर पछि फोन लागे पनि कार्यक्रम सुनेर तपाईँले फोन गर्नुभयो भने अन्य फोन डायल गर्ने प्रयास गर्ने फोन लाग्दैन है। म यसरी गीत गाउँथे, म यस्तो छु, मेरो यस्तो प्रतिभा छ, म यो प्रतिभा चाहिँ मैले यो कार्यक्रममा सुनाउन पाइनँ भन्ने गुनासो गर्ने साथीको लागि पालो दिन सक्नुहुन्छ। अब गीत गाउने आउने साथीले मात्र सहभागिता जनाउनुहोस् आजको विषयमा चाहिँ, किनकि हामीले साथीहरूलाई धेरै पटक कहिलेकाहीँ अब धेरै पछि आएको हुँदाखेरि मैले छोड्दै साथीहरूलाई एउटै साथीलाई हरेक पटक चाहिँ अब सल्लाह सुझाव पनि दिइराखेका हुन्छौँ हामीले। अब कार्यक्रम बाहिर हाम्रो सुजनजीले चाहिँ गीत गाउनु भएन, अन्य साथीले हामीलाई चाहिँ गीत गाउन लगाउनुहुन्छ र कोही साथीलाई चाहिँ गीत गाउन लगाउनुहुन्न पनि भन्नुहुन्छ। त्यही भएर साथीको प्रतिक्रिया भन्दा पहिला बरु हामी नै सचेत रहौं। त्यही भएर चाहिँ गीत गाउन आउने साथीले गीत गाउनको लागि मात्र फोन गर्नुहोस् भन्छु। कार्यक्रम छ दिन आउँछ, छ दिनकै प्रस्तुतिमा के के कार्यक्रमको प्रस्तुतिहरू छन्, कार्यक्रमको नियमहरू के छ त्यो बुझेर तपाईँले फोन गर्नुभयो भने हामीलाई खास भनिराख्नु पनि पर्दैन। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? शर्मिलाजी सन्चै आरामै हुनुहुन्छ नि? म एकदम सन्चै छु। शर्मिलाजीलाई सन्चै आरामै भएपछि मलाई नहोला त?
0: पक्कै पनि भन्नुपर्छ है।
1: के गर्दै हुनुहुन्छ भन्नुहोस् न? बस्दै हामीलाई चाहिँ सुन्नु भएको छ कि होइन, विशेष गरी कार्यक्रम उगाली उराली कतिको मनपर्छ ल भन्नुहोस्।
3: मन त पर्छ दिदी, समयले साथ सम्बन्ध सुन्ने गर्छु, तर आज चाहिँ नसुनी किन फन्चराई गरेको लागिहाल्यो भन्दै।
1: हाम्रो शर्मिला दिदीले पनि आज कार्यक्रम सुन्नु भएन, जे होस् कार्यक्रममा के गर्ने भन्ने त थाहा छ नि,
3: कार्यक्रममा गीत गाउनु पर्छ भन्ने थाहा थियो नि, तर लोकदरी गीत त होला नि।
1: अब लोकगीतको कार्यक्रममा फोन गरेपछि लोकगीत गाउनु पर्छ भने त अवश्य भने तपाईँलाई नयाँ गाउनु मन लाग्छ भने नयाँ नै गाइदिनुहोस्, पुरानै गाउनु पर्छ भन्ने छैन, तर लोकगीत गाउनु पर्यो र कार्यक्रम आएपछि गीत गाउनै पर्यो भन्ने नियम छ मेरो चाहिँ। ल हुन्छ, सुरु गर्नुहोस्।
3: कसले भन्दैन तिमीलाई पारी, तिमी त मेरो विश्वास सुन्दरी, कसले भन्दैन।

0: بگذار.
1: بله حالی می چه گیدگام نوبای میلی مایه ونی پول بگیت این حالا بیسیس تنی بات لیکتی گرچو سندی گرنس کاری کم اور نیوزن می بنی آنس آیلو کلاگی چھوٹا مائے وسته نماسته بکری سمپر کمانونت سوار میلا پر یارزی سندولی دیکی آنونده سندولی گو بیگی جور با آتا آنونده ہم حالے ہیں تو باقا گائے رہا چھوٹے سکنا بھائی گا چھو تالو تپائیں کر بھائی گا چھو تپائیں لیپنی پتا آفت سہا بھائی تزن آنس تپائیں کی آباز میں بیچا رمائی لہا من سنے لوگ بھائی گا رو ہم لے سننے پرائتنا گری روئے گا چھو را دیرے ساتھی رو لے اپنی آباز میں باقا پنی ہم لے سنائی پنی سکنا بھائی گا چھو تالو جو تپائیں کر بھائی گا چھو تپائیں کی آباز میں دیرے ساتھی رو कुछ साथीले चाहिँ कस्तो गीत गाउनुहुन्छ भनेर सुन्दै हुनुहुन्छ प्रतीक्षा गरिराख्नु भएको छ कुछ साथी चाहिँ कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ भनेर कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला तपाईँ पनि फोन गर्नुहोस् 0840 40 0026 को नम्बर रहेको छ यति बेला फेसबुक लाइभमा बाबुराम मगरजी लेख्नुहुन्छ दिदी नमस्ते नमस्कार म बाबुराम मगर मेरो घर चाहिँ यता उखल ढुङ्गा पोखली भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँदेखिको बोल्दै हुनुहुन्छ हेलो उहाँको आवाज सुन्न सकिने यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौँ त्यसपछि चाहिँ आउँछौँ यति बेला चाहिँ गुलाली उसको मिलन लामा अनि देवी घरती मगरको आवाजमा रहेको गीत बज्छ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा मिस भएका भविष्यको छ झलकुलाली उचको भन्ने बोलको भाका अब पालो फेरि पनि तपाईँको रहेको छ. यति बेला अर्को साथी फेरि सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. हेलो
1: हेलो दिदी, नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: घर सिन्धुली भाइ, हाल भक्तपुरबाट तिलकजी बोल्दैछु.
0: तिलकजी, के छ खबर?
1: मेरो खबर एकदम ठिक ठाक. दिदी हजुर के छ?
0: मेरो पनि एकदम ठिक छ. बिहान पनि तपाईँको फोन लागेको थियो है.
1: हजुर, पक्कै पनि.
0: कार्यक्रम सुनेपछि र फोन गरेपछि पक्कै फोन चाहिँ निरन्तर लाग्ने रहेछ कि कसो?
1: मेरो भाग्य ठुलो छ नि त दिदी. अनि
0: के निधार पनि ठुलै छ जस्तो छ हाम्रो तिलकजीको
1: निधार ठुलै छ नि मेरो.
0: है, अब हो भाग्य हो भनेर कसलाई चाहिँ रहर हुन्छ? सबैलाई भाग्यमा नि हो है. अब उसको भन्दा नि उसको मेरो धेरै भाग्य होस्, अझ उसको भन्दा मेरो धेरै प्रगति होस् भन्ने सबैले चाहेको हुन्छ.
1: होइन नि दिदी, मलाई त त्यस्तो लाग्दैन नि.
0: लाग्दैन?
1: मलाई त त्यस्तो लाग्दैन नि.
0: त्यसो भए भाग्यमै मात्रै विश्वास गर्नुहुन्छ कि कसो? त
1: म भाग्यलाई नै विश्वास गर्दिन नि दिदी.
0: केलाई चाहिँ विश्वास गर्नुहुन्छ? आफ्नो कर्मलाई हो कि कामलाई हो कि अन्य केही छ कि के हो, केलाई विश्वास गर्नुहुन्छ?
1: म त आफ्नो कर्मलाई विश्वास गर्छु नि दिदी.
0: कर्मलाई विश्वास गर्नुहुन्छ?
1: हजुर.
0: ल, कर्मको साथसाथै कहिलेकाहीँ कर्म भइरहँदाखेरि पनि आफूले गरेको काम यदि सफलता भएन भने भाग्यमा छैन भने फेरि सफल पनि भइँदैन रे नि त अनि.
1: है दिदी,
0: त्यस्तै त्यस्तै भन्नुहुन्छ त अनि हाम्रो बुढापाकाहरूले त.
1: है, मलाई त त्यस्तो होइन कि ज्या जस्तो लाग्थ्यो.
0: कर्म र भाग्य दुइटैको मिश्रित हो रे नि त जिन्दगी.
1: खोइ, सायद होला, मलाई यो अलिक थाहा छैन.
0: थाहा छैन, थाहा पाउनु भएपछि थाहा हुन्छ है.
1: हजुर.
0: ल, त्यही भएर जिन्दगी भनेको दुइटै मिश्रित छ अरे, तर कडा परिश्रम चाहिँ जिन्दगीमा गर्नुपर्छ होइन. कडा परिश्रमको साथसाथै भाग्य पनि सँगसँगै जोडिएको हुन्छ अरे क्या.
1: हुन्छ होला.
0: ल, त्यही भएर कर्म र भाग्य दुइटै प्रति दुवै प्रति आशा भरोसा र विश्वास गर्नुहोस्.
1: अब योभन्दा अगाडि चाहिँ गर्दिनँ चाहिँ, अब आजदेखि चाहिँ गर्छु नि त म.
0: ल, आजदेखि यहाँले पक्कै भरोसा विश्वास गर्नुहुन्छ, साथसाथै यहाँले भगवान्प्रति कतिको आस्था राख्नुहुन्छ?
1: भगवान्प्रति त म खासै त्यस्तो आशा गर्दिनँ नि दिदी.
0: आस्था राख्नुहुन्न? ल, त्यसो भए जे हुन्छ अघि नै भनिसक्नु भएको छ, म आफ्नै कर्मप्रति अडिग छु होइन त. आफ्नो कर्म प्रति अडिग भएर काम गर्नु होला. यहाँलाई शुभकामना छ मेरो पनि भन्दै हामी कार्यक्रमतर्फ लाग्छौँ. आज कुन चाहिँ गीत सुनाउनुहुन्छ?
1: आज खासै त्यस्तो धेरै आउँदैन दिदी, म थोरै प्रयास गर्छु नि.
0: ल, प्रयास गर्छु भन्नुभएको छ. ल, सुरु गरिहाल्नुहोस् त्यसो भए.
1: हे आत्मा सँग कसरी छुटु म, कसरी छुटु म, तिमी मात्रै बस्छु यो मुटुमा, याद आत्मा तन मन जल्छ, ओइ छुट्ने कुरा नगर है पानु, तिमी छोरा मुटुको यो धुक धुकी चल्छ, ओइ छुट्ने कुरा नगर है पानु, तिमी छोरा मुटुको यो धुक धुकी चल्छ. यति नै दिदी.
0: ल, यति मात्रै गाउनु भयो, मिठो गीत गाउनु भयो. यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. सुन्दै गर्नुहोस् कार्यक्रम, अन्य विषयमा पनि आउनुहोस्। अहिलेको लागि भने छुट समय. नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो तिलकी चोकेजी, भक्तपुरबाट भन्दै हुनुहुन्थ्यो. उहाँले पनि मिठो भाका गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ. पालो तपाईँको रहेको छ, तपाईँले पनि गीत गाउन सक्नुहुन्छ. हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेका छौँ. यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु. हेलो.
2: नमस्कार.
0: नमस्कार. के छ? थाहा छ, मैले अघि नै तपाईँको भाइलाई भनौँ कि सोधौँ कि भनेर फेरि सोधिन नि रियाजी।
2: ए मेरो भाइलाई फोन लगा भाइ भनेर
0: त्यही त दिदीले भनेको कुरा भाइले मान्नुहुन्छ होइन, पर्छ र भाइ गाई भाइको लागि दिदीले हरेक कुरामा चाहिँ अवेरनेस गराउनु पनि पर्छ कि कसो रियाजी।
2: एकदमै सही हो, नगर्ने मलाई गीत गाउन आउँदैन भन्ने त्यो प्रयास गर्नुपर्छ भाइ भनेर
0: फका। अब रियाजीले भन्नुभएको दिदीले भनेको कुरा भाइले चाहिँ सहजै स्वीकारेर आइदिनु भयो है त्यसो भए।
2: एकदमै दिदी,
0: सायद म रियाजीको भाइ भएको भए म चाहिँ मान्थेँ कि मान्दिनँ थिएँ होला है।
2: ए म मान्नु पर्ने बाध्यता बनाउँछु।
0: दिदीले भनेको कुरा जसरी नै ललाई फगाई भए पनि चक्लेट दिन्छु बिस्कुट दिन्छु होइन गुलियो मिठो चिज दिन्छु भनेर पनि फकाउनुहुन्थ्यो होला।
2: हो त,
0: अब म जस्तो परेको भए चाहिँ सायद फकिदिन पनि थियो होला। अब भाइले म सहजै स्वीकार्नु भएछ, हुन त मसँग बोल्नको लागि पनि जुर्यो आइदिनु भएको छ, खुसी लाग्यो। के छ अनि तपाईँ सँगसँगै भाले पनि हाँसेको कि बासेको?
2: के बुझ्नुहुन्छ दिदी, हाँसेको भन्नुहुन्छ कि बासेको?
0: कसरी बुझौँ अब, तपाईँ हाँस्दा भाले बाँच्दिन्छ सँगै अनि
2: त्यो हाँसेको पनि हो बासेको पनि हो दिदी, दुइटै एकैचोटि।
0: ल ठिक छ त्यसो भए दुइटैलाई बुझौँ है।
2: एकदमै।
0: अनि खाजा चाहिँ खानुभयो कि बाँकी छ? आजको दिन कहाँ गएर कसरी बिताउनु भयो रियाजीले?
2: खाजा मैले खाइसकेँ दिदी, आजको दिन म कहीँ पनि गएन, घरतिरै बसेर यसो भाइसँग थोरै थोरै कुरा गरेर दिन गयो मेरो।
0: दिदी भाइको सम्बन्ध टाढा छ अहिले, सँगै हुनुहुन्न, त्यही भएर चाहिँ दिदी भाइ के छ कसो छ कामको गतिविधि के हुँदैछ कतिको काममा सहज छ भन्दै बुझ्दै बस्दै दिन बित्यो कि क्या हो रियाजी?
2: हो नि दिदी, बुझ्नु भयो हजुर।
0: म बुझ्छु नि त, म हरेक व्यक्तिको इसाराकै कुरा बुझिदिन्छु, तर के गर्नु सबै ठाउँमा सबै कुरा भन्न नमिल्ने रहेछ। ल ठिक छ, कार्यक्रम आउनुभयो, रमाइलो मिठो कुराकानी भइसकेको छ, साथसाथै यहाँले कार्यक्रम पनि सुनिराख्नु भएको छ। आज कुन चाहिँ गीत गाउनुहुन्छ? छोटो मिठोमा एउटा गीत गाइहाल्नुहोस् न त रियाजी, समय पनि कम छ।
2: हुन्छ दिदी, गीत त गाउनु आउँदैन भए त पनि प्रयास नै जारी हो भनेर आएको छु है, थोरै गाउने प्रयास गर्छु नि है, खेत टुप्पा जस्तो भयो।
0: ल सुरु गर्नुहोस्, अब जता खेतबाट भयो नि टुप्पाबाट भयो नि गीत चाहिँ गाउनै पर्छ।
2: हे कासो सानो के गर्दै बसेछौ, के कसैको मायामा फसेछौ,

मिठो गीत गाउनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अनि बसाइमा आउँदै गर्नुहोस्, अहिलेलाई छोटो आए। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रिया योगीजी। अब चाहिँ म फोन लिन्न समय सकिने लागिसकेको छु। म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। यति बेला धनु गजमेरजी लेख्नुहुन्छ, नमस्कार छ दिदी भन्दै हुनुहुन्छ। दिपिका पूर्व छाने मगरजी पनि, दिदी नमस्ते है, काठमाडौँबाट दिपिका पूर्व छाने मगर कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। देवीन किशोर अन्जानजीले पनि गाउँ ठाउँ भीरबाका भन्ज्याङ अनि चौधारीहरू उही पुरानै परिवेशमा रमाउन मन लाग्छ, वन जंगल खोला नाला अझै पनि सुसाइरहेको याद आउँछ, सुनसान अनि सुन्दर बुहार झै डुल्न मन लाग्छ त्यही परिवेशसँग आज पनि रमिरहन मन लाग्छ। जहाँ जहाँ पुगे पनि अझै ती जिउँदा यादहरू गाउँ घरकै पानी पदेरोहरूकै आउँछ, भन्ज्याङ अनि चौतारीहरूमा अझै पनि गोधुली गाउँछ भनेर लेख्नु भएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ दिल सराई, उहाँ पनि लेख्नुहुन्छ नमस्कार भन्दै हुनुहुन्छ। ढकाल धर्मराजजीले पनि दर्शन नमस्ते, म दुबईबाट सुन्दैछु भन्दै हुनुहुन्छ। राज कालीकोटेजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ। हाल चाहिँ युएबाट घर चाहिँ झापा भन्दै हुनुहुन्छ। जुनिता चामलिङ राईले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। शान्ति विश्वजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। पण्डित करूणाकर कलौनेजीले पनि गुड आफ्टरनुन है भन्दै हुनुहुन्छ। त्यसै गरी सागर तामाङ मुक्तानजीले पनि नमस्कार दिदी, म भक्तपुरबाट सुन्दैछु भन्दै हुनुहुन्छ। विलन घायल बोडोजीले पनि गुड आफ्टरनुन है, कार्यक्रम सुन्दैछु दुवा कतारबाट भन्नुभएको छ। सुमित्रा थापा मगरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। जनक रोजाली मगरजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी सरिका छेत्रीजीले पनि सुन्दैछु ल भन्दै हुनुहुन्छ। सुरेन्द्र बानियाजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम हेर्दै अनि सुन्दैछु नेपालगंज बाँकेबाट भन्नुभएको छ। हाल चाहिँ भरतपुर चितवनबाट भन्दै हुनुहुन्छ। अस्मी सोताङजीले पनि सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। रत्नबहादुर थापाजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु मोरङको रतुवा माईबाट भन्दै हुनुहुन्छ। अब बस्ने भएका सबैको लागि ल भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ भन्दै हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी धनु गजमेर, त्यसै गरी सुजन मगर, शर्मिला परियार, त्यसै गरी तिलक योगी, रिया योगी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै तपाईँले जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबैलाई मैदेखि मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम उकाली उराली अवधि बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना कर्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा स्याउलाई ढुङ्की किरा नेत्र भण्डारी अनि चन्दा उरियालका आवाजमा रहेको मिठो भाका छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 MHz
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो पावर पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थान
0: पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार

0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
0: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: गाड़ी
2: भाड़ा कता गयो अब जम्मा फायदा दुई रुपया पांच रुपया हद दाम बस बस्ने
1: इसको भाव छो भाव चाहिए संबंधित मानी पाने पे बिचौलिया
3: सुन फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलू तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलूको बिउ भनिन्छ छ करोडको आलू बिक्री भएको थियो
0: किसान का सीधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी लिएर बजारमा बेच्ने जुन चाहिँ लगाएर भजन गर्ने मेरो काम के थियो किसानमा सिद्धान्त ल्याउनु पर्दैन देख्नु किसान पूर्व नलाग्ने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज

0: कोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा हामीले नेपाली बजारमा एउटा यस्तो प्रोडक्ट आउँदैछ जसले साँच्चै नेपाली उपभोक्ताहरूको घरमा सबैको भान्सामा चाहिँ नयाँ उत्पादन पुर्याएर चाहिँ एउटा स्वस्थकर उत्पादन पुर्याएर चाहिँ सबैको स्वास्थ्यप्रति सजगता जगाउँदै विशेष गरी यस्ता प्रोडक्टहरू चाहिँ हाम्रा सबैका भान्सामा पुग्यो भने चाहिँ हाम्रा बालबालिकाको स्वास्थ्य स्थिति अथवा हामी सबैको स्वास्थ्य स्थिति सुधार गर्ने कुरा त छँदै नै छ। यस्ता विषयमा काम गर्नको लागि विभिन्न सङ्घ संस्थाहरू अवेरनेसका कार्यक्रमहरू पनि चलेका छन्। यसैमध्येमा चाहिँ पछिल्लो समयमा चाहिँ कोदाली भेन्चर्स प्रणालीले आफ्नो उत्पादनहरू नेपाली बजारमा ल्याइराखेको छ। करिब डेढ दुई वर्षको चाहिँ रिसर्च पछाडि नेपाली उपजहरूलाई चाहिँ प्रयोग गरेर पछिल्लो समयमा ल्याउँदै गरेका उत्पादनहरू चाहिँ आज हामीले नेपाली बजारमा किन आवश्यक छ र साँच्चीकै उहाँहरूका उत्पादनहरू उपभोक्ताले प्रयोग किन गर्ने कसरी गर्न सकिन्छ के उत्पादनहरू रहेका छन् भन्ने खालको आज अलिकति ब्रोड कभरेज नेपाली मार्केट वाचमा चाहिँ उहाँहरूको यो विषयलाई आज हामीले जोड्ने प्रयास गरेका छौँ। आज हामीसँग यसै भेन्चर्स कोदाली भेन्चर्स प्रणालीकी प्रबन्ध निर्देशक तथा महाप्रबन्धक नै भन्नुपर्छ लक्ष्मी पोखेल हामीसँग स्टुडियोमा आइसक्नु भएको छ। उहाँको उपस्थिति भइ पनि सकेको छ। उहाँले स्वागत गर्नुभन्दा अगाडि हामीले आजको हाम्रो खानपान र साँच्चीकै भान्सा नै अवसरलाई भनेर हामीले भन्दै गर्दा चाहिँ आजको स्वास्थ्य स्थिति अवस्था कस्तो छ र नेपाली बजारमा कस्ता उपजले चाहिँ वर्चस्व कायम गरेका छन् र बाल बालिकालाई हामीले सिकाउनु पर्ने कुराहरू के छन् भन्ने लगायतका विषयमा एउटा छोटो रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ। रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेका विषय र उद्घोष गरेका अतिथिसँग विशेष संवाद गर्नेछौँ। हामी सबै प्रबन्ध होला।
1: रैथानी बालीहरूको उत्पादन खाद्यान्न तरकारी जडीबुटी र फलफूलहरू मानव स्वास्थ्यका लागि उत्कृष्ट मानिन्छ। प्राङ्गारिक कृषि मिशनलाई एकीकृत कृषि नमूनाको रूपमा 8,000 प्रकारका खानेकुराहरूको पहिचान र प्रयोग गरी व्यवसायीकरण गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्। प्राङ्गारिक उत्पादन मानव स्वास्थ्यका लागि महत्वपूर्ण रहेको भन्दै विभिन्न ठाउँमा किसानहरूले रैथानी बालीहरूको उत्पादन जागरणमा समेत लागिरहेका छन्। भान्सा नै औषध रहेका अभियन्ता रुमलाल गिरी भन्छन् खानेकुरा भनेका तीनवटा कुरा मात्रै हुन् अर्थात् सास पानी र घाँस अर्थात् प्रकृतिमा रहेका जैविक तरिकाले निर्मित जडीबुटी बोट वृक्ष नै खाना हुन्। जब हामीहरूले यी चिजहरूलाई पहिचान गरी संरक्षण र परिचालन गर्न सक्छौ भान्सामा ल्याउन सक्छौ तब नेपालमा बाँच्नको लागि कसैको सहयोग आवश्यक पर्दैन। पशुले खाने हरियो खाना मानव स्वास्थ्यका पनि खानेकुरा हुन्। सबै जीवहरूको सास र गाँसको स्रोत बिरुवा हो। बिरुवा नै औषधि र बिरुवा नै खाना हो। आयुर्वेद औषधिको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्न सके अस्पताल धाउन आवश्यक नहुने भन्दै गृहिणीहरूले घरका सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सके स्वस्थ समाज निर्माणमा टेवा पुग्ने आयुर्वेद कर्मीहरूको सुझाव छ। साथै खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा समेत उनीहरूको चिन्ता छ। खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। खाना खानु जीवनको महत्वपूर्ण क्रिया भए तापनि खानामा हुने रुचि र शरीरको आवश्यकताको समन्वय हुनु भने आवश्यक छ। आजभोलिको बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको लागि चुनौती बनेको छ। विशेषत पारिवारिक संरचनामा आएका बालबालिकाको शारीरिक सञ्चालनमा कमी अभिभावकको कार्यव्यस्तता मोबाइल फोनको प्रयोग प्राकृतिक स्वादमा आयातित तथा बनावटी स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाने बारीमा चुनौती देखा परेको छ। बालबालिकालाई निश्चित उमेरसम्म मात्र तयारी तथा बजारिया खानासँग टाढा राख्न सकिन्छ तर उनीहरू बाल विकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालय जाने उमेर वा बाहिरी वातावरणको अनुकूल पाएपछि तयारी खानाप्रति जिज्ञासु हुनु र खाना खोज्नु स्वाभाविक पनि हुन सक्छ। बालबालिकालाई प्राकृतिक स्वाद जस्तै घिउ मह दूध तथा स्थानीय क्षेत्रमा पाइने खानाहरूको स्वाद दैनिक खानामा समावेश गरी बानी बसाउनुपर्छ। दैनिक खाने खानाहरू तरकारी दालहरू परिवर्तन गरिरहने यसै गरी बालबालिकालाई पनि थोरै पिरो र अमिलो हालेर अचार बनाइदिने गर्नुपर्छ। यसले विभिन्न परिकारको स्वाद बस्छ र खाना खाने रहर अभिवृद्धि हुन सक्छ। हालको पछिल्लो अवस्था अनुसार विस्तारै रैथाने बालीको विकास र प्रबन्धनका लागि विभिन्न प्रयासहरू भएका छन्। यसलाई हामी सबैले अवलम्बन गरौं। पछिल्लो समयमा खाद्यान्नमा बढ्दै गएको परिमर्ता सँगै स्थानीय कृषि उत्पादनको कारण समग्र खाद्य पोषण सुरक्षामा समेत चुनौती थपिएको छ। यो चुनौतीको सामना गर्न स्थानीय तथा रैथाने बाली र अन्य बालीहरूको उत्पादनलाई प्रोत्साहन गर्न र प्रबन्धन गर्नु चाहिँ अत्यावश्यक छ। तर हाइब्रिडको नाममा सबै खालका जीवहरूलाई परीक्षण गरे जस्तो गरी बढी उत्पादन हुने रहेछ भन्ने भान गराएर हाम्रा चीजलाई मास्ने काम कसैले पनि नगरौं। अर्कोतर्फ यस्ता बालीहरूको अनुसन्धान र विकासको साथै उत्पादन प्रशोधन परिकारमा विविधीकरण र बजारीकरणलाई सघाउ पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक हक हो। 2054 बनेको उपभोक्ता संरक्षण ऐनलाई 2075 झनै सुधार गरेर उपभोक्ताको हक सुनिश्चित गरियो। संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 पनि उपभोक्ता अधिकार प्रतिबन्धीको व्यवस्था गरेको छ। उपभोक्ताका अधिकारसँग गाँसिएका व्यवस्था अरू आधा दर्जन कानूनमा पनि छन्। तर उपभोक्ताको हित संरक्षणका मुद्दा भने झनझन कमजोर हुँदै गएका छन्। संरक्षणका लागि काम गर्नुपर्ने सरकारी संयन्त्र प्रभावहीन भएकाले उपभोक्ता अधिकार कानूनमै सीमित बन्न पुगेको जस्तो देखिन्छ। कहिलेकाहीँ चाडपर्वको बेला मात्र हुने बजार अनुगमनले यस्ता खाद्य क्षेत्रमा भएका विकृत र अत्याधिक प्रयोग भइरहेका अखाद्य रसायनलाई छुनै सकेको छैन। त्यसैले अब हामी सबै भान्साबाट नै जाग्ने प्रयास गरौं।
0: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामी अगाडि भनिसकेका छौँ हामीसँग लक्ष्मी पोखरेल हुनुहुन्छ। हामी उहाँसँग विजयनगरी स्वागत गरिरहेका छौँ। नमस्कार, यहाँ स्वागत छ। आराम हुनुहुन्छ? यहाँलाई बधाई पनि छ है, शुभकामना पनि छ। कोदाली भ्यान्चर सुपारीले आफ्ना केही उत्पादनहरू नेपाली बजारमा ल्याउने प्रयास गरेका छ। सायद 2081 सुरुवातसँगै वैशाखतिरबाट सुरुवात गर्नुभएको थियो। यो कसरी जन्मने यो भ्यान्चर र कस्ता कस्ता उत्पादनहरू बजारमा ल्याउने प्रयास गर्नुभएको छ?
2: हाम्रो चाहिँ कोदाली भन्छ नामै तापिँदैन, कोदाली भन्छ हामी त्यो हाम्रो कोदाली भन्छ चाहिँ नेपालको कृषि उपजहरूसँग जोडिएको छ। नेपालमा त जुन कोदो फापर जहाँ जुन हाम्रो अन्न बालीहरू छ त्यही अन्न बालीहरूबाट चाहिँ हामीले खाना जे ल्याउँछौँ, नयाँ प्रविधि नयाँ हाम्रो खानेकुराहरू कोदो फापर जौ हामी यस्तो यस्तो खानेकुराहरू खानुपर्छ हामी सबैलाई थाहा छ। खाने तरिकामा चाहिँ के छ भने हाम्रो कोदोको खाउँ ढिलो खाउँ, कोदो खाउँ रोटी खाउँ, त्यो भन्दा हामीसँग अप्सन छैन। फापर खाउँ, फापर केमा युज हुन्छ त रोटी नै युज हुन्छ र ढिलोमा युज हुन्छ, त्योभन्दा पनि हामीसँग अप्सन छैन। सो हामीले चाहिँ गएको विगत एक वर्ष डेढ वर्षदेखि हामीले कसरी चाहिँ यो कोदो फापर जौ जस्ता अन्नबाली जुन पौष्टिक तत्व भनेको अन्नबाली त्यो खानेकुराहरूलाई चाहिँ कसरी सजिलै हामीले खान सक्छौँ, हाम्रो बालबच्चादेखि लिएर बुढाबुढीसम्मको लागि हामीले कसरी चाहिँ पौष्टिक त्यो प्रोडक्टमा त्यो कोदो फापरमा भएको पौष्टिक तत्त्वलाई चाहिँ कसरी हामीले आफ्नो बच्चाहरूलाई चाहिँ खुवाउन सक्छौँ भनेर हामीले लामो समयको रिसर्च पछाडि यो प्रोडक्टहरू तयार पारेको छौँ।
0: निकै चुनौतीपूर्ण पनि छ। बजारमा ठुला ठुला ब्रान्डेड कम्पनीहरू कुनै पनि ब्रान्ड लिन नाम लिन चाहिने भने नेपाली बजारमा यसरी वर्चस्व कायम गरेको अवस्था छ कि हाम्रा मार्टहरूमा सुपर मार्केटहरूमा जाँदै गर्दा चाहिँ नेपाली बजारमा यस्ता खालका प्रडक्टहरू आएका छन्, यति धेरै प्रडक्ट आएका छन्, त्यहाँ गयो भने चाहिँ एउटा किन्न गयो अर्कोतिर लोभ्याउने खालको अवस्था रहँदै गर्दा चाहिँ साँच्चैकै नेपाली उत्पादनलाई प्रयोग गरेर साँच्चैकै भिड्छु भनेर यहाँहरू आउनु भएको छ। हामीले सुरुवातमै यहाँहरूलाई कभरेज किनकि हामीले सबैलाई आग्रह गरेका छौँ, सबै उपभोक्तालाई बेला बेला भन्ने गर्छौँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ, राष्ट्रको आर्थिक उन्नतिमा टेवा पुर्याउँ भनेर भन्दै गर्दा चाहिँ यो अहिलेको कान्छो प्रडक्ट बजारमा आउँदै गर्दा चाहिँ कसरी भिन्न खोज्दैछ अलिकति यो हामीले अगाडि पनि राखेका छौँ है। यो विशेष गरी चुनौतीपूर्ण नै छ मैले अहिले भन्दैछु, तर पनि यहाँहरू साँच्चैकै भिन्न सकिन्छ र सफल बन्न सकिन्छ भनेर लाग्ने भएको चाहिँ अलिकति यो ब्रान्ड र यहाँहरू के प्रडक्ट छन् यो पनि बताउनुहोस् न।
2: यस्तो छ सर, हामीले सबभन्दा पहिला चाहिँ फापरकै कुरा गरौँ होइन। फापरलाई हामीले खानालाई कसरी यो भन्छ, फापर भनेको अहिले भर्खरको एसियन रिसर्च क्यानाडाको एउटा रिसर्च थियो, फापरलाई चाहिँ सुगरको एक औषधिकै रूपमा पनि उहाँहरूले रिसर्च होइन। फापर यस्तो चिज हो जुन हामीले खानुपर्छ सधैँ हाम्रो भान्सामा चाहिन्छ। सो हामीले चाहिँ के गर्यो भनेदेखि हाम्रो लामो टाइमको रिसर्चले चाहिँ फापरलाई पहिला सुरुमा उमारिसके त्यसमा भयो त्यसलाई चाहिँ हामीले यो हामीले फापर पेस्ट तयार गरेको छौँ कोदाली भन्छ मिठो प्रडक्ट भनेको यो चाहिँ हामीले त्यसलाई उमारेर अनि यसलाई चाहिँ हाम्रो एउटा मेसिन तयार गरेको छ। हाम्रो फापर पेस्ट बनाउने मेसिन अहिलेसम्म भएको पनि छैन, सो हामीले मेसिनमा पनि रिसर्च आरएनडी गर्नु परेको छ होइन। अनि एउटा मसिन हामीले चाहिँ तयार गरेको छौँ, यसलाई चाहिँ रोल प्रेस ह्यामर गरेर यसको फ्लेक्स तयार गरेको छ सर। यसलाई चाहिँ हाम्रो भान्साहरूमा सजिलै उपयोग गर्न सक्नुहुन्छ, जस्तो खिरमा दुईमा पकाएर पनि खान सक्नुभयो, यसलाई दहीमा पनि डाइरेक्ट खान सक्नुभयो, किनकि यसलाई चाहिँ हामीले कुनै पनि बिउहरू त्यसलाई उमारिसकेपछि चाहिँ त्यो खानु सकिन्छ होइन।
0: जस्तो अलिकति मेसिनको कुरा गर्नु भने जस्तो अहिले हामीले भनेको त डिजिटल मेसिन अथवा मिलहरूको प्रयोग गर्नुभएको छ कि अथवा फरक भन्नुभयो भने अलिकति मैले यो बुझिनँ यो
2: चाहिँ यस्तो छ सर, हामीले यो फाबर फ्लेक्स गर्दै गर्दाखेरि हामीलाई त्यसलाई चाहिँ चिउरा जस्तो बनाउनु पऱ्यो, चिउरा ठ्याक्कै चिउरै बनाएर पनि भएन होइन, यसलाई चाहिँ फापरो डल्लो डल्लो खालको हुन्छ, त्यसलाई चाहिँ ठ्याक्कै थिचेर कसरी गर्ने भनेर हामीले चाहिँ हामीसँग अब हाम्रो टिममा हुनुहुन्छ एकजना सर हुनुहुन्छ जसले चाहिँ मेसिनहरूमा हेल्प गरिराख्नु भएको छ, अर्को सर हुनुहुन्छ चाहिँ जसले चाहिँ खाद्यान्न यो उठ्यो अन्नपानीहरू चाहिँ हामीलाई यो कर्णालीतिर गुङ्गातिरको फापर फापरो जस्तो चाहिँ हामीलाई हेल्प गरिराख्नु भएको छ हामी दिनको लागि। उहाँ सरहरूले नै चाहिँ त्यो मेसिनको डिजाइन गरिदिनु भयो, हामीले चाहिँ हाम्रो कन्सेप्ट थियो यस्तो यस्तो बनाउन हामीले खोजिरहेको छौँ होइन, तर हामीलाई चाहिँ कसरी बनाउने त मेसिन हामीलाई कस्तो खालको चाहिन्छ भन्ने कुरामा चाहिँ हाम्रो उहाँ सरहरूले गरिदिनु भएको छ। त्यो चाहिँ एउटा रोलरबाट हामीले रोलर छ अनि त्यसको डिटी जस्तो यस्तो खुच्ने छ त्यसमा होइन, हो त्यस्तो
0: भनेपछि यो मेसिन अहिलेसम्म नेपालमा चाहिँ प्रयोग भएको थिएन, यस्तै खालको जस्तो आवश्यक भयो त्यस्तै चाहिँ डिजाइन गरेर ल्याउनु पर्यो,
2: हजुर त्यो भइरहेको मेसिनलाई मोडिफाई गरेर अनि हामीलाई कस्तो खालको चाहिन्छ तयार गरेको छौँ।
0: जस्तो फापरको कुराकानी गर्दा अहिले नेपाली उत्पादनहरूलाई नै फोकस गर्नुहोस्, नेपाली उत्पादनलाई नै बजारमा पुर्याउनुहोस् अथवा चाहिँ सही चिजहरूलाई पुर्याउनुहोस् नै भनेर हामी आग्रह पनि गर्दै गर्दा नेपालको उत्पादन नै भन्नुभएको छ, यो एकदम धेरै पछि हुन्छ र अहिले विशेषतः धेरै किसानहरूको एउटा बजारसँग लिङ्केज गर्ने कुराहरूमा यहाँहरूसँग पनि भूमिका दिनुभयो, सहकारी हुन सक्ने कुरामा दुई मात्र होइन है, यहाँले ब्याकग्राउन्डमा भन्नुभएको छ स्वदेशको अन्न पोषणले भरिपूर्ण भनेर भन्नुभएको छ है,
2: यो हामीले चाहिँ विशेष गरेर अहिले चाहिँ हामीले एउटा भक्तपूर्ण रसिलो भनेर भन्नुहुन्छ होइन, त्यहाँ उहाँले हामीलाई यो उहाँहरूले पनि सबै स्वदेशी उत्पादनहरूलाई नै लिएर आउनु जस्तो उहाँहरू छौँ, कोदो फापर छौँ हामी उहाँहरूसँगै दिइरहेको छौँ। अनि अर्को चाहिँ अहिले मैले भनिहालेँ हाम्रो एकजना सर हुनुहुन्छ जसले चाहिँ हिजो अस्ति पनि उहाँ सुर्खेत गरेर आउनु भएको छ, यो हामी चाहिँ सकेसम्म होइन कि 75% चाहिँ हाम्रो लोकल इन्ग्रिडियन्स नै हुन्छ, त्यसो हुँदाखेरि नेपालकै कृषि क्षेत्रलाई नै हामीले प्रवर्धन गर्न खोजेको,
0: यसमा त पक्कै पनि दुई मात्र होइन, अब नेपाली उत्पादनले पुगेन भने मात्रै भोलिका दिनहरूमा हुन त कोदो फापर पनि अहिले आयात भइराखेका छ, यो दर बढ्दो पनि छ, कागुरहरू पनि आयात हुन्छ यो दर पनि बढ्दो छ, यो भन्दै गर्दा नेपालका उत्पादन हुन सक्ने सम्भावित बालीहरूलाई चाहिँ अलिक फोकस गर्नु पर्यो, यसरी चाहिँ बजारमा आएका छन् है भन्ने खालको सन्देश पनि हामी दिइराखेका छौँ। अब एउटा मात्र प्रोडक्ट छ कि अरू सब फापरको
2: हामीसँग अर्को पनि छ सर, अर्को यो चाहिँ
0: यो पनि फापरकै हो
2: हजुर, यसमा चाहिँ मिश्रण छ, यसमा यो चाहिँ ठ्याक्कै फापर मात्रै भयो, यसमा अरू केही पनि हामी फिचरहरू पनि एड गर्दैनौँ, आर्टिफिसियल कलरहरू पनि एड गर्दैनौँ, शुद्ध फापर मात्रै हो अनि यो चाहिँ भने यो भनेको चाहिँ हाम्रो कोदो फापर सनफ्लावर सिड र स्विटनेसको लागि हामीले ड्राइगेरी पाउँदा छौँ, सक्खरको धुलो राखेर बनाएको एकदम हेल्दी ड्रिङ्क इन्स्ट्यान्ट ड्रिङ्क पाउडर बनाएको छ,
0: जस्तो फ्लेभर हेरेर चक्लेट जस्तो
2: हजुर चक्लेटको लागि चाहिँ हामीले कोका पाउडर
0: युज गरेको छौँ
2: हजुर, अब यसलाई के छ भने हाम्रो बच्चाहरूलाई कोदो फापर खानु सबैलाई थाहा छ है, तर बच्चाहरूलाई रोटी बनाएर खानु चाहिँ खाइदिँदैन, ढिलो बनाएर खानु चाहिँ खाइदिँदैन, हामीले कसरी खुवाउने त कि त अब बजारमा गएर हामी जङ्क फुड खुवाउनु पर्यो, नभएदेखि चाहिँ हामीले एउटा सानो एउटा यो चाहिँ अप्सनको लागि बच्चाहरूलाई खुवाउनको लागि भनेर इन्स्ट्यान्ट ड्रिङ्क पाउडर रेडी गरेको छौँ, यसलाई चाहिँ हजुरको दुधमा घोलेर पनि खाना दिन सक्नु पर्यो अनि त्यस पछाडि पानीमा पनि खाना दिन सक्नु, जस्तो गर्मी बेला पनि तपाईँले चिसो आइस हालेर पनि यसरी घोलेर खान दिन सक्नुभयो, कमसेकम एक गिलास दुध अथवा एक गिलास पानी खाएर छोरो भए पनि कोदो र फापर त खाइदिनु त्यसले त बच्चाको स्वास्थ्यमा पनि सुधार गर्दै गयो, प्लस बच्चालाई मात्रै भएन यो चाहिँ बच्चादेखि बुढासम्मलाई पनि भयो,
0: सिधै यसको प्रयोग विधि चाहिँ दुधमा घोलेर मात्रै
2: अनि दुधमा मात्रै होइन यसलाई पानीमा पनि घोलेर खान सक्छ, किनकि यसमा हामीले स्विटनेसको लागि वाइट सुगर नभएर ड्यागेरी पाउडर हालेको छौँ होइन, अनि कोका पाउडर हालेको छौँ जुन कोका पाउडर चाहिँ अब बच्चाहरूलाई पनि चक्लेटको स्वाद दिने भयो, यसलाई चाहिँ हामीले एकदम सानो बच्चा डेढ दुई वर्षको बच्चालाई चाहिँ रिकमेन्ड गर्दैन, किनभनेदेखि तिन वर्षभन्दा मुनिको बच्चालाई चक्लेट नखुवाउनु नै भनेको हुन्छ, त्यसो भए हामीले पनि तिन वर्षभन्दा स्कुल गोइङ स्टुडेन्टहरूबाट चाहिँ स्टार्ट गर्नु
0: त्यसको नाम चाहिँ के भन्नुभएको छ,
2: यसको माइक्रोस भन्छ माइक्रोस, अब जस्तै हाम्रो मैले आफैले पनि भोगिरहेको समस्या कस्तो छ भनेदेखि मेरो बच्चालाई स्कुल जाने बेला भयो के खाएर पुग्नु त ब्रेकफास्ट त केही न केही खाएर पुग्नु, अहिले त मन्टिजरहरूमा खानाहरू सबै स्कुलले नै प्रोभाइड गरिरहेको हुन्छ, तर ब्रेकफास्ट त के खाएर पुग्नु कि त मैले गएर अब वाइट ब्रेडहरू किनेर ल्याएर दिनु पऱ्यो होइन, अनि अब त्योहरू पनि नखाइदिनु सधैँ त्यो एउटा प्रोडक्ट पनि खाइदिनु केही न केही दुध अनि सादा दुध पनि नखाइदिनु मेरो बच्चा कर्ताले. त्यसो हुँदाखेरि म अब यो प्रडक्ट जहिलेदेखि हामीसँग रेडी भयो मेरो बदल सधैँ खाइरहेको हुन्छ. बिहानमा ठ्याक्कै एक गिलास मैले दुधमा राखेर खुवाउँछु उसलाई, तब उसको खुवाउँछु. यसले मलाई ठुलो सहयोग पनि गरेछ.
0: अनि यसको पनि कुराकानी गरौँ, अलिकति यसको बारेमा भनिदिनुहोस् अनि त्योभन्दा पछाडि अब यो ब्रान्डिङ बजारमा कसरी जानुपर्छ, कसरी जाँदै हुन्छ, अलिकति यो टेक्निकल कुरा पनि हामी पनि गरौँला र यहाँलाई थोरै आइडिया पनि हामी सेयर गरौँला यसको बारेमा पनि भन्नुहोस्.
2: यो चाहिँ भेगन प्रो भनेर छ, कम्प्लिट प्लान्ट बेस्ड प्रोटिन पाउडर हो यो. हामीले यसलाई चाहिँ मुङ दाल र तिलको कम्बिनेसनबाट बनाएको छौँ. मुङ दाललाई पनि हामीले स्प्राउटेड नै गर्छौँ. हामीसँग जति पनि ग्रेन्स हामी युज गर्छौँ, जस्तो कोदो, फापर, जौ, मुङ दालहरू भयो, सबैलाई चाहिँ हामी टुसा उमारेकै हुन्छौँ. अनि अर्को कुरा चाहिँ जुन तिल युज गरेको छु, तिललाई पनि हामीले कम्तीमा पनि 6-8 घन्टा भिजाएर भिजाइसकेपछि बल्लै युज गरेको हुन्छौँ. किनकि भिजा हामीले कुनै पनि गेडागुडीहरू किनेर डाइरेक्ट खाँदै, अब यही मार्फतबाट म अर्को कुरा मैले जानेको कुरा होइन, जस्तो गेडागुडीहरू हजुरले किनेर डाइरेक्ट नखानुहोस् त्यसलाई त कम्तीमा पनि रातभर भिजाएर खानुभयो भनेदेखि यसमा भएको एन्टी के भन्छ
0: यो कभरमा हुने अथवा बाहिर यो बोक्रामा चाहिँ विशेष गरी त्यो खालको त्यो हटाउनै पर्छ. ठिक छ, यो टेक्निकल वर्ड भयो. यद्यपि यो चाहिँ भिजाएर प्रयोग गर्दा चाहिँ स्वास्थ्यकर पनि हुन्छ अनि त्योभन्दा पछाडिको प्रोसेस हुन्छ.
2: अनि त्यो गराएको अनि त्यो त्यो मुङदिन र किसमिसको तिलको कम्बिनेसनबाट फ्लावर तयार गर्यो. अनि त्यसपछि त्यो किसमा चाहिँ होल प्रोटिन आयो होइन. होल प्रोटिन अब त्यो होल प्रोटिनलाई अब डाइजेस्ट गर्नको लागि चाहिँ फेरि हामी एउटा डाइजेस्ट हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाएको छ. हर्सहरू भन्दाखेरि हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाएको छौँ, त्यसलाई पनि इन्कर्पोरेट गरेको छ. यसले चाहिँ होल मिल्कको पनि काम गरेको छ. 25% प्रोटिन छ, होल मिल्कको पनि काम गर्यो र त्यसमा कम्प्लेक्स कार्बोहाइड्रेट पनि छ. जस्तो हजुरले अब खानाहरू खाइरहनु पर्छ, अब जस्तै दाल भातहरू खाएर अब जस्तो सुगर पनि दियो भने त भात खाना पनि पाउनु भएन होइन. त्यसको लागि चाहिँ उहाँहरूलाई एकदमै राम्रो अप्सन हुन्छ. अर्को कुरा चाहिँ भेजिटेरियनहरूको लागि जस्तो नन भेजहरूको हकमा त ल माछा मासुबाट प्रोटिनहरू खाइरहनु भएको हुन्छ, तर भेजिटेरियनको हकमा चाहिँ प्रोटिनहरूको एकदमै कमी भएको हामीले रिसर्चले पनि थाहा थाहा लागेको थियो होइन. अनि भेजिटेरियनहरूको हकमा चाहिँ उहाँहरूले यसलाई चाहिँ सुपको रूपमा होइन बाह्र जस्तो रोटी रोटी सुप बनाएर खानुभयो भने सुप बनाएर खानु प्रशस्त मात्रामा खानु भयो. र बेस चाहिँ यसको हजुरले सुक्खा रोटीमा पनि बेस बढाएर खेल्नु सक्नुहुन्छ. डाइबेटिसमा सुक्खा रोटी खाँदाखेरि पनि न्युट्रिसन एड भयो.
0: भनेपछि यो चाहिँ पूर्ण रूपमा तयारी हुँदा पनि यसलाई थोरै जस्तो सुपमा होस् थोरै पकाउनु पर्यो.
2: हजुर, यसलाई चाहिँ यो पाउडर फर्ममा हुन्छ अनि यसलाई चाहिँ सुप एकदम जाडोको बेलामा सुप खान सक्नुभयो. हजुरले लसुन र जाना अलिकति सुपमा पुऱ्याएर खानुभयो भनेदेखि होइन सुप एकदमै राम्रो हुन्छ. अनि प्लस यसलाई चाहिँ सुक्खा रोटीमा पनि एड गरेर खान सक्नुभयो यो फ्लावरलाई. अर्को चाहिँ अब डाइरेक्ट यसको अब हामी त भन्दाखेरि गिलो रोटी भन्छ, गिलो रोटी जस्तो बन्द गरेर अनि बाह्र पनि भन्नुभयो बाह्रकै स्वादमा छ नि
0: अरू पिठोहरूसँग मिलाएर खानु पर्ने यसको मतलब धेरै गर्नु पर्यो. जस्तो यसलाई चाहिँ थोरै पकाउनु पर्ने चाहिँ बिचको त अरू त लगभग रेडी जस्तै भयो कि.
2: हजुर, यो त इन्स्ट्यान्ट ड्रिङ्क नै भयो माइक्रोस्ट चाहिँ. फापर प्लेट पनि इन्स्ट्यान्ट ड्रिङ्क पनि भयो किनभने हामी यसो दहीमा डाइरेक्ट खान सक्छौँ अनि दुधमा पनि हजुर 2 मिनट जति चेक गर्नुभयो भने हजुर डाइरेक्ट पनि खान सक्नुहुन्छ होइन. कसैलाई चाहिँ रस स्वाद मन नपर्ने भने चाहिँ 2 मिनट जति पकाउनु भयो भने त्यो
0: करिकरि चिउराकै लेभल नै भयो
2: करिकरि. हजुर,
0: निकै महत्त्व विषय. अहिले यो 3 प्रडक्ट हामी कुराकानी गरौँ, यति मात्र छ कि अरू पनि छन् प्रडक्ट चाहिँ?
2: हामीले चाहिँ लगभग अहिलेसम्म 9 प्रडक्टहरू रिसर्च गरिराखेको छौँ, तर बजारमा चाहिँ अहिले स्टार्टिङमा यो 3 मात्रै लिइराखेको
0: छ. अब अलिकति बजारकै कसरी जाँदै हुन्छ, एउटा मार्केटमा एउटा जाँदै गर्दा स्थापित ब्रान्डहरूलाई चाहिँ अथवा विशेष गरी विदेशी ब्रान्डहरू बढी देखिन्छ कि. यस्तै खालका चिजहरू चाहिँ अब विज्ञापनको क्षेत्रमा प्रसारका कुराहरूमा पनि अत्याधिक मात्रामा लगानी गरेको देखिन्छ. यहाँहरू यो हिसाबले जाँदै गर्दा अहिले कसरी मार्केटको व्यवस्थापन कसरी गर्दै हुन्छ र एउटा प्लानिङ कसरी गराउनु भएको छ नि?
2: हामी त स्टार्टिङमा चाहिँ हामीले धेरै डिस्ट्रिब्युटरजनासँग पनि कुरा गऱ्यौँ होइन. अनि हामी आफै टिममा पनि बसेर डिस्कस गऱ्यौँ हामी कसरी अब प्रडक्ट त रेडी भयो अनि
0: धेरै नै उत्पादन गर्नु भएको छ बजारमा.
2: हजुर, हामीले बजारलाई चाहिँ अब ठ्याक्कै भर्खर चाहिँ हामी तिहारदेखि यतातिर चाहिँ यताबाट हाम्रो सामानहरू चाहिँ बजारमा जान थालेको छ. स्टार्टिङमा चाहिँ हामीले डिजिटल प्लेटफर्मलाई नै रोजेको छौँ. अहिले गर्यो टाइम भनेको चाहिँ डिजिटल प्लेटफर्म नै हो, एकदम सुटेबल हो जस्तो लाग्यो. र यो डिजिटल प्लेटफर्म रोज्नुको मुख्य उद्देश्य भनेको डाइरेक्ट कस्टमरसँग हामी आफै लिङ्क हुन सक्छौँ. अहिले कस्टमरहरूलाई कस्तो खालको खानेकुरा चाहिएको छ होइन, जस्तो हजुरले एक्जाम्पल मानिलिउँ, मैले फिजिकल स्टोरहरू राखेँ होइन. फिजिकल स्टोरहरूमा सबै यो प्रडक्टहरू दिँदै जाँदाखेरि उहाँहरूलाई त थाहा छैन नि त यो प्रडक्ट के हो कस्तो भन्ने कुरा थाहा छैन. हामीले त यो प्रडक्टको बारेमा मार्केटिङ गर्नुहुन्छ कि नहुनुहुन्छ, त्यसो भए मैले डिजिटल प्लेटफर्म रोजेँ र कस्टमरहरूसँग हामी आफै नै कुरा गर्छौँ उहाँहरूलाई अनलाइनबाट हामीलाई अब हामी वाट्सएप नम्बर दिएको छौँ, टिकटकमा छौँ हामी, इन्स्टामा छौँ, फेसबुक पेजमा तपाईँमा छौँ, त्यहाँबाट उहाँहरूले हामीलाई मेसेज गर्नुहुन्छ र हामीले इन्स्टान्ट चाहिँ उहाँहरूलाई रिप्लाई गरिदिएको छौँ। अनि उहाँहरूले चाहिँ यो प्रोडक्ट कसरी खाने, फापर त खानुपर्ने चिज हो, मैले सधैँ ढिलो रोटी मात्रै खाइरहेको थिएँ, हजुरले त प्लेट भन्नुभएको छ कसरी खाने, मलाई पनि एउटा चाहियो खाने तरिका भनिदिनुहोस्, त्यस्तो खालको क्वेसनहरू आउँदाखेरि चाहिँ हामीले आफैले हाम्रो आफ्नो कस्टमरहरूलाई चाहिँ यो खाने दिदीदेखि लिएर यो यसरी बनाएको छ भनेर भन्न पाउँछौँ। र कस्टमरहरूलाई चाहिँ हामीले हाम्रै फ्याक्ट्रीमा पनि वेलकम गरिराखेको छौँ, फ्याक्ट्री भिजिट पनि गरेर लानु सक्नुहुन्छ, हामीले कसरी पखाल्छौँ, कति घन्टा सुकाउँछौँ, हाम्रो क्लिनिङ प्रोसेस कस्तो छ, होइन, मसिनहरूले हामी कसरी सफा गरेर राखिराखेको छौँ, त्यो सबै कुराहरू चाहिँ हामी फ्याक्ट्रीमा पनि आएर भिजिट गरेर पनि लानु सक्नुहुन्छ।
0: भनेपछि एउटा ग्राहकलाई, उपभोक्ताले चाहिँ जे छ प्रोसेस पनि हेर्न चाह्यो भने पनि
2: एकदमै राम्रो। अब अहिले त कस्टमर
0: अहिले धेरै जस्तो सुरुवात नै हुँदैछ, हामी त सुरुवातमै छौँ, अहिले धेरै उपभोक्ता अथवा ग्राहकहरू सन्तुष्ट भइसक्यो पनि भयो भन्ने कुरा भन्दा पनि अब चाहिँ यहाँबाट ठ्याक्कै के गर्दै हुनुहुन्छ भन्ने कुरा पनि बढी फोकस गर्दा चाहिँ साँच्चैकै यो चाहिँ एउटा रेस्पोन्सिबल पनि भयो र यसले चाहिँ दिगो अथवा चाहिँ जोडिएका ग्राहकहरू चाहिँ साँच्चैकै सन्तुष्ट हुन सक्ने अथवा चाहिँ जोडिएकाहरू चाहिँ एकपटक जोडिएपछि सधैँभरि जोडिन सक्ने सम्भावना देखियो है।
2: हजुर, एकदमै देखिरहेको छ। हामीले यही क्वालिटी चाहिँ यही नै दिन सक्नु पऱ्यो हाम्रो उपभोक्ताहरूलाई, भर पर्छ होइन। बरु मैले उपभोक्ताहरूलाई आफ्नो प्रोडक्टहरू दिँदै गर्दाखेरि मैले फिजिकल स्टोरमा राख्न नसक्नुलाई होइन, तर मैले जति पनि अनलाइनबाट दिइरहेको छु, मैले आफ्नो उपभोक्तालाई आफैले कुरा गरेर उहाँहरूको फिडब्याकहरू पनि लिएर मैले यो
0: प्रोडक्टहरू काठमाडौँ उपत्यकाभरि चाहिँ पुऱ्याउनु भएको छ, अरू
2: नेपाल भ्यालीभन्दा बाहिर पनि हामीले लजिस्टिक पार्टनर राखेको छ, हामीलाई धेरै सजिलो भयो,
0: उहाँहरूले क्यास अन डेलिभरी गर्ने संस्थाहरू पनि छन्, त्यसले गर्दा
2: सजिलो भएको छ, एकदमै धेरै सजिलो भएको छ। जस्तो भ्याल्यूभन्दा बाहिरको उपभोक्ताहरूलाई चाहिँ 3-4 दिनको
0: यस राम्रो प्रतिक्रिया पाइरहनु भएको छ। स्टोर त भक्तपुर भन्नुभयो हजुर,
2: हाम्रो भक्तपुर होइन, यो चाहिँ
0: अब हामी अन्तिम खण्डमा पनि छौँ, विशेष गरी यहाँका प्रोडक्टलाई चाहिँ एउटा बजारमा जाँदै गर्दा नेपाली उत्पादनलाई नै प्रयोग गरेर सकेसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका उत्पादनहरूलाई बढी लिने पनि प्रयास गर्नु भएको छ, सम्भव भएसम्म भ्याएसम्म चाहिँ एउटा सकेसम्म हाइजेनिक कुराहरूलाई मेन्टेन गर्न पर्नु भएको छ, यहाँको एउटा थिङ त्यो देखिन्छ कि
2: हजुर। हाम्रो चाहिँ मेन भनेको चाहिँ अब हामीले प्याकेजिङ त गर्नै पर्यो, प्याकेजिङ गर्नु भनेपछि कि त प्लास्टिक प्याकेजिङ
0: हुन्छ, कि त ठिक छ, एकदम राम्रो सजिलो पनि छ।
2: अनि बोतल प्याकेजिङ भन्न सक्छ भने मान्छेहरूमा यो चाहिँ प्रोसेस फुड होला, यसमा प्रिजर्भेटिभ एड गरेको होला, होइन, आर्टिफिसियल कलरहरू युज गरेको होला भन्ने एकदम हामीसँग त्यो भइरहेको छ,
0: जिज्ञासा
2: पनि छ। तर यही बाटोबाट म के भन्न चाहन्छु भने हामी चाहिँ एकदम आर्टिफिसियल कलरहरू पनि हामी युज गर्दैनौँ, है, प्रिजर्भेटिभहरू पनि युज गर्दैनौँ। त्यसो हुँदाखेरि यसको सेल्फ लाइफ पनि हामीले 1-1.5 वर्षको राखेको छ, मात्र 6 महिनाको
0: सेल्फ
2: लाइफ राखेको छ यो प्रिजर्भेटिभ एड नभएको कारण।
0: भनेपछि बजारमा ठिकै पुर्याउने, अर्डर अनुसार उत्पादनलाई जोडिदिने त्यो खालको प्रयास गर्नु। अब अलिकति मूल्यको पनि कुराकानी गरौँ, हामी अन्तिम खण्डमा पनि छौँ, यहाँहरूका कुराहरूलाई, यहाँहरूको प्रोडक्टलाई कुनै दिन भिजुलाइजेसन गरेर फेरि हाम्रा श्रोता दर्शकहरूलाई देखाउँदा पनि मूल्य कस्तो के छ नि अलिकति मलाई सठिकमा है, यो औषध मूल्य भनेको छ ठ्याक्कै यसको मूल्य नै चाहिँदैन, यहाँको एउटा औषध मूल्य भयो।
2: अहिले रिसेन्टली चाहिँ हामीले अनलाइनबाट पनि लन्च गर्नु अफर भनेर हाम्रो परेको दाममा हामी जुन एमआरपीमा अलिकति डिस्काउन्ट पनि गरिरहेको छ, यसको मूल्य हजुरहरूले 500 भन्दा माथि चाहिँ हजुरहरूले होइन, अब जस्तो यसको मैले
0: 440 ग्राम
2: अनि यो हेल्दी ड्रिङ्क तर चाहिँ अहिले 480 नै पाउनुहुन्छ हजुरहरूले, यो चाहिँ 450 ग्रामको बट्टा छ, यो चाहिँ 500 ग्रामको बट्टा छ, यसलाई पनि 480 नै।
0: औषध बजारमा चाहिँ अरू कुनै प्रडक्टहरू अथवा विदेशी प्रडक्टहरू यस्तै उत्पादनहरूको मूल्य कस्तो छ त्यो कम्पेयर गर्दा चाहिँ
2: त्यस्तो
0: हेर्नु
2: हाम्रो छ हजुर, हाम्रो चाहिँ त्यो अब औषध विदेशी प्रडक्टहरूलाई पनि हामी हेर्नु परिहाल्यो होइन, उस्तै नै रेन्ज हुन्छ।
0: हामी अन्त्यबन्धन खण्डमा पनि छौँ, यहाँको कुराकानीमा हामीले अलिकति फरक तरिकाले किसानसँग जोड्न सकिन्छ भनेका दिनहरूमा भनेर पनि र विशेष गरी यहाँको प्रडक्ट जाँदै गर्दा चाहिँ हाम्रा उपभोक्ता हाम्रा दर्शकहरूलाई अथवा हाम्रा जनमानसमा चाहिँ यो कुरा पुगोस् भनेर पनि त्यो प्रयास पनि गरेका छौँ। अब भावी योजना त एउटा स्टेप लिइसक्नु भएको छ, एउटा स्टेप अब गइसके पछाडि यसकै उत्पादनलाई एकदमै बढीभन्दा बढी र सबै नेपालीहरूको घरमा पुर्याउने प्रयासमै सायद लागेको छ
2: हजुर। यो प्रडक्टहरू चाहिँ एकदमै हाम्रो मेन मोटिभ भनेको चाहिँ हाम्रो नेपाली जनताहरूले हाम्रै देशमा उत्पादन भएको कृषि उत्पादनहरू बनेको खानेकुराहरू खान पाउँछ।
0: हुन्छ, निकै महत्त्वपूर्ण विषयमा सन्दर्भ जोडिदिनु भयो। यहाँहरूका प्रोडक्टलाई हामीले अलिकति भए पनि ब्रोड गर्ने प्रयास पनि गऱ्यौँ। हाम्रो कुराकानीमा जुट्नुभयो, यहाँलाई फेरि पनि आभार हुन्छ। यहाँहरूको टिमलाई फेरि पनि धन्यवाद, शुभकामना निरन्तरताको लागि। यहाँहरूलाई फेरि पनि अझै ऊर्जा मिलोस् र यहाँहरू निरन्तर रूपमा अगाडि आइदिनु होला, नेपाली बजारमा नेपाली किसान र नेपाली उपभोक्तालाई संशोधित गर्ने प्रयासमा रहिदिनु होला भन्दै फेरि पनि कृतज्ञ ज्ञापन बिदा गर्न चाहन्छु। थ्याङ्क यू
2: सो मच हजुरहरूलाई,
0: अहिले बिदा गर्छौँ। हजुर, हामीले हाम्रा अधिकार तय गरिसकेका छौँ। आज हामीले नेपाली प्रोडक्ट आएको छ, विशेष गरी कोदाली ब्रान्डमा कोदाली भेन्चर प्रालीले चाहिँ आफ्ना उत्पादनहरू नेपाली बजारमा ल्याउँदै गर्दा चाहिँ साँच्चैको नेपाली उपजहरूलाई, नेपाली कृषि उपजहरूलाई प्रयोग गरेर चाहिँ उत्पादन ल्याउन सकिन्छ र हामी पनि अब्बल छौँ, सबल छौँ। हाम्रा उत्पादनहरू चाहिँ एकदमै गुणस्तरीय उत्पादनहरूलाई हामीले विदेशी ब्रान्डसँग हामी टक्कर दिन सक्छौँ भन्ने खालको प्रयास पनि भइरहेको विषयलाई आज हामीले उच्च महत्त्व दिएर उठाउने प्रयास पनि गरेका थियौँ। यो आवश्यक पनि छ, हामीले यस्ता विषयलाई पटक पटक जोड्छौँ र उच्च महत्त्व दिएर हाम्रा हामी सम्बद्ध सञ्चार माध्यमबाट उच्च महत्त्व दिएर चाहिँ हामीले यसलाई श्रेय दिन्छौँ नै भन्दै आज श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या विज्ञासा गुनासा रहे भने हामी सम्बन्धित विज्ञसम्म पुर्याइदिने काममा अथवा चाहिँ गुनासाहरूलाई चाहिँ टिपोट गर्दै सम्बन्धित निकाय र विज्ञसम्म पुर्याएर चाहिँ सल्युसन खोजिने काममा पनि जुटिने राखेका छौँ भ्याएसम्म सकेसम्म। जसको लागि हटलाइन नम्बर 98510 97192 र टेलिफोन गर्न सक्नुहुन्छ। यहाँको कन्ट्याक्ट नम्बर पनि सेयर गर्न चाहेँ मैले तिमीलाई।
2: हाम्रो नम्बर चाहिँ 9768422407 9768422407 407।
0: हुन्छ, हामीलाई समय दिनुभयो, फेरि पनि यहाँलाई विदा गरेपछि पनि यो आवश्यक रहला, कोही जोडिन सिधा जोडिन पाउनुहुन्छ भनेर पनि म नम्बर पनि सेयर गर्ने चेष्टा गरेँ भन्दै फेरि पनि यहाँलाई नमस्कार भने भन्दै असीम सापरेको मार्गबाट विदा हुने अनुरोध गर्छु। देशमै रहनु कृषि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 01 5 75, 98 41 96 0669, 98 64 14 17 88।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
7: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
10: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुनो र लट्टेमा थियो।
10: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
10: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
9: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
10: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
2: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हार जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली।
6: सम्पर्क नम्बर 0475904662 98692695998।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
1: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
2: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
1: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
2: राष्ट्रिय परिचय पत्र नम्बर,
1: 1 प्रति पासपोर्ट साइजको फोटो,
2: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
2: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
2: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
1: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

मम्मी एंड बाबू लाई धीरे धीरे माया गर्नु हुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: नमस्कार, हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज तमाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नागडुङ्गा सुरुङ मार्गको उद्घाटन, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, सांसदहरूलाई स्वकीय सचिव दिने निर्णय सर्वोच्चद्वारा स्वीकार। रामसापका 7 पालिकाको किता कार्ड रोकियो, सर्वसाधारणलाई जग्गा खण्डीकरण गरेर बिक्री गर्न कठिनाई। रामसापका सरकारी कार्यालयको वार्षिक समीक्षा, सेवा प्रवाह र गुणस्तर सुधारमा जोड़। र काफा भलिबलमा नेपाल उज्बेकिस्तानसँग पराजित।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं, कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।

0: सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि मूर्ति बनाउनेको छोरा मस्तका तपाईँ छुटेन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
7: अब पूरा समाचार। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको छ। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रुलाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुला गरिने सड़क विभागले बताएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने पनि विभागले जनाएको छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरो सड़क र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै एक घण्टासम्म समय बचत हुने अपेक्षा छ। साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाड़ीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ। सुरुङ मार्गको लम्बाई झण्डै 2.5 किलोमिटर रहेको छ। सर्वोच्च अदालतले संघीय संसदका सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले उक्त निर्णय खारेजीको माग गर्दै दायर गरेको रिटमाथि सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेको छ। यससँगै सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्ने सरकारी प्रक्रिया अघि बढ़ने भएको छ। साथै सर्वोच्चले सरकारसँग 15 दिनभित्रै लिखित जवाब पेश गर्न कारण देखाउ आदेश पनि जारी गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकता भन्दा धेरै झगडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि झगडाको सिलिण्डर एकै पटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको छ। संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। उपभोक्ताले ग्यास झगडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उहाँको भनाइ छ। संघका सदस्य विमल काला खेतीले आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनु भएको छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1.5 करोड थान सिलिण्डर छन्, जसमध्ये 50 लाख ग्यास डिपोसँग छ। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग छन्। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार प्रहरीले चलाएको गोली लागेर एकजना युवकको मृत्यु भएपछि शुरू भएको विरोध प्रदर्शनले आज उग्र रूप लिएको छ। हिजो रातिको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले आज सुनसरी जिल्लाका विभिन्न स्थानमा तोड़फोड़ आगजनी र भौतिक आक्रमण गरेका छन्। कप्तानगंजमा हिजो 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको

0: गोली लागेर देवानगंज चारका 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर 9 जना सर्वसाधारण र सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। उनीहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उक्त घटनाको विरोधमा आज बिहानैदेखि प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। प्रहरी स्रोतका अनुसार आक्रोशित प्रदर्शनकारीहरूको समूहले देवानगंजमा 3-4 वटा घरमा आगजनी गरेको छ। केही पसलहरूको सामग्री बाहिर निकालेर आगो लगाइदिएका छन्। बजारमा रहेका सवारी साधनमा समेत आगजनी भएको छ। सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै आज काठमाण्डुको माइती घरमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग राखेका छन्। माइती घरबाट शुरू भएको र्याली बुद्धनगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको छ। प्रदर्शनकारीहरूले यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका थिए। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ। स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा रामिछापका 8 मध्ये 7 वटा पालिकाको जग्गाको किताका रोकिएको छ। साउन लागेपछि किताका रोकिएको छ। किताका रोकिएपछि सर्वसाधारणले आफ्नो सम्पत्ति खण्डीकरण तथा बिक्री वितरण गरेर हक हस्तान्तरण गर्न सकेका छैनन्। स्थानीय तहलाई आफ्नो क्षेत्राधिकारभित्र रहेका जग्गाहरूमध्ये आवासीय क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र, औद्योगिक क्षेत्र र व्यावसायिक क्षेत्र लगायत 10 वर्गमा वर्गीकरण गर्ने गरी 2079 साल मंगिरमा संघीय सरकारले भूपयोग नियमावली जारी गरेको थियो। उक्त नियमावली बमोजिम स्थानीय तहलाई सोही बमोजिम जग्गाको वर्गीकरण गर्न निर्देशन दिएको थियो। साविकमा रहेका जग्गाको स्वरूप खण्डीकरण गरी जथाभावी घर घडेरीको रूपमा बिक्री गर्ने क्रम बढ़ेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले यस्तो नीति ल्याएको हो। वन क्षेत्र, कृषि क्षेत्र लगायतलाई खण्डीकरण गर्ने निश्चित प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान राखिएको उक्त नियमावलीका कारण जताततै मनलाग्दी रूपमा हुँदै आएको किताकाट रोकेर जग्गाको स्वरूप बिगार्न नदिने उद्देश्य सरकारले लिएको थियो। रामसापका 8 स्थानीय तहमध्ये हालसम्म मन्थली नगरपालिकाले मात्रै भूपयोग नियमावली बमोजिम जग्गाको वर्गीकरण गरेको छ। मन्थली नगरपालिकाका बासिन्दाको जग्गा किनबेच गर्नुपर्दा किताकाट खुलेको छ। बाँकी रहेको रामिछाप, खाँडादेवी, दोरम्बा, सैलुङ, लिखु, तामाकोशी, उमागुण्डा र गोकुलगंगा गाउँपालिकाले जग्गाको वर्गीकरण गर्ने कार्य अझै पूरा गरेका छैनन्। रामिछाप जिल्लाको सदरमुका मन्थलीबाट करिब 5 किलोमिटर मात्र दूरीमा रहेको एक महत्वपूर्ण पक्की पुल यति बेला गम्भीर जोखिममा परेको छ। मन्थली नगरपालिका वडा नम्बर 3 र 4 जोड्ने रणजोर खोलाको शिरमा निर्माण गरिएको उक्त पक्की पुल प्राविधिक त्रुटि र उचित संरक्षणको अभावको कारण भत्किने अवस्थामा पुगेको छ। स्थानीय बासिन्दाका अनुसार पुलको उचाइ आवश्यकता भन्दा निकै होचो भएका कारण अहिले समस्या निम्तिएको छ। बर्खायाममा खोलाले बगाएर ल्याउने लेदो, हिलो, बालुवा र ढुङ्गा गेगर थुप्रिएर पुलको मुनिको भाग पुरिँदै गएको छ। गेगरले पुलको पिलरलाई पूर्ण रूपमा जोखिममा पारेको छ भने बाढ़ी आउँदा पानी पुलको माथिबाटै बग्ने स्थिति सिर्जना भएको छ। राज्यको करोड़ौं रूपियाँ खर्चेर सर्वसाधारणको आवत जावत सहज बनाउन निर्माण गरिएको यो विकासको पूर्वाधार अहिले अलपत्र र असुरक्षित बनेको छ। जिल्ला प्रशासन कार्यालय रामिछापले आर्थिक वर्ष 2082-83 रामिछापका सरकारी कार्यालयहरूले गरेको काम कारवाहीको समीक्षा गर्न वार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयको वार्षिक प्रगति तथा उपलब्धिहरूसहित समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा कार्यालयका प्रमुख कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका अर्थ समितिका सभापति एवं रामेछाप जिल्लाका संघीय सांसद डाक्टर कृष्ण हरिबुढा थोगीले प्रभावकारी सेवा प्रवाह, पारदर्शिता, जवाबदेहिता र विकास निर्माणको काममा गुणस्तर कायम गर्न सबै कार्यालयहरूलाई निर्देशन दिनुभएको छ। उहाँले नागरिकको विश्वास बढ़ने गरी परिणाममुखी ढंगले काम गर्न सबै कार्यालयका कर्मचारीहरूलाई आग्रह पनि गर्नुभएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्राम हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका, ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। दोलखाका स्थानीय तहमा पनि नाभि तथा मालपोत सेवा शुरू भएको छ। दोलखामै पहिलोपटक दोलखाको वैतेश्वर गाउँपालिकाबाट नाभि तथा मालपोत सेवा सञ्चालन भएको छ। वैतेश्वर गाउँपालिकाले आज एक कार्यक्रमका बीच भूमि व्यवस्थापन तथा मालपोत सेवा कार्यालय उद्घाटन गरेर औपचारिक रूपमा सेवा शुरू गरेको छ। दोलखाका 9 स्थानीय तहमध्ये वैतेश्वर गाउँपालिकाले सबैभन्दा पहिला पालिकाबाटै नाभि तथा मालपोत सेवा शुरू गरेको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष छवि लामाले स्थानीय अर्जुन नेपालीलाई जग्गा सम्बन्धी नक्सा हस्तान्तरण गर्दै सेवा शुरू गर्नुभएको छ। आर्थिक वर्ष 2082-83 सिन्धुली जिल्लाका 117 घरेलु हिंसाका घटना सिन्धुलीमा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार 12 महिनाको अवधिमा जिल्लाभर 117 घरेलु हिंसाको घटना प्रहरीकोमा पुगेको हो। यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 लागू औषध नियन्त्रण अभियान अन्तर्गत 66 मुद्दा दर्ता गर्दै 107 जनालाई पक्राउ गरेको पनि जानकारी दिएको छ। बरामद भएको लागू औषधको परिमाण र मुद्दाको संख्या हेर्दा सिन्धुलीमा लागू औषधको प्रयोग तथा ओसार पसार चुनौतीपूर्ण बन्द गएको देखिएको छ। ओखलढुङ्गा जिल्लाको सिद्धेश्वर नगरपालिका 2 खनिया खर्कमा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीमा 15 पशु चौपाया जलेर मरेका छन् भने एउटा भैंसी घाइते भएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार साउन 10 गते राति करिब 10 बजे स्थानीय बालकुमार सन्यासीको ढुङ्गामा आटोको गाह्रो र जस्ताको छानो भएको एक तले मतान घरमा विद्युत सर्ट भएर आगलागी भएको। आगलागीबाट मतान घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका लत्ता कपडा भाँडा बर्तन लगायतका सामग्री पनि जलेको छ। कास्कीको पोखरा महानगरपालिका 18 सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोश भएर लडेका अमेरिकी नागरिक 48 वर्षीय म्याथ्यू एलेक्स जोन्सको उपचारको क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरेर मेट्रो सिटी अस्पतालमा पुर्याइएकोमा केही बेरपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। सबलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। र अन्त्यमा खेल समाचार, काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल उज्बेकिस्तानसँग पनि पराजित भएको छ। पाकिस्तानको इस्लामाबादमा आज भएको खेलमा नेपाल उज्बेकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको छ। नेपाल पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 पराजित भयो। यससँगै नेपाल लीग चरणको सबै खेलमा पराजित भएको छ। यसअघि नेपाल पाकिस्तान, बंगलादेश, श्रीलंका र कजाकिस्तानसँग पनि पराजित भएको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौ। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन, शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, सांसदलाई स्वकीय सचिव दिने निर्णय सरकारद्वारा स्वीकार। कामिसापका 7 पालिकाको किताकाट रोकियो, सर्वसाधारणलाई जग्गा खण्डीकरण गरेर बिक्री गर्न कठिनाई, कामिसापका सरकारी कार्यालयको वार्षिक समीक्षा, सेवा प्रवाह र गुणस्तर सुधारमा जोड़। र काभा भलिबलमा नेपाल उज्बेकिस्तानसँग पराजित। अवस्थ हजुरको रेडियो 102.1 मेगाहर्जमा, कोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने हजुरको रेडियो 102.1 मेगाहर्ज सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोभाइडर जय मानन्दर फोन 0485402439 0485402433 र 98540420239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543 42 255, 0845 41 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण, बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बेहोरा समेत जानकारीका लागि अनुरोध छ।
7: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
3: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
7: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
3: राष्ट्रिय परिचय पत्र नम्बर,
7: एक प्रति पासपोर्ट साइजको फोटो,
3: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
7: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
3: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
7: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
3: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
7: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 वर्ष उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 वर्ष माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
9: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
10: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले नेपाली सैनिक वार कलेजमा संचालित सीसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको साउन 5 गते समापन गर्नुभएको छ। सो दौरान उहाँले तालिममा समग्रमा प्रथम हुनुभएका महासेनानी श्री प्रशान्त भद्राचार्य र शोधपत्रतर्फ सर्वोत्कृष्ट हुनुभएका महासेनानी श्री प्रकाश थापालाई पुरस्कार प्रदान गर्नुभयो। 2082 साल चैत 15 गतेबाट संचालित उक्त तालिममा 35 जना महासेनानी दर्जाका शिक्षार्थीहरू सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी श्री मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो। नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्च स्तरको उक्त तालिममा स्टेट क्राफ्ट, भू राजनीति तथा आर्थिक गतिशीलता, राजनीतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति र नेतृत्व तथा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरिँदै आएको छ। नेपाली सेनामा 2071 सालदेखि सञ्चालन हुँदै आएको उक्त तालिमबाट हालसम्म 410 जना अधिकृतहरू दीक्षित हुनुभएको छ। जबरजंगगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिर परिसरमा पुजारी घर र महाआरती सेट घर निर्माण गरेको छ। उक्त नवनिर्मित पुजारी घर र सेट घर उत्तर पश्चिम पृतनापति उपरथी श्री दिपेश जंगसाहले साउन 8 गते उद्घाटन गरी ठाकुरद्वारा मन्दिर व्यवस्थापन तथा विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी गढ़ले मन्दिर परिसरमा पोखरी रंगरोगन, स्नान गृहको स्तरोन्नति, घण्टी स्ट्याण्ड निर्माण र जबर चौतारी समेत निर्माण गरेको थियो। सोक्रममा प्रधान सेनापतिबाट ठाकुरद्वारा मन्दिर परिसरमा अर्पण गरिएको 53 केजीको ढलोट घण्टीको समेत पृतनापतिले अनावरण गर्नुभएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री दिपेश जंगसाहले जबरजंगगढ़मा नवनिर्मित बास्केटबल कोर्ट तथा प्याराफिटको साउन 8 गते उद्घाटन गर्नुभएको छ। सोक्रममा उहाँले गढ़ अन्तर्गतका सुरक्षा पोस्ट लालमटिया र सुरक्षा पोस्ट अम्रेनीको वस्तुस्थिति तथा निकुञ्ज सुरक्षार्थ दैनिक रूपमा सञ्चालन गरिने अपरेशनल गतिविधिबारे जानकारी लिनुभयो। नम्बर 24 वाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले जुम्ला जिल्लामा तैनाथ देवी दत्तगढ़को साउन 7 गते निरीक्षण गर्नुभएको छ। सोक्रममा उहाँले गढ़को वस्तुस्थितिबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गरी गढ़ हाताभित्र वृक्षारोपण गर्नुभयो। पश्चिम एयरबेसले गोर्खा जिल्ला चुम्नुब्री गाउँपालिका 4 स्थित बिही स्वास्थ्य चौकीमा उपचाररत 29 वर्षीय पेमा खाण्डो लामालाई साउन 8 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात रणसिंह दलगढ़बाट खटिएको टोलीले साउन 4 गते घाँस दाउरा संकलन गर्न जाँदा हराएका कञ्चनपुर जिल्ला बेलडाड़ी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजू राणा छेत्रीलाई निकुञ्जको हल्दी फाटामा सकुशल फेला पारी आफन्तलाई बुझाएको छ। त्यस्तै सैनिक टोलीले च्याउ खोज्ने क्रममा हराएका भीमदत्त नगरपालिका 19 बाघफाटाका 14 जना महिलाहरूको समेत खोजी गरेको थियो। सुन्दरी जल स्थित नम्बर 1 विपद व्यवस्थापन गढ़बाट साउन 3 गते खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका 1 बागमती खोलामा पौड़ी खेल्ने क्रममा डुबेका काठमाण्डौ महानगरपालिका 6 बौद्धका 12 वर्षीय उगैन गुरूङको उद्धार गरी उपचारको लागि नेपाल मेडिकल कलेज पुर्याएको छ। कोशीटप्पू वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनात भीमकाली गुल्मबाट असार 32 गते खटिएको टोलीले सर्पले टोकेर घाइते भएकी सुनसरी जिल्ला कोशी गाउँपालिका 3 3 वर्षीय प्रीति महत्तोलाई प्राथमिक उपचार गरी इटहरी स्थित सर्पदंश उपचार केन्द्र पुर्याएको छ। अछाम जिल्लामा तैनात गोरखबक्स गढ़ले मंगलसेन नगरपालिका 6 स्थित मालिका मन्दिर जाने बाटो स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचना गणपति प्रमुख सेनानी श्री राजु महर्जनले मंगलसेन नगरपालिका र वड़ा नम्बर छ को कार्यालयलाई साउन 5 गते हस्तान्तरण गर्नुभयो। मंगलसेन नगरपालिका 6 र पालेवन सामुदायिक वन समितिको आर्थिक सहयोग तथा निर्माण सामग्री व्यवस्थापनमा गढ़ले 625 मीटर लामो पदमार्गमा ढुंगा बिछ्याउनुका साथै 55 मीटर सीढ़ी ढलान गरेको हो। अरिदमनगढ़बाट खटिएको टोलीले झापा जिल्ला अर्जुनधारा नगरपालिका 5 स्थित पानीकल वेरिङ खोलामा असार 31 गते तटबन्ध निर्माण गरेको छ। टोलीले खोलाको बहावले बस्ती र 400 बिघा जमीनमा सिंचाई गरिने कुलोमा क्षति पुर्याउने जोखिम बढ़ेसँगै तटबन्ध निर्माण गरेको हो। भगवती दलगढ़बाट खटिएको टोलीले साउन 8 र 9 गते सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 6 र 9 स्थित श्रीलंका टपुमा तटबन्ध निर्माण गरेको छ। गढ़ले पूर्वी प्रेतना अन्तर्गतको विपद व्यवस्थापन टोली, अन्य सुरक्षा निकाय तथा स्थानीय गरी 70 जनाको उपस्थितिमा 130 मीटर तटबन्ध निर्माण गरेको हो। पूर्वी प्रेतना अन्तर्गतका युनिटहरूले सम्भावित मनसूनजन्य विपदको क्षति न्यूनीकरण गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले असार 31 र 32 गते विभिन्न स्थानहरूमा विपद प्रतिकारी अभ्यास गरेका छन्। सो क्रममा रणभीमगढ़ले असार 32 गते खोटाङ जिल्ला रावाबेसी गाउँपालिका 1 स्थित कुभिण्डे इलाकामा, दुर्गाबक्सगढ़ले असार 32 गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका 1 भगवती प्रसादगढ़ले असार 32 गते सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 5 स्थित थामे खोलामा, पशुपति प्रसादगढ़ले असार 31 गते उदयपुर जिल्ला बेलका नगरपालिका 3 एबीसी टापु इलाकामा विपद प्रतिकारी अभ्यास तथा नमूना प्रदर्शन गरेको हो। गुरूबक्स गुल्मले साउन 4 गतेदेखि 7 गतेसम्म विपद व्यवस्थापन रिफ्रेसर तालिम सञ्चालन गरेको छ। सो दौरान मनसूनको समयमा हुन सक्ने विपदका घटनाहरूमा मोटरबोट तथा इम्प्रोभाइज राफ्टहरूको प्रयोग गरी खोज तथा उद्धार गर्ने तरिकाबारे नमूना अभ्यास गरिएको थियो। डोटीको दिपायल स्थित नम्बर 5 वाहिनी अड्डाले साउन 5 गते वाहिनी अड्डा परिसरमा फोटो प्रदर्शनी सञ्चालन गरेको छ। नेपाली सेना सम्बन्धी जानकारी गराउने उद्देश्यले डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका स्थित पद्मोदय माध्यमिक विद्यालय र सुजङ बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई प्रदर्शनी गरिएको हो। नयाँ श्रीनाथगढ़का अमलदार तेज घिमिरेले प्रसूति समस्यामा परि जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला भोजपुर नगरपालिका 3 की 27 वर्षीय धना श्रेष्ठलाई रक्तदान गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री।
2: नेपालको इतिहास भनेको सैनिक वीर विरंगनाको साहस, त्याग र समर्पणको इतिहास हो। यो इतिहास निर्माणमा पुरूषको मात्रै नभएर महिलाहरूको पनि उत्तिकै योगदान छ। नालापानी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनी विरूद्ध लड्नेहरूमा नेपाली महिलाहरू पनि रहेको इतिहासमा उल्लेख छ। तत्कालीन अवस्थाको सैनिक संगठन र स्वरूप बारे यकिन विवरण प्राप्त गर्न नसकिए तापनि नालापानी युद्ध मोर्चामा नेपाली महिलाहरूको बलिदानले सैनिक सेवामा महिलाहरूको उपस्थितिलाई दर्शाउँदछ।
3: पछिल्लो समय नेपाली सेनामा महिला सैनिकहरूको संख्या बढ्दछ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म भन्ने विषयमा चर्चा गर्न उपस्थित भएका छौं। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
2: र म प्राविधिक सुबेदार शोभा विष्ट
4: पोखरेल। म आर्मर मेकानिक रूपमा कार्यरत छु। यो पेसामा आइसकेपछि मैले हासिल गरेको अनुभवहरू चाहिँ धेरै नै छन्। नेपाल आर्मीमा होइन हत हतियारहरू के छ, कस्तो छ, त्यसलाई कसरी मेन्टेनेन्स गरिँदो रहेछ, कस्तो हुन्छ, नेपाली सेनाको लडाईको लागि महत्वपूर्ण भनेको नि वेपन हो, त्यो वेपनको चाहिँ अब मरामत मेन्टेनेन्स कसरी हुन्छ, त्यो सबै गर्छु मैले।
5: पियुष कविता थापा म घोडचडी पेसामा आबद्ध छु। चुनावको भाव बुझेर हामीले सवाल गर्नुपर्ने भएकोले यो चुनौतीपूर्ण पनि छ।
6: सम्झना कुमारी मगर भेकल मेकानिक्स फिजिकली रूपमा अलिक हार्डै भएकोले अब होइन जेन्स भन्दा चाहिँ लेडिजहरूको आन्तरिक क्षमता नि कम हुन्छ, तर पनि यो अब भेकल मेकानिक्स भनेपछि कहिले गाडीमाथि चढेर कहिले गाडीमुनि छिरेर काम गर्नुपर्ने हुन्छ। दिमाग र बल सँगसँगै यसमा चाहिँ युज हुन्छ, कहिले गाडीमुनि छिर्दा अलिक समस्या हुन्छ, त्यो भएर चाहिँ अलिक जोखिमै छ।
3: नेपालको इतिहासमा महिलाहरूको सहभागिता र वीरता गर्व लायक छ। सन् 1814 देखि 1816 सम्मको नालापानी युद्धमा तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीको आधुनिक फौज विरूद्ध महिलाहरूले प्रदर्शन गरेको साहस नै नेपाली इतिहासमा महिला योद्धाहरूको पहिलो लिखित अभिलेख हो।
7: बैरहरू घामवाला आमवालामा आई छाउनी बनाई बसिसकेका छन्, चाँडै किल्लामा आक्रमण नै गर्न सक्छन्। आइमै र केटाकेटीहरू आजै नभए भोलि सखारे गढवालको मुकाम श्रीनगर जान सक्छौ।
8: कप्तान साहब क्या कुरा गरे हो हजुरले, हाम्रा खतम यही छन्। छाडी गए मन बुटबुटेर बसिन सक्ने हुनेछ, त्यसैले हामी जान सक्दैनौ।
9: किन कुरा नबुझे कि हिट बरु आजै जाउँ बच्चालाई लिएर।
10: त जाने भेजा, म त जाने छुइन।
11: कप्तान साहब हजुर पनि हामीलाई कर नगरी बक्सियोस्, मेरो पेटमा रहेको बच्चाले पनि अहिलेदेखि लडाई सिक्नु पर्छ।
8: बैरीका डरले भाग्ने त्यस्ता लाछी होइनौ हामी।
11: खसम भन्ने हाम्रो लागि भूमि बराबर हुन्, भूमि छोडी भाग्ने छैनौ, बरु बैरीको दाँत गर्न तयार छौ।
9: हेर मायाले मात्र युद्ध जितिँदैन,
11: उनीहरूका हतियारका अगाडि जित्नु त कता हो कता, लड्नु पनि मूर्खता हो, बुझिस?
8: आमा म त जान्न, बरु बैरीलाई मेरो भुएत्रोले हानेर ढाली नै दिन्छु।
2: ऐतिहासिक कथावस्तुमा आधारित नालापानी चलचित्रमा प्रस्तुत दृष्टान्त चाहिँ महिलाहरू पौराणिक कालदेखि नै युद्धमा सहभागी हुने गरेका थिए। आधुनिक सैनिक संगठनमा भने महिला सैनिकहरूको सहभागिता विक्रम सम्वत 2018 शुरू भएको पाइन्छ। पहिलो पटक नर्सिङ सेवाबाट 2018 सालमा प्राविधिक सहसेनानी स्वर्गीय श्री ज्ञानी शाह र 2023 सालमा दोस्रो महिला सैनिकका रूपमा प्राविधिक प्रमुख सेनानी स्वर्गीय श्री शशिकला राज भण्डारी र तेस्रो महिला सैनिकका रूपमा प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुबर नेपाली सेनामा प्रवेश गर्नुभएको अभिलेख छ।
3: पहिलो प्रयास भए पनि शुरूआतका उहाँहरूले सैनिक सेवामा रहेर पुर्याएको योगदानले नै थप महिला सैनिकले प्रेरणा र अवसरहरू प्राप्त गरेका थिए। अन्नपूर्ण कुबर यस्तै उदाहरण हुनुहुन्छ, जो पहिलो महिला प्यारा जम्परको रूपमा समेत परिचित हुनुहुन्छ। प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुबर अवकाश प्राप्त।
12: त्यो बेलामा नेपालको हिसाबले त 3 महिनाको थियो मेरो बच्चा, मान्छेले सुकेरी भन्छ त्यस्तो मान्छेलाई, खेल्दै त्यसरी मलाई कुनै महसुस भएन। मलाई राम्रै लाग्छ, मैले त अरू पनि इभेन्ट गर्न पाए त, हिमाल चढ्न पाएको भए त्यो बेलामा म हिमाल पनि चढ्थे जस्तो लाग्छ कि मलाई। म काफी इन्थुसियाजम मान्छे हो, के गर्छु के गर्नु पर्ने भने कुनै महिला पनि कुनै पुरुष भन्दा कम छैन। वाइ नट टु युज द्याट क्यापेसिटी, आफ्नो चाहिँ नि देशको लागि आफ्नो लागि जे पनि गर्न सकिन्छ, महिलाले जे पनि गर्न सक्छ। हिमाल चढिराखेका छन् कति हाम्रो महिलाहरू, याङ साम्पाङहरू, यिनीहरू सबै केटीहरू कति हिमाल चढे देशको लागि आफ्नो लागि जे पनि गर्न सक्छ। कुनै पनि महिला कोही रोगी मान्छे भन्दा कम आफूलाई नठानु। यदि हामीले बायोलोजिकली हेर्ने हो भने पनि वी आर मोर स्ट्रङ्गर देन मेन, र उसले आफूलाई चाहिँ सधैँ म आइ एम मोर स्ट्रङ्गर, आइ एम भेरी स्ट्रङ भन्ने सोच्नु पर्यो।
2: प्राविधिक उपसेनानी श्री अन्नपूर्ण कुबरको साहसले सैनिक सेवामा महिलाहरूको लागि नयाँ मानक स्थापित गरिदियो। परिणाम स्वरूप शुरूमा प्राविधिक सेवामा मात्र सीमित महिलाहरूका लागि सेनाभित्र अवसरका अन्य ढोका समेत खुल्न थाले।
3: यसै क्रममा विक्रम सम्वत 2060 देखि साधारण सेवातर्फ पनि महिलाहरूलाई भर्ना लिन थालियो। यस क्रममा उनीहरूले पुरूष सरह कठिन सैनिक तालिम गर्नुका साथै पुरूष सरह नै समान अवसर पाउन थाले। यसले सेवा प्रवेश गरिसकेकाहरूका लागि मात्रै होइन, सेवा प्रवेश गर्न चाहनेहरूका लागि पनि उत्प्रेरणा प्रदान गरेको छ। नेपाली सेनामा विद्यावारिधि गर्ने पहिलो महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री नर्मदा थापा
13: समान अवसर र कार्य वातावरणले चाहिँ पक्कै पनि आत्मसम्मान र कार्यशैलीमा कार्य कौशलतामा पक्कै पनि त्यसले असर त पार्छ नै होइन. अब हामीले जाहिर खाँदाखेरि त्यति बेला फिमेलहरू एकदमै कम थियो, अलिकति प्रोफेसनल्ली चाहिँ एज अ टेक्निकलपट्टि र अनि प्याराफोल्डरहरू थियो. प्रोफेसनल्ली चाहिँ डिस्क्रिमिनेसन हुन्थेन एज अ पोलिसी लेभलमा. संस्थागत अवसर हुन्छ जस्तो पोलिसी नियम कानुनहरू विषयमा होइन, अर्को व्यक्तिगत हुन्छ, अर्को चाहिँ सामाजिक हुन्छ. त्यसमा चाहिँ संस्थागत रूपमा चाहिँ हामीलाई कहिले पनि त्यो डिस्क्रिमिनेसन फिल भएन, किनभने एउटै नियम लाग्थ्यो, रेगुलेसन नियमहरू सबै एउटै थियो. राम्रो काम गर्ने प्रोत्साहन पाउँथ्यो, नराम्रो काम गर्ने त्यही अनुसारको हुन्थ्यो. मेल र फिमेलमा कुनै पनि त्यसको थिएन. संस्थागत रूपमा डिस्क्रिमिनेसन कहिले पनि भएन. त्यसमा त अझै फिमेलहरूलाई उनीहरूले अलिकति कम छ भनेर सपोर्टै गर्थे त्यति बेला.
2: महिला सहभागिताको सुनिश्चितता समग्र संस्थाको क्षमता र दक्षताको विषय समेत हो. सोही तथ्य अनुरूप नेपाली सेनामा विक्रम सम्बत 2022 प्याराफोल्डर, 2026 डाक्टर र 2055 कानूनी सेवामा महिला सैनिकहरू प्रवेश गर्न थाले. विक्रम सम्बत 2060 सैनिक सेवाका विभिन्न पदहरूमा महिला सैनिकहरू भर्ना गर्न थालिएकोमा 2061 सालबाट अधिकृत क्याडेटमा समेत महिला सहभागिता हुन थाल्यो.
3: हाल नेपाली सेनामा करिब 10% महिला सैनिकहरू सेवारत छन्. पछिल्लो समय नेपाली सेनामा महिलाहरूको आकर्षण समेत उस्तै बढ्दछ. यसलाई थप सुनिश्चित गर्न भर्ना छनौट निर्देशनालय समेत प्रयासरत छ. भर्ना छनौट निर्देशनालयका प्रमुख सेनानी श्री निरज भण्डारी:
14: नेपाली सेनामा महिला भर्नाको लागि सैनिक सेवा नियमावली 2069 नियम 5 रहेको समावेशी तर्फको 20% कोटा महिलाको लागि मात्र भनी सुनिश्चित गरेको छ. साथै महिलालाई खुला तथा अन्य समावेशी कोटामा समेत प्रतिस्पर्धा गर्नको लागि कुनै रोकटोक गरेको छैन. बरु पुरुषको तुलनामा महिलाले अझ बढी समावेशी समूहमा दरखास्त दिन पाउने व्यवस्था रहेको छ. जस्तै पुरुषको लागि आदिवासी, मधेसी र दलित कोटामा कुनै एकमा मात्र दरखास्त दिन पाउने व्यवस्था रहेको छ भने महिलाको हकमा यो व्यवस्था लागू छैन. सैनिक सेवा अन्य सेवा भन्दा फरक प्रकृतिको भएको हुँदा हरेक राष्ट्रहरूमा सैनिक सेवामा भर्नाको लागि शारीरिक मापदण्ड र क्षमतालाई समेत परीक्षा तथा परीक्षणको रूपमा सञ्चालन गर्ने प्रचलन रहेको कुरा तपाईँ हामी सबैलाई अवगत नै छ. महिला भर्नालाई प्रोत्साहन गर्न नेपाली सेनाले महिलाको लागि तोकेको शारीरिक परीक्षणको मापदण्ड पुरुषको तुलनामा केही लचिलो छ. जस्तै उचाइ, वजन लगायत अन्य केही शारीरिक मापदण्डहरू रहेका छन् भने शारीरिक परीक्षाको सम्पूर्ण विधाहरूमा नेपाली सेना महिलाको लागि लचक रहे.
2: हाल सेवामा रहेका र सेवा प्रवेश गर्न इच्छुक महिलाहरूको संख्या जस्तै सेवा पूरा गरी निवृत्ति भरणमा रहेका महिला सैनिकहरूको संख्याले समेत सैनिक सेवामा महिला सैनिकहरूको योगदानलाई पुष्टि गर्दछ.
3: हाल नेपाली सेनामा सेवारत महिला सैनिकहरूमा आदिवासी, जनजाति, मधेसी, दलित, पिछडिएका क्षेत्र र अन्य समूहबाट प्रतिनिधित्व भइरहेको छ. यो तथ्याङ्कले नेपालको संविधान 2072 परिकल्पना गरे बमोजिम समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा समेत टेवा पुगेको छ. जब सबै लैंगिक र सामाजिक समूहले आफ्नो क्षमता अनुसार राष्ट्र सेवामा योगदान गर्न पाउँछन् तब सैनिक संगठन कानूनी, नीतिगत र व्यावहारिक रूपमै थप शक्तिशाली बन्ने राय व्यक्त गर्नुहुन्छ सैनिक अभियोजन निर्देशक प्राड सहायक रथी श्री इभिता राणा.
15: नीतिगत तथा व्यावहारिक दृष्टिकोण पक्ष सम्बन्धमा हेर्दा नेमावलीमा तोकिएको महिला 20%, आदिवासी जनजाति 32%, मधेसी 28%, दलित 15%, दुर्गम क्षेत्र 5% व्यवस्थाले राज्यले लिएको ठोस लक्ष्यहरूको नीतिलाई मापन योग्य र जवाफदेही बनाउँदै कार्यान्वयनमा पारदर्शिता ल्याएको देखिन्छ. सैनिक ऐन र सैनिक सेवा नियमावलीमा रहेको कानूनी, नीतिगत रूपमा संवैधानिक समावेशी सिद्धान्त र भर्ना छनौट प्रक्रियामा आरक्षण व्यवस्था जस्ता व्यवहारिक पक्ष यी तीनैवटा तहमा भएको व्यवस्थाले नेपाली सेनालाई समानुकूल, समावेशी र जनविश्वास योग्य संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ.
2: सैनिक सेवामा रही महिला सैनिकहरूले राष्ट्रको मात्र सेवा गरेका छैनन्, शान्ति सैनिकका रूपमा खटी नेपाल र नेपालीको प्रतिष्ठा समेत बढ़ाएका छन्. यसरी खटिएका महिला सैनिकहरूले संयुक्त राष्ट्र संघीय मिशनको उद्देश्य पूरा गर्न टेवा पुर्याइरहेका छन्. नेपाली सेनाले पहिलो पटक संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा खटाएको महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री सरिता केसी आफ्नो अनुभव राख्दै भन्नुहुन्छ.
16: सबैले गाह्रो हुन्छ, लडाइ हुन्छ, केटीहरूलाई बस्नु सबै अवस्थामा गाह्रो होला भने जस्तो कुरा गरेको थियो, तर जाने भनेर मनसाय बनाएर गइसकेपछि चाहिँ त्यस्तो कुनै पनि अप्ठ्यारो महसुस भएन। हाम्रो कन्टिन्जेन्टमा जुन थियो सबैजना एकदम केयरिङ, पहिलो पटक महिलाहरू आएको छ भनेर मसँग एकजना सैनिक उपचारिका पनि हुनुहुन्थ्यो। हाम्रो चाहिँ एकदमै राम्रो अनुभव रह्यो। हाम्रो महिलाहरूले लेबनन जस्तो ठाउँमा ज्यादातर जनसङ्ख्या पनि महिलाहरू नै, केटाहरूलाई त केटाहरूको अवस्था अथवा वैदेशिक रोजगारीमा गएको अवस्था थियो, त्यस कारणले महिला र बालबालिकाहरू धेरै हुनुहुन्थ्यो। उहाँहरू महिलालाई देख्ने बित्तिकै एकदम सहज हुने, किनभने धर्मले गर्दा नै उहाँहरूलाई केटाहरूसँग त्यसरी खुल्न बोल्न अप्ठ्यारो हुने हुँदा उहाँहरू चाहिँ एकदमै आफ्नै दिदी बहिनी जस्तो सबै मनको कुरा खोल्ने, समस्या भन्ने। र हाम्रो यो जुन सेवा हामीले प्रवाह गर्थ्यौँ त्यो चाहिँ 24 घन्टा हुन्थ्यो। राति जस्तो स्कर्पियन बाइट भयो यस्तो कुनै केही भयो भने उहाँ आउनुहुन्थ्यो, बिरामी जति आउनुहुन्थ्यो उहाँहरूको चाहिँ इमोसनल पार्ट चाहिँ धेरै थियो, त्यो कुरा सेयर गरेर एकदमै सहज हुन्थ्यो र आफ्नो पनि उहाँहरूलाई फिल भयो, एकदम सिक्योर भएको जस्तो फिल भयो भने चाहिँ हामीले अनुभव गर्यो।
3: डाक्टर केसीले जस्तै आज थुप्रै नेपाली महिला सैनिकहरूले शान्ति सैनिकको भूमिकामा रही सेवा गरिसकेका छन्। आजकै कुरा गर्ने हो भने हाल नेपाली सेनाबाट विश्वभर जम्मा 9 संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा 4083 फौज खटिएकोमा 1 रथीवृन्द र 58 अधिकृत, 39 पदिक र 208 अन्य दर्जा गरी महिलाको मात्र संख्या 306 रहेको छ। हालसम्म 2619 नेपाली महिला सैनिकले विश्व शान्ति स्थापनार्थ योगदान दिइसकेका छन्। यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली महिला सैनिकहरूले हरेक जिम्मेवारीमा रहेर कार्य गर्दै आफूलाई प्रमाणित गर्दै आएका छन्। यिनै मध्ये एक हुनुहुन्छ प्राविधिक सहायक रथी डाक्टर श्री सुधा सेन। उहाँको नाम नेपालको तर्फबाट तेक्वान्दोमा पहिलो ब्ल्याक बेल्ट होल्डर महिला, नेपाली सेनाकै पहिलो महिला डेन्टल सर्जन र संयुक्त राष्ट्रसंघको कंगो मिशनमा नेपालको तर्फबाट पहिलो महिला सैनिक पर्यवेक्षक बनेर नेतृत्व गर्ने महिला सैनिकका रूपमा परिचित छ। उहाँ नेपाली सेनाले गरेको विश्वास र दिएको अवसर प्रति गौरव व्यक्त गर्दै भन्नुहुन्छ।
17: फिल गरेको थिएँ, त्यहाँ गएर राम्रोसँग काम गर्यो भने सक्सेसफुली गर्न सक्यो भने नेपाली महिला अफिसर्सहरूलाई कन्टिन्यू दिने र गर्न सकेन भने नपठाउने भन्ने हिसाबले मलाई पठाएको हुनाले एकदमै इट वाज अ च्यालेन्जिङ फर मी। यो नेपालको मात्र होइन, यो 7 कन्ट्रीबाटै म फर्स्ट हो। म गएपछि मात्र इन्डियाले पनि, म त 2004 गएको हो र इन्डियाले चाहिँ 2005 पठायो इन्डियन फिमेल अब्जर्भर, अनि म फर्केर आइसकेपछि नेपाली फिमेल अफिसर्सहरूलाई कन्टिन्युटी दिन थाल्यो। मेरो आफ्नो एक्सपिरियन्समा पनि मलाई एकदमै मलाई सहज भयो, त्यहाँको लोकल मान्छेहरूसँग त्यहाँ घुलमिल गर्ने, उनीहरूको समस्याहरू बुझ्ने, अनि फेरि युएनमा हाम्रो जुन हेडक्वार्टर हुन्छ नि सेक्टर हेडक्वार्टरहरूमा हामीले त्यो इन्फर्मेसन पठाउने हामी गऱ्यौँ होइन। त्यति मात्र होइन कि अब त्यहाँको लोकल जुन समस्याहरू हुन्छ महिलाहरू बालबालिका मात्र म नभएर त्यहाँको होल कम्युनिटीलाई सहयोग पुर्याउने खालको सहयोगहरू नेपाली सेनाबाट मैले धेरै देखेँ, आफू पनि एकदमै इन्भल्भ भएको थिएँ।
18: डाक्टर श्री सुधा सेनले भन्नुभए झैं द्वन्द्वग्रस्त मुलुकहरूमा महिला र बालबालिकाको सुरक्षामा महिला सैनिकहरूको भूमिका प्रशंसित छ। यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली महिला सैनिकहरूले पुर्याएको योगदान र यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको भूमिकालाई थप विस्तार गरेको छ।
3: नेपाली सेनाले महिला सैनिकहरूको वृत्ति विकासका लागि पुरूषसरह अवसरहरू प्रदान गर्दै आएको छ भने महिला सैनिकहरूले समेत आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्दै आएका छन्। त्यसैको उदाहरण हुनुहुन्छ वीरेन्द्र अस्पतालकी कमाण्डान्ट सहायक रथी डाक्टर श्री नम्रता महरा रावल। उहाँले वीरेन्द्र अस्पतालको कमाण्डिङ भूमिका कसरी निर्वाह गरिरहनु भएको छ त?
19: वीरेन्द्र अस्पताल नेपाली सेना स्वास्थ्य सेवाको एउटा मुटु नै हो। यो जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण छ भन्ने राम्ररी बुझेको छु। यसलाई चाहिँ नि अब कुशलतापूर्वक सम्हाल्न म मुख्य रूपमा टिमवर्क, अनुशासन र निरन्तर सुधारलाई नै आधार मानेको छु। र मैले अस्पतालको नेतृत्व गर्दा हरेक चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीहरूलाई पनि आफ्नो परिवारको सदस्य जस्तै सम्झिन्छु र उहाँहरूसँग नियमित छलफल, स्पष्ट लक्ष्य निर्धारण र प्रत्येकको क्षमताको सम्मान गर्दै म अगाडि बढ़िरहेको छु। साथै अब चुनौतीहरूलाई चाहिँ अवसरमा बदल्ने मेरो एकदम विश्वास छ। चाहे स्रोत साधनको कमी होस् या आपतकालीन अवस्था यो सम्पूर्ण टिमको समर्पण, नेपाली सेनाको मार्गदर्शन र राष्ट्रपतिको कार्यबोधले नै यो नेतृत्व सम्हाल्न सम्भव भएको जस्तो लाग्छ। नेपाली सेनाले मलाई यो महत्वपूर्ण जिम्मेवारी दिँदा मलाई महिला नेतृत्वलाई नै प्रमाणित गर्ने मौका दिएको छ। यो अवसरलाई अधिकतम सदुपयोग गर्दै अस्पताललाई अझ प्रभावकारी, आधुनिक र सेवामुखी बनाउन निरन्तर प्रयत्नशील हुनेछु।
18: हरेक क्षेत्रमा अब्बल रहेका महिला सैनिकहरू सैनिक संगठन र राष्ट्रकै लागि गौरवका पात्र हुन्। यो तथ्यलाई पुष्टि गर्ने कैयौं दृष्टान्त मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई महिला सैनिकहरूले हासिल गरेको सफलतालाई पनि लिन सकिन्छ।
20: म कराटेको चाहिँ काटा इभेन्टमा छु अहिले। सबै गेम आफ्नो आफ्नो तरिकाले सबैलाई गाह्रो नै हुन्छ। अब मेहनत पुगी गरियो भने, राम्रो मेहनत गर्यो भने चाहिँ एक दिन अवश्य सफलता हासिल गर्न सकिन्छ। नेपालमा चाहिँ अब डाइरेक्टली इन्टरनेसनल गेम खेल्न पाइँदैन, त्यसको लागि हाम्रो यहाँ सेलेक्सन हुन्छ। नेपालमा फर्स्ट हुनुपर्छ, जो फर्स्ट हुन्छ उसले चाहिँ इन्टरनेसनल गेम खेल्न पाइन्छ। अब त्यो फर्स्ट हुनलाई पनि त हामीले मेहनत गर्नुपर्छ, अथवा मेहनत बिना त्यो कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौँ। त्यसको लागि चाहिँ अब मैले चाहिँ दिनमा दुई टाइम ट्रेनिङ गर्छु, त्यसको बाहेक चाहिँ अरू म टाइम चाहिँ रेस्ट गर्छु, पढ्छु, आफ्नो कामहरू गर्छु। दुःख गरेर आएको त कोही पनि हुँदैन, सबैले दुःखै गर्नुपर्छ एउटा राम्रो एचिभमेन्ट पाउनको लागि। अब म भन्दा पछाडिको मेरो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ दुःख गर्नुहोस्, तर राइट तरिकाको दुःख गर्नुहोस् कि। मान्छेहरूले दुःख यति धेरै गर्छ कि तर सही तरिकाको दुःख गरेन भने चाहिँ आफ्नो सफलता हासिल गर्न सकिँदैन। त्यही भएर मेहनत चाहिँ गर्नुहोस्, मेहनतका साथ साथ टाइममा सुत्ने, टाइममा खाने, टाइममा उठ्ने, साथसाथै एजुकेसन पढाइलाई पनि सँगै लग्यो भने चाहिँ त्यो मान्छे चाहिँ पछि गएर राम्रो हुन्छ भन्छु म चाहिँ।
3: महिला सैनिकहरूको योगदानको चर्चा गर्दा विभिन्न विपदका घडीमा महिला सैनिकहरूले गरेको सेवा अर्को उल्लेखनीय पक्ष हो। कोविड 19 को महामारीका बेला ज्यानको जोखिम मोलेर सब व्यवस्थापन जस्तो संवेदनशील जिम्मेवारीमा नेपाली सेनाका महिला सैनिकहरूले प्रदर्शन गरेको साहस र मानवीय सेवाले समाजमा एउटा मानक स्थापित गरेको थियो। यस्तै मानक स्थापित गरेको अर्को विधा हो बम डिस्पोजल। यो काम गर्दै आउनुभएकी अमलदार जयन्ती अवस्थी भन्नुहुन्छ,
21: तालिममा जुन हामीले फिल गर्छौँ त्योभन्दा त रियल ग्राउन्डमा अलिकति गाह्रो अनि डिफरेन्ट नै हुन्छ। रियल सिनारियोमा पनि तिनीहरूले यो कामहरू गर्नुपर्छ, गर्न सक्छौ भन्ने एउटा हौसला दिएर हामीलाई त्यहाँ पठाउनुहुन्छ। हामी त्यही अनुसार काम गरी पनि राखेका छौँ अहिलेसम्म चाहिँ। एक्सप्लोसिभ भनेको त अलिकति यो ट्रेन्ड जानेको छौँ। हिजोको दिनमा यस्तै आइडी भेटेको थियो, आज पनि त्यही छ भनेर भन्नै सकिँदैन। त्यस्तै प्रकृतिको देख्दा देखे पनि त्यसको अब मेकानिजमहरू फरक हुँदाखेरि मान्छेलाई डर लागिरहेको हुन्छ, अब हामीलाई पनि त्यस्तो फिल हुन्छ। तर त्यहाँ गएर काम गर्ने गर्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो एउटा प्रेसर पनि हुन्छ कि, र मलाई यसरी सिकाएको छ मेरो इन्स्ट्रक्टरले, म लेडिज भए पनि मलाई लेडिज भनेर फरक छुट्याएको छैन, र फिल्डमा पनि मैले त्यो देखाउनु पर्छ भन्ने एउटा सोच आउँछ। त्यही अनुसार गर्दाखेरि खुसी लाग्छ।
18: सैनिक सेवाका सबै क्षेत्रमा पुरुष सरह महिला सैनिकहरू पनि संलग्न भई उत्कृष्ट कार्यदक्षता प्रस्तुत गरिरहेका छन्। विशेषतः चुनौतीपूर्ण पेशाका रूपमा परिचित सैनिक सेवामा रही महिला सैनिकहरूले आफूलाई प्रमाणित गरेका हुन्। यस प्रकारको व्यावसायिकता र राष्ट्रप्रतिको निष्ठाले समाजका अन्य क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि उत्प्रेरणा जगाइरहेको बताउनुहुन्छ महिला आयोगकी अध्यक्ष माननीय श्री कमला पराजुली।
22: नेपाली सेनामा महिला सैनिकहरू बढ्ने भन्ने कुरा त एकदमै खुसीको कुरा हो। हामीले थाहा पाउँदा धेरै अगाडि नेपाली सेनामा चाहिँ प्राविधिक पदहरूमा मात्रै महिलाहरूलाई राख्ने, पछिल्लो चरणमा आएर अझ महिला सैनिकहरू माथिल्लो पदमा पनि जानु भनेको चाहिँ आम महिलाहरूलाई चाहिँ एउटा हौसला पकाउनु भएको छ। अर्को भनेको चाहिँ त्यो सैनिक संगठनभित्रै पनि लैङ्गिक मैत्री भएको भन्ने पनि हामीलाई एउटा चाहिँ अलिकति राम्रो लागेको छ। अब सैनिक संगठनभित्र कार्यस्थल कति लैङ्गिक मैत्री छ, त्यहाँ हुनुभएका महिलाहरू उहाँहरूले कति आफूलाई लैङ्गिक मैत्री कम्पिटेन्ट भएर काम गर्ने सहज वातावरण महसुस गर्नुभएको छ भन्ने कुराले चाहिँ पनि आम महिलाहरूलाई प्रभाव पार्ने त्यो पेसाप्रति चाहिँ होइन सैनिकमा महिलाको आकर्षणको कुराहरू। त्यसैले महिला आयोगले हामीले हेर्दाखेरि आम महिलालाई त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरामा सकारात्मक सन्देश दिएको छ। अर्को भनेको एउटा चाहिँ महिलाहरूको एउटा हिम्मत आत्मविश्वासका कुराहरूलाई पनि बढाएको छ।
3: यसरी सैनिक सेवामा महिला सैनिकहरूको सहभागिता र योगदानले एकातिर नारी सशक्तिकरण गरिरहेको छ भने सैनिक संगठनलाई समेत समावेशी र बलियो बनाएको छ। तसर्थ इतिहासदेखि वर्तमानसम्म विभिन्न क्षेत्रबाट सैनिक सेवामा समर्पित भएकाहरू धन्यवादका हकदार हुनुहुन्छ।
0: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि विदा हुन्छु। नमस्ते।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: अहिले साँझको 7 बजे
2: हजुरको रेडियो 102.1।

0: निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद नमस्कार कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ
0: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 को चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ
1: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास परम्परा रीतिरिवाज मूल्य मान्यता रहन सहन जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन् यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौं
1: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन् सरकारको ध्यान जाओस्
0: धन परियारको विचार यस्तो छ परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ
1: विवेक शर्मा गौतमको भनाई केही फरक छ उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा लोकगीत लोकनृत्य परम्परा संस्कार मौलिक इतिहास सीप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू प्रदर्शन गर्छन् सरकारको ध्यान जाओस्
0: धन परियारको विचार यस्तो छ परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको

0: र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ। सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ। विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ। लोक कलाकार, परम्परागत सिप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ।
1: बुर्थापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
0: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16 देखि 46 नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि र संस्कृति, सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50 देखि 55 राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म, संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
1: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद, कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले केही सरकारवाला निकायका प्रतिनिधिको विचार संकलन गरेका छौं।
2: रामबहादुर कुँवर, राष्ट्रिय अभिलेखालय हो मेरो कार्यालय। अमूर्त सांस्कृतिक सम्पदाको जुन विकास छ, त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगेर जोड्न सकिन्छ? विचार तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ। एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरू पनि विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुन्न जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात् चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात् चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन् तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ? त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
3: भास्कर गेवाली, पुरातत्व विभाग। अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ। सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक, नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक्चुअली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस हुन्छ जस्तो लाग्छ। यसमा छलफल गरौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालिक रूपमा संरक्षण र सम्वर्धन गरोस्।
4: म राजेन्द्र दाहाल, गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ। र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन, सम्वर्धन, प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ, र ती निकायहरूको आफ्नो आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरोपन छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ। मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरेको संस्थाको परिकल्पना भयो भने, कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न, संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
5: म रुसन महर्जन। हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रादर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्ट

0: लाई चाहिँ हामीले एउटा जीवनशैली उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बारवालाई कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैनथ्यौँ त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यौँ उसलाई काम हुन्थ्यो अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गोती संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ नाचदेखि लिएर यताउतिवाला कुरा छ यस्तै सँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ
1: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 सालमा अनुमोदन गरी पक्ष राष्ट्र भएको छ यो महासन्धिको धारा 11 धारा 15 पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ 2003 महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ तर 16 कानूनी रूपमा उल्लेखनीय प्रगति हुन सकेको छैन यसै विषयमा गरिएको छलफल अब शून्य बेला भएको छ अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द
2: संवाद श्रृंखला हेलो सांसद यूएनडीपी संसद सहयोग परियोजना युनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालको सहकार्यमा छलफल गर्दैछौ अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ
3: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ ह्युमन राइट्सका कुराहरू आइसिएससँगका कुराहरू यो डाइभर्सिटी माइग्रेसन ग्लोबलाइजेशनका कुराहरू अब इन्टेलेक्चुअल प्रपर्टी राइट कम्युनिटी राइट्सका कुराहरू छन् क्लाइमेट चेन्ज र आइसिएचका कुराहरू छन् जेन्डर राइटका कुराहरू छन् डिजास्टर म्यानेजमेन्ट गर्ने डिजास्टर रिक्स म्यानेजमेन्ट डिजास्टर रिक्स रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन् अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड यसै भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एन्सियन मोनुमेन्ट एक्ट 2013 कुरा नेशनल कल्चरल एक्ट 2067 कुरा ओल्ड हेरिटेज 1972 कुरा डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा संयुक्त राष्ट्रसंघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको युएन ड्रिपका कुरा कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ
2: धेरै धन्यवाद छ यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमालज्यूले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालज्यू हुनुहुन्छ
4: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजु बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञान सिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठुलो च्यालेन्ज त्यही नै हो राज्यले निर्देशित गर्ने तरिकाबाट चाहिँ मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ अब आइपिआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा विगत 20-22 यही फिल्डमा छु यो आइसिएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ त्यो बिलमा इन्ट्रोड्युस गर्न गरेको थिएँ अहिले बिलको रूपमा आइपिआर एज सच टाइटल राखेको थिइनँ अब आइपिआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपिराइट पेटेन्ट डिजाइन ट्रेडमार्क भन्छौँ जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइन। त्यो चाहिँ
2: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ, रामबहादुर थापाज्यू यहाँसँग त्यो जवाब पनि हुनसक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुनसक्छ मान्यजीहरूसँग अथवा अरू विज्ञजीहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुन म अनुरोध गर्छु।
5: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्ने पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। तोकियो बमोजिम भन्ने चाहिँ एक ठाउँमा त्यो पनि तोक्नै पर्छ होइन, त्यसले गर्दा स्पष्ट पाएर जाँदा राम्रो हुन्छ। दफा पाँचको सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्दा जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ क्या। त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो, त्यस कारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
2: अमृत बहादुर सुनवार, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष। सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय कार्यालय निकाय संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजन्य संस्था पनि थप्नुपर्छ होला। आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृति सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजन्य संस्थामा हुन्छ, प्रतिनिधिमूलक भन्दा पनि। जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ होइन, त्यो चाहिँ प्रतिनिधिमूलक भयो। तर सुनवार समुदायको चाहिँ पोइ चुप्लु भन्ने एउटा मुख्य प्रणाली छ होइन, त्यहाँ नासो हुन्छ, पोइ हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ त्यो संरचना चल्छ। तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानुन भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ, त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानुन अनुसार चल्छ। त्यो कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि प्रथाजन्य संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ। अहिले जति पनि विकासको संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ।
6: अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ भने
2: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानूनले काटिदिन्छ। जस्तो तपाईँको अरू यो विकासी संरचना कानूनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखेँ। धन्यवाद।
6: हस्, धेरै धन्यवाद छ। अब मान्यजीवहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, मधेस आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु मानिस।
7: अस्ति हामीले संशोधन पनि हालेका थियौँ होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि यो ऐनमा आएन। अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
6: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुन यहाँ हुनुहुन्छ, अरू मानिस सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला।
7: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
6: धेरै धन्यवाद छ विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। मान्य सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ, म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
8: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई सम्पदा भनेको छौँ यसलाई चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरूमा लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छौँ भने कम्युनिटीलाई चाहिँ पुरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई
9: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
8: हजुर
9: यहाँ अघिदेखि सुरुवातदेखि हुनुहुन्छ र सुन्नुभयो समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन
8: एकदमै साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाले अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ जात जाति हुन्छ आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यौँ भने यसलाई प्रमोट गर्न सक्यौँ भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ धन्यवाद
9: धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई अब यसलाई खुला गरौँ कृपया हात उठाइदिनु भयो भने छोटकरीमा धन्यवाद छ पछाडि उहाँले हात उठाउनु भएको छ कृपया माइक उपलब्ध गराइदिनु हुनुको लागि म अनुरोध गर्दछु हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा परिसकेको छ केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु
10: धन्यवाद सर जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो होइन किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसले नेतृत्व गर्नुपर्ने त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ समुदायका चाहिँ प्रतिनिधित्वको कुरा त्यसको परिभाषाको कुरालाई अलि चाहिँ नि प्रष्ट पार्नुपर्छ भन्ने छ यो समुदायको चाहिँ नि हामी चाहिँ बन्ने संरचनाहरू हामी सांसदहरू त हुलाकी जस्ता हुलाकीले चिठी खोल्न पाउँदैन नि चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जाप पठाउनु पर्ने हो बेनिफिट सियरिङको कुरालाई सम्बन्धित समुदायको चाहिँ नि उसमा चाहिँ जाने गरिकन आउनुपर्छ अब टेक्नोलोजीसँग त जोड्नै पर्छ वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ र अन्तिम अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि किनभने यो खालि जाने यो एक किसिमको अभौक्ति कुरा छ त्यस कारणले गर्दाखेरि कसले कहाँ अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिने सरकारले नै होइन सरकारको कुनै चाहिने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठुलो समस्या हुन्छ नि त होइन त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन् त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु अब हामी हाम्रो समितिमा छलफल गर्छौँ
9: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन् सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ
10: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौँ विज्ञहरूका सुझावहरू लिउँ सरकारवालाका सुझाव लिउँ त्यसपछि मात्र हामी निर्णयमा पुगौँ भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ होइन
9: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिन्छ
10: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म होइन त्यसमा पनि जो आफ्नो तर्फबाट चाहिँ नि यसलाई चाहिँ नि आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु
2: धेरै धन्यवाद छ। अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहालौँ जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
8: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ। जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै यो आर्थिक टिप्पणीमा पनि यो कोषको चाहिँ हामीले पहिल्यै राखेका थियौँ। जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनु हुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ डेढ वर्षमा। यो युजुअली रेयर हुन्छ, फेरि बनाउनु भएको कसले हुन्छ होइन, आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने त इन्स्टिट्युसनल मेमोरी छैन। एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेका थियो कोषमा, अर्थ मन्त्रालयबाट यो यो रिस्पोन्स आएको थियो, त्यही भएर हामीले कोषमा हालेको। त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ, तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ, त फेरि डेढ वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ। सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ। यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट सबै यो इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर। डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ, त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटिज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस् धन्यवाद।
2: धेरै धन्यवाद मानिसज्यू। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा। यहाँ जति जे जति कुराहरू सभापतिज्यूले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धतै छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासज्यूलाई अनुरोध गर्दछु।
11: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन सक्रिय रूपमा संरक्षण गर्नु हो। यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्। संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ, मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुनसक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला। नम्बर तीन, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा how do we include more of the communities ne ho main, so how do we include more of them, ekikrit suchi ko bare pani chalchal bhako thyo ki yo agi pani kura aayo doropan na hos, yo ta unified message jas ra yo bidhay ko naam ko pani dherai choti kura aisa committee ma ani asti mantralay ko रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भन्नुभयो कि 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो। यसको फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौँ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौँ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौँ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौँ। यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै बिदा पनि मान्दछु। धन्यवाद।
12: सरकारवाला बीचको सम्वाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ। यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल।
13: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ। यो आईसीएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्। सर्वप्रथम आईसीएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले। आईसीएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ। समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ। अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ। लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ। यी यसका महत्वपूर्ण पाटाहरू हुन्। तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु। विधेयकको दफा दुईको खण्ड क एघारमा लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू। विधेयकको दफा दुईको खण्ड क को बाह्रमा चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थल लाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा भनेर परिभाषित गरिएको छ भने यो हामीले संशोधनको क्रममा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास एवं कार्यान्वयन गर्ने उपकरणहरू तथा स्थलहरू यो इन्टान्जिबल कल्चरल हेरिटेजलाई इम्प्लिमेन्ट अभ्यास गर्न उपयोग हुने उपकरणलाई पनि इन्टान्जिबलको परिभाषाभित्र राखिन्छ। दफा दुईको खण्ड खमा अभिलेखीकरण भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अवस्था लिपिबद्ध वा फोटोजन्य श्रव्य दृश्य वा अन्य कुनै माध्यमबाट अभिलेखन गर्ने कार्य सम्झनुपर्छ भन्ने वाक्य रहेकोमा यो अभिलेखीकरणमा चाहिँ सामान्यता के हुन्छ भने वर्तमान अवस्थाको चाहिँ डिटेल अभिलेखीकरणलाई जनाउने हुनाले गर्दा त्यसमा हामीले वर्तमान शब्द मात्रै थपेका छौं। दफा दुईकै खण्ड गमा यो जीवन्त मानव सम्पदा भन्ने चाहिँ प्रावधान रहेको छ। त्यसलाई चाहिँ हामीले यो जीवन्त मानव सम्पदा भन्दा सजीव मानव सम्पदा हुनुपर्ने त्यस्तो व्यक्तिहरू जसले अहिलेसम्म पनि इन्टान्जिबल कल्चरल हेरिटेजको मास्टर माइन्ड मास्टर आर्टिस्ट अझ हामीले बुझ्ने भाषामा हो त्यस्ता व्यक्ति विशेषहरूलाई दिइने उपाधि हो यो। मतलब जीवित छँदै त्यसलाई जीवन्तको ठाउँमा सजीव मानव सम्पदा भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने लाग्यो हामीलाई। अर्को चाहिँ यो समुदायको परिभाषाको सन्दर्भमा अस्ति संसदको समितिको छलफलमा पनि धेरै कुरोहरू उठेको थियो र अहिले

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा विदेशमा दक्ष कामदारको माग बढ्दो विदेशी नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी।
2: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ।
1: र विश्व चर्चित अलराउन्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विवादलाई हिंसामा होइन संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति, समीमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो। अब खबर सन्तोषी रावलबाट।
4: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ। आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमति अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबैलाई आग्रह गरेका छन्। सीआईएनसँग कुरा गर्दै सुनसरी प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरे।
5: सर्वदलीय सर्वपक्षीय एउटा संवाद, शान्ति संवाद जस्तो भयो। यसमा चाहिँ अरू धेरै कुरामा सहमति हुने कुरो भएन। अब त्यो घटनाक्रमको समीक्षा गरियो, यो विषयमा उठान भएका घटनाक्रमहरू, शान्ति सुरक्षामा देखेको चुनौतीहरू, त्यस सम्बन्धमा छलफल भयो र यो घटनालाई चाहिँ सामान्य तर्फ उन्मुख गराउनको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति, सद्भाव, धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको, जो जो निकाय पदाधिकारीको, जो जो चाहिँ सामाजिक व्यक्तित्वको, नेतृत्वको जे जो भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई, सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त चाहिँ बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भूमिकामा चाहिँ अब केही सहमति भएको छ। अहिलेसम्म एकजना घाइतेहरू, 9 जना घाइतेहरूको उपचार परिरहेको छ।
4: गैराती बुलबम यात्राका क्रममा डीजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 13 जना सुरक्षाकर्मी र 9 जना सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन भइसकेको छ। समितिले 1 साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा 1 जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान शुरू गरेको छ। साथै सबै पक्षलाई समीमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज एक विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा संखुवा सभाका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरुवा गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागडुंगा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाण्डुको चन्द्रागिरी नगरपालिका 2 टुटी पाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोविड-19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुंगा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
6: घुमेर जाँदाखेरि बढी खर्च हुन्छ, कमेन्टमा जाँदाखेरि लङ टर्ममा अहिले हाम्रो भाइबिलिटी टेस्ट भन्ने हुन्छ। भाइबिलिटी भनेको यदि 5 किलोमिटरको सड़कलाई 1 किलोमिटरको टनेलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनेल बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो भने हामी टनेल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ।
4: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी, आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सीआईएनसँग बताउनुभयो।
2: हामी बजारमा देख्छौँ छोकडा, त्यस्तै गरेर हामी त्यहाँ फिलामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्स भन्दा इनर्जी ड्रिङ्क, ती त्यस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइसकेपछि हामीले त्यो रोक्न पहिले सूचना भइसकेको छ। त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी गरिएको छ। निकासी पैसाले नियन्त्रण ऐन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित अवधि कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कोही सदाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
4: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अध्यक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। गरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पुर्तगाल, माल्टा, टर्की र पोल्याण्ड जस्ता देशमा उत्पादन, निर्माण, होटल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढ़िरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको पौरखी नेपालका संस्थापक मन्जु गुरूङले सीआईएनसँग बताउनुभयो।
7: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अध्यक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यस्तो सकारात्मक पक्ष त्यो रहेको छ भने अब राज्यले के गुमायो त भन्दाखेरि राज्यले एउटा दक्ष जनशक्ति गुमायो, जसले गर्दाखेरि चाहिँ नेपालमा नै अब दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान परिप्रेक्ष्य चाहिँ त्यो राज्यको लागि चाहिँ एउटा के भन्छ त्यो नकारात्मक पक्ष हो। तर यति भन्दा भन्दै पनि एउटा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा दक्ष भएर जाँदाखेरि उसको उसले पाउनुपर्ने तलब सेवा सुविधामा चाहिँ वृद्धि हुन्छ, जसले गर्दा उसले पठाउने डिप्रेसन पनि नेपालमा अहिलेको जुन अवस्था छ त्योभन्दा तुलनात्मक रूपमा डिप्रेसन भोल्युम पनि बढेर आउँछ।
4: नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आयात र आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढ़ी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराखे अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
8: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ कहिले 160 ग्यास आउँछ, अब उपभोक्ताहरू बिहानैदेखिको चाहिँ आएर कराइरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरे हुन्छ, अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको चाहिँ अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन अब वर्तमानमा होला कहीँनिर तपाईँको चाहिँ बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्दा हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला, तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
4: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृंखलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यस्तै बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसन नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 वर्षीय सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
1: स्वकीय सचिव पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
9: दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
1: कानूनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानीसँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर, मधेस चिन्तामा गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। धान रोपाईको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउने उद्देश्यले डीएपी मलको दोस्रो चरणको मल वीरगंज नाकाबाट नेपाल भित्रिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डीएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो। यसअघि 1250 मेट्रिक टन डीएपी मल वीरगंज पुगेको थियो। कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी दुईदेखि तीन दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ। समयमै मल प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाओ आदेश जारी गरेको छ। मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको मागबारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ। यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो। अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहँदा विरोध पनि भइरहेको छ। कानूनका विज्ञले चाहिँ के भन्छन्? हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
9: सरकारले स्वकीय भनेको सुविधा हो, अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ। अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्ने हो भने त्यो कानून अनुसार अथोराइज चाहिँ हुनु पर्दछ, त त्यो अथोराइजेसनको इस्यु चाहिँ हुन्छ। यदि सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानूनी भ्यालिडिटी चाहिँ चाहियो, तर गर्न सक्दैन भन्ने होइन। खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने स्रोतहरूको अभाव छ र हामीसँग विकास कार्यमा नै स्रोतहरू पुगिरहेको छैन भने अब त्यो सुविधा सांसदहरूलाई दिने कि नदिने भन्ने, तर सांसदहरूका लागि त्यस्तो सहयोगहरूको आवश्यकता हुन्छ। अब कम्पिटिङ क्लेम्सहरूको आधारमा कहिले दिने, कति दिने, दिने वा नदिने त्यो त सरकारले निर्णय गर्ने उसको चाहिँ अधिकारको कुरा भयो। दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्दछ, त्यसका बारेमा सरकारले जवाब दिने हो।
15: फेरि यतातिर फेरि संसदमा नै नभएको व्यवस्थालाई फेरि दलहरूले ल्याउन थाले भन्ने खालको एउटा आलोचना जस्तो पनि भएको छ।
9: मैले हेर्दा के देख्छु भने कि स्वकीय राख्नु हुँदैन भन्ने पनि होइन, त्यसका लागि नेपाल सरकारले खर्च गर्नु हुँदैन भन्ने पनि होइन, किनभने स्वकीयको व्यवस्थाले सांसदहरूलाई व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ, उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ जनताका चाहिँ काम गर्दाखेरि, त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्। तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ। मान्छेले परिवारका मान्छेलाई, श्रीमतीलाई, केटाकेटी घर परिवारका छोराछोरी, आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो। होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो। भनेपछि सरकारले त्यति सुविधा दिँदैमा बित्ने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरो औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानून अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन्, त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानूनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बालबालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
16: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ, पोषणको मात्रै होइन अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
1: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
17: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
18: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
17: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
19: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कामनेट, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको पोषण अवस्था जाँचमा मध्य प्रदेशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधारिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजनाका बारेमा साथी लील प्रकाश चन्दले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गर्नु भएको छ।
16: नतिजा आइसकेपछि राष्ट्रिय योजना आयोगको सहसचिव सहितको एउटा सानो टिममा पनि हामीले छलफल गर्यौं, हामीले प्रस्तुतिकरण गर्यौं, जुन डाटाको हामीले स्थानीय तह, नगरपालिका, जिल्लाको सम्पूर्ण त्यो डाटा अहिले मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने, आगामी दिनमा हामी कसरी जान सक्छौँ भनेर यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले स्थानीय विकास मन्त्रालयलाई टप 10 स्थानीय तह र टप 10 जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं र
20: स्वास्थ्य मन्त्रालयको
16: तर्फबाट हामी परिपत्र गर्यौं।
20: त्यसमा तीनवटा कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
16: छलफलको निष्कर्षको आधारमा तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय हो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मध्य प्रदेश जुन योसँग जुन जोडिएका उहाँहरूमा चाहिँ अहिले पनि एचकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौँ त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ तराईका 3 जिल्ला, मधेसका 3 जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बालबालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बालबालिका 17,000 थिए यी सम्पूर्ण 70,000 बालबालिका चाहिँ अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फुड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
20: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
16: यो
20: समस्या नभएर हो कि खास
16: समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन, अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ, सुधारिएको अवस्था छ। अन्यत्र अरू प्रदेशको तुलनामा सुधारेको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मध्य प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
20: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
16: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा राम्रा कामहरूलाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बीच सेयर गर्ने र स्थानीय तहहरूमा समेतका केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौँ, अलिक धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
20: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पूरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
16: बालबालिकाको कुपोषणको पहिचान समुदाय स्तरबाटै हाम्रो सुरु हुन्छ र त्यो पहिचान भएका त्यसपछि समुदाय स्तरमा जुन स्वास्थ्य संस्था र हस्पिटलहरूमा त्यसलाई चाहिँ बहिरङ्ग उपचार केन्द्र भन्छौँ, जहाँ कि बालबालिकाहरूको उचाइ र तौल लिएर जुन वर्गीकरण गरिन्छ, माम हो अथवा साम हो, मध्यम कुपोषण शीघ्र कुपोषण के हो, त्यो मध्यम र शीघ्र कुपोषणको पहिचान भइसकेपछि हामी शीघ्र कुपोषणको लागि चाहिँ स्वास्थ्य संस्था मार्फतै तुरन्त हामी एक हप्ताको लागि अथवा त्यहाँ विभिन्न भोक जाँच गर्ने भन्ने हाम्रो प्रोटोकल अनुसार त्यहाँ चाहिँ बालबालिकालाई त्यो टेस्ट गराएर त्यो तयारी खाना टेस्ट गराएर उसले मन पराउँछ पराउँदैन एक हप्ताको दिएर गाउँमै त्यही स्थानीय तहमै दिन्छौँ र पुनः बोलाउँछौँ र उसले खुवाएको खाएको यकिन गरेर र फेरि आएपछि उचाइ र जुन तौल कति चाहिँ यो वृद्धि हुनुपर्ने हो जुन त्यो अनुसारले हामी हेर्छौँ भने जुन बिरामी भएको जुन मेडिकल जटिलता पनि भएका बालबालिका समुदायमा आएको अवस्थामा चाहिँ उनीहरूलाई पोषण पुनस्थापन केन्द्र सबै प्रदेशमा छ, सबै प्रदेशमा 2-3 कति ठाउँमा 4 पनि छ
20: पोषण
16: पुनस्थापना केन्द्र र त्यो भएको ठाउँमा चाहिँ हामी विभिन्न चाहिँ यातायात खर्च अथवा अरू सहयोग सहित त्यहाँ हामी पुर्याउँछौँ र त्यहाँ गएपछि फेरि त्यहाँ भर्ना जसरी हस्पिटलमा भर्ना हुन्छन् 8 लिएर 12-13-14 उहरू छन् र त्यो उपचार केन्द्रमा चाहिँ आमा स्वयंलाई पनि त्यहाँ राखेर आमा र बालबालिका दुवैलाई त्यहाँ राखेर निशुल्क रूपमा बालबालिकालाई कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खाना बस्ने निशुल्क रूपमा छ र आमालाई पनि हामी त्यहाँ खानपानको बारेमा त्यहाँ त्यो पोषण पुनस्थापना केन्द्रका नर्सिङ स्टाफहरूले र इभन किचन स्टाफहरूले समेत सिकाउँछौँ र घर गइसकेपछि पनि त्यो अभ्यास होस् भनेर।
1: सांसदलाई सोके सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाउ आदेश जारी, सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर, शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। बजेट कार्यान्वयनका लागि महालेखाको 44 मार्गदर्शन जारी, रासायनिक मलको आयात बढ़ाइदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने सरकारको दावी छ। विदेशमा दक्ष कामदारको माग बढ़दो छ, विदेशी नेपाली मध्ये 3 एक दक्ष श्रमिक रहेका छन्। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी छ। र विश्वचर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 MHz
2: रेडियो पाव घटना विषयको सशक्त संवाद
3: मान्छे तपाईँलाई कार्यक्रम रेडियो फार्मा स्वागत गर्छु.
4: नमस्कार हजुर, धन्यवाद. म इन्जिनियर दीपक कुमार शाह. यो घटना चाहिँ खासमा 2 नम्बर क्षेत्रको हो.
3: हजुर, तपाईँ 4 नम्बर. हजुर,
4: म चाहिँ 4 नम्बरको
3: हो. हजुर, तर जिल्ला एउटै छ. यो घटना भए पछाडि तपाईँले कसरी थाहा पाउनुभयो, के बुझिरहनु भएको छ आफ्नै जिल्लाको घटना? मान्छे अलिकति यो विवरण बताउनु न.
4: यो घटनाको बारेमा रातिदेखि नै फोनहरू निकै आइरहेका थियो.
3: हजुर,
4: र अब सुनसरीको मेरो क्षेत्रतिर पनि यसले आक्रोश छ र मेरो क्षेत्रतिर पनि यसले बाटोघाटोहरू जम्मै बन्द गरेको अवस्थामा छ. जनताहरू चाहिँ रोडमा आएको अवस्था छ.
3: हजुर, मानिसहरूमा एउटा खालको वज्रपात फिल भयो, किनकि राज्यले गोली चलाएर जब कसैको मृत्यु हुन्छ भने यो स्वाभाविक विषय छ.
4: हजुर हजुर.
3: मान्छे अनि कसरी घटना भयो, के भएछ, तपाईँसँग के विवरण छ, अलिकति त्यो सुनौ न.
4: सबभन्दा पहिला त म ओम प्रकाश मेहताजीको दुःखद निधन प्रति चाहिँ एकदम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र एकदम गहिरो दुःख व्यक्त गर्दछु.
3: हजुर,
4: झन्डै 9 जना भन्दा बढी घाइते छन्, जम्मैलाई ढाड माथि नै गोली लागेको छ.
3: हजुर,
4: उहाँहरूको शीघ्र स्वास्थ्यलाई पनि कामना गर्दछु र गृह मन्त्रालयबाट पनि उहाँहरूलाई शीघ्र छिटो छिटो स्वास्थ्य उपलब्ध गराउन पनि आग्रह गरिएको छ.
3: हजुर,
4: पहिला त हाम्रो उहाँहरूको चाहिँ स्वास्थ्य राम्रोको लागि नै हामीले चाहिँ ध्यान दिनुपर्ने बाध्यता छ, ताकि जम्मैजना सन्चो भएर छिटो घर फर्कियोस्.
3: हजुर,
4: यो घटनाको कुराहरू हेर्दाखेरि धेरै इन्फर्मेसनहरू अहिले पनि आउन बाँकी नै छ.
3: हजुर,
4: सुनसरीमा चाहिँ पहिला पनि यस्तो घटनाहरू भइ नै राख्या हो.
3: यस्तो घटना भन्नाले ठ्याक्कै यो कस्तो घटना भएको?
4: यो धार्मिक द्वन्द फैलाउने धेरै शक्तिहरू सक्रिय भएको सूचनाहरू आउने गरेका छ र विभिन्न आफ्नो धार्मिक झगडा लाएर आफ्नो रोटी सेक्नेहरू पनि धेरै मान्छेहरू लागेको पनि सूचनाहरू आइरहेका छ.
3: हजुर हजुर,
4: यो पनि कतै त्यही क्रममै भएको चाहिँ देखिन्छ.
3: हजुर, घुसपेट जस्तो.
4: र त्यहाँ जुन सूचना जुन आएछ उहाँको कप्तानगंजकै केही मान्छे अब आज चाहिँ यो श्रावणमा चाहिँ शिव मन्दिरमा पूजा गर्ने हिसाबले पानी लिन जाने.
3: हजुर,
4: र त्यो क्रममा चाहिँ अब डिजे बजाएरै जाने क्रममा चाहिँ यो घटना भएको सुनिन्छ.
3: हजुर,
4: तर यो घटना चाहिँ यही डिजे बजारे भन्दा पनि पहिलादेखि नै त्यहाँ चाहिँ एउटा झण्डा राख्ने झण्डा झिक्ने
3: हजुर
4: त्यस्तो विवादहरू भएको पनि छ.
3: हजुर हजुर,
4: सँगै कप्तानगंजमा एउटा चाहिँ अब मस्जिद बनाएको छ, बनाउन लागेको छ, त्यहाँ कसैलाई जान दिएको छैन भनेर मान्छेहरूको गुनासो आइरहेको छ. अर्कोतिर चाहिँ फेरि यता सँगै मन्दिर बनाएको छ. यो चाहिँ त्यहाँको प्रशासनले खालि मान्छेलाई पेल्ने काम चाहिँ मात्रै गर्ने देखियो होइन. प्रशासनले चाहिँ घटना हुनुभन्दा पहिले घटना सोर्स कसरी सुनिश्चित गर्ने त्यो कामतिर प्रशासन सधैँ चुकेको देखिन्छ.
3: हजुर हजुर,
4: अनि प्रशासन घटना भइसकेपछि अनि प्रशासनले जम्मैले बोलाएर चाहिँ छलफल गर्ने, मस्जिद बनाएको छ, बनाउन लागेको छ, त्यहाँ कसैलाई जान दिएको छैन भनेर मान्छेहरूको गुनासो आइरहेको छ. अर्कोतिर चाहिँ फेरि यता सँगै मन्दिर बनाएको छ. यो चाहिँ त्यहाँको प्रशासन

0: लागेन
1: हो हजुर
0: यस्तो घटनाहरू त पहिला पनि भएको हो भनेपछि प्रशासनलाई कसरी चुस्त दुस्त बनाउने एउटा त्यो चाहिँ राज्यले नै सोच्नु पर्ने बाध्यता छ
1: हजुर
0: अर्को नेपाल प्रहरीको पनि जवानहरूलाई चाहिँ यस्तो घटनाहरू कसरी ह्यान्डल गर्ने ताकि मान्छे क्षति नहोस् त्यो पनि ज्ञान नभएको देख्यो
1: हजुर
0: तब भर्खरै इन्डियामा पनि अब जेएनजी आन्दोलन भएको पनि दिल्लीमा सुन्नुभयो होला कतै त्यस्तो घटनाहरू मान्छे मरेकै घटना त देखिँदैन त्यहाँ पनि त्यो उग्र लेभलको त भएको
1: हो मैले
0: नेपालमै त्यस्तो उग्र हुँदा पनि केही घटना नहुने
1: हजुर
0: नेपालमै मान्छे नै मर्ने गरी घटना भएपछि त पुलिस प्रशासन सशस्त्र तिनीहरूकै ल्याकअप छैन कि भन्ने क्वेसन गर्ने प्रशस्त आधारहरू चाहिँ देखेँ
2: मान्छे यो अब विगतमा पनि यस्तो घटना र खास गरी सीमावर्ती जिल्ला यता तपाईँ रौतहट भारतीय पनि यस्तो किसिमको घटनाहरू दुई धार्मिक सम्प्रदाय बीचको विवाद आउने र त्यसले एउटा कर्फ्यू नै लागू गर्नुपर्ने अवस्था पर्सातिर सुनसरीतिर तपाईँले भन्नुभयो पटक पटक यो हुने तर त्यसको निगरानी वा त्यसलाई बेलेमा नियन्त्रण गर्न सावधानी अपनाउने मामिलामा किन प्रशासन बारम्बार चुक्दै आयो यो वर्षौंदेखि यो पहिलो र नयाँ घटना होइन यो बारेमा तपाईँ गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन जानुभएको थियो उहाँको के ध्यान आकर्षण भएको छ उहाँले के भनिराख्नु भएको छ
0: अहिलेको गृहमन्त्री चाहिँ पुलिस प्रशासन भन्दा बढी इन्फर्मेसन राख्नु भएको छ
1: हजुर
0: मैले सुनसरीकै स्टुडियोलाई फोन गरेँ स्टुडियोको न फोन उठाउनु भयो न फोन फर्काउन सक्नु भयो कि उहाँ अहिलेसम्म
1: हजुर
0: स्टुडियो त्यति व्यस्त हुनुहुन्छ
1: हजुर
0: एपी पनि त्यस्तै व्यस्त छ तर घटना भएको भएछ फेरि
1: हजुर
0: गृहमन्त्री चाहिँ उहाँको आफ्नो संयन्त्रहरूलाई पनि परिचालन गरेर निकै चिन्तित भएर तुरन्तै इन्फर्मेसनहरू पाउने बित्तिकै तुरन्तै एउटा समिति छानबिन समिति गठन गरिसक्नु भएको छ
1: हजुर
0: र उहाँले चाहिँ यसले सिरियसली यसलाई अब्जर्भ गरिराख्नु भएको छ
2: तपाईँहरूले चाहिँ के भने ज्ञापन पत्र बुझाउनु भयो के भन्नुहुन्छ उहाँ गृहमन्त्री
0: यसमा त क्लियर माग छ
1: हजुर
0: घटना सम्बन्धमा अस्थायीवासीले उठाएका गुनासोको निष्पक्ष मूल्याङ्कन हुने गरी
1: हजुर
0: सम्बन्धित प्रमुख जिल्ला अधिकारी स्टुडियो जिल्ला प्रहरी प्रमुख एसपी तथा जिल्ला प्रहरी कार्यालयका डीएसपीको भूमिकामाथि तत्काल छानबिन गरी आवश्यक व्यक्तिमा निलम्बन सहित विभागीय कार्यवाहीको प्रक्रिया अगाडि बढ़ियोस् गराइयोस् घटनाको निष्पक्ष स्वतन्त्र पारदर्शी तथा प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानून बमोजिम कड़ा भन्दा कड़ा कार्यवाही गरियोस् पीड़ित परिवारलाई तत्काल राहत उचित क्षतिपूर्ति तथा घाइतेहरूको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाइयोस् भविष्यमा नेपालमा कुनै पनि स्थानमा यस्ता सम्प्रदाय वा सामाजिक हिंसाका घटना पुनः नदोहोरिने गरी सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने आवश्यक नीति कानूनी तथा संस्थागत सुधारका लागि मन्त्रालयले पहल गरोस् अर्को पाँचौं नम्बरमा चाहिँ सुनसरी जिल्ला लगायत संवेदनशील क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था सुदृढ गरी सामाजिक सद्भाव धार्मिक तथा कानूनी शासन कायम राख्ने विशेष तरिका अप्नाइयोस् यस्ता पाँचवटा मागहरू राखेका छौ
2: हजुर अनि जवाब हजुरको गृहमन्त्रीबाट के जवाब आयो कि उहाँ सकारात्मक हुनुहुन्छ एसपी डीएसपीहरूलाई निलम्बन गर्ने सीडीओको सरुवा अथवा कारवाहीको विषयमा उहाँले के चासो व्यक्त गर्नुभएको छ
0: यसमा चाहिँ अझै उहाँले थप अलि अनुसन्धान गरिराख्नु भएको छ त्यो अनुसन्धानले प्रभावकारी कदम टाल्ने कुरो चाहिँ उहाँ चाहिँ बताउनु भएको छ उहाँ चाहिँ निकै चिन्तित चाहिँ हुनुहुन्छ यो केसमा
2: अर्को कुरा चाहिँ हामी कहाँ जेएनजी आन्दोलन पनि भयो तपाईँले अघि प्रसंग ल्याउनु भयो भारतमै यत्रो विद्यार्थी आन्दोलन भयो हामी कहाँ यत्रो दुईटा समुदाय बीचको सामान्य विवादमा प्रहरी आउँछ दंगा नियन्त्रण गर्न सक्दैन र गोली चलाएर त्यो पनि घुँडाभन्दा माथि ड्याङ ड्याङ गोली हानेको छ आफ्नै जनता मारेको छ प्रहरी त शान्ति सुरक्षाका लागि परिचालित हुनुपर्ने न कि नियत्ता नागरिकको हत्याका लागि होइन यो किन भइरहेछ यसका प्रति तपाईँहरूको प्रश्न कति धेरै सिरियस छ
0: यो कुरोहरू त पहिला पनि राखेका थिए यो कुरोहरू चाहिँ उहाँहरूको जुन सेलेक्सन प्रोसेस छ उहाँहरूको ट्रेनिङ दिने प्रोसेस छ उहाँहरूले गरेको कामको अनुगमन गर्ने प्रोसेस छ गृह मन्त्रालयले नेपाल प्रहरी सशस्त्रको त्यो चाहिँ पुनरावलोकन गर्नुपर्ने देखिन्छ
2: त्यो भनेको कस्तो हो किनकि जतिलाई गोली लागेको छ आज मलाई प्राप्त विवरण हामीसँग जो सूचना छ ती गोली लागेका कुनै पनि स्थानीयको कम्मरभन्दा तल गोली लागेको छैन अथवा घुँडाभन्दा तल छैन सबै माथि नै मात्रै गोली लागेको छ
0: तर अर्को कुरो के आएको छ भने सिडियोसले भनेको थियो त्यो गोली कसले फायर गर्यो त्यो पनि उहाँहरूलाई थाहा छैन सशस्त्र भनाइ हिसाबले
2: शस्त्र प्रहरी हो कि भन्ने हुन्छ उहाँले मैसँग एउटा अन्तर्वार्ता दिइसक्नु भएको छ स्टुडियोले उहाँसँग मेरो टेलिफोन सम्वाद भइसकेको छ उहाँ त्यसो भन्नुहुन्छ शस्त्र प्रहरी हो कि हामी पहिचानकै क्रममा छौं तर धार्मिक दंगा एउटा सानो स्केलको भइसके पछाडि स्थिति नियन्त्रण गर्नलाई हामीले फायरिङ गर्नुपर्ने अवस्था आइलागोसम्म उहाँले भन्नुभएको छ
0: गृह मन्त्रालयमा गृह मन्त्रीले चाहिँ सशस्त्र प्रहरीले पनि हवाई फायर मात्रै गरेका छ त्यसरी गोली चला छैन भनेको छ
1: त्यही
0: भएर यो घटना चाहिँ थप जटिल भएछ
2: भनेपछि यो शंका छ
0: सबैजना चाहिँ धैर्यता अप्नाउन म चाहिँ आग्रह गर्दछु।

0: छु सबै पक्षबाट।
1: तर मान्छेहरू यो त देशव्यापी होला कि भन्ने चिन्ता शुरू भएको छ, हेर्नुहोस् उता इटरीसम्म पुगेको छ फैलिएर भन्ने सुन्दैछु। इनरुवा भइ नै हालो यता कप्तानगंज लगायतका क्षेत्रमा भएकै छ, यसले त सारा देशव्यापी रूपमा एउटा डडेलो सल्किने हो कि भन्ने भएर डर पनि त सँगसँगै शुरू भएको छ।
0: यो केसमा त एसपी सिरियो डीएसपी जम्मैको निलम्बन गरेर छानबिन गर्ने होइन कि, पहिला खारेज गर्नु पर्यो, उहाँलाई जागिरै जप्त गर्नु पर्यो, तलको घुम्बादेखि लिएर त्यहाँ जति छ। नहुँदाखेरि यो पुलिस प्रशासन कहिले पनि सुध्रिँदैन, मान्छे मारेको मारे गर्ने काम मात्रै गर्ने हो।
1: हजुर,
0: जनताको लागि केही गर्न सकेका चाहिँ छैन।
1: हजुर,
0: तर मान्छे मारेको मारे गर्ने भयो, यो चाहिँ एकदम दुःखद लाग्दछ। उहाँले चाहिँ सही तरिका गरेको भयो, यो अवस्था आउने नै थिएन।
1: त्यहाँ खास समस्या के हो त, यो त पूर्व सूचना कम्तीमा हाम्रो इन्टेलिजेन्सलाई हुनुपर्ने हो नि होइन, प्रहरीलाई, राज्यका संयन्त्र सुरक्षा संयन्त्रलाई,
0: त्यही त जम्मै तन्यन्त्र नै फेलियर भएको देखियो।
1: अब के त यो राज्यहीनताको अवस्था हुन्छ कुनै जिल्लामा कुनै क्षेत्रमा?
0: होइन, यहाँबाट गृह मन्त्रालयबाट अहिले जम्मै पहलहरू हुँदैछ, प्रधानमन्त्री कार्यालयमा पनि हामीले चाहिँ तुरन्त यसमा एक्सन लिनको लागि हामीले खबर गरेका छौँ। छिटै माहौल शान्त हुन्छ भने आशा राखेका छौँ, र सम्पूर्ण जनतालाई, सबै समुदायहरूको साथीभाइहरूलाई पनि धैर्य धारण गर्न आग्रह गर्दछु। कतै आक्रोशित भएर भड्काउने हिसाबले कतै लेखहरू पोस्टहरू नगरोस् भनेर पनि आग्रह गर्दछु।
1: तर अवस्था त हेर्नुहोस्, धेरैले यही बेला ओली सरकारसँग तुलना गरेर यो सरकारको चर्को आलोचना शुरू गरिसके, तपाईँले थाहा पाउनु भयो, त्यो हेर्नु भएको छ?
0: त्यो हेर्नु पाएको छैन।
1: जेएनजी आन्दोलनसँग तुलना गरिरहेछन्, राज्यले गोली बर्साउने मान्छे मार्ने भनेर,
0: त्यो चाहिँ हेर्नु पाएको छैन।
1: तर टिप्पणी र त्यो एउटा आलोचनाको पाटो त हो नि,
0: त्यो त स्वाभाविक हो, स्वाभाविक हो। यसरी बर्बरतापूर्ण गोली चलाउनु त्यो पनि कम्मरमाथि, त्यो त एकदम बर्बरतापूर्ण नै हो।
1: अब अहिले चाहिँ तपाईँ घटनाको यहाँ माथिबाट विश्लेषण गर्नुहुने भयो आदि इत्यादि सूचनाको आधारमा, मान्छे तपाईँ जिल्लामै बस्ने मान्छे, विगतमा जिल्लाको वस्तुस्थिति, सुरक्षा संयन्त्रको मेन्टालिटी, सिडिओहरूको मेन्टालिटी चाहिँ कस्तो पाउनुहुन्छ तपाईँ? अरू बेला पनि व्यवहार के हो उहाँहरूको?
0: सबभन्दा पहिला ज्वरोमा काम गर्न कोही पनि खोजेन के, जुन रुट कज एनालाइसिस छ प्रब्लम, त्यसमा कोही पनि काम गर्न खोजेन।
1: हजुर,
0: र मेरो अनुभव कस्तो रह्यो भने एसपी र सिडिओ प्रति चाहिँ सुनसरीको यो बीचमा चाहिँ कुनै कुरो हुँदा पनि उहाँले चाहिँ त्यो समाधान गर्न रिस्क चाहिँ लिन नखोज्ने कि,
1: भनेको के थ्रेड छ त्यहाँ त्यस्तो,
0: त्यहाँ चाहिँ समुदायहरू आएर घेर्ने त्यस्तो गुनासोले गर्दा केही कुरो भयो कि समुदाय आएर घेर्छ, त्यही भएर हामी चाहिँ बरु केही नगरिकन बसदिने, त्यस्तो उहाँहरूको सिडिओ एसपीको चाहिँ भनाइबाट देखिन्छ। उहाँहरूले त त्यो अधिकार पाएपछि त गलत मान्छेलाई ल्याएर थुन्ने, गलत मान्छेहरूलाई ल्याएर सम्झाउने त्यस्ता कामहरू गर्नुपर्नेमा त्यहाँ चाहिँ गलत मान्छेहरूलाई नै आश्रय दिएको चाहिँ देखिन्छ सुनसरीमा।
1: हजुर, यो त बडो गम्भीर कुरा भन्नुभयो तपाईँले झन्,
0: र त्यही गलत मान्छेहरूलाई आश्रय दिएरै नियत्ता सर्वसाधारण जनताको यसरी हत्या भएको छ, जम्मैले आलोचना गर्नुपर्ने छ। म पनि एकदम निकै दुखी छु, बिहानदेखि यसलाई कसरी लङ टर्म समाधान गर्न सकिन्छ, यो प्रेस विज्ञप्ति निकालेर गृहमन्त्रीलाई चिठी दिएर यसले कतै पनि समाधान हुँदैन।
1: हजुर हजुर,
0: यो म बुझिरहेको छु, यसले के नीति नियम ल्याउने, सुरक्षा संयन्त्र कसरी सुधार गर्ने, त्यो चाहिँ ठूलो चिन्ताको विषय छ कि अब यस्तो घटना कतै नहोस् भनेर।
1: हो, फेरि यो अहिलेको सिडिओ एसपी वा सुरक्षा संयन्त्रको मात्रै यो फेलियर होइन नि, तपाईँ आफैले पनि भन्नुभयो पटक पटक यो भइरहेछ भनेपछि जो गए पनि त्यही भइरहेछ त्यहाँ त।
0: यो त मैले भने नि, गृह मन्त्रालयदेखि लिएर सुरक्षा संयन्त्रको पुरै निकायकै फेलियर हो यो त। मान्छे मर्नु भनेको त
1: हो,
0: राज्यको करबाट त उहाँको सुरक्षा गर्ने, शान्ति सुरक्षा दिने काम न हो।
1: अब के यो जस्तो
0: भनेको फेलियर
1: हो, अब मान्छे जस्तो ओम प्रकाश मेहता खाउँ खाउँ लाउँ लाउँ गर्दै गरेको यो देशको एउटा नौजवान युवा, उसले असमयमा उसको निधन भएको छ, अरू नौजना मध्ये केही गम्भीर घाइते भन्ने सूचना छ, यो मृतकको परिवार, ओम प्रकाश मेहताको प्रति, अरू घाइतेका प्रति यो पाटो, उनीहरूको क्षति परिपूरणको पाटो चाहिँ के हुन्छ? अब यो पाटोबाट कति सोच्न सकिन्छ? यो अर्को पाटो छ नि सँगसँगै, एउटा रुकसमा पुगेर राज्य संयन्त्रले सुनसरीमा सुधारका कदम चाल्नु पर्नेछ, न कि त्यो सुनसरी मात्र होइन सीमावर्ती क्षेत्रहरूमा यस्तो देखिन्छ, कहिले तपाईँको त्यो राममेलाका बेला पनि यस्ता घटना आउने गर्छन्, अहिले यो आयो, यो चाहिँ एउटा राज्य सुधार्नुपर्ने तलदेखि विभिन्न ठाउँमा छँदैछ, यो त परिवारसँग जोडियो, परिवार एउटा व्यक्तिको आश्रयमा जोडिएर त्यसको बहुचक्रिय प्रभाव पर्छ, आर्थिक रूपमा पनि कतिपय आश्रित हुन सक्छ, उसको परिवारका मान्छेहरू जोडिएका छन्, आफन्त जोडिएका छन्, समाजले नै एउटा युवा गुमाएको छ, के हुन्छ त यो पाटोबाट यसको क्षति परिपूरणको पाटो चाहिँ के हुन्छ, के सोच्नु भएको छ तपाईँले
0: यसमा? चाहिँ आज गृहमन्त्रीलाई दिएको पत्रमा पनि पीड़ित परिवारलाई तत्काल राहत उचित क्षतिपूर्ति तथा घाइतेहरूको निशुल्क र प्रभावकारी उपचार स्वास्थ्य मिलाइयोस् भनेर आग्रह लिखित आग्रह नै गरे।
1: त्यो भनेको के हो त? त्यसको प्याकेज कुरा अलिकति क्लियर हुने गरी के हो? उचितको अर्थ के हो त? तपाईँले सोच्नु भएको
0: आग्रह गरेको छु, अब उहाँदेखि अझै यसमा निर्णय गर्नुहुन्छ।
1: अब रोजगारीको सवाल आउला, पहिले त त्यहाँ मान्छेहरू मत्थर हुनु पर्यो, पहिले शान्ति कायम हुनु पर्यो, त्यो पनि तत्कालै
0: छैन। रोजगारीहरू यिनीहरू पहिला पछिको काम हो क्या?
1: हजुर,
0: पहिला यस्तो सिडिओ एसपी यस्तो पुलिस जसले गोली चार्ज गरेका छ त्यसलाई पहिला थुन्नु पर्यो क्या?
1: हजुर,
0: निलम्बन त्यसलाई जागिरबाट निकालेर पहिला थुन्नु पर्यो क्या? बल्ल तिनीहरू अरू ठाउँमा लेसन हुन्छ कसरी यसरी ह्यान्डल गर्ने त।
1: हजुर,
0: कम मान्छे मरेका छ तपाईँको हेर्नुहोस् त, यो पुलिसको गोलीबाट यो 20 वर्षको इतिहास हेर्नुहोस् त। त्यो 10 लाख रुपियाँ दिएर के हुन्छ भने क्या? रोजगारै दिएर के हुन्छ? फेरि यस्तै रोजगार दिएर के मान्छे मारेर लाइसेन्स दिन लाग्यो हो? हामी
1: मान्छे मारेर लाइसेन्स छैन पुलिस,
0: त्यही त त्यो जरोमा काम गर्नु पर्यो नि, त्यो पुलिस र प्रशासनलाई त्यो लायक बनाउनु पर्यो नि।
1: त्यति हुँदाहुँदै
0: भिरमा जान्छ, उहाँहरूले भिरमा जान्छ र घाइते भयो अरे, घाइते नहुनलाई त्यो प्रोटेक्सन लिएर किन नगएको? त्यो सन्देन्द्र जम्मै पुलिस प्रशासनलाई त दिया हो नि त सरकारले।
1: हजुर,
0: यो अवस्था आउँछ भने के त्यो ठाउँको बारेमा किन थाहा नराख्यो पुलिस प्रशासनले? अझ त्यस्तो निकममा पुलिस प्रशासनलाई त तुरन्तै थुनेर सरकारले बदनाम गराउनु, त त्यही कर्मचारी र पुलिस प्रशासनको फेलियरले गर्दा सरकार बदनाम हुने हो नि त। गृहमन्त्रीजी प्रधानमन्त्री यति चिन्तित हुनुहुन्छ कि त्यसको कुरै छ, तर काम गर्ने निकममा भएपछि काम गर्ने गलत तरिकाले काम गरेपछि जम्मै दोष त माथि थुप्रिने हो, अहिलेको सरकारलाई हो चाहिँ पहिलेको सरकारलाई हो? भने त्यही संयन्त्रलाई सही तरिकाको काम गर्ने सिकाइ भएन भने त जम्मैलाई गाह्रो हुने हो नि त।
1: अन्तिममा तपाईँको के छ अपिल?
0: सबभन्दा पहिला यो गृह मन्त्रालयबाट चाहिँ यस्ता प्रशासन पुलिस सिडिओ एसपीलाई डीएसपी त्यहाँका भएका संलग्नहरूलाई तुरन्त निलम्बन गरियो, उहाँहरूलाई थुनामै राखेर छानबिन गरियो।
1: त्यस पछाडि बाँकी काम,
0: त्यसपछिको त्यो भन्दा पनि पहिला त अघि नै भनिसके घाइतेहरूलाई जीवित कसरी राख्न सकिन्छ त्यता चाहिँ काम गरौँ।
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद मान्जु।
0: धन्यवाद, धन्यवाद हजुर।
2: रेडियो पाव, घटना विषयको सशक्त संवाद।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: के तपाईँलाई बाबा शिर, भगन्दर, हाइड्रोसिल र फिसरको समस्या छ? यदि छ भने सूर्य पाइल्स क्लिनिकमा आउनुहोस्। यहाँ डाक्टर अमरेन्द्र पण्डितद्वारा बाबा शिर, भगन्दर, हाइड्रोसिल र फिसरको बिना अपरेशनको ग्यारेन्टीको साथ उपचार गरिन्छ।
6: पाइल्समा मलद्वारबाट रगत आउनु, दिशाको समयमा मलद्वार बाहिर आउनु, चिलाउने, दुख्ने, पोल्ने, कब्जियत लगायत उपचार गरिन्छ। फिस्टुलामा मलद्वारको छेउबाट 2 र 3 अङ्गुलीको बीच पोका घाउ हुनु, पिप आउनु र रगत आउनु यसको लक्षण हो। विशेषज्ञ चिकित्सक द्वारा महिला र पुरुषको बाबासिरका सम्पूर्ण उपचार गरिन्छ। हाइड्रोसिलमा अण्डकोषमा पानी जम्नु, पुरानो भन्दा पुरानो सानो र ठूलो अण्डकोषको पनि ग्यारेन्टीको साथ उपचार गरिन्छ। गुप्त रोग र कमजोरी, नामर्दी, शुक्राणुको कमी, स्वप्न दोष इत्यादिको पनि उपचार गरिन्छ। डाक्टर अमरेन्द्र पण्डित, बीएएमएस, सीएनएमसी नम्बर 600।
7: बिरामी जाँच्ने समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म।
5: महिला र पुरुषको बाबासिरका सम्पूर्ण उपचार ग्यारेन्टीको साथ गरिन्छ। पेट सम्बन्धी रोगहरू जस्तै अल्सर, ग्यास्ट्रिक, जन्डिस र लिभर रोगहरू, पुरानो गेठिया, बाथ रोग, नसा च्यापेको, ढाड दुखेको, स्त्री सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, योनि मार्गमा चिलाउने, छाला सम्बन्धी रोगहरू, प्रेसर, सुगर तथा पुरानो भन्दा पुरानो रोगहरूको उपचार गरिन्छ।
8: सूर्य पाइल्स क्लिनिक महोत्तरी जिल्ला बर्दीबास सिन्धुली रोड विनायक बनटुट पार्टी प्यालेसको उत्तरपट्टि, श्री देउराली माध्यमिक स्कूलको दक्षिणपट्टि। सम्पर्क नम्बर 9803622554, 9803622554।
2: यहाँ विभिन्न आयुर्वेदिक विधिद्वारा 100% ग्यारेन्टीका साथ उपचार गरिन्छ।
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
9: धेरै समय मोबाइल चलाएपछि क्या
10: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
9: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
10: बुझेँ।
9: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
11: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: चन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे, हो रहेछ।
14: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
13: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
15: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
16: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
17: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998 0485430998।
16: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
17: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
18: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
19: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
20: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
19: हुर्केकै गिरिराज चल्ला 150मा?
20: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
21: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
20: विराज किसानको साथी,
21: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
20: प्रोप्राइटर जय मानन्दर, फोन 0485420939 0485420533 र 98540420939। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्सले फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57। सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्ने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
1: सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 को नियम 9 अनुसार प्रत्येक आर्थिक वर्षको साउन 1 गतेदेखि असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा लाभग्राही स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा उपस्थित भई 2083 साल श्रावण 1 गतेदेखि असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। साथै जैविक प्रमाणीकरण बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीहरूले हाल अस्थायी रूपमा बसोबास गरिरहेको वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको बिहोरा समेत जानकारीका लागि अनुरोध छ।
0: सामाजिक सुरक्षा लाभग्राहीहरूले परिचय पत्र नवीकरण गर्न आउँदा ल्याउनु पर्ने कागजातहरू:
1: नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
0: सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,
1: राष्ट्रिय परिचय पत्र नम्बर,
0: एक प्रति पासपोर्ट साइजको फोटो,
1: बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्धित बैंकबाट जारी भएको चेकको प्रतिलिपि,
1: विधुवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेको महिलाको हकमा सम्बन्ध विच्छेदको प्रमाण पत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाणित भएको कागजात,
1: र अपाङ्गता भएको व्यक्तिको हकमा नगरपालिकाबाट जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि।
0: पुनश्च सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 5 बमोजिम 16 उमेर पूरा नभएको बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त र 90 माथिका ज्येष्ठ नागरिक हरूलाई लाभग्राही सूचीकृत हुन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुने छैन।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9851-0043-247-65-24-900। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसन बस्ने?
2: म आफैलाई म युज भएको लागि थाहा छ।
3: युज त मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले

0: के गर्नुहुन्छ तपाईँ?
1: प्रेम गर्न त म कसैलाई प्रेम गर्थे, तर प्रेमको धन्दा नै बन्द गरिसके।
2: हजुरको रेडियो 102.1 मेगा।
3: मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
4: बच्चाको सामान्य अनुगमनको आधारमा के देखिन्छ अनुसन्धान गर्नुपर्ने देखेको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
3: के एमाले र नेकपा बीचको 3 बुँदे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
5: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
3: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
6: विनीता दाहालबाट समाचार सुन्नुहोस्। भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र असम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। का विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डो तर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरू मध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेजले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाव गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिना प्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन्। र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राती दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाण्डु बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा संघ सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयमा पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले
4: त्यो घटनाको जानकारी पाउनसाथ राष्ट्रिय मानव अधिकार आयोगको टोली चाहिँ घटनास्थलमा गएको थियो र त्यहाँ गएर अझै त्यसको अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू तथा सिभिल सहभागितामा भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाएको छ।
3: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनु हो
4: फाइन्डिङ नै स्थिति त होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोड बल सबैले लाग्नुपर्ने अवस्था चाहिँ अनुमान गरेर लिइरहेका छौँ।
3: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा आइतबार राति दुई समूह बीच भएको झडपमा कम्तीमा एकजनाको ज्यान गएको छ भने नौजना सर्वसाधारण, नेपाल प्रहरीका दश र सशस्त्र प्रहरीका पाँच गरी चौविसजना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। अर्को विषय, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी सञ्जय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वसमान पुनलाई सोधेका छन्।
5: प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै, राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं। कंग्रेस साथीले मान्नु भएन, नमान्यो भएपछि अब त्यो डेड लकलाई फुकाएको हो। खासमा
0: तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
5: हो, हामी सत्ताको खेलमै थिएनौ। दुई वर्षदेखि प्रमुख प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सुरुपछिमा त बजेट पनि शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको। त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो दुई वर्ष बीचमा लिएका पनि थिएनौ। त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
0: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
5: होइन, खेल खेलेकै होइन। यसपटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौँ, हामी सपोर्ट गरौँ, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौँ भनेका थियौँ। त्यो सम्भव नभएपछि कङ्ग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौ भनेपछि मध्यावधिमा जाउँ त भन्ने राम्रो हुँदैन। अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
0: पाँचवटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
5: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। त्यो पाँचवटा जो सहमति गरे यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
0: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थ्याइरहेका छन्। त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
5: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउने हो भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, तर अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको
5: हो? होइन होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनैतिक रूपले पनि त पूर्वाग्रह देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि के आकाश खस्छ? त वामपन्थीहरू मिले, सैद्धान्तिक रूपले निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यथा पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
0: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
5: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अहिले विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतार हुन्छ।
3: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
6: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो 102.1 मेगा।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
3: के जिस्केकिने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 98692695998।
3: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है। लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
10: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
11: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ।

0: वचन नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
1: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
0: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: हजुरको रेडियो

0: हुन्छ हामीले सानामै वचन दिएको छौँ।
1: म अहिले नै बिहे गर्न सक्दिनँ, म अरू कसैलाई माया गर्छु।
0: मलाई थाहा छैन तेरो बिहे मैले भनेकै मान्छेसित हुनुपर्छ।

0: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
1: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
0: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
1: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
0: हो र कहाँ अनि सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
0: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
5: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
6: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
5: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
1: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
6: चिन्ता नगर्नुहोस् तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
6: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
6: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
6: हिंसा सहनु हुँदैन खर्च उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com।
6: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
7: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: ल तालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौँ। ल हेरे दिनमा यसलाई फोन जाने लस्करे म पनि लागे
1: हल्ला नगर।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, तामाक ओसीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। आज बिहान पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुरुङ मार्गको औपचारिक उद्घाटन गर्नुभएको छ। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रुलाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अरू अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुला गरिने सड़क विभागले बताएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने पनि विभागले जनाएको छ। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरो सड़क र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै 1 घण्टासम्म समय बचत हुने अपेक्षा छ। साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाड़ीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ। सुरुङ मार्गको लम्बाई झण्डै 2.5 किलोमिटर रहेको छ। सर्वोच्च अदालतले संघीय संसदका सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले उक्त निर्णय खारेजीको माग गर्दै दायर गरेको रिटमाथि सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेको छ। यससँगै सांसदहरूलाई स्वकीय सचिव नियुक्त गर्ने सरकारी प्रक्रिया अघि बढ़ने भएको छ। साथै सर्वोच्चले सरकारसँग 15 दिनभित्रै लिखित जवाब पेश गर्न कारण देखाउ आदेश पनि जारी गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकता भन्दा धेरै जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाको सिलिण्डर एकै पटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको छ। संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उहाँको भनाइ छ। संघका सदस्य विमल काला खेतीले आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनु भएको छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1.5 करोड थान सिलिण्डर छन्, जसमध्ये 50 लाख ग्यास डिपोसँग छ। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग छन्। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार प्रहरीले चलाएको गोली लागेर एकजना युवकको मृत्यु भएपछि शुरू भएको विरोध प्रदर्शनले आज उग्र रूप लिएको छ। हिजो रातिको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीले आज सुनसरी जिल्लाका विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरेका छन्। कप्तानगंजमा हिजो दुई समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगंज 4 का 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर 9 जना सर्वसाधारण र सुरक्षाकर्मी सहित 22 जना भन्दा बढ़ी घाइते भएका छन्। उनीहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उक्त घटनाको विरोधमा आज बिहानैदेखि प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। प्रहरी स्रोतका अनुसार आक्रोशित प्रदर्शनकारीहरूको समूहले देवानगंजमा 3-4 वटा घरमा आगजनी गरेको छ। केही पसलहरूको सामग्री बाहिर निकालेर आगो लगाइदिएका छन्। बजारमा रहेका सवारी साधनमा समेत आगजनी भएको छ। सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै आज काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग राखेका छन्। माइती घरबाट शुरू भएको र्याली बुद्धनगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको छ। प्रदर्शनकारीहरूले यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका थिए। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ।
स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा रामिसापका आयोजकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग राखेका छन्। माइती घरबाट शुरू भएको

0: साउन लागेपछि किताका रोकिएको छ। किताका रोकिएपछि सर्वसाधारणले आफ्नो सम्पत्ति खण्डीकरण तथा बिक्री वितरण गरेर हक हस्तान्तरण गर्न सकेका छैनन्। स्थानीय तहलाई आफ्नो क्षेत्राधिकारभित्र रहेका जग्गाहरूमध्ये आवासीय क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र, औद्योगिक क्षेत्र र व्यावसायिक क्षेत्र लगायत 10 वर्गमा वर्गीकरण गर्ने गरी 2079 साल मंगिरमा संघीय सरकारले भूपयोग नियमावली जारी गरेको थियो। उक्त नियमावली बमोजिम स्थानीय तहलाई सोही बमोजिम जग्गाको वर्गीकरण गर्न निर्देशन दिएको थियो। साविकमा रहेका जग्गाको स्वरूप खण्डीकरण गरी जथाभावी घर घडेरीको रूपमा बिक्री गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले यस्तो नीति ल्याएको हो। वन क्षेत्र, कृषि क्षेत्र लगायतलाई खण्डीकरण गर्ने निश्चित प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान राखिएको उक्त नियमावलीका कारण जताततै मनलाग्दी रूपमा हुँदै आएको किताकाट रोकेर जग्गाको स्वरूप बिगार्न नदिने उद्देश्य सरकारले लिएको थियो। रामसापका 8 स्थानीय तहमध्ये हालसम्म मन्थली नगरपालिकाले मात्रै भूपयोग नियमावली बमोजिम जग्गाको वर्गीकरण गरेको छ। मन्थली नगरपालिकाका बासिन्दाको जग्गा किनबेच गर्नुपर्दा किताकाट खुलेको छ। बाँकी रहेको रामसाप, खानादेवी, दोरम्बा, सैलुङ, लिखु, तामाकोशी, उमागुण्ड र गोकुलगंगा गाउँपालिकाले जग्गाको वर्गीकरण गर्ने कार्य अझै पूरा गरेका छैनन्। रामेछाप जिल्लाको सदरमुका मन्थलीबाट करिब 5 किलोमिटर मात्र दूरीमा रहेको एक महत्वपूर्ण पक्की पुल यति बेला गम्भीर जोखिममा परेको छ। मन्थली नगरपालिका वडा नम्बर 3 र 4 जोड्ने रणजोर खोलाको शिरमा निर्माण गरिएको उक्त पक्की पुल प्राविधिक त्रुटि र उचित संरक्षणको अभावको कारण भत्किने अवस्थामा पुगेको छ। स्थानीय बासिन्दाका अनुसार पुलको उचाइ आवश्यकता भन्दा निकै होचो भएका कारण अहिले समस्या निम्तिएको छ। बर्खायाममा खोलाले बगाएर ल्याउने लेदो, हिलो, बालुवा र ढुङ्गा गेगर थुप्रिएर पुलको मुनिको भाग पुरिँदै गएको छ। गेगरले पुलको पिलरलाई पूर्ण रूपमा जोखिममा पारेको छ भने बाढ़ी आउँदा पानी पुलको माथिबाटै बग्ने स्थिति सिर्जना भएको छ। राज्यको करोड़ौं रूपियाँ खर्चेर सर्वसाधारणको आवत जावत सहज बनाउन निर्माण गरिएको यो विकासको पूर्वाधार अहिले अलपत्र र असुरक्षित बनेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष 2082-83 रामेछापका सरकारी कार्यालयहरूले गरेको काम कारवाहीको समीक्षा गर्न वार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले आफ्नो कार्यालयको वार्षिक प्रगति तथा उपलब्धिहरूसहित समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका अर्थ समितिका सभापति एवं रामेछाप जिल्लाका संघीय सांसद डाक्टर कृष्ण हरिबुढाथोकीले प्रभावकारी सेवा प्रवाह, पारदर्शिता, जवाबदेहिता र विकास निर्माणको काममा गुणस्तर कायम गर्न सबै कार्यालयहरूलाई निर्देशन दिनुभएको छ। उहाँले नागरिकको विश्वास बढ़ने गरी परिणाममुखी ढंगले काम गर्न सबै कार्यालयका कर्मचारीहरूलाई आग्रह पनि गर्नुभएको छ। दोलखाका स्थानीय तहमा पनि नापी तथा मालपोत सेवा शुरू भएको छ। दोलखामै पहिलो पटक दोलखाको वैतेश्वर गाउँपालिकाबाट नापी तथा मालपोत सेवा सञ्चालन भएको छ। वैतेश्वर गाउँपालिकाले आज एक कार्यक्रमका बीच भूमि व्यवस्थापन तथा मालपोत सेवा कार्यालय उद्घाटन गरेर औपचारिक रूपमा सेवा शुरू गरेको छ। दोलखाका 9 स्थानीय तहमध्ये वैतेश्वर गाउँपालिकाले सबैभन्दा पहिला पालिकाबाटै नापी तथा मालपोत सेवा शुरू गरेको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छवि लामाले स्थानीय अर्जुन नेपालीलाई जग्गा सम्बन्धी नक्सा हस्तान्तरण गर्दै सेवा शुरू गर्नुभएको छ। आर्थिक वर्ष 2082-83 सिन्धुली जिल्लाका 117 घरेलु हिंसाका घटना सिन्धुलीमा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार 12 महिनाको अवधिमा जिल्लाभर 117 घरेलु हिंसाको घटना प्रहरीकोमा पुगेको हो। यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष 2082-83 लागू औषध नियन्त्रण अभियान अन्तर्गत 66 मुद्दा दर्ता गर्दै 107 जनालाई पक्राउ गरेको पनि जानकारी दिएको छ। बरामद भएको लागू औषधको परिमाण र मुद्दाको संख्या हेर्दा सिन्धुलीमा लागू औषधको प्रयोग तथा ओसार पसार चुनौतीपूर्ण बन्द गएको देखिएको छ।
1: हवस् त, राति 10 बजेको हजुरको मुख्यमुखी समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभरात्री।